0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रंग बहार रंग बहार
2: बर्जर संगै उपहारे उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
3: घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
1: बर्जर पेन्स।
4: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
5: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौँ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौँ।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ।
4: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
5: पानीको मुहान संरक्षण गरौँ, भविष्य सुरक्षित बनाऊ।
6: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सडक निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
5: पानीको मुहान वरिपरि रुख रोपौँ, भएका वन जङ्गल जोगाउ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौँ। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौँ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौँ। पानीको अनावश्यक दुरुपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौँ।
6: आज हामीले मुहान जोगायौँ भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
5: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: अहिले बिहानको 6 बजे हजुरको रेडियो 102.1 मेगा
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: भोटेकोशी बाढीपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड बराबरको क्षति। प्रतिनिधि सभाको बैठक आज। प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेन्डरबाट हट्यो।
1: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई दिइयो जिम्मेवारी। अर्थमन्त्री वागले पर्सि भारत जाने। खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने।
2: महँगी अनियन्त्रित रूपमा बढ्दै 21 राजदूत नियुक्ति सिफारिसको गृह कार्य। जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट कोशीमा 2 महिनामै 11 को मृत्यु।
1: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुनी प्रस्ताव। हुती विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा। जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा ट्रम्प प्रशासनको।
2: र निलम्बनमा परेको एन्फाले राखेपमा ज्ञापन पत्र सहित धरना दिने। भारतद्वारा अफगानिस्तान पहिलो T20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले पराजित। आशिष थापालाई अन्तर्राष्ट्रिय पदक।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरको सबैभन्दा सुरुमा भोटेकोशी बाढीका कारण निजी क्षेत्रमा पुगेको क्षति र प्रधानमन्त्रीले स्थानीय तहका प्रतिनिधिहरूसँग गरेको संवादको प्रसङ्ग।
1: भोटेकोशी बाढीमा गएको कुल क्षतिमध्ये करिब 3 खर्ब रुपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीमा सरकारी र निजी क्षेत्रको गरी 4 खर्ब 8 अर्ब रुपियाँ बराबरको क्षति भएको द्रुप्त क्षति तथा आवश्यक मूल्याङ्कनको प्रतिवेदनले अनुमान गरेको छ। बाढीले निजी क्षेत्रका धेरै व्यवसाय प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, सवारी साधन, सञ्चार माध्यम लगायतलाई भौतिक संरचनामा क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोगका सहसचिव एवं RDNका संयोजक अर्जुन भण्डारीले निजी क्षेत्रको मात्रै करिब 3 खर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको बताउनुभयो। प्रतिवेदनमा निजी क्षेत्रको मात्र नभई आकलन नगरिएको उहाँले निजी क्षेत्रको प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरेको उहाँको भनाइ छ। राष्ट्रिय योजना आयोगले विपदपछिको आवश्यक आकलन सुरु गरेको छ, जसमा प्रष्ट रूपमा सरकारी र निजी क्षेत्रको कति कति क्षति भएको छ भनेर छुट्टा छुट्टै आकलन हुन्छ। बाढीले व्यापार उद्योग गरेर करिब 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड रुपियाँको क्षति भएको छ। बाढीबाट भौतिक संरचना करिब 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड रुपियाँको क्षति भएको छ। बाढीबाट भौतिक संरचना भौतिक रूपमा पुगेको क्षति र त्यसबाट पुगेको सम्भावित हानि नोक्सानी जोडेर आरडिएनले कुल क्षति तथा हानि नोक्सानी गणना गरेको छ। त्यसअनुसार बाढीले 1,46,19 करोड रुपियाँ बराबरको आर्थिक गतिविधि जीवनयापनमा असर परेको समेत देखाएको छ, जसमा 30 खर्ब 30 करोडको क्षति, 30 अर्ब 30 करोडको क्षति र 1,15,89 करोडको हानि नोक्सानी भएको समेत बताइएको छ। व्यावसायिक प्रतिष्ठानको पुनर्निर्माणका लागि मात्रै 45 अर्ब 45 करोड रुपियाँ बराबरको क्षतिको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै प्रभावित उद्योग तथा व्यवसायिक प्रतिष्ठानमा क्षति पुगेका मध्ये 1,259 होटल तथा रेस्टुरेन्ट, 1,212 थोक तथा खुद्रा व्यापार, 866 शैक्षिक संस्था, 345 विद्युत ग्यास र पानी उद्योग, 263 उत्पादनमूलक उद्योग र 227 अन्य सेवाका क्रियाकलापहरू, 190 वित्तीय क्षेत्र र बिमाका क्षेत्र, 179 कृषि मत्स्य र वन व्यवसाय, 171 मानव स्वास्थ्य र सामाजिक कार्य र 87 यातायातसँग सम्बन्धित व्यावसायिक प्रतिष्ठान प्रभावित भएको समेत प्रतिवेदनले उल्लेख गरेको छ।
2: यसबीच प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनस्थापनाका लागि सरकारले आफूसँग भएको तथा धरात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनु भयो। उहाँले बाढी प्रभावित जनप्रतिनिधिहरूसँगको छलफलमा उनीहरूको मनोबल उच्च राख्न सहयोगी हुने समेत विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला सङ्घ प्रदेश र स्थानीय तह बीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा आफूलाई खुसी लागेको बताउनु भयो। प्रधानमन्त्रीले सरकार प्रभावित क्षेत्रमा जति सक्दो चाँडो सडक सञ्जाल पुनस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको पनि उल्लेख गर्नुभयो। सडक सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरू पूर्ववत अवस्थातर्फ स्वस्फूर्त रूपमा फर्कन सहज हुने पनि विश्वास प्रधानमन्त्रीको छ। प्रधानमन्त्री शाहले आफूहरूले सुरुवातबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू जोखिममा रहेको विषय उठाउँदै आएको पनि स्मरण गर्नुभयो। उहाँले स्थानीय जनप्रतिनिधिहरूले भने जस्तै अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने पनि बताउनु भयो। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले भने प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको,

0: नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले पत्रकारहरूसँग बताउनु भयो।
1: मा चाहिँ उहाँले हामीले चाहिँ कनेक्टिभी वैकल्पिक मार्गको कुराहरू सबै कुराहरू प्रस्तुत गरिसक्नु भएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने होइन जनतालाई तत्कालै चाहिँ अब पुनर्स्थापनाको कुरा छ होइन पुनर्वासका कुरा छ पुनर्स्थापनाका लङ टर्म्सको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनर्स्थापित गर्नुपर्ने छ त्यो विषयमा छलफल भएको हो।
0: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका विषयमा बजेटको कुनै चिन्ता नगर्न पनि आश्वासन दिनुभयो। यसैबीच नुवाकोटको किसबाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ बैङ्किङको सुरमा सिंहदरबार परिसरबाटै हिजो नै पक्राउ पर्नुभयो। उहाँ विरुद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 गते काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जाहेरीमा नेपाल सरकार प्रतिवादी तामाङ रहेको बैङ्किङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भोटेकोशी बाढीले कृषि क्षेत्रमा भने 1 अर्ब रुपियाँभन्दा बढीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले धान तरकारी तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। प्रतिवेदन अनुसार बाढीबाट विभिन्न स्थानीय तहमा 1,669 हेक्टर धान खेती प्रभावित छ। त्यसबाट करिब 5,843 टन धान उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1,843 टन तरकारी उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। त्यसै गरी प्रतिवेदन अनुसार 252,445 पशुपन्छी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ।
2: सङ्घीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। सङ्घीय संसद सचिवालयका अनुसार आजको बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण एवं सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाब दिने कार्यक्रम छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलितमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आज विभिन्न संसदीय गतिविधि समितिहरूको बैठक पनि बस्दैछ। संसदीय गति विषयगत समितिहरूको बैठक पनि बस्दैछ जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायक व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक पनि बस्ने भएको छ। यसैबीच प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका सार्वजनिक भएको छ। असोज 15 गतेसम्मको संसदीय क्यालेन्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गते गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको छ। क्यालेन्डर अनुसार पर्सि, आज र भोलि प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता इकराम गिरीले भन्नुभयो,
3: उपलब्ध कार्यभार जे जति छन् विधेयकहरू, सन्धि सम्झौताहरू, त्यसै गरेर केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेन्डर तयार गरिएको छ। बिचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेन्डरभित्र हामी समावेश गरेर अगाडि बढाउँछौँ। त्यसै गरेर समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेन्डरभित्र रहेर हामी अगाडि बढाउँछौँ। सम्भवतः अधिवेशन चाहिँ 3 हप्ता असोजको तिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्रिशुलीमाको बाढीका कारणले असम्भव हो, होइन? त्यो दिन हामीले सामान्य बैठक त गऱ्यौँ तर बिजनेसमा छिर्दै नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भावना सीमित रह्यो। आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
0: यसबीच महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराधका घटना नियन्त्रण र न्यूनीकरणमा राज्य संयन्त्रलाई प्रभावकारी बनाउनु पर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू एकै ठाउँमा उभिएका छन्। सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरू सम्मिलित रहेर संयन्त्र प्रभावकारी र क्रियाशील बनाउन प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक नीता घतानी प्रस्तावक रहेको संकल्प प्रस्ताव दर्ता भएको हो। प्रस्तावमा सत्तारूढ तथा अन्य विपक्षी दलका सांसदहरूले समर्थन गरेका छन्। घटना नियन्त्रण र न्यूनीकरणका लागि मौजुदा कानूनको प्रभावकारी कार्यान्वयन, पीडितहरूको सुरक्षा तथा पुनस्थापना र शीघ्र न्यायका लागि संयन्त्र आवश्यक भएको संकल्प प्रस्तुत गरिएको छ। सांसद घतानीको प्रस्तावमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रद्धा कुँवर, नेपाली काङ्ग्रेसका रेणुका काउचा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद बलावती शर्मा र पार्वती विकले समर्थन गर्नुभएको छ। श्रम संस्कृति पार्टीका अम्बिका देवी संग्रौला तथा राप्रपा संसदीय दलका सचेतक खुशबु ओलीले प्रस्तावको समर्थन गर्नुभएको छ। सार्वजनिक महत्त्वको कुनै पनि विषयमा राय वा सिफारिस प्रकट गर्न तथा सन्देश वा निर्देशन दिन संकल्प प्रस्ताव दर्ताको अधिकार प्रतिनिधि सभा नियमावलीले सांसदहरूलाई दिएको छ।
2: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेको सेबारी प्रभावितलाई नगद राहतको व्यवस्था गर्नुको फाइदा,
4: दाल चामल तरकारी किनेर लानुभएको छ त उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि, हामीले लगाए चामलै खानु, सबैले चामल खानु हुँदैन नि।
0: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन तीन नेतालाई दिइयो जिम्मेवारी, अर्थमन्त्री वागले पर्सि भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
2: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
6: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
7: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि, यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि,
8: के को सरसल्लाह हो दुईजनाको?
7: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ, यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
6: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ, यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि, यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
9: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ, हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सिआइएन खबर .com तथा मोबाइल एप सिआइएन र नेपाली पात्रोबाट पनि सिआइएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अनियन्त्रित महँगी ग्यासको लाइन नहट्दै चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको समेत बजार भाव आकाशिएको छ। सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन नसक्दा उपभोक्ता भने महँगीको मारमा झेल्दै आएका छन्। अजित अधिकारीले खबर लेख्नु भएको छ। त्यस्तै जापानिज इन्सेफलाइटिसको संक्रमणका कारण कोशीमा 2 महिनामा 11 को मृत्यु शीर्षकको खबर पनि प्रकाशित छ। झापा, मोरङ, सुनसरी र इलामा संक्रमण भएको छ। 21 राजदूत नियुक्ति सिफारिस गृहकार्य शीर्षकमा परशुराम काफ्लेले लेख्नु भएको खबर पनि प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाह 6 असोजमा राष्ट्रसङ्घीय महासभामा सहभागी हुन न्युयोर्क जानु अघि सिफारिस गर्ने तयारी समेत भएको बताइएको छ। त्यस्तै भित्रपृष्ठमा भारतले दैनिक 18 घण्टा 654 मेगावाट बिजुली दिने शीर्षकको खबर मिलन विश्वकर्माले लेख्नु भएको छ। भारतले आगामी डिसेम्बरसम्म नेपाललाई दैनिक 18 घण्टा बिजुली दिने निर्णय गरेको छ। भारतको विद्युत मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर 31 डिसेम्बर अर्थात् 26 पुषसम्म दैनिक 18 घण्टा 654 मेगावाट बिजुली उपलब्ध गराउने निर्णय समेत गरेको हो। त्यस्तै आर्थिक गतिविधिमा अघोषित ब्रेक शीर्षकमा पनि खबर प्रकाशित छ भित्रपृष्ठमा। यता भित्रपृष्ठमा काङ्ग्रेस विवाद झन बढ्दै शीर्षकको खबर छ। समायोजन प्रस्ताव देउबा समूहद्वारा अस्वीकार शीर्षकमा प्रेम गौतमले खबर लेख्नु भएको छ। 14 महाधिवेशनका केन्द्रीय सदस्यलाई 15 महाधिवेशन आयोजक समितिमा समायोजन गर्ने संस्थापन पक्षको निर्णय अस्वीकार गर्दै देउबा पक्षले यसलाई राजनैतिक सौदाबाजी भनेको छ। संस्थापन भन्छ माग पूरा गरौँ, अब नयाँ शर्त नराखी महाधिवेशनमा जानुपर्छ। त्यस्तै एमाले कार्यदलमा मध्यमार्गीको खोजी, ओली हटाउने भाषा शैलीमा कैची, पुनर्गठनको नीतिगत सुझाव समेटेर प्रतिवेदन शीर्षकमा खबर प्रकाशित छ। एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी ओली र शीर्ष नेताहरूलाई हटाएर पार्टी पुनर्गठन सुरु गर्ने व्यक्ति केन्द्रित सुझाव नराखी प्रतिवेदन बनाउने भएको छ। केन्द्रीय सचिवालयको कार्यदेश विपरीत व्यक्ति केन्द्रित सुझाव राखेर प्रतिवेदन बनाउँदा पार्टी एकता खण्डित हुने र उद्देश्य विपरीतको कामले अगाडि बढ्ने भन्दै एकतालाई ध्यानमा राखेर प्रतिवेदन बनाउने निर्णय भएको समेत कार्यदलले बताएको छ।
0: आर्थिक कारोबार दैनिकमा बिमा दाबीको भुक्तानीमा जहिले समस्या शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ। विपदको सामना गरिरहेको निजी क्षेत्रको सम्पत्तिको बिमा दाबी भुक्तानीमा बिमा कम्पनीहरूले जहिले ढिलाइ गर्ने गरेको आरोप लागेको हो। कोरोना महामारी, जुन्जी आन्दोलन, बाढी पहिरो लगायतका कारण क्षेत विच्छेद बन्नु परेका बिमितहरूलाई बिमा कम्पनीहरूले भुक्तानीमा ढिलाइ गरेको आरोप लागेको हो। कोरोनाको 7 अर्ब भुक्तानीमा सरकार अझै मौन रहेको पनि उल्लेख गरिएको छ। कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई जरिवाना शीर्षकमा झापाबाट लेखिएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा 33 होल्डिङ सेन्टरमा 2400 बाढी पीडित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम शीर्षकमा दया दुधराज र अर्जुन पौडेलले नुवाकोटबाट लेख्नु भएको खबर छ। बाढीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कडा महामारी नफैले पनि रुघाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा यी कोली जीवाणु नै भेटिएको खबरमा उल्लेख छ। त्यसै गरी अर्को खबर, तपाईँले बनाएको 80को दशक झल्किने तस्बिरले वातावरणलाई कति प्रभाव पार्छ, कति भार पार्छ शीर्षकमा लेखिएको खबर पनि छ। स्क्रिनमा एउटा बटन थिचेर बनाइएको यो रमाइलो ट्रेनका पछाडि हजारौँ जिपियु, विशाल डेटा सेन्टर, ठुलो विद्युत खपत र पानीको अदृश्य मूल्य पनि जोडिएको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको खबर रहेको छ, अहिलेको फ्लाइ दुबई पर्खिरहेको छ पोखरा शीर्षकमा दीपक परियारले लेख्नु भएको हो। दुबईबाट पोखरा आउनेको संख्या उत्साहजनक छ। भाडादर काठमाडौँभन्दा 5,000 रुपियाँ सस्तो रहेको छ। पुँजी बजार सुदृढीकरण गर्न सरकारको 21 बुँदे कार्ययोजना, सेयर निष्कासनमा सहजता, पूर्वाधार निर्माणदेखि कर छुटसम्म शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छापिएको छ। भोटेकोसीमा आएको बाढीबाट जलविद्युत आयोजना लगायत भौतिक पूर्वाधारको क्षति भएपछि अर्थतन्त्रमा परेको चाप र पुँजी बजारमा परेको असर न्यूनीकरण गर्न सरकारले कार्ययोजना ल्याएको उल्लेख गरिएको छ। अर्को खबर, काङ्ग्रेसमा 113,000 भन्दा बढी युवा नेतृत्व तहमा आउँदै शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको छ। महिलाको प्रतिनिधित्व हरेक निकायमा कम्तीमा 1/3 हुने व्यवस्था, कम्तीमा 54,285 महिला नेतृत्व तहमा एकैसाथ आउने, संशोधित विधान अनुसार 17 पदाधिकारी सहित केन्द्रीय कार्य समितिको आकार अब 238 सदस्यीय हुने भएको उल्लेख गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकमा छापिएको खबर रहेको छ, पाठ्यपुस्तक छपाई प्रभावित, सुझावका आधारमा पाठ्यक्रम परिमार्जन शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको हो। अहिले काम नपाउँदा कर्मचारीहरू हात बाँधेर बस्नुपर्ने अवस्था आएको छ। ढिलो गरी काम आएपछि कर्मचारीलाई अतिरिक्त समयमा काम लगाउनु पर्ने हुन्छ, जसले संस्थामा आर्थिक भार समेत बढाउने उल्लेख गरिएको छ। सुरुङ क्षेत्रमा खोजी जारीलाई निरन्तरता दिइएको बारेमा पनि खबर छापिएको छ। बालबालिकामा भात मुटु रोग समस्या गम्भीर बन्दै शीर्षकमा सरोज ढुङ्गेलले लेख्नु भएको छ। बालबालिकामा घाँटीको संक्रमणपछि देखिने भात मुटु रोगको रोकथामका लागि सरकारले प्रारम्भिक पहिचान र नियमित उपचारमा जोड दिन थालेको छ। रोग लागिसकेपछि उपचारमा करोडौँ रुपियाँ खर्च भइरहेकोले सरकारले रोकथामलाई प्राथमिकतामा राख्न थालेको हो। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मीले पटक पटक घाँटी दुख्ने, टन्सिल बढ्ने वा पाक्ने समस्या भएका बालबालिकाको समयमै उपचार नसके बाथ ज्वरो हुँदै मुटुको भल्बमा क्षति पुग्न सक्ने समेत जानकारी दिनुभयो। मुटु रोगको समस्या पनि बालबालिकाहरूमा बढ्दै गएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा स्थानीय तह पुनर्संरचना आवश्यक, सङ्घीय संरचना बीच नै अनमेल शीर्षकमा सन्तोष पोखरेलले लेख्नु भएको खबर छापिएको छ। प्राकृतिक स्रोत उपभोगमा झमेला शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको खबर पनि छापिएको छ। बाढीको कहरमा जनप्रतिनिधि आफन्त सहकर्मी गुमाए तर बिर्सेनन् दायित्व शीर्षकमा रमेश धमलाले रसुवाबाट लेख्नु भएको खबर पनि छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। फ्रान्स सरकारले 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानुनी प्रस्ताव अघि बढाएको छ। राष्ट्रपति इमानुएल माक्रोनले सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको छ। यसअघि ल्याइएको कानुनलाई संवैधानिक परिषदले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो। फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानुनका केही प्रावधानले व्यक्तिगत स्वतन्त्रतामा आवश्यकताभन्दा बढी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरिदिएको थियो। यमनका इरान समर्थित हुती विद्रोहीले दक्षिण लाल सागरका थप रणनीतिक टापुहरू कब्जा गरेका छन्। सरकारी र हुती अधिकारीहरूका अनुसार हिजो भएको यो कदमले महत्त्वपूर्ण समुद्री जलमार्गमा विद्रोहीको नियन्त्रण थप बलियो भएको भन्दै चिन्ता व्यक्त गरिएको छ। सरकारी दुई अधिकारी रहेको हुती अधिकारीका अनुसार सरकारी गठबन्धनका 100 सैनिक उक्त द्वीप समूहद्वारा पछि हटेपछि हुती लडाकु 160 किलोमिटर उत्तरमा रहेका हानिस टापुमा तैनात भएको समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी सञ्चार माध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रमा लागू जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा गर्ने तयारी गरेको छ। यस परिवर्तनले पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले सन् 2024 ल्याएका नियमलाई उल्ट्याउनेछ। ती नियमले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रलाई आफ्नो लगभग सम्पूर्ण कार्बन उत्सर्जन घटाउन वा हटाउन बाध्य बनाएको थियो।
0: साझा खबरमा अब खेल खबर। भारतीय महिला टिमले आइतबार कीर्तिमान 8 पल्ट एसिया कपको उपाधि जितेको छ, तर त्यसपछि खेलाडीले पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकोवीको हातबाट ट्रफी थाप्न माने मानेनन्। यही अन्यलबीच कार्यक्रम 50 मिनट ढिला सुरु भएको थियो। दुबईमा भएको T20 फाइनलमा भारतले श्रीलङ्कालाई 72 रनले हराएको हो, तर हरमन प्रीत कौरको कप्तानीमा रहेको टिमले पुरस्कार प्रदान गर्ने कार्यक्रम नै बहिष्कार गरेको थियो। गत वर्ष भारतीय पुरुष टिमले पनि यस्तै ट्रफी थाप्न अस्वीकार गरेको थियो। दुवै अवसरमा नकोईले एसियाली क्रिकेट काउन्सिल प्रमुखका रूपमा ट्रफी प्रदान गर्ने अवसर पाउनु भएको थियो। उहाँ पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख सँगसँगै पाकिस्तानी सरकारका आन्तरिक मामिला मन्त्री समेत रहनुभएको छ। अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल सङ्घ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्रसहित धर्ना दिने भएको छ। एन्फा कर्मचारी, रेफ्री, प्रशिक्षक सहितको टोलीले आज राष्ट्रिय खेलकुद परिषद राखेपमा धर्ना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनु भयो। र एडिसिसी अमेच्योर वर्ल्ड च्याम्पियनसिप 2026 नेपाली युवा खेलाडी आशिष थापाले तेस्रो स्थान हासिल गर्नुभएको छ। सेप्टेम्बरको दोस्रो साता पोल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा बेल्जियम निवासी थापाले 91 किलो इन्टरमिडिएट अमेच्योर वर्ल्ड विधामा प्रतिस्पर्धा गर्दै तेस्रो स्थान हासिल गर्नुभएको हो।
2: बाढी प्रभावितको दैनिकी सहज बनाउन चाल्नुपर्ने कदम के होला? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
11: प्यास फिर्ता लिनु भए त
12: एनसेल प्याक किन्नु भए त
11: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्
12: शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
2: साझा खबरमा अब भोटेको सिबारी प्रभावितलाई नगद राहत वितरणको आवश्यकताको प्रसङ्ग बाढीपछि होल्डिङ सेन्टरमा लगेर प्रभावितलाई राखिएको छ होल्डिङ सेन्टरमा बस्न नचाहनेलाई नगद राहत दिने सरकारको निर्णय र यसको आवश्यकताका बारेमा हामीले आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँग कुराकानी गरेका छौँ
4: हामीले परिवारहरूलाई धेरै सङ्घ संस्थामाथि आश्रित बनाउनुभन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमुना कामहरू पनि छन् एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ पैसा दिन सक्छौँ त्यो सामान आफ्नो चोइसको खान्छन् नि हामीले लगाए चामलै खानु सबैलाई चामल खानु हुँदैन नि डायबिटिज छ हामीले लगाए दाल खानु हुँदैन सबैलाई कतिलाई युरिक एसिड छ तपाईँ पैसा दिनुहोस् न मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् अब त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न त्यो पीडित परिवारलाई पनि त तपाईँले लो भन्नु न महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस् ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस् हिसाब राख्नलाई भन्नुहोस् यो गर्छु यो गर्न पाउनुहुन्छ यो पैसाले यो गर्न पाउनुहुन्न यो किन्न पाउनुहुन्छ यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस् पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस् उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ महिलाहरूलाई दिनुहोस् उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्
0: पैसा दिँदाखेरि फेरि के कति दिने कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा जो सरकारवाला निकायलाई
4: मेरो विचारमा यो परिवार सङ्ख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन् हामी बसेर सल्लाह गर्न सक्छौँ रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन् म यो किन भन्दैछु नि यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि फेरि हात तल र हात माथिको कुरो भएन नि ब्याङ्क ट्रान्सफर गर्नुहोस् सिस्टमबाट ट्रान्सफर गर्नुहोस् गर्नुहुने काम गर्न नहुने पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्न नहुने क्षेत्र तोकिदिनुहोस् 100 रुपियाँ कति बढी खर्च गरेर बिल राख्नुहोस् करमा अहिले चिठ्यामा हाल्नुहोस् कर पनि दिइरहेको हुन्छ उतापट्टि तपाईँ पैसा पनि दिइरहनु भएको छ कर उता बिल लिन पनि सिकाइरहनु भएको छ बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठ्यालाई पनि हाल्छन्
0: नेपालको अभ्यास उपलब्ध जनशक्ति स्रोत साधन प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि अथवा कि केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ
4: एउटा टेक्नोलोजी छ हेर्नुहोस् एउटा मान्छे हामी सब प्रशस्त मान्छे छन् स्थानीय निकाय म स्पेसियल स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन् हाम्रो युथहरू हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न युथहरू यहाँ नेपालमा यो काम गर्नलाई यो मोनिटर गर्न यसलाई सहयोग गर्नको लागि हाम्रा युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्रै गर्नुहोस् न हाम्रो युवाहरू म त अहिले हाम्रो बाढी पीडित क्षेत्रमा हामी म यो युथ एजेन्सिजहरू छन् ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे सुरुमै उहाँहरूले होइन यहाँ सबैभन्दा मोबाइल चलेन ब्याट्री छैन ब्याट्री चाहियो सोलर चाहियो फोन चाहियो सानो फोन हुन्छ नि सानो सानो फोनहरू युवाहरू त्यो बोकेर भोलिपल्ट गए हामीलाई फेरि यु खोला बढ्यो पानी बढ्यो फेरि फुट्यो हल्ला भयो ती युवाहरूलाई तल माथि डाँडामा तल सा हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर व्यस्त थियौँ
0: शान्ति सुरक्षाको कुरा त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ के छ तपाईँको विचार यसमा
4: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने मान्छेहरू छुट्टिने आफन्तहरूकोमा जाने स्पेसियली बालबालिका अब किशोर किशोरीहरू अझै नेपालको हिसाबले भन्दा किशोरीहरू छोरीहरू हिंसा यौन हिंसा दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेरीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छ
0: आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
2: भोटेको सिबारीपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड बराबरको क्षति प्रतिनिधि सभाको बैठक आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेण्डरमा परेन
0: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई दिइयो जिम्मेवारी फेब्रुअरी अर्थमन्त्री वागले पर्सि भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने,
2: महँगी अनियन्त्रित रूपमा बढ्दै 21 राजदूत नियुक्ति सिफारिसको गृह कार्य, जापानिज इन्सेफलाइटिस संक्रमणबाट कोशीमा 2 महिनामै 11 मृत्यु,
0: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइने कानुनी प्रस्ताव, हुथी विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा, जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने ट्रम्प प्रशासनको घोषणा,
2: र निलम्बनमा परेको इन्फाले राखेपमा ज्ञापन पत्र सहित आज धरना दिने, एसियाली कपको उपाधि जिते पनि भारतीय महिला क्रिकेट टोलीले पाकिस्तानी अध्यक्षबाट ट्रफी लिन अस्वीकार, नेपालका युवा खेलाडी आशिष थापालाई अन्तर्राष्ट्रिय पदक।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। व्यङ्ग्य गर्न खोजिएको छ, हालैका दिनमा सैनिक अस्पतालभित्र एकजना भोटिकोसी बाढी प्रभावितसँग अन्तर्वार्ता गरिएको, त्यहाँ सानो आकारको स्टुडियो नै स्थापना गरिएको भन्दै विभिन्न आलोचना भइरहेको छ। उक्त संवादको छलफलमा सञ्चारकर्मी सुरज सिंह ठकुरी सहभागी हुनुहुन्थ्यो, र यसरी गर्न हुन्थ्यो कि हुन्थेन भन्ने विषयमा अहिले सार्वजनिक सभा समारोहदेखि सामाजिक सञ्जालसम्म बहस चलिरहेको छ। एउटा अस्पतालको आइसियू जस्तो देखिन्छ, भित्रपट्टि जहाँ एकजना बिरामी छन् त्यहाँ लडिरहेका छन् बिस्तारामा, अनि त्यहाँ नजिकै एकजना सञ्चारकर्मी जस्ता देखिने व्यक्ति पुगेका छन् र केही भन्दैछन्, माथि यस्तो लेखेको छ। लिएँ आइसियुमा पसेर पनि लिएँ, सुखमा लिएँ, दुःखमा लिएँ, लिदिन लिदिन भन्दै पनि लिएँ।
2: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौँ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रंग बहार रंग बहार
2: बर्जर संगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
1: घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ बर्जर पेन्स।
3: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969 डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ।
3: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजाघर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
7: सम्पर्क नम्बर 0 47 5 90 4 66 98 6 92 65 99 8।

0: हजुरको रेडियो 102.1 MHz।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैङ्क खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
1: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन।
2: ग्रिन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: मौरी पालन व्यवसाय र मह प्रशोधन।
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
1: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
1: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
1: फलफुल प्रशोधन र बजारीकरण।
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
1: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
2: प्राङ्गारिक कृषि वस्तु निर्यात।
1: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको 2 हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैँचाहरूमा फुलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैँचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैँचा डुल्नुहोस्। झरेका फलहरू सङ्कलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैँचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर तिन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864 1449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
0: रंग बहार उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
0: बर्जर पेन्स।
2: हावा हुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने।
2: आगोका स्रोतहरू बन्द गर्ने।
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
2: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
1: हावा हुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
1: बिजुलीको तार लत्रिएको छ भने नछुने।
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
3: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्ने तथा मांसपेशी दुख्नु,
3: वाक वाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
3: डेङ्गु रोगको रोकथामका उपायहरू।
2: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
3: डेङ्गु रोगको शङ्का लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट एन्ड ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851404198 र 9841259।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिए

0: उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
2: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
3: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
2: सम्पर्क नम्बर 0475904662 98692965998।
5: भूक्षय नियन्त्रण गरौँ, उर्वर भूमि जोगाऊ।
0: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सडक निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
5: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
0: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सडक तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
5: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
0: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 MHz।
1: श्रीमान परदेश गएका बेला तपाईँलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
2: लेखेर बोलेर इसारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्बेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भएँ म त।
6: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98 69 22 45 44,
7: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: अहिले बिहानको 8 बजे हजुरको रेडियो 102.1 मेगा
1: पछिल्लो समय वैदेशिक रोजगारी धेरैका लागि सहज विकल्प जस्तो देखिए पनि आफ्नै माटोमा उभिएर आफ्नै सिप र मिहिनेतको भरमा जीवन धान्ने बाटो रोज्नु आफैमा एउटा बलियो अठोट हो। यस्तै सोच र अठोट बोकेर अघि बढिरहेका उद्यमीहरू हामीले आफ्नै समाज वरपर भेट्न सक्छौँ। तर सपना जति सानो होस् वा ठुलो, त्यसलाई साकार पार्ने यात्रा भने सहज हुँदैन। हरेक पाइलामा अनेकौँ चुनौती आउँछन्। चुनौतीसँग जुझ्दै, त्यसबाट सिक्दै र फेरि उठ्दै निरन्तर अघि बढ्ने हो भने एक दिन सफलता पक्कै हात लाग्छ। त्यसका लागि सङ्घर्षसँगै धैर्य र आत्मविश्वास पनि उत्तिकै आवश्यक हुन्छ। उद्यमशीलताको यात्रा केवल आर्थिक उपलब्धि हासिल गर्ने मात्र होइन, यो आत्मनिर्भरता, आफ्नो छुट्टै पहिचान र स्वाभिमान निर्माण गर्ने यात्रा समेत हो। आजको देश परदेशमा हामी केही यस्तै उद्यमीका अनुभव, सङ्घर्ष र सफलताका कुरा सुन्छौँ। सबैभन्दा पहिले बजाङ घर भई काठमाडौँको सीतापाइला बस्दै गाउँमा पाइने हेम्पबाट बनेका कपडा उत्पादन गर्ने गीता महरको अनुभव सुनौ।
2: नेपाली गाँजा हुन्छ नि हेम्प, अब इङ्ग्लिस चाहिँ हेम्प भन्छ, हामी नेपाली बाबा भन्ने चाहिँ गाँजा भन्छौँ। गाँजा चाहिँ खासै अब यसरी बोल्यो भने बाहिर दिँदैनन् कानुनले भन्छन् होइन,
3: तर
2: विरोधहरू धेरै आउने गर्छ गाँजा भन्दाखेरि चाहिँ होइन। अल्लो र गाँजाको लुगाहरूदेखि लिएर हाम्रो खाद्य पदार्थदेखि लिएर हामी लगभग सबै सामान चाहिँ हामीले अहिले चाहिँ प्रोडक्टहरू चाहिँ उत्पादन गरिरहेको छौँ।
3: विशेष गरी गाजाबाट हेम्पबाट बनेका लुगाहरू कपडाहरू तपाईँहरूले उत्पादन गरेको मैले अलिकति देखेको छु, मात्रामा अलिकति बढी छ होइन। के छन् यो सामानहरूमा चाहिँ ट्राउजर टी सर्टहरू लगायत के छन्?
2: हजुर सर, हाम्रो चाहिँ अब गाजाबाट बनेको जुन यो नेपाली उत्पादनहरू छ नि, यो चाहिँ हाम्रो ट्राउजरदेखि लिएर इनर लुगादेखि लिएर आउटरसम्म सबै छ। हाम्रो ज्याकेटहरूदेखि लिएर कोटहरू पनि छ, कोटहरू पनि हामी उत्पादन गरिरहेको छौँ होइन। अल्लोबाट गाँजाबाट बनेकाहरू नेपाली सबै नेपाली उत्पादन हुन्छ, स्वास्थ्यको लागि एकदमै फाइदाजनक पनि हो। यसलाई चाहिँ सबैले पोषण गर्नुपर्छ र नेपाली उत्पादनलाई माया गर्नुपर्छ भन्छौँ हामी चाहिँ होइन। किनभने मैले थोरै यसको चाहिँ पृष्ठभूमिमा जान चाहेँ है, यहाँको टाइम कति छ के छ जान चाहेँ। हाम्रो चाहिँ हुम्ला जुम्ला डो तपाईँको उता बजाङदेखि पहाडी इलाका जहाँ छ, अनि मुगु, अनि यता रुकुम, यतादेखि जुन हामी यो गाँजाको रेसाहरू लिएर आउँछौँ, अनि कच्चा पदार्थ होइन, कच्चा पदार्थ उताबाट लिएर आउने हामी चाहिँ सर हिमाली जिल्लाबाट, त्यताबाट र त्यो लगायत अरू जिल्लाहरू पनि धेरै छ हाम्रो त्यहाँबाट ल्याउने। कच्चा पदार्थ ल्याएर चाहिँ हाम्रो गणेश ह्याम भन्ने यहाँलाई अलिअलि थाहा होला, नभए पनि जस गणेश हामी चाहिँ एकदम धेरै उत्पादन गरेको छौँ र त्यसै शाखा चाहिँ हाम्रो ठमेलमा हो, खासमा हामी त्यसै शाखामा गरिरहेको छौँ। अनि उहाँकोबाट चाहिँ हामीले जस त्यहाँ ल्याएर कच्चा पदार्थलाई ह्यामको त्यो रेसाहरू मात्रै ल्याएर उनीहरू चाहिँ र मेटेरियल हुन्छ ल्याएर हामीले यता चाहिँ पानीमा उमालेर पकाएर त्यो रेसा बनाएर होइन, रेसा बनाइसकेपछि धागो उत्पादन हामी आफैले गर्ने हो। धागो फ्याक्ट्री चाहिँ हाम्रो त्यहीँ माथि बुढानीकण्ठामा रहेको छ होइन, त्यहाँ धागो उत्पादन गरेर कपडा त्यहाँ उत्पादन गरेर चाहिँ हामीले लुगा चाहिँ उत्पादन गर्नु भनेको छमेलमा हाम्रो पग्नाजोल छ, पग्नाजोलमा छ हाम्रो फ्याक्ट्री चाहिँ होइन, फ्याक्ट्री भनौँ न हाम्रो शाखा भनौँ। नेपाली उत्पादनलाई सबैले माया पनि गरेको छ, राम्रो पनि छ। मेन उत्पादन हाम्रो चाहिँ मोजादेखि लिएर तपाईँको लुगा चाहिँ इजेन्ट एभ्रिथिङ लुगा चाहिँ सबै नै भइहाल्यो। प्लस हाम्रो यसमा के छ भने चाहिँ तेलहरू छ, त्यही ह्याम्बाटै बनेको गाँजाको दानाबाट पिलेर बनाएको त्यो ओइलहरू छ, ओइल त्यसपछि हाम्रो चाउमिनहरू छ, साबुनहरू भयो।
3: चाउमिन चाहिँ केबाट बनाएको? गाँजाबाट त होइन,
2: अनि गाँजा नै, गाँजाको दानाहरू, अनि त्यसपछि फापरको दानाहरू, मकैको दाना, भटमासको दाना, एकदम अर्ग्यानिक छ। महिला उद्यमी लगभग 40-45 चाहिँ महिला उद्यमी हुनुहुन्छ, प्लस अरू पनि हुनुहुन्छ त्यहाँ।
3: किन तपाईँले महिलाहरूलाई अलिकति बढी प्राथमिकता दिनुपर्छ?
2: महिलालाई प्राथमिकता दिनेको कारण के हो भने सर, हाम्रो एउटा हाम्रो उद्योग नेपाली उद्योग भयो सर होइन। नेपाली उद्योगमा चाहिँ हामीले अब घरमा बसेको कति के गर्ने भन्नु भयो भने चाहिँ महिलाहरूलाई बढी हुन्छ, एकदमै डेडिकेटेड भएर काम गर्छन् महिलाहरूले है। पुरुषले त महिलाको ठाउँमा पुलिस नगर्ने भन्ने होइन, गर्नुहुन्छ पुरुषलाई पनि। मैले त्यो हिसाबले चाहिँ त्यो भन्दाखेरि भन्दै गर्दा पुरुषलाई चाहिँ डोमिनेट गर्न खोजेको होइन, गर्नुहुन्छ। तर पनि महिला चाहिँ अब त्यो गरिरहँदा आफ्नो बच्चाहरू यता स्कुल पढाइराख्नुहुन्छ, यता काम गर्दा खाली समयले सदुपयोग गर्नुहुन्छ, अब यता बच्चा पनि पढाउनु छ, प्लस अब बच्चा पनि हेर्नु छ, अनि काम पनि गर्नु छ, अनि अरू ठाउँमा काम गर्न भ्याउँदा पनि भ्याउँदैन नि त महिलाहरूलाई त। महिलाको क्षेत्रमा जस्तै बच्चा ल्याउनु छ 2 बजे, अनि तपाईँको जब छ अरू ठाउँमा जब गऱ्यो भने 10-5 त गर्नु पऱ्यो, 2 बजे बच्चा लिन को गइदिने? हाम्रो कम्पनीले चाहिँ त्यो चाहिँ उहाँलाई सुविधा दिएको छ कि, जस्तै उहाँले बेलुका बेलुका हाम्रो 7-8 बजीसम्मै कम्पनी खुल्छ र बिहान 6 बजी खुल्छ होइन. उहाँले बिहान 6 बजी आएर फेरि 2 घन्टा गरेर जान्छु फेरि आउँछु भनेर गर्छु. उहाँले जतिखेर आउँछु गर्छु भने उहाँको फ्री टाइमलाई चाहिँ उहाँले त्यहाँ युज गरिराख्नु भएको छ कि. यता शिक्षित हुनुपर्छ भन्छु म चाहिँ होइन, शिक्षित हुनुपर्छ. बाबुआमाले नदिए पनि आफूले चाहिँ कसरी हुन्छ त्यो बन्नु पऱ्यो. अनि त्यसपछि चाहिँ अरूभन्दा पनि शिक्षित हुन सकेन. अब त्यो ठुलै साकी सरकारी जागिर नखाइला केही नखाइला, तर आफ्नो लागि चाहिँ आफ्नो खर्चलाई चाहिँ आफ्नो आफूले चाहिँ उठाउन सक्नुपर्छ, आफूले चाहिँ लिनुपर्छ भन्छु. सबैको खर्चको लागि घरको लागि यताउता माग्यो भने चाहिँ एकदमै जस डोमिनेट चाहिँ धेरै हुन्छ सर. यसै हुन्छ
3: तपाईँ आफै व्यवसाय भइसकेपछि तपाईँलाई हेर्ने त्यो नजरिया समाजले चाहिँ कसरी हेर्छ हेरिरहेको छ अहिले?
2: तर जस अलिकति फरकै हुन्छ जस्तो लाग्छ. अलिक तिनीहरू एक्सपेक्ट हुन्छ नि, आफूले आफ्नो खुट्टामा हिँडिरहेको छ, कसैले माग्नु परेको छैन होइन. अरूलाई उल्टा आफूले चाहिँ अब 2-4 जनालाई यसो दिन सकिरहेछौँ, 2-4-20 जना यसो भयो भने 5-5 जना स्टाफ भयो भने आफूले स्टाफलाई तलब दिन सकिरहेछु. त्यो भनेपछि चाहिँ जस अलिकता रेस्पेक्ट हुन्छ नि, अलिकति आफूलाई चाहिँ म चाहिँ सक्छु है, म जे पनि गर्न सक्छु हुनाले. जे भन्दा पनि अब मैले आँट्यो भने चाहिँ म जे पनि काम गर्न सक्छु है. यस्तो अब ए लेडिजहरूले गर्न सक्दैन यसो उस्तो, अब अब लेडिज कमजोर हुनुपर्छ, हामी चाहिँ यसै घरभित्रै बस्नुपर्छ, बाहिर निस्किनुहुन्न भन्ने जुन हाम्रो अहिले नेपालको छ नि, त्यो त्यसमा चाहिँ म छैन भन्छु आफूलाई चाहिँ. मान्छे त्यो म छैन, म चाहिँ अलिक सक्छु है. मैले चाह्यो भने, मैले आँट्यो भने मैले आँट्नु पऱ्यो, मैले मिहिनेत गर्नु पऱ्यो, त्यसपछि चाहिँ म सक्छु है केही पनि कामहरू गर्न चाहिँ भन्ने. त्यो चाहिँ मलाई कन्फिडेन्स चाहिँ त्यति कन्फिडेन्स चाहिँ आउँछ,
3: आत्मविश्वास
2: त्यति चाहिँ छ सर.
3: आफू पनि केही गर्न सकिन्छ, एउटा उदाहरण बन्न सकिन्छ भन्ने खालको एउटा आत्मविश्वास बढ्यो भन्ने कुरा त छँदैछ. अब अर्को प्रसङ्गतिर जाँदाखेरि, तपाईँ युवा हुनुहुन्छ, सायद जेनजी नै हुनुहुन्छ होला. अहिलेको समयमा धेरै युवाहरू वैदेशिक रोजगारीमा पनि गइरहनु भएको छ. फेरि अब यो अवस्थामा चाहिँ जुन नयाँ सरकार आइसकेपछि तपाईँले वैदेशिक रोजगारीमा जानुहरू इच्छा लाग्यो कि लागेन, कि होइन आफ्नै देशमा बसेर आफै आत्मनिर्भर हुन्छु गर्न सक्छु भन्ने त्यो विश्वासले नै यी टिकाइरह्यो.
2: राम्रो कुरो छ र यो जेनजीलाई जोडेर गर्नुभयो. म पनि जेनजीभित्रै परे पर्न चाहिँ होइन, ठ्याक्कै जस होइन मैले विदेश जाने रहर चाहिँ त्यस्तो खासै पहिलादेखि नै थिएन. म अलिक फरक सोचकै मान्छे भएर पनि होला होइन, विदेश जाने सोच कहिले नै आएन सर. अब देशमा जे गरे पनि मिहिनेत गर्नु पऱ्यो, मिहिनेत गरेपछि आफू हुन्छ गर्न सकिन्छ भन्ने भयो. अब भविष्यमा के हुन्छ त त्यति थाहा होइन. अहिले चाहिँ विदेश जाने सोच चाहिँ मेरो चाहिँ आएन, अनि यहीँ गर्नुपर्छ, नेपालमा चाहिँ गऱ्यो भने सकिन्छ भन्ने त्यो एउटा होप चाहिँ छ मलाई, भनौँ न त्यो आँट चाहिँ छ. अब त्यही पनि अब भविष्यमा के हुन्छ भविष्य चाहिँ थाहा हुँदैन है सर है.
3: अवसर छैन भन्ने कुराहरू पनि सुनिन्छ नि, त्यो अवसर साँच्चै नभएको हो कि नखोजेको हो कि सरकारले बनाइदिनु पर्ने हो कि के रहेछ?
2: यसमा चाहिँ म सरकार पनि भन्दिनँ, अरूलाई पनि भन्दिनँ, जस म आफूलाई नै हेर्छु कि एकचोटि. म आफ्नै घरमा बसिरहेँ भने, म घरभित्रै बस्यो भने म के सक्दिनँ, म गर्दिनँ भनेर मैले बिहानदेखि बेलुकासम्म मोबाइल चलाउँदै मेरै रुममै बसिराख्यो भने, अनि सरकारले मलाई आएर जब दिने हो र, अनि जस्तै कुनै ठुलो कारखानाहरू यसो खोलिरहेको मान्छे अपर्च्युनिटी छैन, हामीले देशमा गर्न सकेनौँ, सरकारले दिएन, सरकारले गरेन, कुनै पनि सरकार, यो सरकार मात्रै होइन कि जुनसुकै सरकार हो, यो सरकारले दिएन गरेन भन्नु चाहिँ गलत हो भन्छु म. म चाहिँ अलिकति अवसर पनि नखोजेको हो जस्तो फिल हुन्छ होइन. अरू कुरा अरू के भन्नुलाई ठ्याक्क यसमा अब विरोध गर्नु विरोध हो, त्योभन्दा पनि एक्ज्याक्टली भन्नुपर्दा अवसर चाहिँ उहाँले नेपालमा नखोजेको हो जस्तो लाग्छ है मलाई चाहिँ. जस्तो कति फ्याक्ट्रीहरूमा छ अहिले पनि, कति ठाउँमा छ, यही नेपालमै पनि चाहियो भने जब त धेरै ठाउँमा खोज्न सकिन्छ, गर्न सकिन्छ. अन्त मिहिनेत अलिक होला, अलिक परिश्रम अलिक कम छ. हामीले जति हामीले दैनिक आधारभूत आवश्यकको लागि जति चाहिने हो त्यति नभर्ला, त्यसको लागि सरकारले थोरै जोड दिनुपर्छ जस्तो मलाई लाग्छ. अनि अर्को कुरा चाहिँ हाम्रो यो नेपालको शैक्षिक उसमा जुन छ नि शिक्षामा, त्यो थोरै चाहिँ चेन्ज गर्यो भने अझ राम्रो हुन्छ जस्तो लाग्छ
3: मलाई.
2: व्यवसायिक जस्तै अब यो टेक्निकल लाइनतिर चाहिँ अलिक बढी ध्यान दिएको भए, थ्योरिकल भन्दा पनि प्र्याक्टिकलमा चाहिँ बढी सरकारले पनि स्कुल लेभलदेखि नै गरिदिनु भएको भए चाहिँ, गरेको भए चाहिँ सायद अलिकता मान्छेले माथि आएर चाहिँ अब म यो गर्ने मेरो यो मेरो क्षमता चाहिँ यो छ, म यो चाहिँ यसमा जान सक्छु, यो गर्छु भन्ने एउटा हुन्थ्यो. अब हामी गर्नेको यो भन्नु चाहिँ 10 वर्ष एक 1-10 पढ्नै पऱ्यो, अनि प्लस टू गर्दा 2 वर्ष, ब्याचलर 4 वर्ष. तपाईँ त्यो गर्दा त्यतिकै जानुभयो कि, वेस्ट हुनु त्यो टाइम वेस्ट हो जस्तो लाग्यो कि मलाई चाहिँ है. त्योभन्दा चाहिँ हामीले चाहिँ प्र्याक्टिकलतिर गयो भने,
3: व्यवहारिक शिक्षा पनि अब
2: व्यवहारिक शिक्षा गयो भने चाहिँ लगत पढ्ने बित्तिकै उता जब पनि होस् कि हुन्छ नि त, त्यो गतिर भयो भने चाहिँ अझ राम्रो हुन्थ्यो। त्योतिर चाहिँ अलिक सरकारले जोड दिएको भए अहिलेको युवाहरू चाहिँ विदेशी पढ्दैन थियो जस्तो चाहिँ मलाई लाग्छ। त्यति चाहिँ हो, तर चाहिँ जस्तो आफूले पनि गर्नु पऱ्यो, सरकारले पनि थोरै केही कमी कमजोरी होला नभएको हुन्छ। जस्तै त्यो शिक्षा त्यो दिने थियो, जब दिने अनि रोजगारी दिने अनि के भन्छ तपाईँको यो खाना लाउन दिने सरकारले होइन है, त्यो चाहिँ टोटल्ली होइन, त्यो आफैले गर्नुपर्छ। तर सरकारले दिने भनेको जुन त्यो शिक्षादेखि लिएर हरेक प्रायः जस्तो त्यो अवसर चाहिँ त्यसो जुटाइदिएको भए सायद कोही कोही 50% हुनु 50% जति गए पनि 50% चाहिँ नेपालमा बस्नु अलिकता हुन्थ्यो कि भन्ने चाहिँ मलाई लाग्छ है।
3: अब सबैभन्दा रमाइलो कुरा गरौँ है, सबैको चासोको विषय कति कमाउनुहुन्छ मासिक तपाईँले?
2: दुःख त सबैले आफ्नो ठाउँमा गर्ने गर्छ, सबै आफ्नै गरेकै हुन्छ दुःख। अहिले भर्खरको जन्मेको अवस्थादेखि लिएर अहिले अब अहिले म लास्ट मेरो अन्तिम सास हो भन्ने व्यक्ति सर दिल्ली चाहिँ मैले दुःख गरेको हुन्छ, नगरेको हुँदैन। आफ्नो दुःखको छुट्टै पाटो होला परेको हो होइन सर, मिहिनेत गर्नु पऱ्यो, मिहिनेत गरेपछि त्यस्तो फल त आउँछ नै जस्तो लाग्छ मलाई चाहिँ।
3: कति फल आउँछ तपाईँ मासिक हाराहारी यति नै ठ्याक्कै भन्नु पर्दैन?
2: यसो मेरो चाहिँ
3: फ्याक्ट्री
2: नै हो सर, फ्याक्ट्री भइसकेपछि अब अर्डर अनुसार अर्डर कति आउँछ के हुन्छ भनेर चाहिँ अर्डर अनुसारको हामीले काम गर्ने हो। गत यो अहिले भर्खरै हाम्रो यो नयाँ सांसद हुनुहुन्छ नि, अहिले नयाँ सरकार बन्यो, सरकार बनिसकेपछि हाम्रो बालिन सरकार आइसकेपछि चाहिँ जुन उहाँहरूले बोक्ने भएको सांसद भएकोमा शपथ ग्रहण गर्दै गर्दा जुन ब्यागहरू बोक्नु भएको थियो त्यो ब्याग चाहिँ हाम्रै मैले मेरो फ्याक्ट्रीमा उत्पादन गरेको हो सर होइन। यस्तो अपर्च्युनिटी हामीलाई दियो भने त हामीले पैसा पाउनु गाह्रो छैन नि सरकारले पनि।
3: बढी हुँदाखेरि चाहिँ कति होइन, यतिदेखि यति भनिदिनु भयो भने ठ्याक्कै एक्ज्याक्ट फिगर मा
2: 3-4 लाख 2-3 लाख त्यस्तो त हुन्छ नै
3: मासिक 2-3 लाख। अनि तपाईँले 30-35 जनालाई रोजगारी पनि दिनुभएको छ होइन, त्यो रोजगारी पाउनेहरूलाई चाहिँ कति दिनुहुन्छ?
2: हाम्रो यस्तो छ, पिसमा राख्छौँ काम बच्चा उनीहरू उहाँहरूलाई होइन, आवश्यक उहाँले पिस अनुसार ल्याउने काम गर्ने उहाँहरूले होइन, उद्यमीहरू उहाँहरू पनि होइन हाम्रो नि, जस्तो उहाँले कति पिस उहाँले निकाल्नुभयो त्यही पिस अनुसारको हामीले गर्ने हो। जस्तो एउटा ब्याग हाम्रो यो सांसद त्यही जोडेँ मैले, किनभने अहिले त बोली हुन्छ नि त, मान्छेले चिन्ने गर्ने ठाउँ पनि हुन्छ नि त। जुन अहिले सांसदहरूले शपथ ग्रहण गर्दै गर्दा जुन ब्यागहरू कालो ब्याग र त्यो गाँजाको बनेको जुन गाँजा भन्दा नि ह्याम्प, गाँजा फेरि विरोध पनि आउन सक्छ होइन, ह्याम्पबाट बनेको जुन ब्याग उहाँहरूले बोकिराख्नु भयो, अहिले पनि बोकिराख्नु भएको छ, आशिका तामाङदेखि लिएर उहाँले कस्तो मजाले हर्क साम्पाङ जहिले बोकिराख्नुहुन्छ उहाँले चाहिँ, हामी

0: एकदम प्राउड फिल हुन्छ कि त्यो बोकेको देख्दा. उहाँले बोकेको हुन्छ त्यस्तो त्यस्तो अर्डर आउँदा चाहिँ त्यस्तो त्यस्तो ब्यागहरूलाई चाहिँ हामी मजाले उहाँहरूलाई त्यो पिसलाई चाहिँ हामी मजाले त्यस्तो अलिक हार्ड पिस हुन्छ नि त्यो त हार्ड पिसलाई अलिक मजाले धेरै नै दिने गरेर छु पारिश्रमिक पनि होइन. 120, 130 त्यसरी हुन्छ नि एउटा एक पिस बराबर. हजुर
1: अब अन्तिममा चाहिँ जति पनि युवा तपाईँ जस्तै हुनुहुन्छ होइन, केही गर्ने सोच राख्नु भएको छ, के सन्देश सुझाव दिन चाहनुहुन्छ?
0: पहिला चाहिँ आफूले अलिक तपाईँ मिहिनेत गरौँ. मिहिनेत गरेपछि बाटोहरू धेरै चारैतिर खुल्दै जान्छ, चारैतिरको बाटोहरू आउँदै गर्छ, आउने खुल्ला हुन्छ कि. आफूले के गर्ने आँट गरौँ भन्छु म चाहिँ होइन. अनि त्यति हुँदा हुँदै पनि अब भएन भने त अब लास्ट स्टेप त त्यही नै हो. अब होइन मान्छेले जानै नै चाहन्छन्. अब जस अलिक मिहिनेत अलिक कम गर्न चाहने अनि जस छिटो चाहिँ आफूलाई माथि पुर्याउन चाहने
1: भने
0: छिटो पैसा कमाओस् भन्ने हुँदा नि त्यो दिगो हुँदैन नि त, दिगो पनि होइन नि त त्यो त होइन. त्यही भएर आफ्नै नेपालमा बसेर थोरै भए पनि दुःख गर्नुहोस्, इज्जतका साथ शान्तका साथ बस्नुहोस् होइन. म चाहिँ त्यो भन्छु, थोरै भए पनि थोरै कमाइ भए पनि व्यवसायतिर जोडिनुहोस्.
1: धेरै धेरै धन्यवाद.
0: एकदमै धेरै धेरै धन्यवाद सर हजुरलाई पनि.
1: उहाँ हुनुहुन्थ्यो बजाङ घर भई काठमाडौँ सीतापाइला बस्दै हेम्पबाट बनेका कपडा उत्पादन गर्ने गीता महर. हामी कार्यक्रम देश परदेशमा छौँ. आज हामी केही उद्यमीका अनुभव, सङ्घर्ष र सफलताका अनुभव सुनिरहेका छौँ. अब तनहुँ घर भई ललितपुरको भैँसीपाटीमा बस्ने मैया न्युपानेको कुरा सुनौँ. उहाँ ललितपुर महानगरपालिका वडा नम्बर 13 तालिम लिई विभिन्न खानेकुरा उत्पादन गर्नुहुन्छ. नमस्ते अनि स्वागत छ तपाईँलाई.
2: नमस्ते. महानगरपालिका वडा नम्बर 13 उद्यमीमा पर्छौँ.
1: वडा नम्बर 13 तालिम लिएर
2: नगरपालिकाले तालिम दिलाएर वडाबाट वडामा दर्ता गरेर प्यानमा दर्ता गरेर अनि हामी समूहको दिदीबहिनी भएर यो उद्यम चलाइरहेको छौँ.
1: अब चाँडै भ्याटमा पनि दर्ता गर्नुपर्छ.
2: अब प्यानमा त छ हाम्रो,
1: अब प्यानमा छ,
2: प्यानमा छ. अब घरेलु र अब उसमा चाहिँ खाद्य गुणस्तरमा चाहिँ पुग्न बाँकी छ.
1: ए हजुर. अनि के सामानहरू उत्पादन गर्नुहुन्छ, बनाउनुहुन्छ?
2: हामीले फुरनदाना, चिप्स, मस्यौरा लगायत अचारहरू
1: सबै तालिमै लिएर सिकेर गर्नु,
2: सबै सिकेर र त्यसमा प्लस आफूले जानेको सिपहरू पनि थपेर.
1: कति समय भयो तपाईँले तालिम लिनुभयो?
2: कोरोनाभन्दा पहिलादेखि हो.
1: भनेपछि 19
2: हजुर 19 अगाडि नै हो.
1: अनि झन्डै झन्डै 7-8 वर्ष
2: भइसक्यो हामीले उद्यम गर्न सुरु गरेकै. 8 वर्ष भइसक्यो हजुर.
1: कतिजना महिला हुनुहुन्छ समूहमा?
2: अहिले समूहभित्र चाहिँ हामी 36 छौँ. उत्पादन गर्नेमा नि हामी 9-10 भएर सुरु गरेको हो. अब समय परिस्थिति आफ्नो स्वास्थ्यले नदिँदाखेरि अहिले हाल चाहिँ 4 छौँ.
1: 4 सीमित हुनुभएको छ. अनि यसमा लगानी चाहिँ कति गर्नुहुन्छ, के छ, कसरी मिलाउनुहुन्छ समयहरू?
2: हामी आफ्नै व्यक्तिगतै हो लगानी चाहिँ, 4 टिम छौँ. त्यही 4 टिमले लगानी गरेर
1: कति खर्च हुन्छ मासिक?
2: मासिक समय अनुसारको अब 50,000 1,00,000 जस्तै जान्छ सामान.
1: त्यो
2: किन्न खरिदनको लागि,
1: सामान किन्नको लागि 1,00,000 चाहिँ खर्च निस्किन्छ मासिक.
2: त्यो मौसम अनुसारको अब पिँडालुहरूको सिजनमा पिँडालु एकैचोटि लिएर राख्नु पर्यो, त्यस्तो बेलामा चाहिँ जान्छ.
1: अनि
2: परिस्थिति अनुसार
1: हजुर, त्यो सिजन अनुसारको कुरा गर्दाखेरि 1,00,000 जतिको हाराहारीको खर्च उठ्छ सामान किन्दाखेरि भन्ने बताउनुभयो.
2: अनि
1: त्यो आउँदाखेरि चाहिँ फिर्ता चाहिँ कति आउँदो रहेछ? 1,00,000 त गयो होइन, त्यसको डबल पेपर आउँछ कि कति आउँछ?
2: त्यो चाहिँ अब एकैचोटि हुँदैन होइन, कुनै समय अब सिजन अनुसारको अलिअलि ब्याकअप बिस्तारै प्रत्येक महिना त रिटर्न हुँदै जाने हो, जानु चाहिँ बिस्तारै आइरहेको छ.
1: बढी सबैभन्दा बढी व्यापार भएको हुन त 8-9 भयो तपाईँहरूले गरेको होइन, त्यो मासे कति जति भएको छ सबैभन्दा बढी, र सबैभन्दा कम चाहिँ कति जति हुन्छ होला?
2: अब सबैभन्दा कम व्यापारमा नाफामा त छैन होइन, व्यापारमा हामीले 50,000-60,000 लाख पनि कटाइन्छ कुनै बेला.
1: 3-4 पुगिहाल्छ
2: होइन, 1,00,000 चाहिँ क्रस हुन्छ प्रत्येक महिनाको चाहिँ मासिकमा. त्यस्तो कुनै कुनै महिना फुरुन्दानाहरू बिहे व्रतबन्ध हाम्रो त्यस्तो अर्डरमा जाँदाखेरि चाहिँ 1,00,000 क्रस गराउँछ.
1: अनि दिदीले यो पालिकाबाट तालिम लिनको लागि चाहिँ कसरी सोच आयो अथवा?
2: चाहिँ यस्तो अब महिला समूह समूहमा बचत गर्ने पैसा घरमा श्रीमानसँग माग्नु पर्ने, छोराछोरीसँग अब कमाउने छोराछोरीसँग माग्न पर्ने भन्दा सबै दिदीबहिनीहरूको सल्लाह के भन्यो भने हामी उद्यमी पनि बनाउँ न, हात नथापौँ, समूहमा राख्ने पैसा मात्रै हामी आफू काम गरेर जम्मा गरौँ न भन्ने सोच निस्क्यो। त्यही सल्लाह भएर समूहबाटै सुरु गरेको हो धेरैजनामा, समय परिस्थितिले गर्दा अहिले घटेर त्यति चारजनामा सीमित छौँ। अनि हाम्रो उद्देश्य नै त्यही हो कि मूल मन्त्र जस्तै त्यही नै भएको थियो कि हामी उद्यमी बनौँ, आफूले 500-1000 जम्मा गर्ने पैसा पनि अरूसँग माग्न नपरोस्, आफ्नै कमाइबाट राखौँ भन्ने भएको थियो।
3: अनि त्यो तपाईँले जे सोच्नु भएको थियो नि त्यो पुरा भयो, भइरहेछ कि के छ?
2: भइरहेछ, अहिलेसम्म हामीले काम गर्न सुरु गरेदेखि समूहको पैसा हामीले न घरबाट कसैसँग नि माग्नु परेको छैन, आफ्नै कमाइबाट राख्छौँ हामी।
3: त्यो आफैले कमाउन थालिसकेपछि, कमाउने भइसकेपछि चाहिँ के फरक हुँदो रहेछ पहिले 8 वर्ष पहिले र पछि?
2: त्यो अब प्रत्येक चिजमा हामीले बिहान बेलुकाको तरकारी किन्न, बच्चाहरूको टिफिनको लागि श्रीमानसँग, आफूभन्दा ठुलो मान्छेसँग मलाई आज यति पैसा दिनुहोस् न, मलाई यो चाहियो भन्नुको साटो आफूले कमाएर खर्च गर्दा त छुट्टै आनन्द हुन्छ नि, आफैले आनन्द हुन्छ। आफ्नो खर्च जति आफूलाई आवश्यकता अनुसार खर्च गर्न पाइयो, कसैलाई भनिराख्नु परेन, किनभने त्यो रकम देखाउनु परेन नि त, कमाएको पनि त आफूले देखाउनु परेन भने खर्च गर्न, मैले यति पैसा यहाँ मैले दिएको पैसा खै भन्ने त हुन्छ कमाएर दिनेलाई, त्यो भन्नु सोध्नु खोज्न केही नि परेन नि,
3: सोधखोज
2: हुने कुरै भएन। र हामीलाई सामान्य घरमा सानोतिनो खर्च टार्नलाई पनि चलिरहेको छ।
3: आफूले कमाउने भएपछि आफ्नो खुट्टामा उभिइसकेपछि यो सबैभन्दा राम्रो अथवा सबैभन्दा होइन यो चाहिँ मलाई आफूले गरेको सबैभन्दा उपलब्धिमा सबैभन्दा ठिक चाहिँ यो लाग्यो भन्ने खालको लगानी सगानी अथवा केही त्यस्तो गर्नुभएको छ कि छैन?
2: लगानी हामीले चाहिँ प्रत्येक यो महिनामा समूह छ दिदीबहिनीहरूको ठाउँ ठाउँमा ग्रुपमा, त्यसमा राख्नलाई 2-4 हजार चाहिँ कसैसँग नमाजिकन त्यो चाहिँ आफ्नो बचत भइरहेको छ,
3: छुट्टी बचत पनि भइरहेछ।
2: हजुर, त्यो हामीले समूहमा राखेको छ, बचतै भइराखेको हुन्छ, त्यसलाई एकमुष्ट 2-4-5 वर्षमा बाँडिन्छ, त्यति बेला त 50-60 हजार हुँदाखेरि धेरै ठुलो राहत हुन्छ त्यो चाहिँ।
3: भनेपछि पहिला घरमा 7-8 वर्ष पहिले अगाडि चाहिँ धेरै दुःख गर्नु परेको थियो, सुन्नु परेको थियो पनि होला तपाईँको अलिकति कुरा बुझ्दाखेरि त, होइन? घर
2: त्यस्तो धेरै त होइन, तैपनि अब हामीलाई आज यस्तो गर्न चाहिएको थियो, पैसा चाहियो त भन्नु पऱ्यो नि, आफूले नकमाउँदाखेरि त मलाई यस्तो गर्नु परेको थियो, यति पैसा चाहिएको थियो भनेर त भन्नु पऱ्यो नि, त्यो अहिले परेको छैन।
3: अनि हुन त यो सोध्नु हुन्छ कि हुँदैन, होइन, यसपालि त तिज मनाइन्छ कि मनाइँदैन?
2: यसचोटि चाहिँ तिज त्यस्तो रमझम छैन हाम्रो, किनभने अहिले बाढी पीडितलाई हामीले काम गरे बापतै हामीले कमाए अनुसारको अलिकति भाग चाहिँ हामीले त्यहीँ बाढी पीडितलाई हालिदिएको छ। हामी आज पनि उद्यमशील भएर यहीँ नै आएको छौँ आज, किनभने रमाइलो गर्ने खाने पिउने दिन हो नि त, यसमा पनि हामीले यो वर्षलाई चाहिँ स्थगितै राखेर हामीले सक्ने सहयोग उता पठाइदिउँ र हामी यहीँ निरन्तर लगाइरहेछौँ काममा।
3: कति दिदीबहिनीलाई त अब परिवारको पनि साथ सहयोग,
2: हामीलाई पुरा सपोर्ट छ मेरो, किनभने छोराछोरी बहिनीहरूको छोराछोरी हामीलाई ल्याउने लाने उनीहरूले गरिदिन्छ, सामान लिन जानुपर्छ हामीले आफू साधन चलाउन सकिँदैन उनीहरू नै गएर ल्याइदिन्छन्, सँगै आफूलाई लिएर जान्छन् कति, उनीहरूले आफै गएर ल्याइदिन्छन्, पुरै सपोर्ट छ त्यो चाहिँ परिवारबाट चाहिँ पुरै सपोर्ट छ।
3: जो महिलाहरू हुनुहुन्छ नि अवसर खोजिरहनु भएको अथवा विभिन्न बाहनामा अड्किरहनु भएको हुन्छ, उहाँहरू अब कति घर पनि हेर्नुपर्ने हुन्छ, समय नमिल्न पनि सक्छ, होइन, मैले पनि गर्न पाएँ हुन्थ्यो भन्ने धेरैको सोच हुनसक्छ, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ?
2: पहिला काम गर्नलाई आफ्नो मनभित्रैबाट आउनुपर्छ, म यो गर्छु भन्ने आफूभित्रैबाट आयो भने चाहिँ त्यसलाई गर्न सकिन्छ, परिवारले समर्थनै नगर्दा पनि गर्न सकिन्छ, त्यो चाहिँ अलिक सङ्घर्षपूर्ण हुन्छ, सङ्घर्ष गर्नुपर्छ, त्यसमा परिवारले साथ दियो भने चाहिँ धेरै सजिलो हुन्छ।
3: धेरै धेरै धन्यवाद तपाईँलाई।
2: थ्याङ्क यू।
1: उहाँ हुनुहुन्थ्यो ललितपुर महानगरपालिका वडा नम्बर 13 तालिम लिएर उद्यमी बन्नुभएकी ललितपुरको भैँसीपाटीमा बस्ने मैया न्यौपाने। आज हामी केही उद्यमीका अनुभव, सङ्घर्ष र सफलताका अनुभव सुनिरहेका छौँ। अरू उद्यमीको अनुभव सुन्न बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
4: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।
6: कृषि मन्त्र नार्क सँग
7: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घन्टा खेतबाट पानी बग्न नदिनुहोस्।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रममा देशैभरिका विभिन्न एफएम रेडियो स्टेसनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौँ। आज हामी केही उद्यमीका अनुभव, सङ्घर्ष र सफलताका अनुभव सुनिरहेका छौँ। अब ललितपुरको ढुङ्गे धाराकी स्थानीय सानुमाया वज्राचार्यको अनुभव सुनौ। उहाँले पनि वडा नम्बर 11 तितौरा बनाउने तालिम पाएर त्यसैलाई व्यवसायका रूपमा अघि बढाइरहनु भएको छ।
3: नमस्ते, अनि स्वागत छ तपाईँलाई।
4: नमस्कार।
3: अलिकति यो तपाईँहरूको यो उत्पादनको बारेमा जान्ने अलिकति रुचि लाग्यो होइन, यो कसरी सुरु गर्नुभयो, के बनाउनुहुन्छ अलिकति बताइदिनु।
4: मेरो चाहिँ सुरुवातमा के थियो भने म त पहिला चाँदीको सुन चाँदीको काम गर्थेँ। अब सुन चाँदीको चाहिँ अहिले ठप्पै भइहाल्यो।
3: किन ठप्प भएछ?
4: महँगो भयो के गर्ने है, अनि त्यस कारणले महँगो भयो अनि काम ठप्प भयो। अनि मलाई चाहिँ वडा सदस्यज्यूले चाहिँ आफुल साकेले, अहिले उहाँ त बित्नुभयो, उहाँले मलाई बाटो देखाएको जस्तो भयो।
3: 11 नम्बर
4: वडाको आफुल साकेले चाहिँ मलाई, ल है सानुमाया तिमीलाई पनि तितौरा तालिममा राखेको छु, नाम लेखेको छु है भन्नुभयो। हुन्छ भने पहिला, अनि एकचोटि बिचमा चाहिँ नजाउँ कि जस्तो पनि लागेको थियो। अनि पछि मलाई फेरि मनमा के लाग्यो भने मलाई यसैले बाटो देखाउन लागेको हो कि जस्तो लागेर, अनि फेरि जान्छु नि त भनेर यो कुरा चाहिँ, यो काम सिक्न चाहिँ म उहाँ बितिसकेपछि मात्रै सिक्न गएको हो।
3: कति समय अगाडि?
4: यो 8-10 महिना भएको छैन। मैले यहाँ फागुन महिनामा मैले यहाँ पसल राख्न आइसकेँ भनेपछि एक हप्ता अगाडि सिकेर, अनि एक हप्ता पनि म घरमा बस्नु परेन।
3: फागुन
4: महिना, फागुन भन्दाखेरि म पुस माघतिर मैले सिकेँ।
3: पुस माघमा तालिम लिनुभयो,
4: तालिम
3: एक पछि तपाईँ व्यावसायिक तरिकाले?
4: मलाई के भयो भने सिकेर म एक हप्ता चाहिँ त्यसै बसिरहेको थिएँ। अब काम छैन, अब अहिलेको लागि त्यसै बसौँ भनेर भने, अनि फेरि मलाई म्याम एक हप्तापछि म्यामले फोन गर्नुभयो, तपाईँहरूले जाउलखेततिर हाट बजार राखेको थाहा पाउनु भएको छ कि छैन, एकफेर बुझ्नुहोस् भनेर भन्नुभयो। अनि हुन्छ भने, अनि हाम्रो सिकाउने म्यामले चाहिँ, अनि फेरि उहाँ म्यामले चाहिँ यहाँ राजन सरलाई चाहिँ फोन गर्नुभएछ, तपाईँ कहाँ तितौराको आइटम छ कि छैन जौलाखेलमा भनेर सोध्नुभएछ। अनि छैन दिदी भनेर भन्नुभएछ, अनि उहाँले छैन भन्ने बित्तिकै म्यामले मलाई चाहिँ जौलाखेलमा एकफेर जानुहोस् त भनेर भन्नुभयो। हुन्छ म्याम भनेर हामी यहाँ जौलाखेलमा आयौँ। जौलाखेलमा आउँदाखेरि उहाँ अचार दिदी चाहिँ यहाँनिर बसेर बेचिरहनु भएको थियो, अनि उहाँलाई डाइरेक्ट उहाँ दिदीसँग सम्पर्क भयो कि, मेरो दिदी यहाँ कस्तो छ, व्यापार के छ, हाम्रो चितौरा राख्दा हुन्छ कि हुँदैन भनेर सोधेँ। अनि उहाँ सर चाहिँ हुनुहुन्नथ्यो कि त्यतिखेर, अनि पख्नु अहिले एकछिनपछि सर आउनुहुन्छ भनेर भन्नुभयो। अनि मैले हामी कुरा गर्नको लागि चाहिँ, बहानाको लागि उहाँसँग अचार दुईवटा किन्यौँ, माछाको अचार दुईजनाले, एउटा दुईजनाले किन्यौँ, र अनि त्यो किनिसकेपछि उहाँसँग कुरा भयो, हाम्रो कुरा आदान प्रदान भयो उहाँसँग। अनि हुन्छ आउनुहोस् न, हामीसँगै बसौँला बेचौँला, ठिक छ, व्यापार राम्रो छ भनेर भन्नुभयो। अनि एकछिनपछि सर आउनुहुन्छ, सरसँग कुरा गर्नु भन्नुभयो। हुन्छ, सरले म्यामले कुरा गरेर सरले बोलाउनु भएको भएर आएको हो, सर हामीले चिनेको छैन भने, अनि हामीले चिनाइदिन्छु भनेर भन्नुभयो। हुन्छ त भने एकछिनपछि कुरा गर्दा गर्दै एकछिनपछि सर आउनुभयो, उहाँ नै हो भन्नुभयो। अनि दिदीहरू म्यामले पठाउनु भएको हो भनेर भन्दा हो भने, हामीले तितौरा बनाएर सिकेर एक हप्ता भयो सिकेर आएको, त्यसै बसिरहेको छौँ भनेर भने, अनि ल त्यसो भएदेखि अर्को आइतबार चाहिँ तपाईँहरू चाहिँ रेडी भएर तितौरा लिएर आउनुहोस् है भन्नुभयो। त्यतिखेरसम्म हामीसँग केही पनि सामान थिएन, सिकेर मात्रै आएको थियौँ। फेरि त्यो कुरा सल्लाह गरिसकेपछि, उहाँसँग सल्लाह गरिसकेपछि टु हामी फेरि यहाँबाट सिधै म्याम कहाँ गयौँ। म्याम कहाँ गइसकेपछि, ल म्याम हामीलाई त आइतबार आउनु भन्नुभयो, हामीसँग त सामान त छैन, सिकेको मात्रै छौँ, सामान त छैन, सामान भयो भने हामी आइतबारलाई तयार गर्छौँ म्याम भनेर भन्यो। म्यामलाई गएर ल के सामान चाहिन्छ म सबै दिन्छु, तपाईँहरूले गर्नुहोस्। हामी सबै म्याम कहाँबाट तितौराहरू ल्यायौँ, घरमा ल्याएर उतिनखेरि अनि त्यहाँबाट सबै कति सरी चाहिन्छ त्यो आफूसँग कति थरी छ, म्यामले कति थरी दिनुभयो, त्यो सबै चटचट काटेर सुकाउनु पर्ने सुकाएर, काट्नुपर्ने काटेर, तिनजना मिलेर सबै गरेर टकटुक बनाएर तिन दिन पछाडि मङ्गलबार बुधबार शुक्रबार त तयार भयो तितौरा, अनि शनिबार एक दिन त्यसै भयो, अनि आइतबार टन्नमा सामान लिएर आयो।
3: कति थरी तितौरा बनाउनुहुन्छ
4: तपाईँसँग? त आठ थरी छ।
3: के के छ?
4: रङ्गिला छ, खट्टी मिठी छ, क्यान्डी छ, होइन, अनि झोलवालामा आँप छ, अनि झोलवालामै मिक्स छ, अनि त्यहाँबाट चारपाटे क्यान्डी, रातो क्यान्डी, सेतो क्यान्डी, अनि चारपाटेमै फेरि त्यो ठुलोवाला थियो, अहिले चाहिँ त्यो ठुलोवाला चारपाटे त्यो चाहिँ छैन, हाम्रोमा चाहिँ केमिकल चाहिँ छैन, हामी चाहिँ आफ्नो प्योर मसला बाहेक अरू चाहिँ क्यान त्यो केमिकलहरू चाहिँ हामीले राखेको छैनौँ।
3: यो पालिकाहरू नि दिदी, जस्तै तपाईँले तितौराको तालिम लिनुभयो, थुप्रो तालिमहरू दिइरहेको छ नि, कस्तो लाग्छ तपाईँलाई, प्रभावकारी भइरहेछ अथवा हुँदो रहेछ जस्तो लाग्छ?
4: तालिम त होइन, हुन त हुन्छ, तर के भनेदेखि म एउटा के सुझाव दिन्छु भनेदेखि, मलाई हाम्रो एघारवटामा चाहिँ एउटा सपोजको लागि मात्र भन्छ है, फेरि यो चाहिँ होइन, फेरि फलानाले यस्तो भन्यो भन्नु चाहिँ नहोस् होइन, अब एउटा भनौँ न, एघारवटामा चाहिँ हामीलाई सरबको एउटा तालिम दियो भने अर्कोवटामा झोल सरबको दिने होइन, त्यो ओडामा फेरि त्यो ओडाबाट अर्को ओडामा चाहिँ फेरि अचारको तालिम दिने, त्यस्तो गऱ्यो भने चाहिँ हामीलाई कामको लागि एकदम राम्रो हुन्छ। अब त्यो एघारवटामा हेर्नु न, साबुन पनि त्यहीँ दिने, झोल सरप पनि त्यहीँ दिने, अचार पनि त्यहीँ दिने, होइन, सब थोक के आइटम आइटम हुन्छ नि,
5: सबै
4: एकै एकै ठाउँमा एउटै ओडामा दियो भने हामीलाई काम गर्नलाई एकदम असुविधा गाह्रो भयो नि त।
3: यो बजारीकरण चाहिँ तपाईँले भन्दाखेरि भन्नुभयो होइन, बजारीकरणलाई चाहिँ कस्तो छ, सहज छ कि अप्ठ्यारो छ?
4: किन अब भनौँ, अब यहीँ भनौँ न होइन, कतिजनाको अचारै अचार छ नि, एउटै आइटम भयो नि त, अब उहाँ एउटै आइटम भयो, त्यो एउटै आइटम हुँदाखेरि त गाह्रो भयो नि त, व्यापार कम भयो नि होइन। अब मैले अहिले भर्खर भने जस्तो, अब मैले झोल साबुन मात्रै राखेँ भने झोल साबुन उहाँ दिनसम्म छ झोल साबुन भन्ने हुन्छ नि होइन, अब एउटा साबुनै साबुन भनौँ न, अब यहाँ कपडा जस्तै उहाँले कपडा मात्रै ल्याउनु भयो नि, ल यसो सोध्न आउँदाखेरि उहाँसँग छ उता छ कपडा भन्ने हुन्छ नि, त्यो हिसाबले काम गर्न पाए हामीलाई एकदम राम्रो, किनभने एकै ठाउँमा त्यो एउटै ओडामा साबुन पनि त्यहीँ, झोल साबुन पनि त्यहीँ, अचार पनि त्यहीँ, त्यो सबै के झोल सरप बनाउनु पनि सिकेको छु आउँछ मलाई, सरप बनाउँछु सरप पनि आउँछ मलाई, डल्लो साबुन डल्लो साबुन पनि आउँछ मलाई, नआउने होइन, तर अचार पनि बनाएँ अचार पनि आउँछ, आफ्नो ठाउँमा मात्र रह्यो कि, घरमा मात्रै त्यहाँको लागि मात्रै भयो कि, त्यो बाहिर बजार व्यवस्था
3: व्यवसायिक तरिकाले फैलिनुको लागि चाहिँ
4: भएन भएन।
3: अर्को कुरो दिदी, तपाईँ त गहनामा पनि काम गर्नुभयो, उतापट्टि गरेको र यतापट्टि गर्दाखेरि हुन त अब तुलना गरेर हुन्छ कि हुँदैन?
4: हुन्छ, किन नहुनु, यो पनि व्यापारै हो, त्यो पनि व्यापारै हो, त्यो अलिक ठुलो व्यापार भयो, यो हाम्रो सानो व्यापार भयो, तर किनभनेदेखि सानो व्यापारमा सानै स्तरले जान्छ, ठुलो व्यापारमा ठुलै स्तरले जान्छ, हो कि भन्नुहोस् त, त्यो स्तरले जान्छ, तर अहिले हाम्रो मलाई त भन्दै नआउने जस्तो के कस्तो भनेदेखि बजार व्यवस्थापन छैन, अब यही अब यहाँ छ नि
3: सबै च्याउ उम्रे जस्तो भयो,
4: एकदमै 100%। अब भनौँ न, अब कसैले त्यही झोल साबुन, अब अहिले झोल साबुन बेच्ने नै हो भन्दा हामीले अहिले 1 लिटरको 120 बेच्नुपर्छ, हेर्नुहोस् है सामानको भाउ यस्तो डबलै डबल महाडबल बढेको छ। अस्ति हामीले एक महिना अगाडि है, एक महिना अगाडि एक ड्रमको लागि 4 ल्याएको, के भन्नु भने एक प्याकेजमा 30-30 15-15 बनाउनु मिल्छ होइन, त्यो एक ड्रम बनाउनुको लागि सामान ल्याएको काटै भयो, सेवन दिइहाल्छ नि, हेर्नुहोस् है पानी बढी हालेर बनाइदिन्छ, हामी 12 भन्दा निकाल्दैनौँ, सामान राम्रो भए पो होइन, बजारमा एक फलानाको सामान राम्रो छ भन्ने हुन्छ, अन्त अन्तबाट पनि माग आउँछ, अब सामानै राम्रो छैन भने कसरी माग आउँछ भन्नुहोस् त, अब 80 रुपियाँमा बेचिदिन्छ, अब 80 रुपियाँको सामान हेर्ने 120 सामान हेर्ने सामान पनि त हेर्नु पऱ्यो नि, किन्ने मान्छेले पनि त फेरि है त्यो पनि छैन मान्छेहरूसँग हेर्नुहोस् है
3: सामान भए पुग्यो
4: सामान भए पुग्यो अनि ए फलान ठाउँको सामान सामान हेर्नुहोस् न तपाईँहरूले सामान युज गरेर बुझ्ने मान्छेले एकदम बुझ्या छन् नबुझ्ने मान्छेले एकदमै बुझ्या छैन
3: अनि यो आत्मनिर्भर व्यावसायिक होइन उद्यमशीलता थुप्रै कुराहरू छन् क्या तपाईँ पनि यसमा पर्नुभयो आम महिलालाई चाहिँ कस्तो सन्देश सूचना जान्छ होला के हुँदो रहेछ नहुँदाखेरि चाहिँ के हुँदो रहेछ
4: हुन्छ नि अब जेठानी त्यस्तो काम नभने चुलो चौको मात्र गर्ने गर्नु त म पनि बिहान बिहान उहाँको पालो हुन्थ्यो भने बेलुका मेरो पालो हुन्थ्यो गर्छु म पनि तर पनि अब म यता व्यवसायमा पनि व्यापारिकमा पनि गर्छु तर उहाँले चाहिँ नि के खोज्नुहुन्छ जेठानी चाहिँ के खोज्नुहुन्छ म चुलो चौका गरेको छु मलाई पैसा छैन उहाँले पनि त यता गर्न आउनुभयो भने उहाँसँग पनि त हुन्थ्यो नि उहाँ त हात त हामीले ताला बाँधिदिएको त छैन हो कि होइन भन्नुहोस् त त्यही हिसाबले हो काम चाहिँ त हामीले गर्नै पर्छ होइन नगरी बस्नै हुँदैन रात नभने दिन नभने बुढाबुढी दुईजना मिलेर बच्चाहरू सानो सानो छ चारवटा छ होइन रात नभने दिन नभने मैले त्यो चाँदीको काम गरेर मैले घर एउटा ठडाएँ पुरानो घर भए पनि एउटा किने अब यो काम पनि ठप्प भयो मलाई चाँदी सुन चाँदीको काम ठप्प भयो अनि यो ठप्प भइसकेपछि मैले के सुरु गरेँ अब के गरेँ म एकदम मलाई त म चुप लगाएर त म बस्नै सक्दिनँ भाइ हेर्नु है अनि म चुप लगाएर बस्न सक्दिनँ कहिले साबुनको झोल बनाउँछु कहिले के गर्छु कहिले बुन्छु कहिले स्वेटर बुन्छु कहिले पन्दा बुन्छु कहिले टोपी बुन्छु कहिले मुदा बुन्छु त्यो पनि काम गरेँ कहिले सिलाइ गर्छु म त्यो पनि गरेँ गर्दा गर्दा मलाई कुनै कामले यो नै काम गर भनेर मलाई चाहिँ भएन कि भएन अनि नहुँदा नहुँदै अनि मैले मलाई उहाँ आफुलो 11 नम्बर वडाको आफुलो साकेजीले मलाई ल तपाईँलाई चाहिँ म एउटा काम दिन्छु यो काम हेर्नुहोस् भनेर हुन्छ भनेर भने ल त्यसो भए म तपाईँलाई चितौरा बनाउनुको लागि तपाईँलाई नाम लेखेर टिपाएर राखिदिन्छु भनेर भन्नुभयो ल हुन्छ भने हुन्छ त भने अनि 2-4 दिनसम्म म जाउँ कि नजाउँ भयो कि अनि भइसक्यो अनि पछि त्यो जाउँ कि नजाउँ भन्दा भन्दै नाम त उहाँले टिपाइसक्यो अनि उहाँ 4-5 दिनपछि त उहाँ बित्नुभयो हेर्नु है बित्नुभयो अनि उहाँ बितिसकेपछि अनि मलाई के जाँगर जोस आयो भने मलाई यही बाटो देखाइदिनु भएको हो कि उहाँले भन्ने जस्तो लागेर ल म जान्छु भन्ने हिसाबले म गएँ तालिम पनि राम्रैसँग दिएँ तालिममा त्यो तितौराको तालिममा पनि मलाई राम्रै भयो म्यामले मलाई एकदम एक नम्बरमा
3: छान्नुभयो
4: एकदम मलाई एकदमै मेहनत एकदम जोस आयो कि जोस आयो गरेँ अहिले म्याम पनि आउनुहुन्छ कहिले कहीँ तपाईँले चाहिँ एकदम राम्रो काम गर्नुभएको छ राम्रो हुन्छ यही काममा जोस जाँगर दिनुहोस् भन्नुभयो अनि अस्ति एकखेर यहाँ यो भीमसेन थान छ नि अहिले के भन्छ त्यहाँलाई लुबु भन्छ कि के भन्छ त्यहाँ अहिले नयाँ भीमसेन थान राखेको छ त्यहाँ हामीलाई बोलाउनु भयो म्यामले अनि तितौरा लिएर त्यहाँ गयौँ व्यापार एकदम राम्रो भयो अनि म्यामले एकदमै तपाईँहरूलाई धेरै धेरै धन्यवाद है तपाईँहरूलाई 20-25 जना त्यत्रो मान्छेलाई चाहिँ तालिम दिएको तपाईँहरू 3 जनाले गर्नुभयो तपाईँलाई 3 जना नबस्नु 2 जना मात्र बस्नु भनेको थिएँ 3 जना बस्नुभयो अलिकता अप्ठ्यारो छ तपाईँ यसो मिलेर गर्नुहोस् काम चाहिँ एकदम राम्रो भइरहेको छ तपाईँहरूको काम राम्रो हुन्छ भनेर भन्नुभयो
3: अनि अलिकति आशाको कुरा पनि गरौँ होइन अलिकति मान्छेले अलिकति सुन्न खोज्ने कुरा होइन तपाईँले तालिम सिक्नुभयो उद्यमशीलता व्यवसाय पनि सुरु गर्नुभयो समूह हुनुहुन्छ गरिरहनु भएको छ कमाइ चाहिँ कति हुन्छ
4: कमाइ कहिले होला कहिले नहोला नहोला भन्ने त ठप्पै होइन अलिअलि भइहाल्छ आशावादी चाहिँ एकदम आशा छ व्यापार छैन भन्नु मिल्दैन सबै अब यस्तो हाम्रो यो चितौरामा त धेरै भन्दा सबैभन्दा कम 400 सबैभन्दा बढी 10,000 म यो काम गरेर यति गरेर मैले किन नखाने काम हुन्छ गर्नुपर्छ आफ्नो मेहनत सबैभन्दा ठुलो मेहनत विश्वास
3: त्यसपछि जे पनि हुन्छ
4: हुन्छ आफ्नो आत्मनिर्भर गर्नु पर्यो एउटा विश्वासको कुरा हो एउटा आफ्नो जाँगर
3: म गर्छु
4: जति आफूले जाँगर गर्यो त्यति त हुन्छ हुन्छ
3: हुन्छ धेरै धेरै धन्यवाद दिदी तपाईँलाई
4: धन्यवाद
2: हुनुहुन्थ्यो महिला उद्यमी सानुमाया वज्राचार्य कार्यक्रम देश परदेशमा आज हामी केही उद्यमीका अनुभव सङ्घर्ष र सफलताका अनुभव सुनिरहेका छौँ अब पर्साका आकाश शाहको अनुभव सुनौँ काठमाडौँको चाब हिलमा बस्ने आकाश व्यावसायिक रूपमा छठ पर्वको विशेष परिकार ठेकुवा उत्पादन तथा बिक्री वितरण गर्नुहुन्छ
3: नमस्कार अनि स्वागत छ यहाँलाई।
5: हजुर नमस्ते।
3: हजुरको शुभ नाम?
5: मेरो चाहिँ आकाश शाह हो।
3: घर कता हजुरको?
5: मेरो वीरगन्ज।
3: वीरगन्ज महानगरपालिका
5: पर्सा जिल्ला अनि वडा नम्बर 17 अलौ भन्ने गाउँ हो। पहिला अलौ पर्व पनि भएको थियो त्यहाँ चाहिँ। हामीले सोसल स्टडिजमा भण्डारखाल पर्व यो के पर्व पर्दाखेरि अलौ पर्व पनि पढ्नु पर्थ्यो क्या, त्यही ठाउँमा भएको हो।
3: अनि अहिले चाहिँ बसै काठमाडौँमा?
5: हजुर काठमाडौँ चाबेलतिर छ, वडा नम्बर 7 त्यहीँ हाम्रो प्रोडक्सन पनि छ, बसोबास त्यहीँ 25-26 वर्ष भइसक्यो।
3: माईको ठेकुवा?
5: माई के ठेकुवा हजुर, हाम्रो माई भन्नाले चाहिँ भोजपुरीमा आमा भनेर बोलाउँछौँ हामी, मम्मीलाई माई भनेर। सबैतिर आमाको यो आमाको त्यो देखेपछि बरु माई भने चाहिँ अलिक पर्सनल टच हुन्छ भनेर माईके ठेकुवा चाहिँ प्रोडक्टको नाम हो, तर हाम्रो उद्योगको नाम चाहिँ माईके घरेलु उद्योग छ। त्यसको अन्डरमा यो प्रोडक्ट फर्स्ट भनौँ न, बिस्तारै अरू पनि आउँछ।
3: तर के हजुर के के सामग्रीहरू खाद्यान्नहरू उत्पादन गर्नुहुन्छ?
5: मेन चाहिँ मैले खासमा ठेकुवा नै प्रोडक्ट गरेर यसलाई कमर्सियलाइज गर्ने सोच थियो, त्यही भएर हाम्रो उद्देश्यमै अहिलेलाई चाहिँ ठेकुवा मात्रै छ कि, हामीले त्यसमा उद्देश्य थप पनि गराएनौँ। एकदम स्लो छ तर एकदम बुझेर गरिरहेको छ, किनकि मेरो बिजनेस ब्याकग्राउन्ड पनि होइन, म खासमा पेसाले इन्जिनियर हो अनि फ्यामिली सबैजना अलि मेडिकल लाइनमा हुनुहुन्छ र त्यस्तो बिजनेस रिलेटेड केही ज्ञान पनि थिएन मलाई। मलाई जस्ट के मन थियो भन्दाखेरि यो ठेकुवालाई चाहिँ कमर्सियलाइज गरौँ, छठ पर्व पछि पाउने कुरालाई अरू बेला नि पाओस् मान्छेले, अलिकति हुन्छ नि मनमा खान मन लाग्छ तर त्यो दिन कुर्नुपर्ने हुन्छ, त्यस्तो भएर म स्कुल पढ्दादेखि नै सोचिरहेको थिएँ अनि रिसेन्टली ब्याचलर पढ्दाखेरि दर्ता गरेर मम्मीकै नाममा सबै गरेर मैले चाहिँ जस्ट म्यानेज गर्छु अहिलेको नाम ठाउँ। अहिलेको लागि चाहिँ जस ठेकुवा चाहिँ लाइसेन्स प्रोडक्ट हो हाम्रो, जुन चाहिँ ल्याब टेस्ट पनि भइसकेको छ र बजारमा मजाले पाइरहेको छ। अरू पनि अब तराई रिलेटेड प्रोडक्टहरू बिस्तारै लिएर आउँछौँ, त्यही हो खाद्यान्नको कुरा छ।
3: झन्डै झन्डै 3 वर्षभन्दा बढी भइसक्यो समय यो
5: 80 दर्ता गरेको हामीले, त्यसपछि अब त्यही त हो सरकारी काम दर्ता गरेर यो हाम्रो फेरि खानेकुरा भनेपछि यतिकै बेच्नु पाउँदैन, ल्याब टेस्ट गराउनुपर्छ प्रोसेसमा जाने भए चाहिँ, त्यसपछि त्यसको रिपोर्ट कुर्नु पऱ्यो, त्यसपछि यो खाद्यको अनुज्ञापत्र भन्ने हुन्छ जुन चाहिँ DFTQC नम्बर भनिन्छ, त्यो आउनु टाइम लाग्छ। अनि त्यसपछि त्यो आउनुभन्दा अगाडि फेरि इन्स्पेक्सनमा आउँछन्, ठाउँ हेर्छन्, यो भएन त्यो भएन त्यो अनुसारको मापदण्ड अनुसार काम गर्नु पऱ्यो। सबै गरेपछि त्यो एउटा लाइसेन्स पाएपछि बल्ल हाम्रो पसलहरूले पनि राख्छन् यो नम्बर नभइकन हामी लिन मिल्दैन भन्छन्। जस प्रोसेसमा जानलाई 3 वर्षमा हामीले ठेकुवा चाहिँ दर्ता गरेर बेचिरहेछौँ, तर बिना दर्ता पहिला एज अ R&D हुन्छ नि रिसर्च डेभलपमेन्ट अथवा मान्छेको फिडब्याक लिनलाई चाहिँ 6-7 वर्षहरूदेखि ट्राई चाहिँ गरे हो विदाउट दर्ता पनि, तर दर्ता गरे 3 वर्ष चाहिँ भयो।
3: तपाईँले एउटा रोचक प्रसङ्ग अघि हाम्रो अफ द रेकर्ड कुराकानी भए अनुसार चाहिँ एउटा आफ्नो सपना थियो ठेकुवालाई पर्व विशेष मात्र केन्द्रित नगराएर अरू बेलामा पनि सहज तरिकाले उपलब्ध होस् भन्ने चाहिँ मेरो उद्देश्य थियो भन्ने कुरा बताउनुभयो, र अर्को कुरा भनेको विशेष गरी आफ्नो उद्योगमा महिलाहरूलाई पनि प्राथमिकता दिनुभएको छ, कति हुनुहुन्छ महिलाहरू, कसरी जोडिनु भएको छ, कस्तो व्यक्तिहरूलाई राख्नु भएको छ, त्यो पनि अलिकति ब्याकग्राउन्ड बताइदिनुहोस् न।
5: अब मेन फर्स्टमा सुरु गर्दा त मम्मीले मात्रै गर्नुहुन्थ्यो होइन, किनकि उहाँकै स्किल हो, उहाँकै टेस्ट हो र सबैले मन पराउने कुरा मम्मीकै हातबाट थियो।

0: हिसाबले राखेर नै गर्दछौँ। चार पाँचजना चाहिँ अलिक एक्टिभ नै हुनुहुन्छ, सबैजना महिला। अब कति भनौँ, बाह्र सकाएदेखिको कोही घरमा हाउस वाइफसम्मको हुनुहुन्छ सबैजना, कोही नपढेको पनि हुनुहुन्छ, कोही पढेको बाह्रसम्म पढेको पनि हुनुहुन्छ। जस हामीले चाहिँ सिकाउँछौँ पनि नहुनेलाई, हप्ता दस दिन सिकाएर ट्रेनिङ दिएर सक्नेलाई मात्रै काम दिने गरेर जस भइरहेछ।
1: तपाईँको प्रत्यक्ष जोडिनु भएको दैनिक रूपमा भनेको चार पाँचजना हुनुहुन्छ, अप्रत्यक्ष चाहिँ कति, पन्ध्र बिसजना?
0: त्यतिसम्म त छैन, जस झन्डै आधी दर्जनदेखि एक दर्जनको बिचसम्म, छदेखि दस बाह्र पुग्छन्। त्यति धेरै डिमान्ड पनि भइसकेको छैन, किनकि हामी अहिले जस्ट प्यानमै छौँ, प्यान बिलमा। अब हाम्रो प्रोडक्ट चाहिँ अलिकति ह्यान्डमेड कुरा भयो होइन, अब हाम्रो कस्टिङ पनि अलि धेरै आउँछ ह्यान्डमेड भएपछि, फ्याक्ट्री मेड होइन। त्यसपछि कस्टिङ अलि धेरै भएपछि मान्छेले नर्मल किराना पसलमा यो जाँदैन भन्छन्, र हाम्रो टार्गेट नै मार्ट नै छ कि अलिक प्रिमियम नै राख्ने बनाउने। अनि त्यही भएर फेरि अरू जति सकिरहेछौँ प्यानमा त्यतिमा अलि रिच आउट गरेर गइ नै रहेछौँ, तर पछि अलि मार्टको ठुलो चेनहरूमा जानलाई चाहिँ भ्याट बिल माग्छन्, भ्याट बिलमा अलि जानु सक्यो खानु। अब बिस्तारै अहिलेको डिमान्ड अनुसार चाहिँ लगभग दर्जन म्याक्सिमम।
1: त्यो फर्दर प्रोसेसको कुरा भइहाल्यो। अर्को पाटो भनेको मलाई अलिकति यो गहिरो रूपमा जानु मन लाग्यो, महिलाहरू तपाईँले भन्नुभएको थियो शिक्षित पनि कोही हुनुहुँदैन, अब कोही खाली समयमा आएर काम गर्नुहुन्छ भन्नुभएको थियो, विशेष उहाँहरूलाई नै फोकस गर्नुभएको हो कि?
0: होइन, विशेष चाहिँ हाम्रो तराईकै कोही महिला हुनुहुन्छ भने उहाँहरूलाई प्रायोरिटी दिन्छौँ फर्स्ट चाहिँ, जसलाई अलिकति एक्सपिरियन्स पनि छ, छट बुझ्नुहुन्छ, जसलाई अब यसको भ्याल्यु थाहा
1: छ।
0: हजुर हजुर हजुर, फर्स्ट प्रायोरिटी त उहाँ नै हो, तर कसैले काम खोजिरहेछन् र मलाई सिक्नु मन छ गर्नु मिल्छ भने चाहिँ, हाम्रो उहाँ बहिनी चाहिँ काभ्रेको हुनुहुन्छ पहाडी समुदायबाट, तर उहाँले पनि गरिरहनु भएको छ, टेस्ट निकाल्नु भएको छ, त्यही अनुसार ट्रेनिङ लिएर। त्यस भेराइटी चाहिँ छ, म्याक्सिमम 80-90% चाहिँ तराईकै हुनुहुन्छ हाउस वाइफहरू।
1: तपाईँको उमेर पनि जान्नु मन लाग्यो मलाई,
0: म हुन त अलिक बुढो देखेँ पनि 27 वर्षको
1: पेसाले तपाईँ इन्जिनियर हुनुहुन्छ होइन, आफ्नो सपना पनि पुरा गरिरहनु भएको छ, यो अलिकति यो वैदेशिक रोजगारीको पाटो पनि म जोड्न चाहन्छु, यो आफ्नो आफ्नै उत्पादन त छँदैछ होइन, त्यो पोजिटिभ कुरा नै हो। कहिले सोच आयो जाउँ गइदिउँ घुमाउँ अथवा काम गर्न लाइफ राम्रो खोज्दै जाउँ भन्ने खालको के?
0: अब यो ब्याचलर इन्जिनियरिङ पढ्न अगाडि चाहिँ मैले यो कोभिडको बेलाको टाइम थियो होला, आउन आउनु लागेको थियो कि आइसकेको थियो, जस्तै त्यो बेला चाहिँ मैले बाहिर एप्लाई गरे हो, अनि एक्सेप्ट पनि भएको थियो युनिभर्सिटीबाट, तर त्यही कोभिडमा गाह्रो हुन्छ भनेर गइनँ। तर मेरो मन चाहिँ के छ भन्दाखेरि पढ्नलाईसम्म मात्रै जाने हो, त्यहीँ गएर सेटल हुन चाहिँ म कहिले पनि सक्दिनँ। जे छ नेपालमै छ, अब घर परिवार, अब चिनजानको मान्छे, सम्पत्ति जे जति छ नेपालमै छ, त्यो बाहिर गएर मलाई चाहिँ के लाग्छ भन्दाखेरि त्यहाँ चाहिँ समुद्रको माछा भइन्छ कि, कसैलाई केही मतलब हुँदैन, आफ्नो मात्रै हुन्छ। एटलिस्ट यहाँ भएपछि आफ्नो फ्यामिलीसँग बसिन्छ, आफ्नो चिनजानको मान्छे हुन्छन्, सोसाइटी हुन्छ, नेपालीको समाज राम्रो छ होइन, एकअर्कालाई गर्छन्। त्यस नेपालमै सेटल हुनु छ, तर बाहिर गइहाल्यो भने, अब म मास्टर्स गर्न गइहाल्यो भने जान्छु होला, नत्र घुम्न जान्छु, सेटल हुनलाई चाहिँ जाँदैन, मेरो सोच चाहिँ त्यो छ।
1: सन्तुष्टि यहीँ छ, माइको ठिकुवालाई यहीँ नै प्रख्यात बनाउने, बरु ब्रान्ड चाहिँ बाहिर
0: एक्सपोर्ट गर्ने प्लान छ। अब भ्याटमा गएपछि त स्योर नै गर्छौँ, तर मान्छेहरूले आफैले पनि किनेर हामी यो देशमा लग्दैछौँ भनेर, अस्ट्रेलिया, क्यानाडा अनि अमेरिकासम्म चाहिँ पुगेको छ हाम्रो प्रोडक्ट। त्यहाँ अब जस त्यहाँ जाने मान्छेहरू लगेर खान्छन् आफ्नो पर्सनल युजलाई, तर हामी एक्सपोर्ट नै चाहिँ गर्न सकेका छैनौँ बिस्तारै। जस प्लान चाहिँ छ लङ टर्म भिजनमा चाहिँ।
1: सर, अब यसलाई चाहिँ होइन तपाईँले सपना भन्नुभयो होइन, सपना कि अवसर?
0: मिक्स अफ बोथ भनौँ न होइन, सपनाबाट सुरु भयो तर अहिलेको दिनमा आएर अवसर पनि छ। सुरु चाहिँ सपनाबाटै भयो, एटलिस्ट ठिक मै यस्तो भएको थियो, सुरु गर्दाखेरि स्कुल लेभलदेखि नै मेरो मनमा के थियो भन्दाखेरि, हाम्रो कल्चर अनुसार चाहिँ छठको बेला बनाइन्छ, र छठ सकेपछि प्रसादको रूपमा बाँडिन्छ क्या आफन्तलाई, साथीभाइहरूलाई होइन। अब ड्याडले आफ्नो अफिस लग्नुहुन्थ्यो भने हामीले आफ्नो स्कुल लग्थ्यौँ त्यति बेला, अनि साथीभाइलाई दिने, टिचरहरूलाई दिने, बाँड्ने होइन, एक एक झोला बाँडिदिने त्यस्तो हुन्थ्यो, अनि सबैले मन पराउँथ्यो, भोलि पनि लिएर आइदियो भन्ने। अनि त्यति बेलासम्म चाहिँ त्यस्तो सोच थिएन, तर एटलिस्ट अरू बेला पाउँदैन है भन्ने चाहिँ हिट गराएको थियो। अनि कलेज पढ्दाखेरि यसो मार्केटहरू बुझेँ, अनि मार्टहरू बल्ल बल्ल त्यति बेला सुरु हुन्थ्यो, अनि बुझाए अनुसार चाहिँ तपाईँको यो दर्ता गर्नुपर्छ, यस्तो यस्तो हुन्छ, यत्तिकै हामीले राख्नु मिल्दैन भन्नुभयो उहाँले। अब बिजनेस त केही थाहा थिएन मलाई पढिरहेमा चाहिँ। त्यसपछि ब्याचलर पढ्दाखेरि हाम्रो म केयु पढाएको क्या धुलीखेलमा, अनि त्यहाँ पढ्दाखेरि चाहिँ इभेन्टहरू भइरहने महिनै पछि किनकि

0: अनि यस्तै स्टलहरूमा चाहिँ ट्राई गरेको थिएँ, दर्ता नगरी पनि त आफ्नो एउटा नाम सोचिसकेको थिएँ मैले, राख्यो भने चाहिँ यो नाम राख्छु, त्यो नामको स्टिकर बनाएर लोगो बनाएर आफै युज गरेर इभेन्टहरूको स्टलमा राख्थेँ, त्यहाँ पनि एकदम सोल्ड आउट हुन्थ्यो क्या, दुई घन्टामा धेरै राम्रो सोल्ड आउट हुन्थ्यो, सबैले किन्ने रुचाउने, अनि यस्तो सोचेँ अब त एक्सपान्ड गर्नैपर्छ भनेर दर्ता पनि गरेँ, अनि त्यही अहिले चलिरहेको छ बिस्तारै, पेस स्लो छ तर क्वालिटी मेन्टेन गरेर सिकेर गरिरहेको, सबै एक्लै नै जस्तो भयो म्यानेजमेन्टको कुरा चाहिँ, तर अब एटलिस्ट टिम बनाउनु खोजिरहेको छु, यो मान्छेले यस्तो गर्छ, उयो मान्छेले यस्तो गर्छ, त्यसपछि म पनि एटलिस्ट म नहुँदाखेरि पनि चलोस् भन्ने चाहिँ इच्छा छ मलाई, हुन्छ नि एउटा मान्छेले प्रोडक्सन हेर्छ भने एउटाले अर्डर लिएर आउँछ, अर्कोले मार्केटिङ हेर्छ, एउटा टिम एज अ अफिस टाइपको केही होस् उद्योगको पनि, त्यो गर्न सकेको होइन, तर बिस्तारै सिक्दैछु गर्दैछु।
1: सर हुन त अब भनिन्छ सपनाको कुनै मूल्य हुँदैन, चाहनाको मूल्य हुँदैन, अमूल्य हुन्छ भन्ने कुराहरू सुनिन्छ, तपाईँले सपना पुरा गरिरहनु भएको छ होइन, यो सपना पुरा गरिरहँदाखेरि मासिक चाहिँ कति मूल्य दिन्छ अहिले ठ्याक्कै त्यति भन्नु पर्छ?
0: एक्ज्याक्ट त्यो 1 लाखदेखि 1.5 लाखको सेल्स हुन्छ भनौँ न, कुनै पोइन्टमा 3 लाख पनि पुगेको छ भने कुनै दिनमा 30-40 हजार मात्र गर्नु भएको थियो, पहिला अब कपाल अफ मन्सको सम्म चाहिँ 20-25-30 पनि मात्रै हुन्थ्यो, बिस्तारै अलिकति मान्छेहरूले
1: हुँदैछ,
0: अब एटलिस्ट 3 कट्यो भने बल्ल अब हुन्छ, लस चाहिँ लस नै हो होइन, मैले चाहिँ आफ्नै पैसा हालेर चलाइरहेको छु, अनि किनकि हाम्रो सामान भनेको कस्तो भन्दाखेरि मार्टमा जाने हो, फर्स्ट कुरा उनीहरूले मार्जिन दिनुपर्छ होइन, मार्जिन फेरि मार्टको ठुलै हुन्छ, 25-35% लिइदिन्छन्, त्यसपछि अर्को कुरा भनेको चाहिँ पैसा हाले चाहिँ दिँदैनन् कि सामान दिने बित्तिकै, 1 महिना 2 महिना अथवा सेल्स भएपछि अथवा अर्को सामान राख्दाखेरि त्यो गर्दाखेरि चाहिँ अलिक झ्याउँछ, तर सेल्स मात्रै अब हामीले सामान दिनेवाला कुरा गर्दाखेरि चाहिँ एटलिस्ट 1 को एभरेज भनौँ न, ±50 माइनस त नभनौँ, त्यस्तै 1 को एभरेज हुन्छ अहिले,
1: जस्तो दुःख सुख स्ट्रगल चलिरहेको छ, अपकमिङ फ्युचरमा चाहिँ अब राम्रो हुन्छ भन्ने एउटा विश्वास, आत्मविश्वास छ,
0: अलि भ्याटमा गयौँ भने चाहिँ एटलिस्ट अपर्च्युनिटीहरू धेरै खुल्छ, मार्टहरूले पनि लाउँछ, हामी भ्याट बिल चाहिँ राख्छौँ भने सामान पनि राख्छौँ होला के सुहाउँछ, अहिलेको दिनमा जति भइरहेको छ एटलिस्ट 3-4 टाइम्स चाहिँ बढ्छ भ्याटमा गयो भने, त्योभन्दा अगाडि टिम बनाउनु पर्ने छ, आफू स्ट्रङ हुनुपर्ने छ, बिस्तारै सिक्दै गरिरहेको छु, त्यही हो,
1: त्यो सङ्घर्षको पाटो त छँदैछ होइन, अब अलिकति यो एडभाइस पनि लिन चाहन्छु म, हुन त अब त्यो जनशक्ति धेरै छ वैदेशिक रोजगारीमा जाने होइन, सपना खोज्दै पुरा गर्न, अब पैसाको कुराहरू आउँछ, उच्च शिक्षाको कुरा आउँछ, राम्रो लाइफस्टाइलको कुराहरू आउँछ, तपाईँले अब एकचोटि ट्राई चाहिँ गरेको थिएँ तर उताभन्दा यतै ठिक हुन्छ भनेर यतै गरेँ भन्ने कुरा पनि गर्नुभयो, के सुझाव सल्लाह दिनुहुन्छ जो अवसरको खोजीमा अथवा भनौँ न वैदेशिक यात्रामा जाने सोचमा हुनुहुन्छ, योजना बनाउँदै हुनुहुन्छ उहाँहरूको लागि?
0: अब पढ्न जाने मान्छेलाई चाहिँ म जाउनै भन्छु, राम्रै हो, पढेर आउनु चाहिँ पऱ्यो, अनि त्यो काममा युटिलाइज गरेर त्यसकै लागि केही गर्न सके चाहिँ धेरै राम्रो, अब सबैले आफ्नो पर्सनल लाइफ चाहिँ एज अ लग्जरी तपाईँले भनेअनुसार चाहिँ नेपालमा छैन होला होइन, मान्छेहरूले विदेशमा यहाँ अब त्यही गाडीको 50-60 लाख पर्छ भने त्यहाँ 10 लाखमा किन्न पाउँछन् होला, अलिकति डलरमा कमाएपछि खर्च पनि त्यही अनुसारको हुन्छ, रमाइलो हुन्छ होला त्यहाँ होइन, त्यो सोचेर चाहिँ सेटल हुन खोज्छन्, त सजेस्ट त म त नेपालमै ठिक छ, बरु महिनाको 30-40 हजार कमाइ पनि मजाले पुगिरहन्छ एकजना मान्छेलाई चाहिँ, अब तर 40-50 हजार 60 हजार एउटा फ्यामिली चलाउन पढाइ लेखा पढ्नु चाहिँ पऱ्यो, एटलिस्ट ब्याचलर पढ्यो भने स्किल हुनु पऱ्यो, आज दिनमा पढाइ भन्दा नि अझ मेन स्किल छ, आज भोलि त
1: होइन
0: कमिटमेन्ट चाहियो, अब बोल्न सक्नु पऱ्यो, अब एप्रोच गर्नु पऱ्यो, जस पैसा कमाउनु गाह्रो चाहिँ होइन, अनेस्ट हुनु पऱ्यो, आफूमा विश्वास हुनु पऱ्यो, सकिन्छ
1: तरिका जान्नु
0: पऱ्यो, हजुर त्यही त मैले अहिलेको दिनमा नेपालबाट बाहिरको स्टुडेन्टलाई ट्युसन पनि पढाउँछु, त्यो पैसाबाट मैले अहिले कम्पनी चलाइरहेको छु, जस्तो केस पनि छ क्या, किनकि सबै क्रेडिटमा दिने सामान हो, आफूले किन्ने सामान सबै पैसा तिरेर किन्नुपर्छ, अनि मैले बाहिरको एउटा अमेरिकाको स्टुडेन्टलाई ट्युसन पढाउँछु, अर्को अस्ट्रेलियाको स्टुडेन्टलाई ट्युसन पढाउँछु, त्यसबाटै आएको पैसाले कम्पनी चलाइरहेको छु भनौँ न, स्टाफ पालिरहेको छु, त्यो सकिन्छ, आफूले दिमाग लगाउनु पऱ्यो, के स्किल छ त्यही अनुसारले मोनिटाइज गर्न सक्नु पऱ्यो, नेपालमा नि अपर्च्युनिटी छ, मेरै साथीहरू 2-3 लाख कमाउने छन् आइटी पढेर, गर्नेले गरिरहेछन्, बिजनेस गरेर कमाइरहेछन्, गाडी चलिरहेछन् नेपालमा पनि, अनि कोही छन् होला एज अ स्ट्रगल गरिरहेछन् होला, तर एटलिस्ट ट्रस्ट हुनु पऱ्यो, प्लान हुनु पऱ्यो, कसरी चिनजानको मान्छेसँग हुन्छ कि, जस नेटवर्क पनि चाहिन्छ, त्यो मैले मान्छेको सोर्स चाहिन्छ यसको लागि भन्नु खोजा त होइन, तर म चाहिँ के बिलिभ गर्छु भन्दाखेरि एउटा यो नेटवर्क इज यो नेटवर्थ भन्ने चाहिँ म एकदम विश्वास लाग्छ कि। अब कसैले अब मैले सपोज कसैलाई काम दिइरहेको छु भने म अरूलाई किन दिनु, आफ्नो चिन्जानको मान्छेलाई दिन्छु नि, त्यसमा अब त्यो नेपोटिजम भन्ने कुरा होइन, तर नेटवर्क चाहिँ चाहिन्छ नै मान्छेमा, नेपालकोमा चाहिँ अलिक सजिलो नि बनाउँछ, त्यस्तो पोलिटिकल्ली भन्नु खोजाए पनि होइन,
1: बिजनेस पोइन्ट अफ भ्यू छ भने हामी सजिलो सजिलो हुन्छ होइन,
0: त्यही हो मेरो सुझाव चाहिँ विदेश जानुहुन्छ भने पढ्न जानु होइन, स्किल लिएर जानु, घुम्न जानु, अभियसली राम्रो राम्रो ठाउँहरू छन्, नेपाल पनि राम्रो भन्न खोजे होइन, विदेशभन्दा धेरै राम्रो छ, पाहाड छन्, नेचुरल कुराहरू त्यतिकै राम्रो छ होइन, मान्छे एकदम राम्रो छ यहाँको, त्यही हो नेपाली सेटल हुनु खोज्नु भन्छु म चाहिँ।
1: थ्याङ्क यू सो मच सर,
0: थ्याङ्क यू सो मच।
1: उहाँ हुनुहुन्थ्यो उद्यमी आकाश शाह। देशभरका विभिन्न एफएम रेडियो स्टेसन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले केही उद्यमीका अनुभव, सङ्घर्ष र सफलताका कुरा सुन्यौँ। देश परदेशको समय आजलाई सकिन लाग्यो, भोलि फेरि यसै समयमा पर्वत र पानी विशेष कार्यक्रम बदलिँदै नेपाल लिएर उपस्थित हुनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म महेश गेवाली पनि बिदा माग्छु। नमस्कार।

0: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र
2: हजुरको रेडियो 102.1 मेगा
3: हार्दिक श्रद्धाञ्जलि। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौँ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।
4: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406 26 69 97 40 26 69 79।
5: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
4: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
5: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
5: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
4: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
5: वाकवाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
5: डेङ्गु रोगको रोकथामका उपायहरू।
4: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
5: डेङ्गु रोगको शङ्का लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
6: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01463310 9154041 98 र 98415597।
7: दैनिक रु 197 रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
1: अहिले बिहानको 9 बज्यो।
2: हजुरको रेडियो

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सिएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको सुरुवात गरौँ यस समाचारका मुख्य शीर्षकहरूबाट। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै भुटेकोसी बाढीमा अहिलेसम्म 1395 शव भेटिए, 5130 जना अझै सम्पर्कविहीन। सहयोगका नाममा गैर कानुनी रूपमा असुली गर्नेलाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसुममा आजदेखि घरप झोङ जलवायु परिवर्तन सम्मेलन सुरु हुँदै ओखलडुङ्गाको चम्पादेवी गाउँपालिका 7 स्थित सल्लेरी रानी सामुदायिक वनमा वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना हटाइयो। बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित, क्षयरोग विरुद्धका नयाँ खोपहरूले 10 लाख व्यक्तिको जीवन बचाउन सक्ने गाविको दावी, र नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृङ्खला खेल्नेबारे बङ्गलादेश सकारात्मक।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौँ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौँ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है त्यही।
3: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ, अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
4: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानुनी रूपमा दण्डनीय अपराध।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
6: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ कश्यप र विश्वमित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। ऋषि सप्त ऋषिको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेकु, मूलपानी लगायत देशभरका ऋषिश्वर मन्दिरमा पूजाआजका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत दिएका पात्रमा उल्लेख छ। अस्ति आइतबार दरखाई तीज पर्व सुरु भएकोमा हिजो भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा उपासना गरिएको छ। गएको भदौ 10 गते रसुवाको भटेको सिवाडीको पीडाका कारण विगतका वर्षमा जस्तो यस वर्ष तीज पर्वको रौनक रहेन। आज सप्त ऋषिको पूजासँगै तीज समापन हुन्छ। सङ्घीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। संसद सचिवालयका अनुसार आजको बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाब दिने कार्यक्रम रहेको छ। यस्तै बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ। यसैबीच प्रतिनिधि सभा बैठकका अतिरिक्त आज विभिन्न संसदीय विषयगत समितिहरूको बैठक पनि बस्दैछ, जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने तय भएको छ। रसुवाको भोटेको सिउँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज 3 हप्ता भएको छ। अहिलेसम्म 1,395 जनाको शव भेटिएको छ भने 5,130 जना सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोर्खामा 77, धादिङमा 72 र तनहुँमा 38 छन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। भेटिएका सम्बन्धी 104 शनाखत भइसकेको छ। बाँकीको पहिचानका लागि डिएनए परीक्षण लगायत प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ। बाढीपछि 13,737 उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,499, रसुवामा 825 र धादिङमा 94 रहेका छन्। त्यस्तै विभिन्न 19 अस्पतालमा 341 उपचार गरिएकोमा 278 उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनका काम भइरहेका छन्। यो बाढीले गरेको क्षति पुनर्निर्माणका लागि 7 खर्ब रुपियाँभन्दा धेरै लाग्ने प्रारम्भिक अनुमान छ। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई 5 बुँदे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो छरितो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको हो। परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानुनी रूपमा रकम असुल गर्ने कार्यमा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानुन बमोजिम कारवाहीको व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै अपाङ्गता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा साना बालबच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता प्रदान गर्न भनिएको छ। परिपत्रमा नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारका निवेदन र फारम, राष्ट्रिय परिचय पत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्रचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने उल्लेख छ। सम्बन्धित कार्यालयको सेवा प्रकृति अनुसार नागरिक सहायता कक्षबाट निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन गरिएको छ। त्यसै गरी सेवा प्रवाहमा प्रभावकारी बढाउन सेवाग्राहीले आवश्यक पर्ने सूचना तथा जानकारी र कार्यविधिगत विषयहरू कार्यालयको वेबसाइट, सामाजिक सञ्जाल तथा अन्य उपयुक्त माध्यमबाट नियमित रूपमा सम्प्रेषण गर्ने र कार्यालयको वेबसाइट नियमित रूपमा अद्यावधि गराउने विषय समेत उल्लेख छ। सरकारले भोटेको सिबाडी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विभिन्न विषयगत 8 कार्यदल निर्माण गरी सडक र पुल निर्माणलाई गति दिएको बताउनु भएको छ। मन्त्री लम्सालले पूर्वाधार पुनर्निर्माणमा दोहोरोपना हुन नदिनका लागि स्थानीय जनप्रतिनिधिलाई सघाउन आग्रह गर्नुभएको छ। उहाँले बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन तुइन र झोलुङ्गे पुल जडानलाई गति दिइरहेको स्पष्ट पार्नुभएको छ। अब पक्की सडक र पुलको निर्माणलाई छिटो सक्ने गरी काम गर्ने उहाँको भनाइ छ। यही क्रममा काठमाडौँमै रहेर आफ्नो नेतृत्वको मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखसँग छलफलमा जोडिएर आफ्नो प्रभावित क्षेत्रका क्षतिग्रस्त पूर्वाधारको विवरण दिन योजना बनाउन निर्माणमा सामूहिक अनुगमन र नियमन गर्ने स्थानीय जनप्रतिनिधिसँग उहाँले आग्रह गर्नुभयो। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि गरब झोङ जलवायु परिवर्तन सम्मेलन सुरु हुँदैछ। सम्मेलनमा सहभागिताका लागि आयोजक गरब झोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्रचार गरेको थियो। सम्मेलनमा 420 धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभएको छ। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा को असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा गरबझोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। गरबझोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्त्वपूर्ण रहेको बताउनु भएको छ। सम्मेलनको उद्घाटन कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुहुनेछ। यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ। भोलिसम्म चल्ने सम्मेलनले गरबझोङ घोषणापत्र जारी गर्नेछ। गएको भदौ 10 भोटेकोसीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा गरबझोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। भारतले नेपाललाई दैनिक 654 मेगावट बिजुली दिने भएको छ। भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 31 तारिक अर्थात् आउँदो पुस 16 गतेसम्म राति 12 बजेदेखि बेलुका 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। मुजफ्फरपुर ढल्केबर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावट र टनकपुर महेन्द्रनगर 132 केभी सिङ्गल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। भदौ 10 भटेकोसी नदीमा आएको बाढीका कारण जलविद्युत आयोजनाका पूर्वाधारमा ठूलो असर परेको छ। भारतले यो कठिन अवस्थामा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि जनाएको छ। रसुवाको भोटेकोसीमा आएको बाढीपछि उद्धार गरी अस्पतालको सघन उपचार कक्ष अर्थात् आइसियूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिई युट्युब च्यानल मार्फत सम्प्रेषण गरिएको सामग्रीप्रति प्रेस काउन्सिल नेपालले ध्यान आकर्षण भएको जनाएको छ। काउन्सिलले प्रेस विज्ञप्ति निकालेर रसुवामा आएको बाढीका क्रममा 3A जलविद्युत आयोजनाबाट 10 उद्धार गरिएका एक व्यक्तिसँग आइसियूमा उपचाररत अवस्थामा अन्तर्वार्ता लिई इनसाइड द बङ्कर नामक युट्युब च्यानल मार्फत सामग्री प्रसारण गरिएको विषयमा आफ्नो जानकारीमा आएको जनाएको हो। यसअघि सगरमाथा क्षेत्रमा सम्पर्कविहीन भएको 7 दिनमा फेला परेका एक पथ प्रदर्शक अस्पतालमा उपचारत रहेको अवस्थामा आइसियुबाट अन्तर्वार्ता लिए बीबीसी नेपालीले प्रसारण गरेको भिडियो सामग्रीको विषयमा समेत काउन्सिलको ध्यान आकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। प्रेस काउन्सिलले यस्ता सामग्रीबारे पत्रकार आचार संहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन भइरहेको जनाएको छ। यस विषयमा सम्बन्धित सञ्चारकर्मी अस्पताल तथा नेपाल मेडिकल काउन्सिलसँग पत्रचार गरिएको काउन्सिलले जनाएको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौँ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
5: रामेछाप नगरपालिकाको अनुरोध।
6: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
5: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपाल भरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692695998।
11: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। पपाकी समाचार। भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनोहरा खोलामा गए राति बाढी आएको छ। खोलामा पानीको बहाव बढेपछि स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी प्रेक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभएको छ। खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएकाहरू बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका हुन्। चाङ्गु नारायणको नगरकोट, काठमाडौँको साँखु लगायतका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परेको ठूलो वर्षाका कारण आएको बाढीले खोला किनाराका बस्तीमा पानी पसेको छ। राति 9 बजे खोलाको बहाव बढेपछि प्रहरीले साइरन बजाएको थियो, साथै मनोहरा खोलाको छेउमा नजान अनुरोध गरिएको थियो। सरकारले मनोहरा सुकुम्बासी बस्ती सघि नै हटाइसकेको छ। जडीबुटी पेप्सी खोलाको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर आफ्नै जग्गामा घर टहरा बनाएर बसेकाको बस्तीभित्र बाढी पसेको हो। अहिले भने मनोहरा खोलाको पानीको सतह केही घटेको छ। आर्थिक वर्ष 2082-83 विभिन्न प्रकृतिका 90 विपदका घटना भएका छन्। विपदका घटनामा परि 2 जनाको मृत्यु भएको छ भने 23 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्क अनुसार विपदका घटनाबाट एक वर्षमा 8,72,54,750 रुपियाँ बराबरको क्षति भएको छ। जिल्लाका विभिन्न स्थानमा आगलागी, बाढी, डुबान, पहिरो, हावाहुरी, चट्याङ, जनावर क्षति लगायतका घटना भएका हुन्। विपदका कारण 37 घर प्रभावित भएका छन् भने 13 घर स्थापित भएका छन्। घरमा क्षति पुगेपछि केही परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। यस्तै 5 सरकारी कार्यालय, 3 विद्यालय र 3 गोठमा समेत क्षति पुगेको छ। विपदका घटनामा 13 पशु चौपाया र 7 पन्छी मरेका छन्। यस्तै 11 वन अन्य पक्षी संरचना तथा 1 बसमा समेत क्षति पुगेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक शेखर कुमार शाहका अनुसार विपदका घटनामा घाइते भएकाहरूलाई घटनाको प्रकृति र अवस्था अनुसार उद्धार तथा उपचार गरिएको छ। विपदका कारण ज्यान गुमाएका 2 मृत्युले मानवीय क्षति समेत भएको छ। ओखलढुङ्गामा बर्खा याममा बाढी तथा पहिरोको जोखिम बढी हुने गरेको छ। ग्रामीण सडक निर्माण र जिल्लाको भौगोलिक अवस्थाका कारण वर्षाको समयमा पहिरो खस्ने, सडक अवरुद्ध हुने तथा बस्ती जोखिममा पर्ने समस्या दोहोरिँदै आएको छ। ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका 7 स्थित सलेरी रानी सामुदायिक वनमा वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना हटाइएको छ। वन क्षेत्रमा निर्माण गरिएका 3 टहरा र 2 शौचालय हटाइएको डिभिजन वन कार्यालय ओखलढुङ्गाका प्रमुख मनराज राईका अनुसार संरचना हटाइएसँगै करिब 0.5 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त भएको छ। स्थानीय लालबहादुर विश्वकर्माले सामुदायिक वनको क्षेत्रमा ती संरचना निर्माण गरेको कार्यालयले जनाएको छ। सम्बन्धित व्यक्ति, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा स्थानीय तहका प्रतिनिधि सहितको संयुक्त टोलीले आपसी समझदारीमा संरचना हटाएको, वन क्षेत्रको अतिक्रमण नियन्त्रण तथा वन संरक्षणलाई प्रभावकारी बनाउन अनाधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउने कार्यलाई निरन्तरता दिइने डिभिजन वन कार्यालय ओखलढुङ्गाले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा 37 स्थानको दक्षिणतर्फ रहेको छ, जसको प्रभावले कोशी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिकदेखि साधारणतया बादल लागेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको थोरै तथा गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशको 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान र मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। बेलायतमा विद्यालयको दिवा भोजनमा डिप फ्राइड अर्थात् धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध लगाइनु भएको छ। यो 1 दशकभन्दा धेरै समय यता विद्यालयको खाना सम्बन्धी व्यवस्थापनमा गरिएको सबैभन्दा ठूलो परिवर्तन हो। नयाँ मापदण्ड अन्तर्गत ताजा फलफुल तथा तरकारीको प्रवर्धन गरिने बिबिसीले जनाएको छ। अब विद्यालयको खानामा फाइबर र पूर्ण अन्नको मात्रा बढाइनेछ भने ब्रेकफास्ट क्लबहरूले पहिलो पटक पोषण सम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ। साथै विद्यालयहरूको अनुगमन पनि गरिने खबरमा उल्लेख छ। एसोसिएसन अफ स्कुल एन्ड कलेज लिडर्सले यी परिवर्तनहरूको स्वागत गर्दै नयाँ नियमहरू प्रधानाध्यापकहरूलाई हप्काउने वा दबाव दिने अर्को अस्त्र नबन्ने आशा व्यक्त गरेको छ। सरकारले जनाएअनुसार यी परिवर्तनहरू सन् 2027 लागू हुनेछन् र तिनका लागि विद्यालयहरूमा उपलब्ध अहिलेको रकमबाटै खर्च बेहोरिनेछ। नयाँ मापदण्ड अन्तर्गत माध्यमिक विद्यालयहरूमा नियमित खाजाका रूपमा दिइने केक जस्ता गुलिया परिकारहरूलाई अब हप्तामा 2 र प्राथमिक विद्यालयहरूमा हप्तामा 1 सीमित गरिनेछ। साथै अब यस्ता परिकारहरू दिँदा तिनका साथमा फलफुलको 1 पनि अनिवार्य रूपमा तयार गर्नुपर्नेछ। ह्याम, ससेज र चिकन नगेट्स जस्ता प्रसिद्धित मासु हप्तामा 1 सीमित गरिएको छ र यिनका साथमा तरकारी वा फलफुल अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। शिक्षा विभागले यी सुधारले बाल बालिकामा देखिने मोटोपनको समस्या समाधान गर्न, पोषणमा सुधार ल्याउन तथा बाल बालिकाको एकाग्रता, सिकाइ र समग्र हितमा टेवा पुर्याउन मद्दत गर्ने अपेक्षा व्यक्त गरेको छ। क्षयरोग अर्थात् टिबी विरुद्धको नयाँ खोपहरूले एक दशकभित्र 70 लाखभन्दा धेरै जीवन बचाउन सक्ने विश्वव्यापी खोप गठबन्धन काबीले जनाएको छ। परीक्षणको अन्तिम चरणमा रहेका नयाँ टिबीका खोपहरूले अर्को उपलब्धिमूलक रोग प्रतिरक्षण उपकरण बन्न सक्ने क्षमता राख्ने गाविका प्रमुख सानिया निस्तारले बताउनु भएको छ। सन् 2029 उपलब्ध हुने अपेक्षा गरिएका यी खोपहरू सबैभन्दा बढी आवश्यकता भएका देशहरूमा पर्याप्त आपूर्ति सुनिश्चित गर्नुपर्नेमा गाविले जोड दिएको छ। नयाँ र आशाजनक अन्तिम परीक्षणमा रहेका खोपहरूमध्ये एकले आगामी एक दशकको अन्त्यसम्म नियामक स्वीकृति हासिल गर्ने अपेक्षा गरिएको छ। गाविको नयाँ विश्लेषण अनुसार तिनीहरूले सन् 2030-2050 73 लाखभन्दा बढी मानिसको ज्यान जोगाउन सक्छन्। खोपहरूले शताब्दीको मध्यसम्म न्यून र मध्यम आय भएका देशहरूमा 135 अर्ब डलरसम्म आर्थिक लाभ दिन सक्ने क्षमता राख्ने गाविले जनाएको छ। गाविले लाइसेन्स सुरक्षित भएपछि बजारमा आउन निकै समय लाग्न सक्ने केही जोखिमहरू पनि पहिचान गरेको छ। अपर्याप्त विश्वव्यापी र आन्तरिक वित्तपोषणले यो खोपको प्रयोगलाई सीमित गर्न सक्ने पनि गाविको विश्लेषण छ। र समाचारको अन्त्यमा खेल समाचार। बङ्गलादेश क्रिकेट बोर्ड बिसिबीले अर्को वर्ष सन् 2027 नेपालसँग द्विपक्षीय श्रृङ्खला खेल्नेबारे सकारात्मक प्रतिक्रिया जनाएको छ। यसअघि नेपाल क्रिकेट सङ्घ क्यानले आफ्नै घरेलु मैदानमा श्रृङ्खला खेल्न प्रस्ताव गरेपछि बिबिसीले सकारात्मक रूपमा छलफल अघि बढाएको बिसिबीका क्रिकेट सञ्चालन प्रमुख सारिहार नफिसले पत्रकारहरूसँग कुरा गर्दै नेपाल क्रिकेट सङ्घबाट केही समय अघि नै द्विपक्षीय श्रृङ्खला खेल्ने प्रस्ताव आएपछि बिसिबी र क्यानबिच यसको सम्भावनाबारे सकारात्मक छलफल भइरहेको बताउनु भएको छ। नफिसले बङ्गलादेशको आगामी क्रिकेट तालिका व्यस्त रहेकाले उपयुक्त समय मिलाउन चुनौती भए पनि सन् 2027 वर्तमान फ्युचर टुर्स प्रोग्राम चक्रभित्र श्रृङ्खला आयोजना गर्ने प्रयास भइरहेको बताउनुभयो। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौँ। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै भोटेकोसी बाढीमा अहिलेसम्म 1,395 सप भेटिए, 5,130 जना अझै सम्पर्कविहीन। सहयोगका नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसुममा आजदेखि गरब जोङ जलवायु परिवर्तन सम्मेलन सुरु हुँदै ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका 7 स्थित सल्लेरी रानी सामुदायिक वनमा वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना हटाइयो। बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरा प्रतिबन्धित। क्षयरोग विरुद्धका नयाँ खोपहरूले 10 लाख व्यक्तिको जीवन बचाउन सक्ने गाविको दावी। र नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृङ्खला खेल्नेबारे बङ्गलादेश सकारात्मक। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महात्मा समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: горбаны нуклагира от цемент доста пата тайны кабателя у него ла перью мантали матестурам радирку пошельте каула батит
1: кака тимла этини тачайна अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काटी किला रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-543-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगन्ज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो, धेरै नभनौ, भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। वीरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
5: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्षभन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बिपी, सुगर, युरिन, प्रोटिन, बिएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 98-44-021-363। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याएँ त नानी।
8: हुर्केकै गिरिराज चल्ला 150मा?
9: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
10: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज, किसानको साथी।
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
11: पानीको मुहान संरक्षण गरौँ, भविष्य सुरक्षित बनाऊ।
12: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सडक निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
11: पानीको मुहान वरिपरि रुख रोपौँ, भएका वन जङ्गल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौँ। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौँ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौँ। पानीको अनावश्यक दुरुपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौँ।
12: आज हामीले मुहान जोगायौँ भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
11: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
12: भू तथा जलाधार व्यवस्थापन कार्यालय, रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेसाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिटसप एन्ड कोल्ड स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
5: पानी संरक्षण गरौँ, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
5: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौँ। वर्षाको पानी संकलन गर्ने बानी बसालौँ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौँ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ।
6: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
5: आउनुहोस्, पानी संरक्षण गरौँ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौँ भन्ने अभियानमा हातेमालो गरौँ।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: हजुरको रेडियो

यता कति पब्जी खेलेको, जाउँ न हिँड्नु रमाइलो गर्न। तपाईँलाई र मलाई मात्रै लाग्छ नि कोरोनामा 70 वर्षको आमा चाहिँ रमाइलो हिँड्नु, आफू चाहिँ प्रदर्शन, तपाईँ चाहिँ खालि पब्जी पब्जी।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकौशलीको साथमा हामी उपस्थित भइसकेका छौँ। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौँ। आज मङ्गलबारको बसाई, आजको बसाईमा हामीले तपाईँको टेलिफोन लिन्छौँ, साथसाथै नयाँ साथी बनाउन चाहने साथीले आफ्नो फेसबुक आइडी, ट्विटरको आइडी होइन, अर्थात् तपाईँले आफ्नो फोन नम्बर छोडेर चाहिँ नयाँ साथी बनाउन सक्नुहुन्छ। साथसाथै तपाईँका फेसबुक कमेन्टहरूलाई पनि कार्यक्रममा वाचन गर्नेछौँ। तपाईँले हजुरको रेडियोको फेसबुक पेजबाट यति कार्यक्रम सुनिराख्नु भएको छ भने आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देशसहित, साथसाथै तपाईँको लेख रचना, कथा, कविता, गजल, तपाईँले के लेखेर राख्नुभएको छ ती तपाईँका लेखहरू चाहिँ आजको कार्यक्रममा वाचन हुनेछ। तपाईँलाई थाहा हुनेछ तपाईँले साताको सातै दिन कार्यक्रम सुन्ने क्रममा मङ्गलबारको बसाइमा के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई थाहा भइसकेको छ। यदि तपाईँ नयाँ साथी हुनुहुन्छ, अर्थात् तपाईँले कार्यक्रम चाहिँ पहिलोचोटि मात्रै सुन्दै हुनुहुन्छ भने पनि आजको कार्यक्रमको बारेमा मैले तपाईँलाई जानकारी गराइसकेको छु। फटाफट फोन गर्नुहोस् र कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँ यो समय कालीउराली लेखबेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला, घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। तपाईँको माझमा आजको दिनसम्म, अर्थात् आज ऋषि पञ्चमी पनि रहेको छ, तिजका मिठा गीतहरू बज्छ। आजको कार्यक्रममा पनि तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ भने तपाईँले चाहिँ हामीलाई उकाली उराली लेखबेसी गर्दै, भन्ज्याङ चौतारी गर्दै विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट पनि एकैसाथ सुनिराख्नु भएको छ भन्ने हामीले आशा गरेका छौँ। यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। यति बेला भने हामी कार्यक्रमको सुरुवातमा राख्न चाहन्छौँ एकदमै मिठो अनि रमाइलो गीत रहेको छ, त्यसकै गीत बज्छ, नवराती फुली भन्ने बोलको गीत एलिना चौहान रचना रिमाल अनि साथीहरूको आवाजमा रहेको गीत राख्छौँ। त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको सुरुवातमा राख्यौँ हामीले एकदमै मिठो अनि रमाइलो गीत रहेको थियो, नवराती फुली भन्ने बोलको गीत एलिना चौहान रचना रिमाल, त्यसै गरी मेलिना मैनाली र दीपिका बैम्बुको आवाजमा रहेको यो मिठो गीतबाट कार्यक्रम लोककोसेलीको सुरुवात गरिसकेका छौँ। अब भने पालो तपाईँको रहेको छ, तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ, साथसाथै तपाईँले आजको विषयमा नयाँ साथीहरू बनाउन सक्नुहुन्छ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हेलो दिदी हजुर, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म जीवन नेपाली बोले, काठमाडौँबाट।
0: जीवन जी, धेरै पछि आउनुभयो त।
1: हजुर हजुर,
0: एकदम धेरै व्यस्त हुनुहुन्छ।
1: हजुर हजुर,
0: काठमाडौँमा बस्ने मान्छे कसैले पनि म चाहिँ फ्री छु भनेर कहिले पनि भनेको सुनेको छैन है मैले चाहिँ अहिलेसम्म। हाम्रो जीवन जी पनि त्यस्तै हुँदो रहेछ। मेरो भइसकेको छ, हाम्रो जीवनजीको भयो अथवा बाँकी नै छ होला भन्नुहोस्।
1: मेरो
0: भइसकेको छ भन्नुभयो?
1: हजुर हजुर।
0: खाना खाइवरी आज कामतिरै हुनुहुन्छ अथवा जाने चाहिँ तर्खर छ के छ? कोठातिरै बस्दै हुनुहुन्छ, कति बेला जानुहुन्छ त अफिसतिर?
1: आज म जान्न दिदी हजुर।
0: आज बिदा हो?
1: हजुर हजुर।
0: ल, आफैले बिदा लिनुभयो कि कार्यालय नै बिदा हो?
1: होइन, मैले आज बिदा लिएको।
0: आज बिदा लिनुभयो, हिजो तिजको दिन बिदा लिनुभयो कि भएन?
1: हजुर हजुर,
0: हिजो तिजको दिन चाहिँ बिदा लिनुभयो कि भएन त?
1: हिजो नै बिदा लिएको।
0: हिजो नै बिदा लिनुभयो, आज के अब दिदी बहिनीलाई बिदा गर्ने हो कि त्यही भएर बिदा लिनुभयो कि हाम्रो जीवन चाहिँ के हो त?
1: हजुर त्यस्तै हो।
0: त्यस्तै हो, ल ठिक छ। भनेपछि दिदी बहिनीलाई बोलाउनु भयो, तिज एकदम भव्य सभ्य हर्ष उल्लासका साथ मनाएर अब बिदा गर्दै हुनुहुन्छ। ल ठिक छ, समग्रमा दिदी बहिनीको तिज त राम्रै भयो होला नि?
1: हजुर हजुर, राम्रै भयो।
0: ल ठिक छ, अब राम्रै भयो भन्नुभएको छ। अब के अब तिजमा चाहिँ दाजुभाइहरूले दिदीबहिनीलाई अब राम्रैसँग मनाउनुपर्छ, मनाइदिनुपर्छ, अथवा दाजुभाइले चाहिँ दिदीबहिनीको लागि खुसी दिनुपर्छ भन्ने चाहिँ जीवनजीले दिदीबहिनीको लागि खुसी दिनुभयो।
1: हजुर हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनुभएको छ, आजको कार्यक्रममा के गर्नुपर्छ भन्ने कुरा त यहाँलाई थाहा छ।
1: मलाई थाहा छैन दिदी हजुर, हजुरहरू कार्यक्रम सुने होइन, यस्तो फोन गरी हेरेको लागि हालत थाहा।
0: आज चाहिँ अब नयाँ साथी बनाउनु पर्ने हुन्छ, यदि तपाईँले नयाँ साथी बनाउन चाहनुहुन्छ भने तपाईँले आफ्नो फोन नम्बर अथवा फेसबुक आइडी, तपाईँले के सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ त्यो आइडी नम्बर नाम तपाईँले दिन सक्नुहुन्छ। यदि होइन ठिकै छ, म साथी बनाउँदिनँ भने पनि ठिकै छ।
1: होइन दिदी हजुर, म साथी बनाउँदिनँ।
0: बनाउनुहुन्न, कार्यक्रममा आउनुभयो, सहभागिता हुनुभयो, त्यसो भए यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु है। हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा आउनुहुन्थ्यो जीवन नेपालीजी, काठमाडौँबाट भन्दै हुनुहुन्थ्यो। उहाँले कार्यक्रममा सहभागिता जनाउनु भएकोमा उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, तपाईँ साथी बनाउन इच्छा हुने साथीले चाहिँ फोन गर्न सक्नुहुन्छ पक्कै पनि, किनकि तपाईँले कार्यक्रममा चाहिँ साथी बनाउने कार्यक्रम आयो हुन्थ्यो भनेर गुनासो गरिराख्नु भएको थियो धेरै साथीहरूले। साथीहरूको गुनासोलाई चाहिँ समन्वय गर्दै कार्यक्रमलाई हामीले मङ्गलबारको बसाइमा स्थान दिएका छौँ। आजको बसाइमा तपाईँका रमाइला मिठा लेख रचनासहितका कमेन्ट पनि भाषण हुन्छ, साथसाथै फोन गरेर साथी बनाउन चाहने साथीले फोन गरेर सहभागिता जनाउन सक्नुहुन्छ। पालो तपाईँको रहेको छ, 0840 40 0026 नम्बर खुल्ला छ। हामी कार्यक्रम लोककोसेलीको विषयमा आछौँ, यो बिहानको समय छ। तपाईँलाई मिठा रमाइला गीत सङ्गीतबाट भरपूर मनोरञ्जन दिँदै हामी कार्यक्रममा अगाडि पनि बढिरहेका छौँ। साथसाथै हिजोको तिज आज ऋषि पञ्चमी, लगभग अब आजको दिनसम्म तिजका मिठा गीतहरू पनि बजिराखेका छन्। तपाईँ सबै नारीहरूको चाहिँ हिजोको तिज एकदम भव्य सभ्य भयो होला, राम्रैसँग मनाउनु भयो होला भन्ने पनि लाग्छ। साथसाथै आजको दिनसम्म व्रत बसिराख्नु भएको छ दिदीबहिनीहरू, आज पनि ऋषि पञ्चमी पूजा आजा गरी होइन जलधारामा अथवा खोला किनारमा गएर नुहाई धुवाई स्नान गरिसकेपछि चाहिँ पञ्चमीको पूजा आराधना गरेर आजको व्रत चाहिँ होइन अर्थात् यो वर्षको तिजको चाहिँ व्रत समापन गर्नुहुनेछ। सरस्वती कार्यक्रम पनि सुन्दै हुनुहुन्छ होला भन्ने लाग्छ। साथै यो समय धेरै साथी व्यस्त पनि हुनुहुन्छ, व्यस्तताका बावजुद हामीलाई कार्यक्रम सुनेर साथ दिनुहुन्छ। कार्यक्रममा सहभागिता जनाउने साथसाथै म नयाँ साथी बनाउन चाहन्छु भन्ने साथीले चाहिँ सहभागिता जनाएर तपाईँले नयाँ साथीको लागि आफ्नो चाहिँ आइडी नाम अथवा नम्बरहरू तपाईँले छोड्न सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, नमस्ते। नमस्कार हजुर, यो आवाज त पहिला नै सुन्या हो जस्तो लाग्छ, हो त? कहाँदेखि को बोल्दै हुनुहुन्छ त ल भन्नुहोस् न, मलाई त नाम आएन। नाम आएन मलाई, भन्नुहोस् न। हजुरको नाम भन्नुहोस् भने। लीलाजी, के छ सन्चै आरामै हुनुहुन्छ? मलाई पनि एकदम सन्चै छ। हिजोको दिन कस्तो भयो त लीलाजीको?
2: रमाइलो भयो भन्नु पर्छ।
0: रमाइलो भयो, धेरै नाच्नु भयो?
2: हजुर।
0: भनेपछि हामीले त नाच हेर्न पाएनौँ त नि?
2: हजुर,
0: हामीले त नाच हेर्न पाइएन भनेको लीलाजीको। हिजो नाचेर आज नै नाच देखाउनुहुन्छ भने हामी आउँछौँ। अब अहिले चाहिँ जस्तो कि तपाईँ र म बोलिरहेका छौँ, यो चाहिँ यदि भिडियो कल भएको भए अहिले नै पनि नाच्नुहुन्थ्यो होला, हामी अब अडियो कलमा छौँ, होइन लीलाजी?
2: हजुर।
0: ल ठिक छ, अब त्यसो भए राम्रो रमाइलो गरी यसपालिको तिजलाई बिदाई गर्नुभयो।
2: हजुर।
0: व्रत पनि बस्नुभयो?
2: बसेन भन्नुपर्छ।
0: रमाइलो हेर्न मात्रै जानुभयो?
2: हजुर।
0: ठिकै छ, हामी पनि रमाइलो हेर्न गएका थियौँ, रमाइलो लाग्यो। तर विगतको वर्षभन्दा त होइन, दुई चार वर्ष अगाडिको जस्तो खालको त्यो खालको तिजको रमाइलो अर्थात् त्यहाँ भक्तजनहरूको त्यस्तो धेरै भिडभाड चाहिँ खासै छैन, होइन? तर पनि पूजाआजा गर्न आउने व्रत बस्ने व्रतालुहरू आइराख्नु भएको थियो, पूजाआजा गरिराख्नु भएको थियो, नाचगान गर्ने नाच्दै हुनुहुन्थ्यो। जे होस्, पहिलाको जस्तो रमाइलो नभइदा पनि रमाइलो भयो भनौँ। ल, खानपिन खानुभयो कि? आज पनि अब बनाउन बाँकी नै छ।
2: मेरो भइसक्यो दिदी, हजुरको नि भयो होला?
0: मेरो त भइसक्यो लीला, मेरो त अब यति बेलासम्म नहुने कुरै भएन, त्यही भएर म त सबैभन्दा छिटै खान्छु होला खाना पनि, त्यही भएर खाएँ है त मैले। ल, अब आजको कार्यक्रममा के गर्नुपर्छ भनेर लीलाजीलाई थाहा छ? आज कार्यक्रम सुन्न पाउनु भएन, कता हुनुहुन्छ त, घरभन्दा बाहिर हुनुहुन्छ कि के गर्दै हुनुहुन्छ त, भन्नुहोस्। घाँस काट्दै हुनुहुन्छ, त्यसो भए कार्यक्रमको बारेमा मैले भन्नुपर्ने भए।
2: हजुर।
0: ल, आज चाहिँ अब नयाँ साथी बनाउनु पर्ने हुन्छ र यहाँले लीलाजीले चाहिँ आफ्नो फोन नम्बर अथवा फेसबुक आइडीहरू केही छ भने छोड्न सक्नुहुन्छ, यति म साथी बनाउँदिनँ भन्ने लाग्छ भने पनि ठिकै छ। ल, अब यहाँले साथी बनाउँदिनँ भन्नुभयो, कार्यक्रममा आएर सहभागिता भइदिनु भएकोमा यहाँलाई विशेष धन्यवाद। भोलिको बसाइमा आउनुहोला, अहिलेको लागि छुटौँ। हस् त नमस्ते। भर्खर सम्पर्कमा हुनुहुन्थ्यो लीला मुखर्जी, सिन्धुलीदेखि हुनुहुन्थ्यो, विकिचुरबाट भन्दै हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला हामीलाई फेसबुक लाइभबाट कमेन्टहरू पनि प्राप्त भइरहेको छ, तपाईँका फेसबुक कमेन्टहरूलाई पनि आजको विषयमा विशेष गरी स्थान दिने बुझाइ छ। कार्यक्रम लोककोसेली सातै दिन आउने क्रममा मङ्गलबार चाहिँ हामीले तपाईँका कमेन्टहरूलाई विशेष स्थान दिने गरेका छौँ, साथसाथै हामी छोटो मिठोमा टेलिफोन सम्पर्कलाई पनि लिइराखेका छौँ, किनकि कमेन्ट मात्र वाचन हुँदा धेरै साथीले फोन डायल गरिराख्नुहुन्छ। अब हिजोको दिनमा अर्थात् यो हप्ताभरि फोन लाग्दैन हाम्रो, मङ्गलबार पनि फोन लिनुहोस् पनि भन्नुभएको छ धेरै साथीहरूले, त्यो हुँदा हामीले सबै साथीको सम्भव त हामीले सकेसम्म गुनासोहरूलाई समन्वय गर्ने प्रयत्न गरेका छौँ। यति बेला हामीलाई कमेन्ट प्राप्त भएको छ सुरेन्द्र बानियाजीको, उहाँ लेख्नुहुन्छ, नमस्कार हजुर, म कार्यक्रम हेर्दै अनि सुन्दैछु है, यता नगलपुर नेपालगञ्ज बाँकी हालसी भरतपुर चितवनबाट अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ सुरेन्द्रजीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी सुनिम प्राईले पनि अब बस्ने गीत सबैको लागि है भन्दै हुनुहुन्छ। धर्मराजजी पनि लेख्नुहुन्छ, नमस्ते, म ढोकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज जन्मदिन मनाउने बुहारी नानी सावित्रा ढोकाल, त्यसै गरी सानो भतिज नामसाङ तुम्बाफो र झापाका साथी मिसिङ रिवतलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। साथै सबै साथीलाई मिठो माया अनि सम्झना भन्दै हुनुहुन्छ। धर्मराजाजीलाई कमेन्ट पठाउनु भएकोमा विशेष धन्यवाद। साथसाथै आजको दिनमा जन्मदिन पर्ने सबै साथीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ। त्यसै गरी लाग्पा शेर्पाजी पनि लेख्नुहुन्छ, हेलो दिदी नमस्ते, म लाग्पा शेर्पा ओखलढुङ्गाको पोखलीबाट कार्यक्रम सुन्दैछु। अब बज्ने गीत सबैको लागि समर्पण गर्न चाहन्छु ल भन्नुभएको छ। गीता लिम्बुजी पनि लेख्नुहुन्छ, शिवारो हजुर, म चाहिँ प्याकुली गीता इलामबाट आज जन्मदिन मनाउने साथी मिसिङ ब्रिवतलाई र त्यसै गरी चन्द्र लिम्बु लगायत सबै साथीलाई चाहिँ सम्झना भन्दै हुनुहुन्छ उहाँले। सबै साथीलाई मिठो सम्झना भन्नुभएको छ, तर जन्मदिन चाहिँ उहाँले मिसिङ ब्रिवतजीको लागि दिनुभयो अथवा चाहिँ अन्य साथीलाई, यहाँले स्पष्ट लेख्नु भएन। उहाँको नाम पछि सबै साथीलाई सम्झेको छु भन्दै हुनुहुन्छ। जो साथीको जन्मदिन छ उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्छौँ है त हामीले। त्यसै गरी सरिता रुङबाजीले पनि, हेलो दिदी नमस्ते, है म पनि कार्यक्रम सुन्दैछु कालिन्चोकबाट, सरिता रुम्बा हो, अब बज्ने गीत सबै सबैको लागि समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी टिकाराम सुनवारजीले पनि, दर्शन नमस्कार, म टिकाराम सुनवार रामी साप घर भई हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु है। साथीहरूलाई सम्झनु पर्दा सुना कन्दौबा, मीडिया प्रेमी निर्मला उनेम, राजकले मगर, शर्मिला सरु मगर, त्यसै गरी घायल अभिमानको लागि घायल अभिमान सुनवार भन्नुभएको छ, मुना मुखिया, भागिनी राइनी युनिसा, त्यसै गरी लक्ष्मण मगर, कमला मुखिया, टिका आइडो, रामलाल साङपाङ राईको लागि, रोबिना थामी, भूमिका राई, लक्ष्मण किराते, सजना माझी, त्यसै गरी बुधवीर तामाङ, दिलदुखी रिया, सरस्वती खत्री, मनको साथी, जीवन कार्की लगायत सम्पूर्ण साथीलाई अब बज्ने मिठो गीत समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी यति बेला अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ यति बेलाको विषयमा हुनुहुन्छ अर्को साथी कमल श्रेष्ठजी, उहाँ लेख्नुहुन्छ, आज मलाई भगवान भण्डारी र विष्णु माझीको आवाजमा रहेको लोकभाका दिलको ढोका बन भन्ने पुलको गीत चाहिँ बजाइदिनुहोस् न भन्दै हुनुहुन्छ। सम्भव त प्रयास गर्छु। कोही साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो, साथी गई पनि सक्नु भएको छ, जो साथी हुनुहुन्छ फेरि पनि आउन सक्नुहुन्छ। म कमलजीको कमेन्ट वाचन गर्दैछु, नमस्कार हजुर, म तिनचुरी मिडिया ग्रुपको सदस्य तिरथमको फेताबाट कमल श्रेष्ठ, यस कार्यक्रम मार्फत अब बच्ने गीत सुनाउनु पर्दा देवबासकोटा मनोज भोजेल छुच्चिया र दिल्लिम्बो लोकेन थोक्लेन लिम्बो, त्यसै गरी राजन खतिवडा चित्रयोगी, त्यसै गरी कार्की सुशीला सरला राई, मिडिया प्रेमी निर्मला उनिम, पूजा मानदेवा लिम्बो, त्यसै गरी फुलमाया आङ्बो लिम्बो, टिकाराम सुनवार, मेनुका मुखिया, त्यसै गरी लगायत सम्पूर्ण साथीलाई अब बज्ने मिठो गीत समर्पण गर्दै छुट्टिन्छ भन्नुभएको छ। कमलजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? के आयो भन्नुभयो? ससी भन्नुभयो, के छ हाम्रो ससीजीको खबर? मेरो पनि एकदम ठिकठाक छ भन्नुपर्छ। अनि हैबारतिरको खबर के छ, साथै हाम्रो हैबार गाउँ हायुवासीलाई के छ त्यो पनि सुनाउनुहोस् न। राम्रो रमाइलो छ। अनि ससेजीसँग मेरो पहिलोचोटि कुराकानी हो अथवा योभन्दा अगाडि कुराकानी भइसकेको छ? पहिलोचोटि नै हो। अब तिज सकेपछि पो फोन लाग्यो त हाम्रो ससेजीको। अनि आज चाहिँ फोन कसरी गर्नु मन लाग्यो भन्नुहोस् न त। लागिहाल्यो ल, ठिक छ। त्यसो भए हाम्रो ससेजीको तिज चाहिँ कसरी बित्यो, कस्तो भयो, अथवा तिज मान्नु भयो या भएन भन्नुहोस् न।
2: मैले हामीले चाहिँ पिज्जा हाल खासै मानेन भन्नुपर्छ दिदी, त्यही रमाइलो मात्रै हेर्न गएको थिएँ भन्नु.
0: ल, तिज व्रत नै बस्नुपर्छ भन्ने छैन, जस्तो कि अरू व्रत बस्ने त्यहाँ जानुहुन्छ, नाचगान गर्नुहुन्छ, पूजाआजा रमाइलो, त्यो हेर्न जानु पनि तिजै हो कि. मेरो लागि चाहिँ हाम्रो ससेजीको लागि त्यो भएन हो. किन अहिले कि व्रत चाहिँ बस्नु भएन त्यसो भए? मन्दिर पनि जानु भएन. ल ठिकै छ, अर्को वर्ष चाहिँ जानुहुन्छ होला नि त. ल ठिक छ, अर्को वर्ष जाने, अहिलेको वर्ष नजाने किन भन्ने त्यो अर्थ पनि मैले बुझेँ जस्तो लाग्यो है ससेजे. हजुर भन्नुभएको छ. खाना खाइसक्नु भयो है? मेरो पनि भइसकेको छ. अनि खास हैबारतिर हाम्रो ससेजी के गर्नुहुन्छ, पढ्नुहुन्छ अथवा घरैसी कामहरू के हो? घर आएपछि काम गर्नुहुन्छ. तपाईँको पढाइ चाहिँ सकिसक्या हो? कति पढेर चाहिँ तपाईँलाई एउटा विषय लाग्यो? एसी अहिले दिनुभयो? अनि त्यसको फेरि रिब्याक दिनु भएन? अनि ससेजीले त खत्तमै गर्नुभएछ त, एउटा विषय त दिन पाउनुहुन्थ्यो होला नि त. ठिक छ, तपाईँको एक वर्ष फेरि पढाइमा लस भयो, अब चाहिँ राम्रोसँग पढेर दिनु होला. अर्को वर्ष तपाईँ अब प्लस टू ब्या 11 सकेर 12 जाने बेलामा तपाईँ फेरि 11 पढ्नुपर्ने भयो, राम्रोसँग पढ्नु होला है ससेजी. अब चाहिँ ल राम्रोसँग भनेर एकदम राम्रोसँग पढ्नुहोस्, पढाइमा ध्यान दिनुहोस्. घुमघाम यताउति भनेको त सधैँ नै छ, यो समय भनेको अलि हामीले पढाइमा ध्यान दिनुपर्छ. यदि पढाइमा ध्यान दिएन भने पछि के हुन्छ भन्ने कुरा त मम्मी बाबाले नि घरमा भन्नुहुन्छ होला नि त बेला बेलामा. ल हुन्छ भन्नुभएको छ, ठिक छ. अब कार्यक्रम सुन्दै हुनुहुन्छ, आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुहोस् हरेक कुरामा, अथवा आफ्नो मम्मी बाबाहरूलाई पनि काम सघाउनु होला. सम्झिएर आउनुभयो कार्यक्रममा, यहाँलाई विशेष धन्यवाद. आज के गर्ने भन्ने कुरा थाहा छ कार्यक्रममा? ल साथी बनाउन चाहनुहुन्छ या हुन्न? ल फोन नम्बर छोड्नुहुन्छ अथवा फेसबुक आइडी छोड्नुहुन्छ? ल हुन्छ, अब यहाँले साथी बन्नको लागि आफ्नो फोन नम्बर छोडिसक्नु भएको छ. पक्कै तपाईँसँग असल साथी बन्न चाहने साथीले हाम्रो ससेजीलाई फोन गर्नुहुन्छ, मिस कल चाहिँ नगर्नुहोस् पनि भन्नुहुन्छ होला हाम्रो ससेजीले भन्दै. अहिलेको लागि हामी छुटौँ. हस्त नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो ससी आयुजे, सिन्धुलीको हैबारदेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. उहाँले साथी बन्न बनाउनको लागि चाहिँ आफ्नो फोन नम्बर छोडेर गइसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै. तपाईँ पनि नयाँ साथी बनाउन चाहने साथीले फोन गर्नुहोस् र तपाईँले सहभागिता जनाउनुहोस् भन्न चाहन्छु. फोन नलाग्ने साथीले फेसबुक लाइभबाट कार्यक्रममा कमेन्ट पठाउनुहोस्, तपाईँका लेख रचना सहितको कमेन्ट आजको विषयमा वाचन हुन्छ भन्दै. यति बेला चाहिँ हामी कार्यक्रममा फेरि पनि अर्को एकदमै मिठो रमाइलो गीततर्फ लाग्न चाहन्छौँ. गीतपछि चाहिँ हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि जानुपर्ने हुन्छ, विश्रामपछि फेरि आउँछौँ. यति बेलाको बसैमा छमछमे नाचाउन रेखा शाहको आवाजमा रहेको गीत कार्यक्रममा बज्छ, विश्रामपछि आउँछौँ. रेडियो सुन्दै गर्नुहोला.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्झमे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।
2: चर्चित गायक गायिकाहरू सानु केसी, रामहरि भण्डारी, बिमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर।

0: सानु केसीको सङ्गीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तिजको रौनकले भरिपूर्ण तिज गीत रातो सारी किरिम घसेर
1: तिज गीत रातो साडी क्रिम घसेर रबिन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तिजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
2: रंग बहार, रंग बहार।
3: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेन्स।
4: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969
5: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसी।
5: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
5: कानुनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
5: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसिएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
5: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप, सम्पर्क नम्बर 97652033 वा 98444410040, इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
4: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
4: हार जोड्ने तथा मांसपेशी दुख्नु,
0: वाक वाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
0: डेङ्गु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
0: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्यासको निवासी नावा भिन्जु पाकिनको शब्द तथा सङ्गीतमा सजिएको

सुर टङ्कामाया श्रेष्ठ, सुमि श्रेष्ठ र कविता सेन्चुरीको सुमधुर आवाजमा शब्द संगीत नावा फिन्जु पाखरिन। यस तिजमा केवल नाच्ने र रमाउने मात्र होइन, नारीका कथा र भावनालाई पनि महसुस गरौँ।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुहोस्, सुन्नुहोस् र माया गरिदिनुहोस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमि श्रेष्ठ 9860707044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्चर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।

0: कार्यक्रम लोकशैलीमा राखिएको यति मिठो रमाइलो गीत गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौँ। विश्राम बस्नु फेरि आइसकेका छौँ। आजको व्यवसायमा के गर्नुपर्छ भनेर तपाईँलाई थाहा छ। आज मङ्गलबारको व्यवसाय 048 40 0026 तपाईँले सहभागिता जनाउनु होला। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: हजुर, सुशान्त नमस्कार।

0: गरेर नरमाइलो हुने त कुरै हुँदैन नि हजुर।
1: मन्थलीमा त झन् रमाइलो त भइनैहाल्छ होइन, सायद हामी आएको भए झनै रमाइलो पनि हुन्थ्यो होला।
0: हजुर हजुर। अनि हजुरहरू हिजो कता जानुभयो त, कुन मन्दिरतिर जानुभयो?
1: अब कुन मन्दिर गयो भने यतै नजिकै यसो दिउँसोतिर निस्क्यौँ हामी, जे होस् रमाइलो भयो, हामी धेरै टाढा त गएनौँ।
0: हजुर हजुर।
1: जे होस् हामी रामेछाप भित्रै थियौँ, त्योभन्दा बाहिर हामी कतै पनि गइएन।
0: हजुर हजुर।
1: रमाइलो भयो, राम्रै भयो, हर्ष उल्लासका साथ त्यसलाई बिदाई गर्यो, यस्तै छ भन्नुपर्छ है त दुर्गजी। ल पक्कै पनि वर्षमा एकपटक आउने पर्वलाई अब राम्रैसँग बिदाई गरौँ भन्ने लाग्यो, अनि त्यही भएर अब राम्रैसँग अर्को वर्ष भने त को कहाँ हुन्छ, के हुन्छ, कुन परिस्थितिमा हुन्छ, कसलाई थाहा हुन्छ र होइन। ल अब यो रमाइलो मिठो कुराकानी छुँदैछु, अब यस्तै रमाइला मिठा तिजका गीतको कुरा साथसाथै अब तिजलाई स्वागत गर्ने कुरा हामी अर्को वर्ष गर्नुपर्ने भयो दुर्गाजी है।
0: हजुर हजुर। यो वर्ष त अब सकिहाल्यो नि अब आजबाट।
1: हामीले जति जे कुरा गऱ्यौँ अब गीतको बारेमा, तिजको बारेमा, दिदीबहिनी अथवा चेलीबेटीहरूलाई के खुवाउने, कसरी खुवाउने, दुःख कष्ट हैरान परेशानी अहिलेको लागि सक्यो है दुर्गाजी।
0: हजुर हजुर
1: अब अर्को वर्ष कष्ट गर्नुपर्छ।
0: हजुर हजुर।
1: ल खानपिन खाइसक्नु भयो अथवा बाँकी नै छ?
0: खाना खाएर बसिरहेको छु, हजुरले पनि खानुभयो भने?
1: पक्कै, मैले पनि खाइसकेको छु, त्यसो भए हामी के कार्यक्रमतर्फै लागौँ।
0: हस् सर, विशेष हजुर हजुरको रेडियो हल परिवारको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, बुवा मम्मी दिदीहरू एकछिन छ उहाँहरूको लागि।
1: दुर्गजी
0: हजुर हजुर।
1: आज त कार्यक्रममा के गर्नुपर्छ थाहा छ? मैले साथीहरूलाई सम्झना दिएको छुइनँ नि फेरि।
0: हजुर हजुर।
1: आज चाहिँ यदि तपाईँले साथी बनाउन चाहनुहुन्छ भने साथी बनाउने, यदि म साथी बनाउँदिनँ भन्ने भयो भने ठिकै छ।
0: हजुर हजुर। होइन, म अब साथी धेरै हुनुहुन्छ होइन, घरमा कुनै कुनै साथीहरूले चाहिँ अब मलाई साथी बनाउन चाहनुहुन्छ भनेदेखि चाहिँ मेरो नम्बर चाहिँ 9849724725 कल गर्नुहोला भन्न चाहन्छु है त।
1: ल हुन्छ, अब यहाँले पनि साथी बनाउनको लागि, नयाँ साथीको लागि नम्बर छोडिसक्नु भएको छ पक्कै। हाम्रो मन्थलीबाट ध्रुव पाण्डेजी भनेपछि नचिन्ने कोही पनि हुनुहुन्न, सबैले फेरि पनि झन् नयाँ साथी थपिनुहुन्छ। यहाँले आफ्नो फोन नम्बर छोड्नुभएको छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। कार्यक्रम सुन्दै गर्नुहोस्, अहिलेको लागि हामी छुट्टौँ है। हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो ध्रुव पाण्डेजी मन्थलीबाट हुनुहुन्थ्यो, उहाँले पनि नयाँ साथीको लागि आफ्नो फोन नम्बर छोडेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको, हामी पनि कार्यक्रमको लगभग अन्त्यतिर पनि आउन लागिसकेका छौँ। धेरै समय त बाँकी छैन हामीसँग, केही समय मात्रै बाँकी छ, केही समयमा हामी केही साथीलाई समेट्छौँ भन्ने हाम्रो जमर्को जारी नै रहेको छ। त्यो हुँदा फोन लाग्ने साथीले चाहिँ सहभागिता जनाउनु होला, साथसाथै हामी तपाईँका फेसबुक कमेन्टहरूलाई पनि वाचन गरिरहेका छौँ। यति बेला अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ, हुनुहुन्छ अर्को साथी सुजन दाहालजी हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, नमस्कार दिदी, म पनि कार्यक्रम हेर्दै अनि सुन्दैछु है, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। यति बेला कोही साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो
2: हेलो दिदी, नमस्ते। नमस्कार।
1: नमस्ते, नमस्कार। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सरिताजीको खबर के छ?
2: मेरो एकदम ठिकठाकै छ दिदी। हजुर, अनि बेलाकी कस्तो हुनुहुन्छ?
1: मलाई पनि एकदम ठिक छ। कालिन्चोकदेखि भन्नुभयो?
2: हजुर हजुर।
1: अनि यति बेला के गर्दै हुनुहुन्छ?
2: यतिकै बसी बसी दिदी हजुर, खाना बनाउँदै है, प्रोग्राम सुन्दै साथसाथमा,
1: कार्यक्रम सुन्दै, खाना बनाउँदै साथसाथमा, सानो साना बच्चाहरू पनि हुनुहुन्छ जस्तो छ है।
2: छ दिदी हजुर।
1: त्यही त, तपाईँलाई त बोल्नलाई अब धेरै समय म नल्याउँ कि जस्तो लाग्दैछ, किनकि सानो बच्चाले चाहिँ तपाईँलाई दुःख दिइराख्नु भएको हो कि जस्तो लाग्दैछ। अरू त अब ठिकै छ, राम्रै छ होला होइन?
2: सबै ठिकै छ दिदी हजुर।
1: ल अब पछाडि बच्चा रोइरहनु भएको छ, अब आजको कार्यक्रममा के गर्नुपर्छ भनेर यहाँलाई थाहा छ?
2: थाहा छ दिदी हजुर, मलाई साथी बनाउन सक्नुहुनेछ। मेरो चाहिँ फेसबुक आइडी छोड्न चाहन्छु, सरुमा सर्च गरेर साथी बन्न सक्नुहुनेछ है साथीहरू, यदि इच्छुक हुने साथीहरूले चाहिँ भन्न चाहन्छु र छुट्टिन चाहन्छु है दिदी हजुर।
1: हवस्।

0: नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सरिता रुम बाजे, कालिन्चोक बाजे हुनुहुन्थ्यो। उहाँले सोझो मिठोमा कुरा गर्नुभयो। अझै पनि साथी आउनुहुन्छ भने हामी अब एकजना साथीसँग प्रत्यक्ष सम्पर्कमा जोडिनेछौँ, किनकि केही समय बाँकी छ। लगभग साथीहरूको फेसबुक कमेन्ट चाहिँ मैले वाचन गरेर सघाइसकेको छु जस्तो लाग्छ आजको बसाइमा। अहिले मैले धेरै साथीको कमेन्ट वाचन गरिसकेको छु, यति बेला अर्को साथी हुनुहुन्छ सम्पर्कमा, स्वागत गर्छु। हेलो,
1: हेलो दी, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: उहाँ धनकुटाबाट हो, बिनिता दाहाल।
0: बिनिताजीको खबर के छ त नि?
1: एकदम ठिकै छ, पानी पर्दैछ यता धनकुटातिर। अनि तपाईँहरूको के छ?
0: हाम्रो त बेसरी घाम लाग्दैछ त बिनिताजी दा।
1: हो र, यहाँ चाहिँ पानी पर्दैछ, खासै ठुलो त होइन, सिमसिम पानी।
0: यति बेला सिमसिम पानी रहेछ बिमानी भन्ने गीत सुन्न पर्ने रहेछ है बिनिताजी।
1: हो नि,
0: अब सुन्न चाहिँ पर्थ्यो, आजसम्म त्यसकै गीत बजाउँ कि जस्तो लाग्छ। अब अर्को वर्ष नभए फेरि त्यसको गीत बजाउन पाइँदैन है।
1: हो नि,
0: सिमसिम पानी भन्ने बोलको गीत चाहिँ हामी भोलि कार्यक्रमको सुरुवातमै बजाउँछौँ है त त्यसो भए।
1: हुन्छ, म सुनिराख्छु।
0: ल हुन्छ, सुन्नु होला। विशेष गरी फेरि बुधबार भोलि अर्कै गीतहरू बज्ने दिन पनि छ, अर्को दिन बज्छ है त।
1: हुन्छ
0: फेरि सुनिरहेको छु भन्नुहुन्छ, दिदीले बजाउनु भएन भन्नुहोला है, त्यही भएर आजै भने है त।
1: हुन्छ।
0: अनि के छ त्यतातिरको खबर? ल भन्नुहोस्, सुनाउनुहोस्। पहिलोचोटि कुराकानी हो अथवा हाम्रो योभन्दा अगाडि पनि कुरा चाहिँ भइसकेको छ?
1: फर्स्ट टाइमै होला हो,
0: पहिलोचोटि हुनुहुन्छ
1: हजुर।
0: बिनिताजीको आवाज त मैले कहीँ कतै सुनेको हो कि जस्तो लाग्यो। हुन त अन्य साथीको पनि उस्तै हुनसक्छ, ठिकै छ। त्यसो भए यहाँलाई कार्यक्रममा धेरै धेरै स्वागत गरेँ है त मेरो तर्फबाट।
1: हुन्छ, तपाईँसँग फर्स्ट टाइमै होला सायद।
0: रेडियोमा चाहिँ धेरै पटक भइसक्यो, तर मसँग चाहिँ पहिलोचोटि।
1: हजुर, रेडियोमा पनि भर्खर भर्खर सुनेको, मैले कमेन्ट चाहिँ घरिघरि गर्छु, त्यही भएर नाम चाहिँ सुन्नु भएको होला।
0: सायद त्यस्तै हो जस्तो लाग्यो मलाई। त्यही त, हाम्रो बिनिताजीको नाम चाहिँ मैले सुनेको हो, तर पहिलोचोटि भन्नु भन्नुहुन्छ नि, त्यही भएर नि त। ल ठिक छ, बिनिताजीले तिज मनाउनु भयो कि भएन?
1: मनाइयो भन्दा नि अब त्यसरी त्यति उयो चाहिँ भएन, यसपालि जुठो थियो अनि त्यही भएर व्रत सर्त त्यस्तो पूजाहरू चाहिँ लाउनु भएन, त्यो मनाइयो सामान्य।
0: रमाइलो हेर्न जानुभयो, त्यसरी मनाउनु भयो।
1: हजुर,
0: ल ठिक छ, अब
1: तपाईँहरूले
0: हामीले त एकदम भव्यताका साथ, हर्षोल्लासका साथ मनाएर अब आज अब पञ्चमी सकियो भन्दा पनि खासै फरक पर्दैन होइन। रमाइलो भयो, सबैजना बिसरी नाचिराख्नु भएको थियो मन्दिरतिर पनि। हामी चाहिँ अब त्यति धेरै नाच्नु नआउने नाचेन हजुर।
1: व्रत बस्नु भयो अनि त
0: हामी व्रत भनेको त कहिले बसिन्छ कहिले बसिँदैन, अहिलेको वर्ष चाहिँ नबस्या भन्नु न नबस्या भन्नु बिनिताजी, कसरी भन्नु मैले फेरि?
1: ए ठिकै छ, आफ्नो इच्छा हो।
0: पक्कै पनि रहर लाग्नेले चाहिँ व्रत बस्नुहुन्छ, रहर नहुनेले व्रत बस्नुहुन्न अनि
1: रहरले भन्दा नि एउटा यसो अब नारी
0: कहिलेकाहीँ चाहिँ बाध्यता नै हुँदो रहेछ, व्रत बस्न नपाउनुको चाहिँ अर्को बाध्यता नै हुने रहेछ के बिनिताजी।
1: हो नि,
0: त्यस्तै भयो, ठिकै छ, केही छैन। अहिले अब साथी सँगैसँग रमाइलो घमाइलो घुमघाम रमाइलो भयो, ठिकै छ, त्यसै गरी मनायो। अर्को वर्ष चाहिँ अब बिनिताजी हाम्रो भेट सँगसँगै भयो भने सँगै बसेर व्रत बस्ने, मन्दिर जाने, पूजा गर्ने है त।
1: ए हुन्छ,
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो, रमाइलो मिठो कुराकानी भयो, पहिलोचोटि मसँग बोल्दैछु पनि भन्नुभएको छ। अब आगामी दिनमा यहाँको फोन लाग्छ, आउनु होला कार्यक्रम चाहिँ अब सधैँ सुन्छु भन्नुभएको छ। सुनेर अब सल्लाह सुझाव कार्यक्रम लोकशैलीको बारेमा केही प्रतिक्रियाहरू छ भने पनि यहाँले भन्न सक्नुहुन्छ है।
1: हुन्छ, मैले आजै सुनेको भने कस्तो के छ,
0: ठिक छ, भोलि पर्सिका दिनहरूमा चाहिँ यहाँले प्रतिक्रियाहरू केही छ भने अथवा कार्यक्रम यस्तो हुनु पर्थ्यो यस्तो चाहिँ भइदियो हुन्थ्यो भन्ने लाग्छ भने भन्नु होला है त।
1: हुन्छ,
0: ल ठिक छ, अब तपाईँ र मेरो भेट भयो, कुराकानी भयो, भोलि पर्सिका दिनमा पनि भेट हुन्छ भन्ने आशा गर्दै आजको कार्यक्रममा के गर्नुपर्छ भन्ने थाहा पाउनु भयो या भएन?
1: मैले खासै थाहा पाएको छैन त, एकचोटि लिनु न।
0: ल आज चाहिँ नयाँ साथी बनाउने दिन रहेको छ, यदि तपाईँलाई नयाँ साथी बनाउन चाहनुहुन्छ भने आफ्नो फेसबुक आइडी अथवा फोन नम्बर केही छोड्न चाहनुहुन्छ भने छोड्न सक्नुहुन्छ, यदि होइन म साथी बनाउँदिनँ भन्ने हुन्छ भने हामी कार्यक्रमबाट छोड्छौँ।
1: ए हुन्छ, म अब फेरि साथीहरू कस्तो कस्तो राम्रो अब साथी बन्न इच्छुक हुनुहुन्छ भने म कन्ट्याक्ट नम्बर छोड्छु, तर अब टिपेर जे पायो त्यही बोल्ने चाहिँ त्यस्तो साथीहरू चाहिँ नआउनु होला भन्न चाहन्छु।
0: पक्कै पनि हामीले जस्तो कि असल साथी बन्न बनाउन अब सुख दुःखमा साथ दिने साथीहरू कतिपय प्रत्यक्षमा भेट भएको साथी हुन्छ, कति अप्रत्यक्षमा भेट भएका साथीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ अब जस्तो यहाँहरूले नम्बर छोड्नुहुन्छ, नम्बर छोडेर मिस कल गर्ने, जिस्काउने लगायतका भन्दा पनि अब असल साथी, सुख दुःख साटासाट गर्ने साथी।
1: अन्त त्यो अब साथी भनेको कस्तो हो बुझ्ने साथीहरू आइदिनु होला, म नम्बर छोड्छु नि त।
0: ल हुन्छ भन्नुहोस्।
1: 9811019160 9811019160 असल साथीहरू आउनु होला भन्दै बाई ल।
0: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो विनिता दाहालजी, उहाँले पनि साथी बन्नको लागि आफ्नो फोन नम्बर छोडेर छुटिसक्नु भएको छ। तपाईँले फोन नम्बर सम्भवतः टिप्नु पनि भयो होला, विशेष धन्यवाद दिन चाहन्छु। यति बेला हामीलाई कमेन्ट प्राप्त भएको छ रिता विश्वकर्माजीको, उहाँ लेख्नुहुन्छ, नमस्कार दिदी, म सिन्धुली चपौलीबाट रिता विश्वकर्मा सुन्दैछु है, कार्यक्रम भन्नुभएको छ, व्यस्त हुनुहुन्छ, सुन्नुभयो, कमेन्ट पठाउनु भएकोमा हाम्रो रिताजीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु है त। अन्य विषयमा पनि आउनुहोला, यसरी हामीलाई साथ दिनुहोला, साथसाथै हाम्रो कार्यक्रमको बारेमा पनि प्रतिक्रिया दिनुहोला पनि भन्न चाहन्छु। रिताजीलाई फेरि पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको लगभग समय सकिसकेको छ। सुजनजीले चाहिँ ल दिदी तपाईँको लागि भन्दै हुनुहुन्छ, के भन्नुभयो हाम्रो सुजनजीले, लेख्नु भएको छ आफ्नै मिहिनेत र लगनले आफ्नो पहिचान बनाउनु भएको छ भन्दै हुनुहुन्छ है त। उहाँले मेरो बारेमा लेख्नु भएको रहेछ, अब समय पनि सकियो, मेरो बारेमा चाहिँ मैले म आफैले चाहिँ के वाचन गर्ने कि नगर्ने पनि भयो है त। ठिकै छ सुजनजीले मेरो लागि केही लेखहरू लेख्नु भएको रहेछ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, आगामी दिनमा सधैँ अगाडि बढ्दै जानुहोला र सफलताको कामना भन्नुभएको छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको समय सकिसकेको छु। तपाईँले दिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम सेयर गर्ने सबै साथीलाई विशेष धन्यवाद व्यक्त गर्छु। आजको कार्यक्रममा सहभागी हुने साथी जीवन नेपाली, लीला मगर, शशि हायु, त्यसै गरी ध्रुव पाण्डे, सरिता रुम्बाजी हुनुहुन्थ्यो, विनिता दाहालजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रममा सहभागिता भइदिनु भएकोमा। साथसाथै कार्यक्रम लोकौशली अवधि बर्बजीका मिठा गीतका सर्जक अनि स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा अर्को एकदमै मिठो रमाइलो गीत छोड्दै आजको लागि भने कार्यक्रम लोकौशलीको व्यवसायबाट म तपाईँकै साथी ललिता हायु पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.npka साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ। संसदलाई प्रविधि मैत्री बनाउने र संसदहरूले उठाएका जनसरकारका विषयको सुनवाईलाई प्रभावकारी बनाउने उद्देश्यले सभामुख डोल प्रसाद आर्यले बैठक बोलाएका हुन्। सिंहदरबार स्थित कार्यव्यवस्था हलमा दिउँसो 12 बजे बस्ने बैठक मुख्य गरी डिजिटल संसदको अवधारणाबारे छलफल हुने संघीय संसद सचिवालयका प्रवक्ता एक राम गिरीले जानकारी दिनुभएको छ। संसदको शून्य समय, आकस्मिक समय र विशेष समयमा संसदले उठाउने जनसरकारका विषयलाई अब डिजिटल प्रणाली मार्फत सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग जोड्ने तयारी गरिएको छ। यस्तो प्रणाली कार्यान्वयनमा आएपछि सांसदहरूले उठाएका विषयमा सरकारले के निर्णय गर्यो, कार्यप्रति के कस्तो छ, कहिले सम्बोधन भयो भन्ने कुरा ट्र्याक गर्न सहज अपेक्षा रहेको सचिवालयले जनाएको छ। आजै दिउँसो 1 बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। संसद बैठकका लागि परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले उत्तर दिने कार्यसूची रहेको छ। आजको बैठकमा एसियाले विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गर्ने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई 5 बुँदे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफलेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो, छरितो, सरल, प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गराएको हो। परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानूनी रूपमा रकम असुल गर्ने कार्यमा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानून बमोजिम कार्यवाहीको व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै अपाङ्गता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा साना बालबच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता दिन प्रदान गर्ने भनिएको छ। परिपत्रमा नागरिक सहायता कक्षबाट, जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारका निवेदन र फारम, राष्ट्रिय परिचय पत्र र राहतानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्रचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ। सम्बन्धित कार्यालयको सेवा प्रकृति अनुसार नागरिक सहायता कक्षबाट निशुल्क सेवा सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन गरिएको छ। त्यसै गरी सेवा प्रवाहमा प्रभावकारी बढाउन सेवाग्राहीलाई आवश्यक पर्ने सूचना तथा जानकारी र कार्यविधिगत विषयहरू कार्यालयको वेबसाइट, सामाजिक सञ्जाल तथा अन्य उपयुक्त माध्यमबाट नियमित रूपमा सम्प्रेषण गर्ने र कार्यालयको वेबसाइट नियमित रूपमा अध्यावधिक गराउने विषय समेत उल्लेख गरिएको छ। स्याङ्जाको आधी खोलामा आज ऋषि पञ्चमीको अवसरमा नुहाउने क्रममा एक महिलाको ज्यान गएको छ। वालिङ नगरपालिका 9 भुम्रेकी 53 वर्षीय माया पाण्डेको शव भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार भुम्रेको आधी खोलामा नुहाउने क्रममा बिहान पाण्डेलाई खोलाले बगाएको थियो। वडा प्रहरी कार्यालयको टोली, जनप्रतिनिधि र स्थानीय बासिन्दाले खोजी गर्ने क्रममा झन्डै 4 किलोमिटर टाढा वालिङ 13 शान्तिघाटमा ढुङ्गामा अड्किएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। आज काठमाडौँ उपत्यका सहित 18 जिल्लामा आकस्मिक बाढीको
मध्य स्तरको जोखिम रहेको छ। भारतीय पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ भक्तपुर र ललितपुर सहित ताप्लेजुङ तेह्रथुम शङ्खसभा सोलुखुम्बु सिन्धुपाल्चोक काभ्रे गोर्खा तनहुँ लमजुङ कास्की पर्वत बागलुङ म्याग्दी बझाङ बाजुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेखीय बढ्ने आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको छ। यसअघि गै राति भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनोहरा खोलामा भारी आएको थियो। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। अमेरिकी सर्वोच्च अदालतले आउँदो नोभेम्बरको अद्यावधि चुनाव अघि हुलाकबाट गरिने मतदानलाई समेत पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अस्वीकार गरेको छ। न्यायाधीशहरूले संघीय न्यायाधीशको आदेशलाई सदर गरे जसले अमेरिकी हुलाक सेवा युएसपिएसलाई हुलाकबाट गरिने मतपत्र सम्बन्धी नयाँ नियमहरू लागू गर्नबाट अस्थायी रूपमा रोकेको छ। तर यस विषयमा सर्वोच्च अदालतको अन्तिम निर्णय पनि आइसकेको छैन। ट्रम्प प्रशासनको योजना अदालतले स्वीकार गरेपछि लाखौँ मतदाताको हुलाक मार्फत मतदान गर्ने अधिकार तत्काल कायम रहने भएको बीबीसीले जनाएको छ। 9 सदस्यीय अदालतका 6 कन्जर्भेटिभ न्यायाधीशहरूमध्ये 2 निर्णयप्रति असहमति जनाएको थियो। न्यायाधीश ब्रेट काभागनले ट्रम्पको योजना भविष्यमा कानुनी हुन सक्ने भए पनि राज्य तथा स्थानीय सर्वोच्च अधिकारीलाई चुनाव अघि त्यसलाई कार्यान्वयन गर्न पर्याप्त समय नरहेको बताउनु भएको छ। ट्रम्पले गएको मार्चमा हुलाकबाट गरिने मतदानलाई समेत पार्ने कार्यकारी आदेश जारी गर्नुभएको थियो। उहाँले कुनै ठोस प्रमाण बिना हुलाक मार्फत हुने मतदानमा धाँधलीको जोखिम रहेको दावी गर्नुभएको छ। खबरको अन्त्यमा खेल खबर। इङ्ग्लिस प्रिमियर लिगका लिड्स युनाइटेडले न्युक्लियस युनाइटेडलाई 4-1 पराजित गरेको छ। घरेलु मैदान इङ्ल्यान्ड रोडमा आज बिहान भएको खेलमा लिड्सले न्युक्लियसलाई सहजै हराएको हो। लिड्सले 1 उपहार पाएको थियो। न्युक्लियसका लुइस माइलीले खेलको 32 मिनटमा आफ्नै पोस्टमा गोल गर्नुभएको छ। त्यसपछि 34 मिनटमा जोर्डन बोगलले गोल गर्दै लिड्सको अग्रता दोब्बर बनाउनु भएको छ। डोमिनिक कल्भर्ट्स लेभिन्सले पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि लिड्सले 3 अग्रता बनाएको छ। दोस्रो हाफमा नोआ ओका फोरले अर्को गोल थप्नु भएको छ। न्युक्लियसका बाजुमाना टुरेले 90 मिनटमा 57 गोल फर्काउनु भएको छ। यो जितसँगै लिड्स लिगमा अपराजित रहँदै 8 तालिकाको तेस्रो स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको आर्सेनल र दोस्रोमा रहेको म्यान्चेस्टर सिटीको समान 12, न्युक्लियस 12 स्थानमा रहेको छ। हवस् त, बिहान 11 हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। नमस्कार।

0: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406269 97406269
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काटी किला रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-543-85। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
6: के जिस्केकिनी, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 047-595-466-98-692-65-99-8।
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि, स्वस्थ पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजाघर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
11: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
13: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
14: रुसलान स्टुडियो।

0: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
3: दैनिक ₹197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: पानी संरक्षण गरौँ, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
5: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौँ। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ।
6: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
5: आउनुहोस्, पानी संरक्षण गरौँ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौँ भन्ने अभियानमा हातेमालो गरौँ।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: दैनिक रु 197 रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: रंग बहार रंग बहार
3: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
2: बर्जर पेन्स
4: हार्दिक श्रद्धाञ्जलि राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौँ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: जाको आधी खोलामा नुहाउने क्रममा बगाउँ खोलाले बगाउँदा एक महिलाको ज्यान गयो। याईबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्व तयारीमा जोड, पुराना प्रविधिमा रहेका कमजोरीलाई एआईले लक्षित गर्न सक्ने सम्भावना र भारत र अफगानिस्तान बीचको दोस्रो T20 क्रिकेट आज। नेपाल खबरमा अब पूरा खबर। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहको सम्बन्धमा सबै जिल्ला प्रशासन कार्यालयलाई 5 बुँदे परिपत्र गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो छरितो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको हो। परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानुनी रूपमा रकम वसुली गर्ने कार्यमा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानुन अनुसार कारवाहीको व्यवस्था मिलाउन निर्देशन भएको छ। साथै अपाङ्गता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा साना बच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता प्रदान गर्न भनिएको छ। परिपत्रमा नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारको निवेदन र फारम, राष्ट्रिय परिचय पत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्राचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने उल्लेख छ। सम्बन्धित कार्यालयको सेवा प्रकृति अनुसार नागरिक सहायता कक्षबाट निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन भएको छ। मुस्ताङको सदरमुकाम जोमसोममा जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन सुरु भएको छ। घरबजोङ गाउँपालिकाको आयोजनामा घरबजोङ जलवायु परिवर्तन सम्मेलन गरिएको हो। सम्मेलनको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा भाग लिन 420 भन्दा धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित 2000 भन्दा धेरै अतिथि सहभागी रहेको आयोजकले जनाएको छ। सम्मेलन स्थलमा 28 फिट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ। त्यस्तै मुस्ताङका कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ 50 भन्दा धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न सम्मेलनको आयोजना गरिएको बताउनुभयो। घरबजोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्त्वपूर्ण रहेको बताउनु भएको छ। भोलिसम्म चल्ने सम्मेलनले घरबजोङ घोषणापत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकसीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरबजोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घीय महासभामा भाग लिन जाने र जलवायु सम्बन्धी विषय उठाउने एजेन्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिकता झन बढेको अध्यक्ष लालचन्दले बताउनु भएको छ। आज काठमाडौँ उपत्यकासहित 18 जिल्लामा आकस्मिक बाढीको मध्यम स्तरको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ, भक्तपुर र ललितपुरसहित ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, तनहुँ, लमजुङ, कास्की पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ। यसअघि गैराती, भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनोहरा खोलामा बाढी आएको थियो। यसैबीच स्याङ्जाको आँधी खोलामा आज ऋषि पञ्चमीको अवसरमा नुहाउने क्रममा एक महिलाको ज्यान गएको छ। वालिङ नगरपालिका 9 भुम्रेकी 53 वर्षीया माया पाण्डेको शव भेटिएको वडा प्रहरीकारले वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार भुम्रेको आँधी खोलामा नुहाउने क्रममा बिहान पाण्डेलाई खोलाले बगाएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रधानमन्त्री राहत कोषमा मौजदात 14 अर्ब रुपियाँ पुग्यो, सुन चाँदीको भाव आज पनि घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले सहयोगका नाममा गैर कानुनी रूपमा असुली गर्नेलाई कारवाही गर्न गृह मन्त्रालयद्वारा सबै प्रशासनलाई निर्देशन, मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु लगायतका खबरहरू प्रस्तुत गर्यौँ। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14,02,73,29,000 रुपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मंत्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरणमा विभिन्न 9 बैङ्कमा 10,40,49,43,000 जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 बैङ्कमा रहेको डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट रसुवाको भटेकोसी बाढीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत यसअघि 1 रुपियाँ निकासा गरिएको थियो। सुन चाँदीको भाउ आज पनि घटेको छ। सुन आज तोलामा 900 रुपियाँले घटेर तोलाको 3,01,00,000 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ। तिजको दिन हिजो पनि सुन चाँदीको भाउ घटेको थियो। सुन हिजो तोलामा 1,200 रुपियाँले घटेर तोलाको 3,01,000 रुपियाँमा कारोबार भएको थियो। त्यस्तै चाँदी आज तोलामा 20 रुपियाँले घटेर तोलाको 4,600 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अब विदेशका खबर। कृत्रिम बुद्धिमत्ता अर्थात् एआई प्रविधिबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई समयमै पहिचान तथा सम्बोधन गर्न आवश्यक रहेको अस्ट्रेलियाको साइबर गुप्तचर निकायका प्रमुखले बताउनु भएको छ। अस्ट्रेलियन सिग्नल्स डाइरेक्टोरेटी महानिर्देशक अबिगेल ब्राडसाले क्यानबेरामा आयोजित एक सम्मेलनमा एआईसँग सम्बन्धित सम्भावित आक्रमणले सरकारी निकाय तथा व्यवसायहरूले प्रयोग गरिरहेका पुराना प्रविधिमा रहेका कमजोरीलाई लक्षित गर्न सक्ने सम्भावना रहेको र यसका लागि अस्ट्रेलियामा पूर्व चेतावनी प्रणाली विकास गर्न आवश्यक रहेकोमा जोड दिनुभएको छ। उहाँले सम्भावित जोखिमलाई प्रारम्भिक चरणमै पहिचान गर्न आवश्यक तयारी र सहकार्यलाई निरन्तर प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। ब्राडसाले यो धारणा एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकारी डारियो अमोडेईले एआई विकासको गति केही समयमित बनाउन तथा स्वतन्त्र मूल्याङ्कनकर्ता मार्फत एआई नमुनाहरूको सुरक्षा मापदण्ड परीक्षण गर्न आग्रह गरेको केही दिनपछि आएको हो। अमोडेईको धारणालाई ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यान र एक्सएआईका प्रमुख एलन मस्कले पनि समर्थन जनाउनु भएको छ। अमेरिकी सर्वोच्च अदालतले आउँदो नोभेम्बरको मध्यावधि चुनाव अघि हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अस्वीकार गरेको छ। न्यायाधीशहरूले संघीय न्यायाधीशको आदेशलाई सदर गरे जसले अमेरिकी हुलाक सेवा USPSलाई हुलाकबाट गरिने मतपत्र सम्बन्धी नयाँ नियमहरू लागू गर्नबाट अस्थायी रूपमा रोकेको छ। तर यस विषयमा सर्वोच्च अदालतको अन्तिम निर्णय भने आइसकेको छैन। ट्रम्प प्रशासनको योजना अदालतले अस्वीकार गरेपछि लाखौँ मतदाताको हुलाक मार्फत मतदान गर्ने अधिकार तत्काल कायम रहने भएको बीबीसीले जनाएको छ। अब खेल खबर। भारत र अफगानिस्तान बिचको दोस्रो T20 अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ। यो खेल दिल्लीको अरुण जेटली रङ्गशालामा बेलुका 7:45 सुरु हुनेछ। 3 खेलको श्रृङ्खलामा भारत 1-0 अगाडि छ। पहिलो खेल भारतले 7 विकेटले जितेको थियो। श्रृङ्खलाको तेस्रो तथा अन्तिम खेल पर्सि बिहिबार हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। गृह मन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई 5 बुँदे परिपत्र, सहयोगका नाममा गैर कानुनी रूपमा असुली गर्नेलाई कारवाही गर्न निर्देशन। मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय सम्मेलन सुरु, भोलिसम्म चल्ने सम्मेलनले घरबजोङ घोषणापत्र जारी गर्ने। आज काठमाडौँ उपत्यकासहित 18 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम। स्याङ्जाको आँधी खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा 1 महिलाको ज्यान गयो। एआईबाट उत्पन्न हुन सक्ने जोखिमका लागि पूर्व तयारीमा जोड, पुराना प्रविधिमा रहेका कमजोरीलाई एआईले लक्षित गर्न सक्ने सम्भावना। र भारत र अफगानिस्तान बीचको दोस्रो T20 क्रिकेट आज। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।
2: हजुरको रेडियो 102.1 MHz।
3: लो आयो है क्वालिटी में नंबर।

0: सस्तोमा नम्बर वान दाना
1: हे पोषक दाना नम्बर वान दाममा सबै भन्दा कम
2: हो नि
3: कृषिमा क्रान्ति लिएर आयो नाचौ अब छम छम छम छम
4: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
5: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
4: सम्पर्कको लागि मोबाइल नम्बर 9854042399 र टेलिफोन नम्बर 0485402399।
6: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
8: सम्पर्क नम्बर 0845410043 9863023422।
9: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
11: तन्ने पैसा कमाइएला भनेर 100.36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
12: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो, अब अहिले यो दुःख।
11: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
10: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
13: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0845403998 0845403998।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
13: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकाको संयुक्त पहल।
5: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
8: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसी।
5: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
8: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
5: कानुनी उपचारका लागि फोरेन्सिक परीक्षण,
8: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
5: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
8: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसिएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
5: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410040। इमेल dhramechap@gmail.com।
8: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
13: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनमियारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनमियारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269969 9740269969

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ ललिता हायुले। साथमा तपाईँ हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर हामीलाई एकसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौँ तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbका साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफएम 95 MHzबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला। कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक पार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौँ। आज पनि सोही क्रम जारी रहेको छ। आजको समयमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोतामणहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। र आज मङ्गलबारको बसाई, आजको बसाईमा तपाईँको माझमा हामीले केही सामान्य ज्ञानको प्रश्नहरू लिएर आउनेछौँ र तपाईँले त्यसको उत्तर दिनुपर्ने हुन्छ। त्यसमा अप्सन पनि रहेको छ, तपाईँले जुन सही उत्तर जस्तो लाग्छ त्यो तपाईँले भन्न सक्नुहुनेछ। यदि मिलाउनु भयो भने आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। मिलाउन सक्नु भएन भने चाहिँ तपाईँले साथीसँगलाई सम्झना सन्देश राख्न पाउनुहुने छैन। तपाईँलाई मैले कार्यक्रमको बारेमा जानकारी गराइसकेको छु र कार्यक्रम अवधिभरि एकदमै मिठा रमाइला चलचित्र गीत सङ्गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौँ। र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको सुरुवात गर्न चाहन्छौँ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौँ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो गीत रूपै मोहने सत्र गते चलचित्रको गीत रहेको थियो, एकदमै मिठो गीत म्युजिकमा रहेको छु। टङ्क बुढा थोकी भन्ने लिरिक्समा रहेको छ, लोकराज अधिकारी र सिङ्गरमा हुनुहुन्थ्यो टङ्क बुढा थोकी, त्यसै गरी मिना निरौला रहेको छ एरेन्जमा, टङ्क बुढा थोकी नै हुनुहुन्छ। सो गीत हामीले कार्यक्रममा राखेर सिने सौगातको सुरुवात गरिसकेको छु। अब भने पालो तपाईँको रहेको छ, तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउनुहोस्। तपाईँसँग आज हामी मिठा कुराकानीको साथमा केही सामान्य ज्ञानका प्रश्नहरू लिएर आएका छौँ र योभन्दा अगाडि पनि हामीले सोधेका हुनसक्छौँ र तपाईँले कतिको याद गर्नुभएको छ होइन। तपाईँसँग हामी रहेर यो समय अवधिभर एकदमै रमाइला प्रश्नहरू तपाईँले सोध्नेछौँ र उत्तर दिने प्रयास गर्नुहोला। मलाई आउँदैन भनेर पछि नहट्नुहोला, जस्तो आउँछ त्यस्तै प्रतिक्रिया दिन सक्नुहुनेछ। तपाईँलाई यसमा अप्सन पनि रहेको छ, तपाईँले चाहिँ कुन चाहिँ सही उत्तर जस्तो लाग्छ त्यो अप्सन चुज गरेर तपाईँले भन्न सक्नुहुनेछ र मिलाउनु भयो भने साथीसँगलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। कार्यक्रममा अवधिभर यस्तै मिठा गीत सङ्गीतहरू राखेर मनोरञ्जन दिने प्रयास गर्नेछौँ र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रमलाई सेयर गर्नुहोला, कार्यक्रममा के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिनुहोला र आफ्नो साथीसँगलाई पनि तपाईँले एसएमएस मार्फत सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। तपाईँकोले पठाउनु भएका एसएमएसहरू पनि हामी कार्यक्रम समय अवधिभरि भाषण गर्ने प्रयास गर्नेछौँ। यो मध्याह समय छ, तपाईँ उकाली ओह्राली भन्स्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होला, अफिसियली कामतिर पनि एकदम व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौँ। सुनेर साथ दिनुहोला, जो साथीको फुर्सदिलो समय छ तपाईँले चाहिँ होइन कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ, कार्यक्रममा सहभागिता जनाउनुहोस्, प्रयास गर्नुहोस् पनि भन्न चाहन्छु। जो साथीलाई चाहिँ सामान्य ज्ञानप्रति चाहिँ इच्छा चाहना रुचि छ भने उहाँ साथीले फोन गर्न सक्नुहुनेछ भन्न चाहे। भन्दै यति बेला हामी फेरि पनि अर्को एउटा मिठो गीततर्फै लाग्छौँ। गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जानेछौँ, विश्रामपछि फेरि आउनेछौँ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: आया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू,
7: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
7: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: तिम्रो
1: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
2: भूक्षय नियन्त्रण गरौँ, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सडक निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौँ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौँ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौँ, सडक तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौँ।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौँ भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौँ, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौँ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कार्यक्रममा एकदमै मिठो गीत, त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौँ। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्की पनि प्रविधि संयोजनबाट साथ दिनुभएको छ ललिता हायुले, र साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौँ। अब चाहिँ भने पालो त पाएको रहेको छ, तपाईँले पनि फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ, र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउनुहोला पनि भन्न चाहन्छु। र हामीलाई कमेन्ट प्राप्त भएको छ सोना कन्दुङवाजीले, सेवाहरू नमस्कार आरजे सम्झना शेष हजुर, म सोना कन्दुङवा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु हेर्दैछु, यो बेला मिठो माया सम्झना छ भनिदिनुहुन्छ। र टिकाराम सुनवार, लेखक बान्तवा राई, सुस्तानी भुजेल आमा, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, तर्ण गजमेर, सरस्वती खत्री, हिरा बहादुर लकाई, लीलाराज गम्बाङ, अञ्जन थुलुङ, पवित्र तामाङ, अनिता आर्यल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिसा लामा, बिना मगर, सृजना सापकोटा, सुनिता बेगा, सृजना योङहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज महत, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गी, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रन्जु मगर, केशव सेन्चुरी, सन्तोषी अमिन, छेत्री क्रिस ढुङ्गा, नाइमत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र ताहाल, कायल अबिर, बाने देवेन, किशोर अन्जान, समीर सगी, किरात आर्ज, जीवन सामलिङ राई, बेलिया सामी, मिना किसिङ, रत्न शमशेरी थापा, सुनिता युङ, मिकुलुङ, बसन्त श्रेष्ठ, सबै सबैलाई भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु सोनाजीलाई। र पालो तपाईँको रहेको छ 048 40 40 0026 माध्यमबाट आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते नमस्कार, गुड आफ्टरनुन। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? मन्जुजी, के छ हजुरको खबर? म लगायत हाम्रो रामेछापतिरको खबर पनि एकदम ठिक छ, चर्को चर्को काम लागिरहेको छ, समग्रमा सबै ठिक छ। कार्यक्रम सुन्दै हुनुहुन्छ? सुन्दै हुनुहुन्छ। आज के गर्नुपर्छ थाहा छ है? आज के गर्नुपर्छ थाहा छ? ल ठिक छ। आज चाहिँ हामीले सामान्य ज्ञानको प्रश्नहरू लिएर आएका छौँ, तपाईँले चाहिँ उत्तर दिनु पर्ने हुन्छ, र हामीले पहिले पनि सोधेका प्रश्नहरू पनि पढ्न सक्छ, हजुरले सहजै दिन सक्नुहुन्छ होला। हामीले यसमा अप्सन पनि राखेका छौँ, र हजुरले चाहिँ उत्तर दिने प्रयास गर्नुहोला। मिलाउनु भयो भने साथीसँगलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ है त। ठिक छ, म कार्यक्रममा तर्फै लाग्छु, तपाईँको लागि समय पनि सुरुवात हुन्छ, र एक मिनटभित्रमा चाहिँ तपाईँले 30 सेकेन्डभित्र चाहिँ तपाईँले उत्तर दिनुपर्ने हुन्छ। प्रश्नतर्फै लाग्छु, नेपाल देश रहेको स्थानमा परापूर्व कालमा के थियो? अप्सन हिमाल, अप्सन बी समुद्र, अप्सन सी माटो, अप्सन डी जङ्गल। कुन चाहिँ अप्सन सही होला? नेपाल देश रहेको स्थानमा परापूर्व कालमा के थियो? अप्सन ए हिमाल, अप्सन बी समुद्र, अप्सन सी माटो, अप्सन डी जङ्गल। कुन चाहिँ अप्सन सही होला? जङ्गल भन्नुहुन्छ। ल ठिक छ, मिलेको छ कि छैन हामी कम्प्युटरबाट चेक गर्छौँ है त। मन्जुजी, ल मिलाउनु भएको छ हजुरलाई धेरै धेरै धन्यवाद पनि व्यक्त गर्न चाहन्छु, र साथीसँगलाई पनि सम्झनु छ है त।
1: रमिला तामाङ, विपन योजन, सविता तामाङ, दुर्गा मगरको लागि पनि भन्न चाहन्छु, सपना नेपालीको लागि पनि भन्न चाहन्छु, रिया युगलाई पनि भन्न चाहन्छु, सङ्गीता रम्तेल, शर्मिला रम्तेलको लागि पनि भन्न चाहन्छु, र यही सुन्दै हुनुहुन्छ प्यारा दादा विष्णु परिवारको लागि, मामुको लागि, र एक मात्र छोरी उनीसाको लागि भन्दैछु। टिन्छु दिदी हजुर, ओके बाबाई।
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो मचौबारीबाट मन्जु परियारजी हुनुहुन्थ्यो, उहाँले चाहिँ प्रश्नको उत्तर दिनुभयो र मिलेको पनि छ, उहाँलाई धेरै धेरै धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ 0848 40 40 0026 फोन गरेर तपाईँले पनि सहभागिता जनाउन सक्नुहुनेछ। यसरी नै तपाईँले प्रश्नको उत्तर दिने प्रयास गर्नुहोला पनि भन्न चाहन्छु। नआउने कुरा केही छैन, आज आएन भने अर्को बसाइमा पक्कै पनि आउनेछ। तपाईँले आफूले सोध्नुभएको प्रश्नहरू चाहिँ रिपोर्ट गरेर पनि तपाईँले पछि खोज्न पनि सक्नुहुनेछ र त्यतिखेरै पनि हामी तपाईँलाई बताइदिनेछौँ र तपाईँले यो एकदमै हाम्रो जीवनमा चाहिँ होइन काम लाग्ने कुराहरू पनि रहेको छ। यति बेला कोही साथी हुनुहुन्छ, फेरि पनि उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म त सिन्धुली विद्यालयबाट समीर परियार।
0: समीर जी बोल्नु भयो, के छ समीर जी हजुरको खबर?
2: मेरो लगाएर त विद्यालयतिर एकदम राम्रो छ, रमाइलो छ। हजुर हामी साथीतिर के छ?
0: म लगायत हाम्रो रामेछापतिरको पनि खबर राम्रो छ, घाम लागिरहेको छ, अरू समग्रमा एकदम ठिकै छ भन्नुपर्छ है त। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ नि? भर्खरै सुन्नुभयो र कार्यक्रमको विषयवस्तु के छन् आज भन्ने कुरा थाहा छ कि थाहा छैन समीरजीलाई? ल ठिक छ, आज चाहिँ हामीले सामान्य ज्ञानको प्रश्नहरू लिएर आएका छौँ। तपाईँले हामीले प्रश्न सोध्छौँ र उत्तर दिने प्रयास गर्नुपर्ने हुन्छ। तपाईँलाई अप्सन पनि हामी दिनेछौँ है त, कुन चाहिँ सही उत्तर जस्तो लाग्छ त्यो चाहिँ तपाईँले भन्नुपर्ने हुन्छ। यदि मिलाउनु भयो भने साथीसँगलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ है त। ल त्यसो भए हामी कार्यक्रमतर्फै लागौँ। ल ठिक छ, सर्पले कति किलोमिटरसम्म टाढा देख्न सक्छ? अप्सन ए 1 किलोमिटर, अप्सन बी 2 किलोमिटर, अप्सन सी 3 किलोमिटर, अप्सन डी 4 किलोमिटर। कति किलोमिटर चाहिँ सर्पले देख्न सक्छ? तिन किलोमिटर भन्नुहुन्छ? ल ठिक छ, हामी कम्प्युटरमा चेक गर्छौँ है त। समीर के भयो जस्तो लाग्यो?
2: मिलेन
0: है। ल ठिक छ, यसको उत्तर चाहिँ सही रहेको छ, 1 किलोमिटर चाहिँ रहेको छ है त। सर्पले चाहिँ 1 किलोमिटर टाढासम्म चाहिँ देख्न सक्छ है त। ल कार्यक्रम आउनुभयो, धेरै धेरै धन्यवाद। आगामी बसैमा पनि आउँदै गर्नुहोला भन्दै थियो, उहाँ छुटिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र फाल तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोला। केही समय बाँकी छ, मिठा गीत सङ्गीतको साथमा हामी तपाईँसँग उपस्थित भइराखेका छौँ। यो समय तपाईँ विभिन्न काममा पनि व्यस्त हुनुहुन्छ, यो व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ। सुनेर साथ दिनुहोला, कार्यक्रम के कस्तो लाग्दैछ, सल्लाह सुझाव छ भने पनि तपाईँले दिन सक्नुहुनेछ होइन। कार्यक्रम हामी नियमित लिएर आउने गर्दछौँ र तपाईँसँग रहेर यात्रा गरिराखेका छौँ र आज पनि स्वीकरण जारी रहेको छ। तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ होला, कतिपय साथीहरू कार्यक्रम सुन्ने मन हुँदाहुँदै पनि कार्यव्यस्तताको कारण पनि कार्यक्रममा सहभागिता जनाउन सक्नु भएको छैन। ठिकै छ, कार्यव्यस्तताले गर्दा तपाईँ सहभागिता नहुनु भए तापनि तपाईँ फुर्सदिलो समयमा हामीसँग जोडिन सक्नुहुनेछ र तपाईँले कार्यक्रममा सहभागिता जनाउन नसके तापनि कार्यक्रमलाई सुनेर साथ दिनुहोला। तपाईँले कार्यक्रम सुन्दै पनि धेरै कामहरू गर्न सक्नुहुनेछ र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि साथीसँगलाई सम्झना पठाउनुहोला पनि भन्न चाहन्छु। हुनुहुन्छ सत्यकला सराजले पनि मिस यु अल भन्नुभएको छ। बुद्ध वज्र सार्यजीले पनि नमस्ते दर्शन म्याम भन्नुभएको छ, नमस्ते हजुरलाई पनि। र त्यसै गरी हुनुहुन्छ अर्को साथी सिम्पल सरिनाजी हुनुहुन्छ, हेलो नमस्ते, के छ खबर? म चाहिँ मोरङबाट चाहिँ कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। आज चाहिँ जन्मदिन मनाउनु हुने भदैनीलाई चाहिँ भदैनी युना गुरुङलाई चाहिँ मिसिङ रेवत अनि बुनो उषा

0: वीरेन्द्र लामा, त्यसै गरी हुनुहुन्छ शरण आले मगर, प्रेम भण्डारी हुनुहुन्छ, अनि साथी राजकले मगर राई, पिके राई हुनुहुन्छ, र सङ्गीत सुब्बा हुनुहुन्छ, सुरज राई तुम्सा, पूर्वेली आकाश राई, राजकल विरही कैला, त्यसै गरी मातृका बस्नेत तीर्थ राई, हर्पल रोस्नी कुमारी, युङहाङ लवाती, सुकराज रसाइले, दिलो सानोयाम्पो, त्यसै गरी सुनिता सामलिङ राई, दुर्गा कटराल, मिडिया प्रेमी राई, अनिसा अन्जान थुलुङ, टेकु छेत्री, शमशेर लिम्बु, दिलो सानोयाम्पो भन्नुभएको छ। त्यसै गरी चामलिङ रुसन मुक्तान तामाङ, भूमिका राई, वरुण चञ्चले राई, विनोद बरुवाल, कमला मुखिया, गीता लिम्बुर, गीता राई लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुटिन्छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो त पाएको यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार हजुर।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: विराटनगरबाट जीवन बर्देउला बोलेको हजुर।
0: जीवन बर्देउला भन्नुभयो?
1: हजुर
0: के छ जीवनजी, हजुरको खबर?
1: मेरो खबर ठिकै छ हजुर।
0: ल, कार्यक्रम सुन्दै हुनुहुन्छ नि है?
1: सुन्दैछ कार्यक्रम।
0: ल, कतिको सुन्नुहुन्छ? अन्य बसाइमा पनि सुन्नुहुन्छ है?
1: सुनिरहन्छु, म लोकगीतहरू कार्यक्रम सबै सुनिरहन्छु।
0: ल, यो चाहिँ हाम्रो चलचित्र सम्बन्धीको गीत र सङ्गीतहरू बस्ने साँझको बसाइमा छ है त?
1: हजुर।
0: अनि हजुरको खबर के छ, त्यताको खबर के छ, सुनाउनुहोस् न।
1: ठिकै छ, घाम लागिरहेछ अहिले।
0: घाम लागिरहेको छ है? ल, ठिक छ। कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आजको विषयवस्तु के छ भन्ने कुरा तपाईँलाई थाहा छ है?
1: थाहा छ, सामान्य ज्ञान।
0: ल, हामी कार्यक्रमतर्फै लागौँ। एकदमै सजिलो छ, पहिले पनि मैले सोधेको प्रश्न रहेको छ है त? ल, तपाईँको लागि प्रश्न राख्नेछु। कुन रङ देख्दा कुकुर रिसाउँछ? अप्सन ए रातो, अप्सन बी हरियो, अप्सन सी कालो, अप्सन डी निलो। कुन रङ देख्दा चाहिँ कुकुर रिसाउँछ धेरै? अप्सन ए रातो, अप्सन बी हरियो, अप्सन सी कालो, अप्सन डी निलो। अप्सन बी भन्नुभयो? ल, ठिक छ, मिलेको छ कि छैन हामी कम्प्युटरमा सेभ गर्छौँ है त। जीवनजे, ल, के भयो जस्तो लाग्यो? गलत भयो है? ल, यसको सही उत्तर रहेको छ कालो रङ रहेको छ है त। ल, ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै धेरै धन्यवाद। आगामी बसाइमा पनि आउँदै गर्नुहोला। आजको बसाइबाट हामी छुट्टामा है। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो जीवन बर्देउलाजी हुनुहुन्थ्यो, उहाँलाई नै विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। हामी अब चाहिँ हुने कार्यक्रमको अन्तिम क्षणमा आइसकेको छौँ। कोही साथी आउनुहुन्छ भने उहाँलाई चाहिँ हामी सहभागिता जनाउने प्रयास गर्नेछौँ, र साथसाथै तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन भइराखेको छ, सहभागिता जनाउनुहोला पनि भन्न चाहन्छु। तपाईँले आउँदैन भनेर पछि हेर्नुभयो भने चाहिँ हामी सधैँभरि पछि नै रहन्छौँ। जुन कुरा हामीलाई आउँदैन त्यसलाई सिक्ने मौका पनि पाउँछौँ। झन् निरन्तर पढाइमा लागि परिराख्नु भएको भाइ बहिनीहरूलाई त झन् सहजै पनि हुन्छ। हामीले सामान्य ज्ञान एकदमै सिक्नुपर्ने आवश्यक छ होइन? कतिपय कुराहरू चाहिँ हामीले यस माध्यमबाट पनि धेरै कुराहरू सिक्ने गर्छौँ, र तपाईँले पनि सहज हुन्छ, र हामीले कतिपय कुराहरू बिर्सेका पनि हुन्छ होइन? तपाईँको लागि यो एकदम कष्टकार छैन है? हामी सबैसँग रहेर एकदम कार्यक्रममा सहभागिता भएर रमाइलो गर्दै तपाईँसँग सहयात्रा गरिराखेका छौँ, र तपाईँलाई पनि कार्यक्रममा सहभागिता जनाउन एकदम उत्सुकता होस् भन्ने हिसाबले चाहिँ तपाईँसँग हामी विभिन्न फरक पार विभिन्न फरक प्रस्तुतिहरू चाहिँ तपाईँको माझमा चाहिँ हामीले लिएर उपस्थित भइराखेका छौँ, र आज पनि स्वीकरण जारी रहेको छ। र आज चाहिँ हामीले सामान्य ज्ञानका प्रश्नहरू तपाईँको माझमा लिएर उपस्थित भइराखेका छौँ, र तपाईँले सहभागिता जनाउनु भएको छ। कतिपय साथीहरूले भने कतिपय साथीहरूले प्रयास गरिराख्नु भएको छ हुनुहुन्छ। अर्को साथी सरिता रुम्बाजी हुनुहुन्छ। हेलो दिदी, म पनि सुन्दैछु है, कालिन्चोकबाट सरिता रुम्बा हो। सबैलाई मिठो माया सम्झना छ भनिदिनुहुन्छ। सरिताजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ बाबुराम मगरजी हुनुहुन्छ। दिदी नमस्ते, नमस्कार है, म बाबुराम मगर हो, ओखलढुङ्गा पोकली घर, भइहाल चाहिँ साउदी अरबिया रियादबाट चाहिँ कार्यक्रम सुन्दैछु। त्यसै गरी सबैमा धेरै माया अनि धेरै सम्झना छ, मेरो घर परिवार र साथीसँगैमा धेरै धेरै सम्झेको छु भन्दै हुनुहुन्छ बाबुरामजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग तपाईँले पढ्नुभएका सन्देशहरू पनि वाचन भइसकेको छ। हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ, लगभग अन्तिम भइसकेको छ।

तपाईँबाट पनि हामी ओझेल पर्ने समय भइसकेको छ। आजको बसाइमा सहभागिता जनाउनु भएको थियो मन्जु परियार, समीर परियार, जीवन बर्तेउरा चाहिँ हुनुहुन्थ्यो। उहाँ तिनजना साथीलाई नै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रममा आउनुभयो, सहभागिता जनाउनु भयो, धेरै धेरै धन्यवाद उहाँहरूलाई। र कार्यक्रममा अवधिबाट बजेका मिठा रमाइला गीतका सर्जक स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुन्नुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, प्रयास गर्नुभयो, सम्पूर्ण साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनबाट यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी बिदा लिनुपर्छ भन्ने भन्दै कार्यक्रम सुनेर साथीले सम्पूर्ण साथीलाई विशेष धन्यवाद भन्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत छोड्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: हार्दिक श्रद्धाञ्जली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौँ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप। डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौँ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौँ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ।
2: जनहितका लागि दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालु आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2022 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर।
3: अहिले दिउँसोको 1 बजे
4: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
1: वाक वाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेङ्गु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
1: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
2: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौँ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौँ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ।
2: जनहितका लागि दोरम्बा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू:
1: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू:
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
0: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
0: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
0: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
0: अनुदान रकम तथा भुक्तानी प्रक्रिया: प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू:
0: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव,
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू, नागरिकता प्रतिलिपि,
0: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि,
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
0: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
0: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र,
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू:
0: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
0: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
2: ग्रिन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण,
0: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण,
2: मौरी पालन व्यवसाय र मह प्रशोधन,
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
0: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
0: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
0: फलफुल प्रशोधन र बजारीकरण,
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
0: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
2: प्राङ्गारिक कृषि वस्तु निर्यात,
0: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण,
2: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
0: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
7: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
8: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
7: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
8: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
7: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
8: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
9: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
0: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
9: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
0: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
9: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
0: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: गोकुलगङ्गा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।

0: चाहिएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: पानी संरक्षण गरौँ जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिवर्तन वन विनाश पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौँ चुहिने धारा

0: पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौँ। वर्षाको पानी संकलन गर्ने बानी बसालौँ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौँ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौँ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौँ भन्ने अभियानमा हातेमालो गरौँ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: होइन ए बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भएँ म त।
1: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
1: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे। म बुढोली, अब खेती कसरी लाउनु? हुन त आजभोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 01 45 575, 98 41 96 0669, 98 64 14 17 88।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 0 47 5 90 4 66, 98 96 92 99 8।
4: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
10: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौँ।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
10: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ।
4: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यहीँ गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 98 41 82 96 10।
12: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि।
10: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
10: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
10: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
10: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
10: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
10: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
10: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिक समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलन्दचोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
2: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150 मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौँ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौँ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट

0: पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बाँसेश्वर सिन्धुली।
2: हजुरको रेडियो

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो वेग 102.1 MHz, साथैतामा कोशी एफएम 95 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 14,273,29,777 रुपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 वटा ब्याङ्कमा 10,40,93,43,516 जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 वटा ब्याङ्कमा रहेको डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण त मार्फतै सघि 1 अर्ब रुपियाँ निकास भएको थियो। रसुवाको भोटेको सीमा आएको बाढीमा परेर 34 देशका 607 विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार आधिकारिक सुरज घिमिरेले विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनाईफोडीमा मेलाका लागि गोसाई कुण्ड गएका 607 विदेशी पर्यटक बेपत्ता भएको जानकारी दिनुभएको हो। बेपत्ता भएका विदेशी पर्यटक मध्ये 269 पुरुष, 329 महिला र 9 लिङ्ग नखुलेका नागरिक रहेका छन्। बेपत्ता भएका विदेशी नागरिक मध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतीय रहेका छन्। विभागका अनुसार भारतका 189 नागरिक बेपत्ता भएका छन्। यसबाहेक अस्ट्रेलियाका 33, बेलारुसका 2, एन्डाका 30, फिनल्यान्डका 1, फ्रान्सका 4 र जर्मनीको 8, हङ्गेरी 1, आइब्रिस 2, इजरायल 1, लिथुवानियाका 1, मलेसियाका 55, नेदरल्यान्ड्सका 2 बेपत्ता भएका छन्। न्युजिल्यान्डका 5, पोर्चुगलका 2, रसियाका 6, सिङ्गापुरका 9, साउथ अफ्रिकाका 6, स्पेनका 2, युक्रेनका 54, बेलायतका 32, अमेरिकाका 65, जापानका 5, फिलिपिन्सका 1, कजाकिस्तानका 3, बेल्जियमका 2, स्विडेनका 1 बेपत्ता भएका हुन्। लाटभियानका 33, स्विजरल्यान्डका 1, इटालीका 2, चीनका 37, भियतनामका 1, अस्ट्रेलियाका 2 र कोरियाका 9 पर्यटक हराएका हुन्। बाढीमा परेर नेपालका 188 पर्यटक बेपत्ता भएका छन्। विभागका अनुसार बेपत्ता हुनेमा 161 पुरुष र 27 महिला रहेका छन्। बेपत्ता हुनेमा विदेशी पर्यटकको सहयोगीका रूपमा गएका र कैलाश मानसरोवर तथा गोसाईकुण्ड घुम्न गएका नेपाली रहेको विभागको सूचना अधिकारीले बताएका छन्। सरकारले विपदका बीच उद्धार कार्य पनि जारी राखेको छ। हालसम्म 310 विदेशी पर्यटकको सफल उद्धार गरिएको विभागले जनाएको छ। उद्धार भएका मध्ये 258 पुरुष र 52 महिला रहेका छन्। यसै गरी बाढीपछि सम्पर्कविहीन भएका मध्ये 13, 3 पुरुष, 9 महिला र 1 अन्य हाल सम्पर्कमा आएका छन्। स्थानीय प्रशासन र सुरक्षा निकायले बेपत्ता भएकाको खोजी र राहत कार्यलाई तीव्रता दिएको छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन सुरु भएको छ। गर्पझोङ गाउँपालिकाको आयोजनामा गर्पझोङ जलवायु परिवर्तन सम्मेलन गरिएको हो। सम्मेलनको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा भाग लिन 420 धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित 2,000 धेरै अतिथि सहभागी रहेको आयोजकले जनाएको छ। गाउँपालिकाको मुख्य राजमार्ग सडक तथा भित्रीय सडकमा सडक बत्ती जडान गरी चिलिमिले पारिएको छ। सम्मेलन स्थलमा 28 फिट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ। यस्तै मुस्ताङका कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ 50 धेरै स्थल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन
थकालीले जानकारी दिनुभएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरपझोङ जलवायु परिवर्तन सम्मेलन आयोजना गरिएको बताउनु भएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य चार पालिकाले पनि सहयोग गरेका छन्। घरपझोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी साझा दायित्व जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्त्वपूर्ण रहेको बताउनु भएको छ। भारतबाट रूपन्देही स्थित बलवारी डिपोका लागि ल्याउँदै गरेको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले आज भैरहवा स्थित सराफ आइल सेन्टरमा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बलवारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्करहरू सराफ आइल सेन्टरमा पुगेका थिए। करिब 10 बजे प्रहरीले छापा मार्दा LU2K1544 नम्बरका ट्याङ्करबाट तेल निकालिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। प्रहरीले नियन्त्रणमा लिएका दुवै ट्याङ्करको सेल तोडिएको र पेट्रोलियम पदार्थ निकालिएको अवस्थामा भेटिएको जनाएको छ। घटनापछि ट्याङ्कर र एकजना सहचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। सुनसादीको भाउ आज पनि घटेको छ। सुन आज तोलामा 900 रुपियाँले घटेर तोलाको 3,100 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनसादी व्यवसाय महासङ्घले जनाएको छ। त्यसको दिन हिजो सोमबार पनि सुनसादीको भाउ घटेको थियो। सुन हिजो तोलामा 1,200 रुपियाँले घटेर तोलाको 3,01,000 रुपियाँमा कारोबार भएको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुनको भाउ तोलामा 1,200 रुपियाँले बढेको थियो। आइतबार सुन तोलाको 3,02,200 रुपियाँमा कारोबार भएको थियो। त्यस्तै आज पनि चाँदीको भाउ घटेको छ। हिजो तोलामा 40 रुपियाँले घटेर तोलाको 4,620 रुपियाँमा कारोबार भएको चाँदी आज तोलामा 20 रुपियाँले घटेर तोलाको 4,600 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। आइतबार चाँदी तोलामा 60 रुपियाँले बढेर तोलाको 4,660 रुपियाँमा कारोबार भएको थियो। खबरको क्रम अब अन्तर्राष्ट्रिय खबर। अमेरिकाले पृथ्वीको कक्षमा पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि गरेको छ। अमेरिकाले यस्तो प्रकारको आक्रमक क्षमता रहेको स्वीकार गरेको यो पहिलो पटक हो। अमेरिकी वायुसेवा सचिव ट्रोए मेन्कले शत्रुको आक्रमक कारबाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न अनअर्बिज हतियार आवश्यक रहेको बताएको बिबिसीले जनाएको छ। हिजो आयोजित यर स्पेस एन्ड साइबर कन्फरेन्समा बोल्दै बेकनले अमेरिका बदलिँदो खतराको रूपमा सामना गर्न तयार रहेको बताउनु भएको छ। तर उहाँले अन्तरिक्ष हतियारको क्षमता वा त्यसलाई कहिले कक्षमा स्थापित गरियो भन्नेबारे विस्तृत विवरण भने दिनुभएको छैन। वरिष्ठ सैन्य अधिकारीहरूले यस अघि नै अन्तरिक्षमा सैन्य क्षमता अभिवृद्धि गर्ने योजना रहेको बताएका छन्। उनीहरूले भविष्यको द्वन्द्वमा अमेरिकी सेटेलाइटहरूमाथि आक्रमण गर्ने वा तिनलाई अवरुद्ध पार्ने उपायहरू विकास गरिरहेका रुसी तथा चिनिया कार्यक्रमहरूको उल्लेख गरेका छन्। र खबरको अन्त्यमा खेल खबर। अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग खेल्न नेपाल आउनुहुने भएको छ। गोर्खाजले सामाजिक सञ्जाल मार्फत वार्नरलाई अनुबन्धन गरिएको जनाएको छ। उहाँ एनपिएल खेल्न आउने हालसम्मकै ठूलो विदेशी खेलाडी रहनु भएको छ। यसअघि अस्ट्रेलियाको क्रिकेटिङ संस्था सिम स्ट्राइकरले पनि वार्नरले एनपिएल खेल्ने भनेर पोस्ट नै राखिसकेको थियो। वार्नरले उक्त पोस्टमा लाइक पनि गरेको थियो।
हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट बिदा हुन्छु। नमस्ते।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
0: बर्जर पेन्स
2: हावा हुरी चलेको बेला के गर्ने
3: घरको झ्याल र ढोका बन्द गर्ने
2: आगोका स्रोतहरू बन्द गर्ने
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
2: भिडभाडमा भए नआतिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
3: हावा हुरी चलेको बेला के नगर्ने
2: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
3: बिजुलीको तार लत्रिएको छ भने नछुने
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश
4: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
2: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
4: अचानक उच्च ज्वरो आउनु
2: टाउको दुख्नु
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
2: हाड जोड्नी तथा मांसपेशी दुख्नु
4: वाक वाकी लाग्नु बान्ता हुनु
2: शरीरमा बिमिरा आउनु
4: डेङ्गु रोगको रोकथामका उपायहरू
2: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
4: घर वरिपरि सफा राख्नुपर्छ डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ
4: डेङ्गु रोगको शङ्का लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैँचाहरूमा फुलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैँचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
4: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैँचा डुल्नुहोस् झरेका फलहरू सङ्कलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्
2: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैँचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
4: उपाय नम्बर तिन बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
2: उपाय नम्बर चार 2 लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भेनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
4: उपाय नम्बर पाँच मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली
3: हार्दिक श्रद्धाञ्जली राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौँ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइवा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। बुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
2: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 4640 26 69 79।
3: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना:
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालु आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभग्राही कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
3: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
3: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
3: अनुदान रकम तथा भुक्तानी प्रक्रिया: प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैङ्क खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू:
3: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव,
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू, नागरिकता प्रतिलिपि,
3: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागज कागजातहरू,
3: स्थायी लेखा नम्बर, प्रमाण पत्रको प्रतिलिपि,
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
3: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र,
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
3: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली, वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली, वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू,
3: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
3: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
2: ग्रिन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
3: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: मौरी पालन व्यवसाय र मह प्रशोधन,
3: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा
3: बागवानी, नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
3: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
3: फलफुल प्रशोधन र बजारीकरण,
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
3: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
2: प्राङ्गारिक कृषि वस्तु निर्यात,
3: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
2: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
3: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौँ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौँ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौँ।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98174845746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बाँसेश्वर सिन्धुली।
1: पानीको मुहान संरक्षण गरौँ, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सडक निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौँ, भएका वन जङ्गल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौँ। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौँ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौँ। पानीको अनावश्यक दुरुपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौँ।
3: आज हामीले मुहान जोगायौँ भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आजभोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
5: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
6: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
7: ए, राम बाबु पो आउनु भएछ। के हुनु नि बाबु, दाई विदेश जाने रे? खै, नेपालमा केही भएन?
8: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने। उफ, म त दिक्क भइसकेँ।
6: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै, मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पालेँ, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
8: ए, हो र भन्या, अनि फाइदा होला र है?
6: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
8: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दिए त।
6: एकैछिन है त, म हेरिहालेँ। ल टिप्नुहोस् त, 9854040239।
8: कति रे? 9540 अनि
6: 9540404239। फोन नम्बर चाहिँ 0848540239।
8: 0848540239।
9: हेलो पिराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
8: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मङ्गलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
9: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
6: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
10: विराज किसानको साथी।

0: न्यून लागत र सजिलो खेती, यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मद्दत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त सञ्चारमा सुधार ल्याउँछ।
0: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता, आजभोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसी।
2: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानुनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसिएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप, सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40, इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामे छाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू,
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्चर गाउँपालिका, वडा नम्बर 7 को कार्यालय, खुरकोट, सिन्धुली।
3: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
0: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौँ।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: विश्व समुदायलाई आह्वान गर्ने चिलीमै जलविद्युत आयोजनामा उद्धारको प्रयास चल्दै भोटेकोसी बाढीमा 34 देशका 607 जना विदेशी पर्यटक बेपत्ता। बाढीमा बेपत्ता व्यक्तिका परिवारलाई डिएनए परीक्षण प्रतिवेदन छिटो उपलब्ध गराउन सांसदहरूको माग। 14 वर्षदेखि कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई 2 अर्ब रुपियाँ जरिवाना तिर्न 35 दिनको समय सीमा। अमेरिकाद्वारा पहिलोपटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि। बदलिँदो खतराहरूको सामना गर्न तयार रहेको भनाई। र अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। मुस्ताङमा आजदेखि सुरु भएको घर पौझङ जलवायु सम्मेलनलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको हो। उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण र व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएकाले यसको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राष्ट्रसङ्घको 81औं महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, क्षति र समाधानका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने उहाँको भनाइ छ। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर सामना गर्न सङ्घ प्रदेश र पालिका तहसँग बलियो सहकार्य आवश्यक रहेको बताउनु भएको छ। सम्मेलनको आज कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा देशभरका गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता छ। रसुवाको चिल्लीमै जलविद्युत आयोजनाको सुरुङमा बाढीपछि फँसेका 6 जनाको खोज तथा उद्धारको प्रयास चलिरहेको छ। सुरुङभित्र ठूला चट्टान, लेदो र पानीका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि उद्धार टोलीले निरन्तर

0: काम गरिरहेको रासोपाका सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। उहाँका अनुसार पछिल्लो दुई दिनदेखि सुरुङभित्र 24 घन्टा उद्धारको प्रयास भइरहेको छ। अहिले सुरुङको झन्डै 150 मिटर भाग पानीले जलमग्न छ। पानीको सतह घटाउन सक्सन पम्प प्रयोग गर्ने तयारी भइरहेको छ। पानीको सतह घटेपछि नेपाली सेनाको तालिम प्राप्त उद्धार टोलीलाई सुरुङको थप भित्री भागसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ। भोटेकोसी बाढीमा परेर 34 देशका 607 विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका सूचना अधिकारी सूरज घिमिरेले विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनै पूर्णिमामा मेलाका लागि गोसाईकुण्ड गएका 607 विदेशी पर्यटक बेपत्ता भएको बताउनु भएको छ। बेपत्ता भएका विदेशी पर्यटकमध्ये 269 जना पुरुष, 329 महिला र 9 लिङ्ग पहिचान नभएका नागरिक रहेका छन्। बेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा धेरै छिमेकी देश भारतका रहेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भोटेकोसी बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारको डिएनए परीक्षणको प्रतिवेदन छिटो उपलब्ध गराउन माग गरेका छन्। बैठकको आकस्मिक समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीले बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारले डिएनए परीक्षणको प्रतिवेदन कहिले आउँछ भनेर प्रश्न गर्न थालेको बताउनुभयो। उहाँले पीडित परिवारको अन्यल अन्त्य गर्न परीक्षणको प्रतिवेदन यथाशीघ्र उपलब्ध गराउन माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राणा मगरले विपदमा परेका नागरिकका लागि मानसिक स्वास्थ्य उपचारसहित आवश्यक सेवाको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यस्तै एमालेका सांसद देवेन्द्रबहादुर महरले भोटेकोसी बाढीमा बेपत्ता भएकाहरूको पीडा झन जटिल बन्दै गएको भन्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन आग्रह गर्नुभएको छ। रासोपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालको मा बाढीमा परि घाइते भएर सघन उपचार कक्षमा रहेका बिरामीसँग अन्तर्वार्ता लिने कार्यप्रति प्रश्न उठाउँदै यसले स्वास्थ्य र सञ्चार क्षेत्रका आचार संहितामाथि गम्भीर प्रश्न खडा गरेको बताउनुभयो। काङ्ग्रेसका सांसद खड्गबहादुर बुढा, रासोपाका सांसद गोविन्द पन्थी र नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले पनि बाढी पीडितको बाढी पहिरोको रोकथाम, विपद व्यवस्थापन तथा सडक दुर्घटनामा बढ्दो जोखिम न्यूनीकरणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भएको छ। नेपाली काङ्ग्रेसले विपदपछिको राहत उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखको ध्यान आकर्षण गराएको छ। काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले आज सभामुख डोलप्रसाद अर्याललाई भेटेर विपद व्यवस्थापनका लागि तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गर्नुभएको छ। आङदाम्बेले विपद आएको 17-18 दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाएको समिति गठनको विषय कार्यान्वयनमा आउन नसकेको बताउनु भएको छ। हुलाकी राजमार्ग अन्तर्गत झापा जिल्लाको झापा गाउँपालिका 2 र गौरीगञ्ज गाउँपालिका 1 जोड्ने कन्काई पुल 14 वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी पप्पु महादेव खिम्ती संयुक्त उपक्रम जेबीलाई सरकारले झण्डै 2 अर्ब रुपियाँ जरिवाना तिराउने भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले सार्वजनिक खरिद ऐन बमोजिम 1,99,12,58,775 रुपियाँ सरकारी राजस्व खातामा दाफिला गर्न 35 दिने सार्वजनिक सूचना निकालेको छ। तोकिएको समयभित्र रकम दाखिला नगरे निर्माण कम्पनीको चलअचल सम्पत्ति रोका गरी सरकारी बाँकी सरह तहसिल कार्यालय मार्फत असुलुपर गरिने कार्यालयले जनाएको छ। 2068 साल जेठ 31 गते 723 मिटर लामो कन्काई पुल निर्माणका लागि 34,09,00,000 रुपियाँमा ठेक्का सम्झौता भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सुन त मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333 493-555।
5: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। धनुषाको बेरह नगरपालिकाबाट झन्डै 2 हप्ता अघि अपहरणमा परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। गएको भदौ 18 गते अपहरणमा परेका धनुषाको बेरह नगरपालिका छ कमलेश महतोका 15 महिने छोरा सिद्धान्त महतोलाई गैराति त्यही नगरपालिका 10 गजा क्षेत्रबाट सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत जनाएको छ। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका 9 पुनिता देवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो। आज दिउँसो तराईका धेरै ठाउँमा तापक्रम 30 डिग्री सेल्सियसभन्दा माथि मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भदौको अन्तिमतिर आइपुग्दा पनि तराई क्षेत्रमा गर्मी छ। आज दिउँसो तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम 35 देखि 38 डिग्री सेल्सियससम्म पुगेको छ। विशेष गरी धनगढी, नेपालगञ्ज, भैरवा र सिमरातर्फ अधिकतम तापक्रम 36 देखि 38 डिग्री सेल्सियससम्म पुगेको अनुमान छ। पहाडी क्षेत्रमा समेत कतिपय ठाउँमा तापक्रम तुलनात्मक रूपमा उच्च रहेको छ। तराई क्षेत्रमा तापक्रम बढेसँगै दिउँसोको समयमा गर्मी र तातो हावा महसुस हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविदहरूले सुझाव दिएका छन्। अब विदेशको खबर। अमेरिकाले पृथ्वीको कक्षामा पहिलोपटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि गरेको छ। अमेरिकाले यस्तो प्रकारको आक्रामक क्षमता रहेको स्वीकार गरेको यो पहिलोपटक हो। अमेरिकी वायुसेना सचिव ट्रोय मेन्कले शत्रुको आक्रामक कारबाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न अन अर्बिट हतियार आवश्यक रहेको बताउनु भएको बिबिसीले उल्लेख गरेको छ। हिजो आयोजित एयर स्पेस एन्ड साइबर कन्फरेन्समा बोल्दै मेकन्सले अमेरिका बदलिँदो खतराहरूको सामना गर्न तयार रहेको बताउनुभयो। तर उहाँले अन्तरिक्ष हतियारको क्षमता वा त्यसलाई अहिले कहिले कक्षामा स्थापित गरियो भन्नेबारे विस्तृत विवरण भने दिन भएन। अमेरिकालाई क्षेप्यास्त्र र अन्य हवाई खतराहरूबाट जोगाउन प्रतिरक्षा प्रणालीको एक महत्त्वपूर्ण अङ्गका रूपमा योजना गरिएको गोल्डेन होममा अन्तरिक्ष आधारित क्षमता र इन्टरसेप्टर क्षेप्यास्त्रहरू रहने ट्रम्प प्रशासनले भनेको छ। सन् 1967 एक सन्धिले अन्तरिक्षको कक्षमा आम विनाशकारी हतियार राख्न प्रतिबन्ध लगाएको थियो। त्यसै त अमेरिका, रुस र चीन जस्ता प्रमुख शक्ति राष्ट्रहरूले यो सन्धिको दायराभन्दा बाहिर रहेर अन्य क्षमताहरूको विकास गर्ने प्रयास गरिरहेका छन्। अब खेल खबर। अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपिएलको टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ। 39 वर्षीय डेभिड वार्नर एनपिएल खेल्न आउने अहिलेसम्मकै चर्चित विदेशी खेलाडी हुन्। यसअघि पहिलो संस्करणमा कर्णाली एक्सले भारतका शेखर धवन, दोस्रो संस्करणमा विराटनगर किङ्सले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो। वार्नरले 110 T20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतक सहित 3,277 रन बनाएका छन्। यस्तै उनले समग्र 439 T20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,284 रन बनाएका छन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रसङ्घ महासभामा नेपालको जलवायु समस्या उठाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायलाई आह्वान गर्ने, चिलिमे जलविद्युत आयोजनामा उद्धारको प्रयास चल्दै भोटेकोसी बाढीमा 34 देशका 607 विदेशी पर्यटक बेपत्ता। बाढीमा बेपत्ता व्यक्तिका परिवारलाई डिएनए परीक्षण प्रतिवेदन छिटो उपलब्ध गराउन सांसदहरूको माग। 14 वर्षदेखि कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई 2 अर्ब रुपियाँ जरिवाना, जरिवाना तिर्न 35 दिनको समय सीमा। अमेरिकाद्वारा पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि, बदलिदो खतराहरूको सामना गर्न तयार रहेको भनाई। र अस्ट्रेलियाका डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्नु।
6: हजुरको रेडियो 102.1 MHz।
7: रंग बहार
8: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार।
7: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
7: बर्जर पेन्स।
9: हावाहुरी चलेको बेला के गर्ने?
10: घरको झ्याल र ढोका बन्द गर्ने,
9: आगोका स्रोतहरू बन्द गर्ने,
10: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
9: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
10: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
9: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
10: हावाहुरी चलेको बेला के नगर्ने,
9: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
10: बिजुलीको तार लत्रिएको छ भने नछुने,
9: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
10: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
9: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
9: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैँचाहरूमा फुलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैँचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैँचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
9: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैँचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
9: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
9: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
9: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864-1449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
9: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
4: अचानक उच्च ज्वरो आउनु,
9: टाउको दुख्नु,
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
9: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
4: वाक वाकी लाग्नु, बान्ता हुनु,
9: शरीरमा बिमिरा आउनु।
4: डेङ्गु रोगको रोकथामका उपायहरू।
9: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
9: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
4: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
9: जनस्वास्थ्य कार्यालय, रामेछाप बजार, रामेछाप। सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 4640 26 69
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
9: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
9: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
9: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
9: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
9: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
9: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
9: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर, रामेछाप।
10: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
9: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
10: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
9: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
10: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
9: लक्ष्य 22 पटक।
10: स्वीकृत बजेट 88,00,000।
9: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
10: अनुदान रकम तथा भुक्तानी प्रक्रिया: प्रस्तावको कुल लागतको बढीमा 50% वा 4,00,000 रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैङ्क खातामा भुक्तानी गरिने।
9: निवेदन साथ संलग्न आवश्यक कागजातहरू:
10: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव,
9: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू, नागरिकता प्रतिलिपि,
10: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि,
9: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
10: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
9: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
10: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र,
9: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ,
10: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ,
9: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू,
10: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
9: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
10: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
9: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण,
10: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण,
9: मौरी पालन व्यवसाय र मह प्रशोधन,
10: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
9: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा
10: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
9: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
10: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
9: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
10: फलफुल प्रशोधन र बजारीकरण,
9: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
10: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
9: प्राङ्गारिक कृषि वस्तु निर्यात,
10: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
9: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
10: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
6: हजुरको रेडियो

यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर, एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आजभोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 5 21 158, 98 54 01 40 575, 98 41 96 0669, 98 64 14 17 88।
2: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेसाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03, रामेसाप मिट सप एन्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
6: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
7: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
8: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काँटी, किला, रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
9: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98 45 40 892, र 0 48 5 40 385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि, हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगन्ज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो, धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98 45 85 73 65, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
10: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
10: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
10: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
10: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
10: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
10: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
10: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: गोकुलगङ्गा गाउँपालिका वडा नम्बर 3 कार्यालय रसनालु रामेछाप। हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
2: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानु पर्छ।
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
2: त्यसो भए ध्यान दिएर सुन्नी।
11: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
2: सुन्नु भए त
3: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
2: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
10: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
10: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
10: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 048-45-143, 98-63-023-422।
12: श्रीमान परदेश गएका बेला तपाईँलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
13: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
12: महिलाको शरीरबारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
13: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
10: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048-45-398, 048-45-398।
10: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्बेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकाको संयुक्त पहल।
10: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
10: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
10: नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
10: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
10: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
10: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
10: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 कार्यालय डुडभन्ज्याङ सिन्धुली। पानीको मुहान संरक्षण गरौँ, भविष्य सुरक्षित बनाऊ।
14: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सडक निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
10: पानीको मुहान वरिपरि रुख रोपौँ, भएका वन जङ्गल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौँ। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरुपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
14: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
10: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
14: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
10: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
10: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
10: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
10: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
10: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
10: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
10: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलुन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू:
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू:
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना:
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बाँसेश्वर सिन्धुली।
1: भूक्षय नियन्त्रण गरौँ, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सडक निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौँ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौँ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौँ, सडक तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौँ।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौँ भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौँ, उर्वर माटो जोगाउँ, सुरक्षित भविष्य निर्माण गरौँ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना:
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू।

0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।

नमस्कार, हजुरको रेडियो 102.1 MHz को अपराह चार बजेको रामेसा पनि रामेसाप आसपासका छिमेकी जिल्लाहरूको खबरसँगहरू रामेसाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz तमाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। रामेछापको मागुन्डा गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने युवाहरूलाई लक्षित गरी सङ्घीय तथा प्रदेश लोकसेवा आयोग र शिक्षक सेवा आयोगको परीक्षाको तयारीका लागि निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कक्षा 12 उत्तीर्ण गरेका युवालाई लक्षित गरेर तयारी कक्षा सञ्चालन गर्न लागि गाउँपालिकाले जानकारी दिएको छ। गाउँपालिकाले इच्छुक युवाबाट आवेदन समेत माग गरेको छ। तयारी कक्षामा सङ्घीय लोकसेवा आयोगले लिने नायब सुब्बा अप्राविधिक, बागमती प्रदेश लोकसेवा आयोगले लिने पाँचौँ तह अप्राविधिक तथा शिक्षक सेवा आयोगले लिने प्राथमिक र निम्न माध्यमिक तहका परीक्षाको तयारी गराइने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार तयारी कक्षा पूर्ण रूपमा निःशुल्क र अनलाइन माध्यमबाट सञ्चालन हुने बताइएको छ। यसबाट गाउँमै बसेर सरकारी सेवामा प्रवेशको तयारी गरिरहेका युवाहरूलाई आर्थिक तथा भौगोलिक कठिनाई कम हुनुका साथै गुणस्तरीय तयारीको अवसर प्राप्त हुने अपेक्षा गरिएको छ। तयारी कक्षामा सहभागी हुन उमाकुण्डा गाउँपालिकाको स्थायी बासिन्दा हुनुपर्नेछ। आवेदनको लागि नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। लोकसेवा आयोगका लागि पुरुषको हकमा 18 वर्ष पुरा भएर 35 वर्ष ननागेको तथा महिला र अपाङ्गता भएका व्यक्तिहरूको हकमा 40 वर्ष ननागेको हुनुपर्नेछ। शिक्षक सेवा तयारीका लागि भने 18 वर्ष पुरा भएर 40 वर्ष ननागेको हुनुपर्ने गाउँपालिकाले जनाएको छ। क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा तास खेल्ने खेलाउने गरेको आरोपमा रामेछापका एकजनासहित 11 जना पक्राउ परेका छन्। बुढा नीलकण्ठ नगरपालिका 1 तैलुङ काठमाडौँ स्थित गरुड क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा रामेछापका एकजनासहित 11 जना पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरी परिषद काठमाडौँ र प्रहरी प्रभाग बुढा नीलकण्ठको संयुक्त टोलीले हिजो दिउँसो पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दोलखाको बैतेश्वर गाउँपालिका 8 का 35 वर्षीय नारायण खत्री, रामेछापको गोकुलगङ्गा गाउँपालिका 6 का 34 वर्षीय बिक्की लामा, रामेछापकै उमाकुण्डा गाउँपालिका 4 का 40 वर्षीय आशिष खड्का, सिन्धुरीको गोलन्जर गाउँपालिका 5 की 32 वर्षीय ज्योति मगर, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका 3 का 39 वर्षीय नुमाङ शेर्पा, सोलुकै दुधकुण्ड नगरपालिका 9 का 39 वर्षीय पासाङ शेर्पा रहेका छन्। यसै गरी काठमाडौँको 44 वर्षीय दिलमाया लामा, काभ्रेको रोसी गाउँपालिका 1 का 44 वर्षीय अशोक लामा, नुवाकोटको दुप्तेश्वर गाउँपालिका 3 का 32 वर्षीय सञ्जय तामाङ, ललितपुरका 49 वर्षीय सबिनमान श्रेष्ठ र धनकुटाको जोरपाटी गाउँपालिका 4 का 30 वर्षीय सुदीप अधिकारी पक्राउ परेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा काठ उत्पादन घटेको छ भने गैर काष्ठ वन पैदावार तथा जडीबुटीको उत्पादन दब्बरभन्दा बढीले बढेको छ। डिभिजन वन कार्यालय ओखलढुङ्गाको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2081-82 त्यहाँ 980,788.3 क्युफिट काठ उत्पादन भएकोमा आर्थिक वर्ष 2082-83 732,984.84 क्युफिटमा झरेको छ। कार्यालयका वन अधिकृत सजना पाण्डेका अनुसार काठ उत्पादन घटे पनि गैर काष्ठ वन पैदावार तथा जडीबुटीको उत्पादन भने उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष 2081-82 3,03,726.8 किलोग्राम उत्पादन भएकोमा 2082-83 7,01,69 किलोग्राम पुगेको छ। यसै गरी खोटोको उत्पादन भने घटेको छ। अघिल्लो आर्थिक वर्षमा 119,220.8 किलोग्राम खोटो उत्पादन भएकोमा गत आर्थिक वर्षमा 75,333 किलोग्राममा सीमित भएको छ। रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि ओखलढुङ्गा सेवा समाज दक्षिण कोरियाले 5 लाख कोरियन वन सहयोग गर्ने भएको छ। समाजको अनलाइन बैठक मार्फत भएको छलफलपछि संस्थाको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको बताइएको छ। यस्तै रसुवामा विभिन्न कामको सिलसिलामा पुगेको र बाढीको कारण मृत्यु भएका बेपत्ता भएका ओखलढुङ्गाका नागरिकहरूको एकिङ विवरण प्राप्त भएपछि थप सहयोग आवश्यक भए संस्थागत रूपमा आर्थिक सहयोग अभियान सञ्चालन गरिने निर्णय भएको पनि समाजका अध्यक्ष निलकुमार राईले जानकारी दिनुभएको छ।
घरबाट बेपत्ता भएका सिन्धुलीका एक वृद्ध पुरुषको शव मरिन खोलाको किनारमा फेला परेको छ। मरिन गाउँपालिका 5 बडीमुहान स्थित मरिन खोला किनारमा कमलामाई नगरपालिका 1 काफले टारका 75 वर्षीय टिका प्रसाद गौतम मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ। प्रहरीका अनुसार गौतम भदौ 28 गते दिउँसो करिब 4:10 समयमा घरबाट कसैलाई जानकारी नगराई निस्किएका थिए। उनी मरिन खोला क्षेत्रतर्फ गएको स्थानीयवासीहरूबाट जानकारी प्राप्त भएपछि उनको खोजी कार्य सुरु गरिएको थियो। सोही दिन साँझ 7:46 स्थानीयले प्रहरी चौकी डाँडी गुराँसेलाई घटनाबारेमा जानकारी गराएका थिए। घटनाको जानकारी पाए लगतै प्रहरी चौकी डाँडी गुराँसेबाट प्रहरी टोली आफन्त तथा स्थानीय बासिन्दा सहितको समूह खोजीमा परिचालन भएका थिए। सिन्धुलीको दुधौली नगरपालिका 10 कट्टी लखनपुर स्थित खोर भन्ज्याङ दुधौली भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एकजना बालक घाइते भएका छन्। हिजो साँझ भएको दुर्घटनामा दुधौली नगरपालिका 9 शङ्करराज कार्कीका 5 वर्षीय छोरा सेनिस कार्की घाइते भएका हुन्। प्रहरीका अनुसार खोर भन्ज्याङबाट दुधौलीतर्फ आउँदै गरेको 8/93/67 नम्बरको मोटरसाइकलले अरुण बेकरी पसल अगाडि पैदल हिँडिरहेका बालकलाई ठक्कर दिएको हो। मोटरसाइकल दुधौली नगरपालिका 10 कर्था निवासी 31 वर्षीय अर्जुन अधिकारीले चलाएका थिए। दुर्घटनापछि बालकको टाउको हात खुट्टा तथा शरीरका विभिन्न भागमा भित्री चोट लागेको जनाइएको छ। घाइतेलाई तत्काल उपचारका लागि हेन्स पोली क्लिनिक दुधौली लगिएकोमा सामान्य उपचारपछि थप उपचारको लागि साँझ स्वास्थ्य अस्पताल बर्दिवास पठाइएको पनि प्रहरीले जानकारी दिएको छ। सोलुखुम्बुका महिलाहरूले वर्षायाममा जङ्गलमा पाइने न्युरो बेचेर परिवारका लागि खर्च जुटाउने गरेका छन्। त्यहाँको ग्रामीण क्षेत्रका बासिन्दाहरूले राम्रो आम्दानी गर्दै आएको न्युरोको व्यापार वर्षायाममा पनि राम्रै फस्टाएको छ। यसमा पनि अधिकांश महिलाहरू रहेका छन्। यो सिजनमा बजारमा हरियो सागपात जस्तो तरकारीको अभाव भइरहेको बेला जङ्गलमा पाइने न्युरो बिना लगानीमा उत्पादन हुने भएकोले सदरमुकाम सल्लेरीको तथा बजारको व्यापार गरेर केही कृषकहरूले घर खर्चमा टेवा पुगेको जनाएका छन्। शुक्रबारको दिन बिहानै खाना खाएर जङ्गल पसेर डोकोभरि न्युरो खोजेर ल्याउनु र शनिबार हाटमा बेच्नु निमा शेर्पाको नियमित कार्य जस्तै बनेको छ। भाद्र शुक्ल गणेश चतुर्थीका दिनमा काभ्रेको पनौतीमा 308 कुमारको पूजा गरिएको छ। पनौती बोलबम परिवार सङ्घले हरेक वर्ष आयोजना गर्दै आएको कुमार पूजा यस वर्ष पनि गुप्तेश्वर महादेव मन्दिरदेखि अगाटोलसम्म बालकहरूलाई सहभागी गराएर गरिएको छ। सङ्घका सचिव पञ्चराम श्रेष्ठका अनुसार कुमार पूजा करिब 1 दशकदेखि निरन्तर हुँदै आएको छ। 6 महिनादेखि 5 वर्षसम्मका बालकहरूलाई कुमारको रूपमा पूजा गर्ने परम्परा रहेको बताइएको छ। पूजामा सुरुमा अष्टमातृकाका रूपमा 10 पूजा गरी त्यसपछि 308 कुमारलाई टिका फुलपाती टोपी लगाउनुको साथै प्रसाद चक्लेट बिस्कुट लगायतका मिष्ठान्न परिकारहरू वितरण गरिएको बताइएको छ। र खोटाङ जिल्लाको दक्षिणी क्षेत्रका बराहपोखरी जन्तेढुङ्गा र खोटिहाङ गाउँपालिकामा 1 सातादेखि नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा स्थानीयलाई शास्ति भएको छ। बराहपोखरी गाउँपालिकाको गोकुल थोमकामा रहेको नेपाल टेलिकमको टावरमा चट्याङ परेर उपकरण नचलेपछि छिमेकी जन्तेढुङ्गा र खोट्याङ गाउँपालिकामा रहेको टावरमा समेत अवरुद्ध भएको छ। गोकुल थोमकामा रहेको टावरमा अन्य टावरमा अपलिङ गरिएको जनाइएको छ। गोकुल थुम्कामा रहेको टावर अवरुद्ध भएको लामो समय बितिसक्दा पनि टेलिकमले बनाउने तर्खर नगर्दा गाउँपालिकाको कार्यालयबाट हुने सेवा समेत प्रभावित भएको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिग्राम बन्जराले बताउनु भएको छ। हवस् त, हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाको सिएफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको अपराह 4 रामेछाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97 40 26 69 97 40 26 69 79।
1: हार्दिक श्रद्धाञ्जली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौँ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप। दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजाघर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: क्वालिटीमा नम्बर।

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402039।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौँ।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: पानी संरक्षण गरौँ, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौँ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौँ। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
7: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौँ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौँ भन्ने अभियानमा हातेमालो गरौँ।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली ओह्रालीको साथमा हामी उपस्थित भइसकेका छौँ। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौँ। आज मङ्गलबारको बसाई हामीले गीतको ट्र्याक ल्याउनु पर्ने थियो, आजको बसाइमा ट्र्याक चाहिँ छैन। तपाईँले साथी सङ्गीलाई सम्झनुहोला, फोन गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँ यो समय उकाली ओह्राली लेखबेसे गर्दै हुनुहुन्छ, साथी भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौँ कार्यक्रममा। मिठा रमाइला पुराना लोकभाकाहरू बज्नेछ, तपाईँले फटाफट सहभागिता जनाउनु होला भने। यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने, कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ, आइतबारदेखि शुक्रबारसम्म। तपाईँलाई थाहा छ, तपाईँले कार्यक्रम सुनिराख्नु भएको अर्थात् नियमित कार्यक्रम सुन्ने साथीहरूलाई थाहा छ, यदि तपाईँ पहिलोचोटि मात्रै कार्यक्रम सुन्दै हुनुहुन्थ्यो भने चाहिँ मैले तपाईँलाई जानकारी गराइ पनि सकेको छु। यति बेला भने हामी कार्यक्रममा चाहिँ मिठो गीत राख्छौँ। प्रविधिमा सम्झनाजी हुनुहुन्छ र कार्यक्रमको साथमा चाहिँ तपाईँकै साथी ललिता आएको छु। यति बेलाको बसाइमा कार्यक्रममा नजाऊ है सानो पदेरीमा बसन्त थापा

0: कार्यक्रमको सुरुवातमा राख्यौं नजा भई सानो बधेरीमा बसन्त थापा कुलेन रविको र विष्णु माझीको आवाजमा रहेको एकदमै मिठो र माइलो गीत राखेर कार्यक्रममा उकाली उरालीको सुरुवात गरिसकेका छौँ। अब भने पालो तपाईँको रहेको छ, यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार। हजुर नमस्कार दुर्बाजी, मेरो आवाज सुन्दै हुनुहुन्छ? दुर्बाजीको आवाज कचेर आइरहेको छ? अब पानी परेको छ कि छैन मन्थरीतिर? ल त्यसो भए अब पानी परेको छैन भन्नुभयो होइन त? ल यता चाहिँ अलिअलि पानी पर्दैछ, शीतल शीतल छ। ठिक छ, खाजा खानुभयो कि बाँकी छ? मेरो पनि भइसकेको छ, आवाजमा अलिकति सुन्न कठिनाइ भइरहेको छ। मिठो गीत बज्छ एउटा, साथीहरूलाई सम्झनुहोस् न ल। नमस्ते दुर्गाजी, हुनुहुन्थ्यो, उहाँको आवाज अलिक सुन्न कठिनाइ भइरहेको थियो, अलिकति नेटवर्कको समस्या छ। त्यो हुँदाखेरि तपाईँले अलिकति नेटवर्क हुने ठाउँतिर गएर चाहिँ बोल्नुभयो भने हामीलाई पनि सहज हुन्छ। नेटवर्क नभइसकेपछि के भन्नुभयो भन्ने र साथसाथै को साथीलाई सम्झनु भयो भन्ने पनि बुझ्न सकिँदैन। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु भन्दै थिएँ, गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ, आजको व्यवसायमा तपाईँले मात्रै साथीसँगै सम्झना पाउनुहुन्छ, देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुनिराख्नु भएको छ। यति बेला अर्को साथी सम्पर्कमा फेरि पनि स्वागत गर्छु। हेलो,
1: नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? कुमारजीको खबर के छ त भन्नुहोस् न? मेरो पनि एकदम ठिकठाक छ भन्नुपर्छ, एकदम अल्छी अल्छी लागेर बोल्दै हुनुहुन्छ जस्तो छ त हाम्रो कुमारजी। त्यही भएर त्यस्तो आवाज आएको हो त। जे होस्, जाँगरिलो आवाज र अनि केही आलस्य भएर बोलेको आवाज चाहिँ नसी चिनिन्छ। खाजा खानुभएको बाँकी छ? मेरो पनि भइसकेको छ। काठमाडौँतिरको मौसम के छ, कस्तो छ, के हुँदैछ भन्नुहोस् न।
1: काठमाडौँतिर एकदम गर्मी छ, घाम मजाले लागिरहेछ, एकदम ठिक छ काठमाडौँतिर।
0: अनि यता त सिमसिम पानी पनि परेको छ, आकाश त गडेङ गुडुङ छ, यस्तो पो छ त यता त?
1: होइन होइन, त्यो त घाम लागिरहेछ।
0: ल त्यसो भए यता मात्रै मौसम केही बदली भएको हो कि जस्तो लाग्यो।
1: हजुर हजुर,
0: दसैँ लाग्दा पानी पर्नुपर्छ हो कुमारजी?
1: होइन होइन, भने पानी परेछ भन्नुभयो हजुरले, घाम लागिरहेछ, दसैँ आएको अनुभव भइरहेछ भने।
0: ल ठिक छ, अघि नै बिहान त मैले पनि हाम्रो साथीहरूसँग कुरा गरेको थिएँ, अब घाम लाग्दा त्यो हरियाली मौसम अनि सफा आकाश होइन, सिरसिर बतास, मन्दा मन्दा बिस्तारै चिसो बढ्दै जाँदाखेरि पक्कै मलाई पनि दसैँ तिहार आइरहेको छ है भनेर हाम्रो साथीहरूसँग कुरा गर्दै थिएँ। तपाईँलाई मात्र त्यस्तो लागेको होला, हामीलाई त त्यस्तो लागेको छैन भन्दै हुनुहुन्थ्यो हामीलाई चाहिँ साथीहरूले।
1: होइन त्यो घाम लागेर त्यो घाम लाग्यो भने चाहिँ त्यस्तो अनुभव हुँदो रहेछ क्या, फेरि दसैँ लागेपछि त्यस्तो हुन्न
0: पक्कै पनि मलाई त्यस्तो लाग्दै थियो, मलाई मात्र हो कि भनेर मैले पनि मनमा नै सोचेँ, तर मैले जस्तै सोच्ने हो कि भन्ने चाहिँ हाम्रो कुमारजी पनि पर्नुभयो, खुसी लाग्यो है त। ल कार्यक्रम एउटा मिठो गीत बज्दैछ, अब मुसलधारे पानी परिहाल्छ भन्ने बोलको गीत बज्दैछ, यहाँले चाहिँ साथीहरूलाई छोटो मिठोमा सम्झनुहोस् न त। हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो काठमाडौँबाट कुमार श्रेष्ठज्यू, उहाँले आफ्नो साथी सङ्गीलाई छोटो मिठोमा सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँले पनि फटाफट सहभागिता जनाउनु होला। देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा हुनुहुन्छ, विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने सेयर गर्नुहोस्, कमेन्ट पठाउनुहोस्, तपाईँका कमेन्टलाई पनि हामीले कार्यक्रममा स्थान दिनेछौँ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो, नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सिन्धुलीदेखि हुनुहुन्छ के छ बबिताजीको खबर सुनाउनुहोस् न त। बबिताजीले गाए त सिन्धुलीतिर पितिचुरतिर पनि ठिकै छ भन्नुभयो, अनि मौसम कस्तो छ यति बेला भन्नुहोस्?
2: यति बेला त अघि भर्खरै पानी परेको थियो, अहिले
0: अनि बबिताजीले त्यताको पानी यता नै पठाइदिनु भएको, पठाइदिनु भयो जस्तो लाग्यो, पानी पर्दैछ यतातिर। कार्यक्रम सुन्नुभयो कि छैन त यो झरीको बेलामा? ल, पानी परेको यो झरीमा बाहिर जान नि मन लाग्दैन, बर्खा यामको लगभग कामहरू सकाउनु भयो, अब यति बेला घरमै हुनुहुन्छ होला। झरी परेपछि त घरमा बस्ने तातो मिठो मिठा परिकार बनाउने खाने रेडियो सुन्नु त गजब हुन्छ त। त्यस्तै गर्दै हुनुहुन्छ मैले भने जस्तै हो, त्यस्तै छ भन्दै हुनुहुन्छ। मिठा परिकार चाहिँ के खानु भयो त? अहिलेसम्म खानु भएको छैन? ल ठिक छ, कार्यक्रम आउनुभयो, सहभागिता आउनुभयो, अब त्यता नि पानी परिया छ भन्दै हुनुहुन्छ, अब त्यस्तो धेरै ठुलो त पानी नआउला होइन, बर्खा यामको समय छ, अब सामान्य त हल्का त पानी परि नै हाल्छ। ठिक छ, कार्यक्रम आउनुभयो, एउटा मिठो गीत बज्छ, ल साथीहरूलाई सम्झिहाल्नुहोस्।
2: अनि दिदी पवित्र मगर, उहाँको घर जाने सम्पूर्णको लागि, सिक्किमतिर हुनुहुन्छ दादा श्याम मगर, यसरी रहनु भएको छ भाउजू सीता मगरको लागि, अनि दुबईमा रहनुहुने दादा पवन मगरको लागि, अनि खरिदतिर हुनुहुन्छ साथी सुभाष भुजेल, कृष्ण सुनारको लागि, रोशन श्रेष्ठ, तुलसी मगर, हिम मगरको लागि, साथी सीता बोलेको दिन मगर लगाएर साथीहरू सम्पूर्णको लागि भनिसकिन्छु। नमस्ते मुबाई।
0: हवस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सिन्धुलीको विद्युजहरूबाट बबिता मगेरजी, उहाँले पनि आफ्नो साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। तपाईँ पनि घरमा बसेर कार्यक्रमलाई यो समय फुर्सदको समय निकालेर कार्यक्रम सुनिराख्नु भएको छ भने फोन गर्न सक्नुहुन्छ आजको व्यवसायमा। फेरि पनि साथी हुनुहुन्छ, म फटाफट साथीहरूलाई लिइरहेको छु। अर्को साथी हुनुहुन्छ सम्पर्कमा, स्वागत गर्छु। हेलो, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? मन्जुजी, के छ खबर? मेरो पनि एकदम ठिकठाक छ। भर्खरै बितिचुरकै साथी हुनुहुन्थ्यो हाम्रो बबिताजी, फोन गर्नुभएको थियो, चिन्नुहुन्छ? चिन्नुहुन्छ, सँगसँगै जस्तै हो कि क्या हो त्यसो भए? अहिले चाहिँ रामी छाप हुनुहुन्छ, चिन्न चाहिँ चिन्नुहुन्छ? ल ठिक छ, अब पहिले चाहिँ उतै मन्जुजीको घर उतै भितिजुरतिरै हो अथवा चाहिँ कसरी चिन्नु भयो? त्यही भएर चिन्नु भयो। ल ठिक छ। अनि हाम्रो वंशजीले चाहिँ खाजा खानुभयो कि छैन, साथै रेडियो कतिको सुन्नुहुन्छ हिजो आज?
2: रेडियो त म त एकदमै सुन्छु हजुर, समयले साथी गर्छु। खाजा भइसक्यो हजुरले खानुभयो त खाजा?
0: मेरो पनि भइसकेको छ, अब मन्जुजीको पनि भइसकेको छ। ल, कार्यक्रम आउनुभएको छ, मिठा गीत सङ्गीतहरू बजिरहेका छन्। अब बिहानसम्म 30 का गीत बजेका थिए, रमाइलो पनि भयो होइन? अब साथसाथै मन्जुजीले पनि अब राम्रैसँग तिज मनाउनु भयो होला।
2: एकदम राम्रोसँगै मनाइयो भनेर
0: ल ठिक छ, यति बेला चाहिँ मुसलधारे पानी परिहाल्छ भन्ने बोलको गीत बज्दैछु। साथीहरूलाई छोटो मिठोमा सम्झनुहोस् न त। हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मन्जु परियारजी, रामेछाप बाचो हुनुहुन्थ्यो, उहाँले आफ्नो साथी सङ्गीलाई सम्झेर गइसक्नु भएको छ। तपाईँ भने फोन डायल गर्दै गर्नुहोस्। यति बेला चाहिँ हामी मुसलधारे पानी परिया छ, विमल राजु छेत्री, राजेन्द्र लम्साल छेत्री, त्यसै गरी विष्णु बाजीको आवाजमा रहेको गीत राख्छौँ। त्यसपछि आउँछौँ, रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा राख्यौँ हामीले, एकदमै मिठो अनि रमाइलो गीत रहेको थियो, मुसलधारे पानी परिया छु भन्ने बुलको गीत कार्यक्रममा बजिसकेको छ। त्यसपछि भने हामी फेरि पनि आइसकेका छौँ, यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हेलो दिदी, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: म त सिन्धुलीको बुटीबाट समेश परियार।
0: समीर भन्नुभयो,
1: हजुर,
0: के छ हाम्रो समीरजीको खबर बताउनुहोस् न।
1: मेरो लगायत मेरो पनि ठिक छ, यता जोरतिराको पनि एकदम ठिक छ भन्नुपर्छ है। घाम लागेको छैन, भर्खर पानी परेको थियो र रामेछापतिर के छ दिदी हजुरको?
0: रामेछापतिर चाहिँ बिहान मजाले घाम लाग्यो, अघि पानी पर्दै थियो, अहिले चाहिँ म भित्र छु, अहिले पानी परिसके छैन, मैले देखेको छुइनँ, सम्भव त बाटो हिलो नै छ होला भन्नुपर्छ, यस्तै छ यता त।
1: दिदी हजुरले खाजा खान लिनुभयो?
0: मेरो भइसक्यो, हाम्रो समीरजीको भयो कि बाँकी छ?
1: मेरो खाजा भइसक्यो भन्नुपर्छ है।
0: न, खाजा खाइवरि मजाले रेडियो सुन्दै हुनुहुन्छ अथवा रेडियो नसुनौ त्यत्तिकै फोन गरिदिउँ भनेर त्यसै फोन लगाउनु भयो?
1: होइन, रेडियो प्रोग्राम सुन्दै अनि फोन ट्राई गर्दै थिएँ, फोन पनि लागिहाल्यो।
0: ल, दिनमा कति समय जति चाहिँ रेडियो सुन्नुहुन्छ हाम्रो समीरजीले?
1: लगभग म दिसभरि नै सुन्छु भन्नुपर्छ है। बिहान कार्यक्रमहरूलाई सुन्छु अनि त्यस पछाडि दिउँसो 2 बजे, त्यस पछाडि 4 बजे।
0: लगभग सबै समय सुन्नुहुन्छ कि कार्यक्रम आउने समयमा मात्रै सुन्नुहुन्छ?
1: सबै समयमै सुन्छु भन्नुपर्छ है, बिहानदेखि बेलुकासम्मै।
0: ल, बिहानदेखि बेलुकासम्मै घरमा रेडियो मजाले बजाउनुहुन्छ, काम पनि गर्नुहुन्छ होइन त?
1: हजुर,
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो, अब रेडियो धेरै सुन्ने मान्छे पनि भेटायो है त हाम्रो समीरजी, यहाँलाई चाहिँ विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, किनकि बिहानदेखि बेलुकासम्म नै सुन्छु भन्ने साथीहरू अहिले पछिल्लो समय केही कमै मात्रामा भेटिन्छ होइन?
1: हजुर,
0: हामीलाई अर्थात् रेडियोलाई माया गरिदिनु भएकोमा यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु, आगामी दिनमा पनि यसै गरी माया साथ सधैँभरि तपाईँ हाम्रो सहयात्रा निरन्तर रहोस् है त समीरजी।
1: हुन्छ।
0: ल, कार्यक्रममा आइसक्नुभयो, बोल्न पाइयो, खुसी लाग्यो, एउटा मिठो गीत बोल्छ, साथीहरूलाई सम्झनुहोस् न।
1: हुन्छ, फर्स्ट अफ अल त दिदी हजुरको लागि र प्राविधिकमा रहनुहुने दिदीको लागि र मेरो घर परिवार सम्पूर्णको लागि सुन्दैछ, म साथी मन्जु परिवार उत्तरामेछापबाट सुन्दै होला, उहाँलाई नि सम्झेको छ भन्ने भन्छु र साथीहरू त धेरै हुनुहुन्छ, कोही कसैलाई बिर्सिँदैन भन्दै छुट्टिन्छु दिदी। ओके, बाबाई।
0: हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो समीर परियारजी, सिन्धुलीबाट हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। हामी लगभग कार्यक्रमको अन्त्यतिर आउन लागिसकेका छौँ, तपाईँको पनि फोन लाग्छ, तपाईँले पनि सहभागिता जनाउनु होला र आफ्नो साथी सङ्गीलाई सम्झनु होला, तपाईँले सम्झन पाउनुहुन्छ आजको विषयमा। मङ्गलबार चाहिँ तपाईँले गीतको एउटा अन्तरा लिएर आउँथ्यो, हामीले चिन्नुपर्ने हुन्थ्यो, आज चाहिँ मात्रै साथीसँगै सम्झिन दिइराखेका छौँ। हामी कार्यक्रमको अन्त्यतिर छौँ, कोही साथी हुनुहुन्छ भने उहाँसँग हामी कुरा गर्छौँ। हेलो,
2: हेलो दी, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
2: म धनकुटाबाट बिन्ता दाहाल।
0: विनिता आजको के छ ल, खबर सुनाउनुहोस्। हिजो कुरा भएको थियो कि अस्ति विनिता आज?
2: हिजो त खै भएको थिएन।
0: कहिले भयो कुरा हामीले गऱ्यौँ याद छ?
2: बिहान आउनु भएको थियो कि तपाईँ कार्यक्रमले?
0: हाम्रो विनिता आज मसँग बिहान बोल्नु भएको
2: हो? हजुर,
0: मैले त हिजो बोले जस्तो लाग्यो त नि।
2: खै हिजो त
0: होइन, हिजो पनि बिहान 10 बजेकोमा बोल्नुभयो कि जस्तो लागेको थियो, तर ठिकै छ, जे भए पनि मैले हाम्रो विनिताजी मसँग बोल्नु भएको छ है भनेर चाहिँ थाहा भयो, किनकि मैले आवाज त याद भयो नि त मलाई।
2: हजुर, अनि के छ, सन्चै हुनुहुन्छ? खाजा नास्ता भइसक्यो?
0: म एकदम सन्चै छु, ठिकै छ भन्नुपर्छ, पानी परिहाल्छ, पानी परेको बेलामा मौसम चिसो चिसो हुन्छ, यस्तै छ, मेरो खाजा पनि भइसकेको छ, विनिताजीको पनि भयो होला?
2: भइसक्यो।
0: ला विनिताजीले चाहिँ बिहान पहिलोचोटि मसँग बोलेको भन्नुभएको थियो है।
2: हजुर
0: ला आजको दिनमै दोस्रो पटक बोल्नु भयो है त।
2: अन्त
0: बिहान
2: लक्ष्मी
0: पहिलो भयो, अहिले दोस्रो भयो, भोलि तेस्रो हुन्छ, फेरि भोलि साँझकोमा चौथो हुन्छ। त्यसै गरी धेरै पटक मसँग बोलेको यादगार दिलाउनु पर्यो है त हाम्रो विनिताजीले,
2: हजुर
0: किनकि बिहान यहाँले बोल्नु भयो, मसँग फोन गर्नुभयो, तर मैले हिजो बोले कि अस्ति बोले भन्ने मलाई त्यस्तो लाग्यो कि
2: सम्झिराख्नु
0: होइन। जे होस् त्यही त,
2: भएर
0: सम्झिन चाहिँ मैले सम्झेको हिजो कि न आज, त्यो चाहिँ ठ्याक्कै दिमागमै आयो, फ्याटै आउँदै आएन कि। अनि त्यो हुँदाखेरि हाम्रो विनिताजीसँग चाहिँ म बोलेको छु है भन्ने चाहिँ दिमागमा छ, तर न बिहान बोले न हिजो बोले, अब धेरैचोटि बोलिसकेपछि चाहिँ यस्तो हुने रहेछ क्या विनिताजी।

0: पहिले आवाजमा त्यस्तो आउन सक्छ होइन,
1: हो नि
0: त्यो समयमा चाहिँ यहाँहरूले हामीलाई हँसाउनु पनि पर्छ, कहिले काहीँ हँसाउने कुरा पनि गर्नु होला भन्छु है त।
1: हुन्छ
0: ल अब हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ। अब विनिताजी विनिताजी भनेर नाम चाहिँ सम्झनु पर्ने हो है, ठ्याक्कै कुन समयमा कुन कार्यक्रममा फोन गर्नुभएको थियो भनेर पनि याद गर्नुपर्ने हो मैले चाहिँ है।
1: हुन्छ याद गर्नु
0: ल अब चाहिँ याद गर्छु, किनकि त्यसको भोलिपल्ट चाहिँ मसँग बिहान र बेलुका नै बोल्नु भएको थियो भन्ने अब चाहिँ याद आउँछ।
1: हजुर वर्षे पछि तिस आउँदा त आउँदिनँ
0: यस्तो हो नि त, बेनिताजीले पनि जस्तो कि 2083 सालको तिजको भोलिपल्ट मात्रै फोन लागेको भन्ने भन्दा पनि त्यो त्यो पछि चाहिँ क्रमशः यहाँको फोन लागिरहेको छ है हरेक कार्यक्रममा भन्ने चाहिँ त्यो सन्देशै जाओस् भन्ने हो क्या मेरो चाहिँ।
1: हजुर हो नि
0: ल भोलि पनि आउनु होला, म कार्यक्रमको अन्त्यमा छु। डालिनु यो चरीले टेकेर भन्ने बोलको गीत बज्दैछु अब कार्यक्रममा, साथीहरूलाई सम्झनुहोस् न।
1: फर्स्ट अफ अल त तपाईँहरूलाई नै अब बन्द गीत सुनेर इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि कुशकुशावती लोचन लुके सुषमा दाहाल विमला झुमा दाहाल कुमार दाहाल लाला चिन्नु हुने सम्पूर्ण साथीहरूको लागि भन्दै भाइ
0: हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो बिताजी, उहाँले आफ्नो साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। अब चाहिँ म फोन लिन्न धेरै साथीको फेसबुक कमेन्टहरू छन् यति बेला, तपाईँका कमेन्टहरू वाचन गर्दै म पनि कार्यक्रमबाट बिदा हुनुपर्ने बेला भइसकेको छ। यति बेलाको बसाइमा हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ विनोद बरुवालजीको, उहाँ लेख्नुहुन्छ हेलो हजुर नमस्ते है, म कार्यक्रम सुन्दैछु सालुबाट, हाल चाहिँ काठमाडौँबाट हो है भन्दै हुनुहुन्छ। विनोदजीलाई विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी कल्पना साङपाङजीले पनि गुड आफ्टरनुन नमस्ते नाना, उहाँ लेख्नुहुन्छ मेरो प्यारो मान्छे दिलपाले शर्मिला राईलाई चाहिँ स्वास्थ्य लाभको कामना भन्दै हुनुहुन्छ। कल्पनाजीले चाहिँ करिब 15 दिन जति भयो यही कमेन्ट बताउनु भएको, कपी पेस्ट गर्नुभएको छ कि उहाँको साथी शर्मिलाजी चाहिँ बिरामी नै हुनुहुन्छ, यदि बिरामी हुनुहुन्छ भने स्वास्थ्य लाभको कामना व्यक्त गर्छु। मैले याद गरिरहेको छु हाम्रो कल्पनाजीले चाहिँ हाम्रो दिलपाली शर्मिलाजी बिरामी हुनुहुन्छ भनेर करिब 15 दिन जति भयो यो यही कमेन्ट पठाउनु भएको छ, अहिलेसम्म पनि बिरामी हुनुहुन्छ भने स्वास्थ्य लाभको कामना व्यक्त गर्छौँ है त। त्यसै गरी उहाँले अब बज्नु गीत सबै साथीलाई समर्पण गर्छु भन्नुभएको छ। त्यसै गरी अर्को साथीको कमेन्ट प्राप्त छ सिम्पाली शर्मिलाजी, नमस्ते हजुर के छ खबर, म मोरङबाट कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि समर्पण गर्छु है भन्दै हुनुहुन्छ। त्यसै गरी सदेक्षा बाईले पनि हेलो दिदी नमस्ते गुड आफ्टरनुन, म खोटाङ भई हाल चाहिँ धरानबाट, सन्जु पुमा राई मेरो घर परिवार सबैको लागि अब बज्ने मिठो गीत समर्पण गर्छु भन्नुभएको छ। विनिता दाहाल सुवेदीजीले पनि दिदी नमस्ते के छ खबर, म विनिता दाहाल धनकुटाबाट अब बज्ने गीत सबैको लागि समर्पण गर्छु है भन्दै हुनुहुन्छ। उहाँसँग भर्खरै मात्र नै कुरा भएको थियो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी पौडेल एमपीजीले पनि हेलो गुड आफ्टरनुन है भन्दै हुनुहुन्छ। बाबुराम मगरजीले पनि लेख्नु भएको छ नमस्ते नमस्कार, म बाबुराम मगर उखलढुङ्गा पोकली घर भई हालजे साउदीको वियादबाट, अब बज्ने गीत सबै सबैलाई भन्दै हुनुहुन्छ। धर्मराजजीले पनि नमस्ते म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु, आज बुहारी नानीको साथै साबित्रा ढकाल र सानो भतिज नामसाङ तुम्बा फो र झापाका साथी मिसिङ रिवतलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ। जन्मदिन मनाउने सबै साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्छौँ। त्यसै गरी हिराबहादुर लकाईजी पनि लेख्नुहुन्छ नमस्ते है दिदी कार्यक्रम सुन्दैछु यता बुटवलबाट भन्नुभएको छ। जङ्मु शेर्पाजीले पनि दिदी नमस्ते धेरै लामो समयपछि को चाहिँ टासिडेले भन्दै हुनुहुन्छ, लामो समयपछि सम्झनु भएको हो हाम्रो जम्बोजीले, यहाँलाई सम्झेर आउनुभयो विशेष धन्यवाद व्यक्त गर्छु है त। म चाहिँ यता सुलुखुम्बुको मापे दुधकुसीबाट है भन्दै हुनुहुन्छ, मापे दुधकुसी गाउँपालिका 7 बाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु है त सोलुखुम्बुदेखि हामीलाई सम्झेर कार्यक्रममा सहभागिता भइदिनु भएकोमा। त्यसै गरी सबिन श्रेष्ठजीले पनि नमस्ते हजुर म कार्यक्रम सुन्दैछु अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग अब चाहिँ

तपाईँका यतिन्जेलसम्म प्राप्त भएका कमेन्ट पनि वाचन भइसकेको छ। साथै आजको कार्यक्रममा सहभागी हुने साथी ध्रुव पाण्डे, त्यसै गरी कुमार श्रेष्ठ हुनुहुन्थ्यो, बबिता मगर, मन्जु परियार, त्यसै गरी समीर परियार, विनिता दाहालजी हुनुहुन्थ्यो, उहाँहरू सबैलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम सेयर गर्ने सबै साथीलाई फेरि पनि मनैदेखि गुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रम उकाली उराली अवधिभर बजेका मिठा लोकगीत सङ्गीतका सर्जक अनि स्रष्टालाई पनि विशेष धन्यवाद। साथसाथै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गे, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा डालिनुको चोरीले टेकेर एकदमै मिठो गीत छ, रामजे खाँड र देवी गर्दीको आवाजमा रहेको गीत छोड्दै आजको लागि कार्यक्रम उकाली उरालीको बसाइबाट म तपाईँकै साथी ललिता आयु पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
2: गाडी भाडा कताको अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हद दाम बसे त्यति बस्ने
3: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो। यो बिचौलियाले अलिकति धेरै खेले
4: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
5: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
6: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो। एउटा कालो गोदारी आलुको बिउ भनिन्छ, 6 करोडको आलु बिक्री भएको थियो।
1: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
6: किसानको पक्षमा अगाडि बढ्छु।
1: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल।
7: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सागपडा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz सङ्खुवा सभा, रेडियो गुरास 105.2 MHz धनकुटा, रेडियो खबरपालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेस्ट 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz ऐना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्टेश्वर 90.9 MHz बिदुर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसती नवलपुर, रेडियो कावसती 102.6 MHz कावसती नवलपुर, दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगञ्ज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।
8: आजको श्रृङ्खलामा हामीले भन्दै गरेको भवसागर सम्भावना छ अथवा सम्भावना छ भन्नेको क्षेत्रलाई हामीले नजिकबाट हेर्ने प्रयास गरेका छौँ। हामीले प्राकृतिक छटाले सुन्दरताले भरिपूर्ण रहेको देशमा चाहिँ विशेष गरी वन जङ्गलको मात्रा क्षेत्रफल विस्तार बढेको छ अथवा क्षेत्रफल वन जङ्गलको क्षेत्र चाहिँ विस्तार बनेको परिप्रेक्ष्यमा चाहिँ वन जङ्गलभित्र रहेका जडीबुटी त अथाह छँदै नै छन्, यसभन्दा बाहिर चाहिँ जडीबुटी क्षेत्र चाहिँ अथाह सम्भावना छ, अब्बल छ, व्यावसायिक रूपमा जडीबुटी खेती पनि गर्न सकिन्छ भन्ने कुराहरू पनि हामीले पटक पटक उठाएको नै विषय हो। यो भन्दै गर्दा जडीबुटी क्षेत्रलाई अथाह सम्भावना भन्दै गर्दा केही समस्या छन्, केही प्राविधिक चुनौती पनि छन् र नीतिका पनि समस्या हुन सक्छन्, किनकि विशेष गरी वन नीतिले जडीबुटी क्षेत्रलाई चाहिँ कृषि उप सरह चाहिँ ओसार पसारमा सहयोग नगरेको लगायतका समस्याहरू पनि बेला बेला गुनासोको रूपमा आउने नै गरेका छन्। आज हामीले किसानको लेभलबाट काम गर्दै जडीबुटीलाई प्रवर्धन गर्दै आउनुभएका, प्रसार गर्दै आउनुभएका एकजना यस्ता व्यक्तित्व हुनुहुन्छ जसको अनुभवलाई आज साट्नु आवश्यक छ भनेर पनि हामी स्टुडियोमा निम्त्याएका छौँ। उहाँको उपस्थिति भइ पनि सकेको छ। आज हामीसँग जडीबुटीका सारथी अर्थात् महेन्द्र बहादुर सुनुवार, महेन्द्र बसु आज हामीसँग स्टुडियोमा हुनुहुन्छ। जडीबुटी उत्पादक किसान सङ्घ नेपालका समेत अध्यक्ष हुनुहुन्छ। विशेष गरी जडीबुटीका सारथीको रूपमा अन्य किसानहरूको प्रेरक बनेर पनि आउनुभएका व्यक्तित्व हुनुहुन्छ। आज हामी उहाँसँग चाहिँ जडीबुटी सम्वाद गर्दैछौँ। आज हामीले सम्भावना बनेको, सम्भावना भन्दै गरेको क्षेत्र चाहिँ कहाँनिर समस्या छ र यसलाई सरकारले केही मात्रामा सपोर्ट गर्यो भने हामीले थप व्यावसायिक र व्यवस्थित चाहिँ कसरी गराउन सकिन्छ भन्ने लगायतका विषयमा हामी संवाद पक्कै पनि गर्नेछौँ। हामीले उहाँलाई स्वागत गर्नुभन्दा अगाडि जडीबुटीको सम्भावना भवसागर छ र सरकारले केही नीति सुधार गरिदियो भने अथवा चाहिँ सरकारलाई सुझावसहितको एउटा विशेष रिपोर्ट तयार पारेका छौँ। पहिला रिपोर्ट राख्छौँ, रिपोर्टभन्दा पछाडि हामीले उद्घोष गरेको विषय र उद्घोष गरेका अतिथिको साथमा विशेष जडीबुटी संवाद गर्नेछौँ। हामीसँगै रहनुहोला।
9: भौगोलिक र जलवायु विविधताले गर्दा नेपाल जैविक विविधताको धनी मानिन्छ। नेपालको हिमाली क्षेत्रका जडीबुटीहरूमा अन्य देशहरूको भन्दा विशेष औषधीय गुण रहेको विभिन्न अध्ययनहरूले समेत देखाइसकेका छन्। नेपालका पहाडी र हिमाली क्षेत्रमा पाइने जडीबुटी स्वच्छ माटो र हावामा हुर्केका हुनाले जैविक प्रकृतिका पनि हुन्छन्। जङ्गलभित्र पाइने जडीबुटी त त्यसै पनि अर्ग्यानिक नै फहरिने गरेका छन्। अहिले विश्व जैविक उत्पादनको उपयोगमा लालायित भएकाले धेरैको ध्यान यहाँका जडीबुटीतिर आकर्षित भएको पाइन्छ। जसरी नेपाली गाँजामा विदेशीले आँखा लगाएर बसेका छन्, इन्डोनेसियाले शीतलचिनीको बोक्रा, पात, फल, बिउ आदिबाट 2 दर्जन जति विभिन्न प्रकारका उत्पादन बनाएर ब्रान्डिङ गरेको पाइएको छ भने नेपालमा यस्तो बायो प्रोस्पेक्टिङको सम्भावना त छ नै। नेपालका जडीबुटीलाई हिमाली जडीबुटीको ब्रान्डले गर्दा तुलनात्मक रूपमा बढी लाभ पाउन सक्ने प्रचुर अवसर पनि बढी छ। नेपाली उत्पादनले विश्व बजारमा खर रूपमा प्रतिस्पर्धामा उत्रन नसक्नुमा, नेपालको तर्फबाट उत्पादित वस्तु तथा सामानहरूको गुणस्तरमा सुनिश्चितता कायम हुन नसक्नु पनि प्रमुख कारण हो। यसका लागि उत्पादित सामानहरू गुणस्तरीय प्रयोगशालाबाट परीक्षण गरिएको हुनुपर्छ। तसर्थ विदेशी निकासी प्रबन्धनका लागि सरकारी एवं गैर सरकारी प्रयोगशालाको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय गुणस्तर बमोजिम सेवा प्रवाह गर्न आवश्यक छ। जडीबुटीको गुणस्तर प्रमाणीकरण तथा विद्यमान कानुनी व्यवस्था बमोजिम वैज्ञानिक निकायको रूपमा अधिकार प्राप्त सरकारी निकायहरूले समेत प्रयोगशालाको सुदृढीकरण यथेष्ट ध्यान दिएर हालको अवस्थालाई अझ गुणस्तरीय तथा विश्वसनीय बनाएर आफ्ना परीक्षण तथा सिफारिसका कार्यहरू अन्तर्राष्ट्रिय प्रावधान बमोजिम सम्पादन गरिएमा निर्यात कार्यमा सहजीकरण बन्न सक्छ। जडीबुटीको संरक्षण र दिगो उपयोगले वातावरणमा सन्तुलन कायम गरी आर्थिक समृद्धिको यात्रामा थप टेवा पुग्ने प्रचुर सम्भावना छ। जडीबुटी तथा सुगन्धित तेलहरूको उपयोग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बढ्दै गएको परिप्रेक्ष्यमा नेपालका जडीबुटीहरूको औषधीय गुणको अध्ययन अनुसन्धानमा व्यापकता दिई सोको उपयोगलाई अझ विस्तार गरी जनतामा प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। नेपालको पश्चिमी क्षेत्र विशेष गरी कर्णाली भूभागमा भएका जडीबुटीको बजार सुनिश्चित गरी जनतालाई जडीबुटी खेतीमा आह्वान गरीमा त्यस क्षेत्रको हालको गरिबी हटाउनमा उल्लेखनीय योगदान पुग्न सक्छ। जडीबुटीको संरक्षण, दिगो उपयोग तथा सो क्षेत्रमा गरिने लगानी तथा पूर्वाधारको विकासले नेपालको आय आर्जन वृद्धि भई देशको आर्थिक सामाजिक रूपान्तरण सहित समृद्धिको यात्रातर्फ अग्रसरका लागि मद्दत पुग्ने कुरामा दुई मत रहेन। पछिल्लो समयमा नेपालका जडीबुटीहरूको सार तत्त्व तथा सुगन्धित तेल अमेरिका, युरोप, अस्ट्रेलिया र एसियाका विभिन्न मुलुकहरूमा निर्यातको बढ्दो क्रममा रहेको छ, जसले गर्दा वैदेशिक मुद्राको आर्जन हुने र व्यापार घाटा केही मात्रामा कम गर्न मद्दत पुगेको देखिन्छ। तथापि नेपालबाट जडीबुटीको कच्चा पदार्थ सस्तो मूल्यमा विदेश निर्यात हुने तर नेपालले तिनै जडीबुटीका बनेका सामग्री पुनः महँगो मूल्यमा किन्ने अवस्था समेत विद्यमान रहेको छ। नेपालले नै जडीबुटी तथा सुगन्धित तेलको मिश्रणबाट बनाइएका सामग्रीहरूको उत्पादन गरी विश्व बजारमा पहुँच पुर्याउन सकेमा नेपालमा साना तथा मझौला किसिमका उद्योग कल कारखाना खुल्न गई रोजगारीको अवसर समेत वृद्धि हुने हुँदा गरिबी न्यूनीकरणमा टेवा पुग्ने देखिन्छ।
8: हजुर, कार्यक्रममा पुनः स्वागत छ। हामीले अगाडि भनिसकेका छौँ आज हामीसँग जडीबुटी उत्पादक किसान सङ्घ नेपालका समेत अध्यक्ष महेन्द्र बहादुर सुनवार अर्थात् महेन्द्र बसु हामीसँग हुनुहुन्छ, जडीबुटीका सारथी समेत हुनुहुन्छ। हामी उहाँलाई स्वागत गर्छौँ। नमस्कार, यहाँलाई स्वागत छ।
10: नमस्कार, जय जडीबुटी।
8: आराम हुनुहुन्छ?
10: हजुर, आराम छ।
8: यहाँले सँगसँगै नमस्कारसँगै जय जडीबुटी पनि थप्ने गर्नुहुन्छ है? यहाँको एउटा नारा जस्तै भएको छ है?
10: हजुर, जडीबुटी भन्ने अभियान चाहिँ चलाउनै पर्यो। कम्तीमा जति गर्न सकिन्छ त्यति नगरे पनि जय जडीबुटी चाहिँ भन्नु पर्यो
8: भन्नै पर्छ भनेर यहाँको सम्पर्क नम्बर मैले केही व्यक्तिलाई दिएको थिएँ जडीबुटी विषय बुझ्नलाई। उहाँले पनि भन्दै हुनुहुन्थ्यो कि उहाँले फोन गर्दापछि नै जय जडीबुटी भनेर स्वागत गर्नुहुन्छ भनेर भन्नुहुन्थ्यो।
10: हजुर,
8: यो एउटा प्रसङ्ग पनि साटिहालेँ मैले। अब जडीबुटी क्षेत्रमा अलिक लामो समयदेखि लाग्नु भएको छ, त्यो पनि किसानको लेभलबाटै लाग्नु भएको छ कि उत्पादन र यसलाई प्रसार गर्ने काममा र यसलाई अझै बजारीकरणसँग जोड्ने काममा पनि लाग्नु भएको छ। यो अलिकति लामो समय जडीबुटीमा लाग्दै गरेको सन्दर्भसहित नेपालमा जडीबुटीको सम्भावनालाई कसरी आकलन गरिदिनुहुन्छ यहाँले, कसरी चाहिँ सम्भावना छ भनेर यहाँले सबै आम नागरिकलाई बुझाउनुहुन्छ?
10: ठाउँमा जोस आएर केही आफ्नो बुझाइ राख्ने अवसर दिनुभएको छ, त्यसमा आभार व्यक्त गर्न चाहन्छु। म अहिलेसम्म यो जडीबुटीको क्षेत्रमा आफू सुरुमा खेती गर्दै आएँ, त्यो खेती गरेकोलाई चाहिँ अब बजारीकरण गर्दै जानु पर्यो, बजारीकरण गर्ने र केही चाहिँ अब सङ्कलन प्रशोधन गरेर बजारीकरण गर्ने सम्बन्ध सन्दर्भमा अहिलेसम्म लगभग मलाई थाहा भएअनुसार यो जडीबुटीको कुरा गरेको काम सुरु गरे त 30 वर्ष भयो र राम्रो बजारसँग सम्बन्ध राखेको पनि 20 वर्ष लगभग
8: भइसक्यो है, 20 वर्ष
10: भइसक्यो। अब अहिलेसम्म यो हजुरले त यो भन्नुभयो नेपालमा जडीबुटीको चाहिँ
8: सम्भावना भवसागर छ
10: भवसागर छ भनेर
8: मैले मात्रै होइन सबैले भन्ने
10: अझ धेरै ठाउँ मैले सुन्ने गरेर चाहिँ के छ भने अथाह सम्भावना, जडीबुटीको त अथाह सम्भावना, त्यो अथाह सम्भावनाले मलाई अलिकति छोएको छ त्यो शब्दले। अनि त्यस्तै यो नेपालमा जडीबुटीको अवस्था, जडीबुटीको किसानको, जडीबुटीको उद्योग व्यवसायी अनि यो जुन नेपालमा संघीयता आइसकेपछि 3 तहको सरकारको अवस्था के छ भनेर यो जुन बजारीकरण गरेपछि धेर थोर बुझ्नै पर्ने रहेछ। म किसान आफू किसान र किसानको प्रतिनिधि भएकोले बुझ्नुपर्ने रहेछ। यसो हेर्दाखेरि मलाई घरिघरि एउटा यो अन्यथा नलागोस् एउटा उखान पनि सम्झिन्छु, मेरो एकदम भित्री मनदेखि त्यो उखान आउँछ। के भनेदेखि एउटा मैले पहिले सुनेको थिएँ, सप्रेको घरको बेलुकीको चाँजो, ठिकको घरको बिहानको चाँजो, बिग्रिया घरको चाँजो न पाँजो। यो उखान म बेला बेला सम्झिन्छु र जडीबुटीको क्षेत्रमा यो उखान दाँजेर हेर्छु कुन घरमा
8: ठ्याक्कै।
10: मैले अहिलेसम्म बुझेको चाहिँ यहाँ नभएको होइन, छ अथाह सम्भावना, छ अथाह सम्भावना, छ त्यो अथाह सम्भावना भनेको के हो, अथाह छ त्यो भनेको के। अब मेरो बाजेको पाला बाजेले पनि अथाह सम्भावना भन्ने, मेरो बाबुले पनि अथाह सम्भावना भन्ने, म पनि अथाह सम्भावना नै भन्ने हो भनेदेखि त त्यही अथाह सम्भावना मात्रै भइरहने भयो। अनि त्यही भएर मलाई त्यो उखान यसो सम्झन मनपर्छ। अनि घरिघरि यो जुन राज्यको तर्फबाट यो व्यवसाय एक सङ्घ सङ्गठनहरू छ, विशेष गरी यहाँ सक्रिय भनेको किसान आफ्नो सुरले परम्परागत ढङ्गले नै उत्पादनमा लागिरहनु भएको छ, म पनि त्यसरी लागिरहेको छु। बजारका व्यावसायिक साथीहरू पनि अलिकति पहिलेदेखि नै उहाँहरू छुट्टै आफ्नै ढङ्गले लाग्नु भएको छ, सरकार पनि आफ्नै ढङ्गले छ। यसलाई हेर्दाखेरि म फेरि दुईवटा खेलसँग यसो सम्झिन्छु क्या, जस्तो एउटा बुद्धिचाल भन्ने खेल हुन्छ, त्यो बुद्धिचाल खेलमा बाघ चाहिँ सिधा अगाडि दायाँ बायाँ पछाडि हिँड्ने भन्ने मैले बुझेको, तर यो जडीबुटीमा चाहिँ बाघ घरिघरि उठ जस्तो छड्के पनि कुद्छ, घरिघरि त्यो छड्के कुद्यो यो त हुँदैन थियो भनौँ भने हात्ती जस्तो पुरा उफ्रिया पनि देखिन्छ क्या जडीबुटीको क्षेत्रमा है, त्यो खेलसँग तुलना हेर्दाखेरि। अनि त्यस्तो खेलमा खेल खेल्न बस्यो भने त गाह्रो छ, खेल रमाइलो हुँदैन भन्ने लाग्छ। अनि अर्को मैले
8: अन्यथा तर यो प्रतिस्पर्धामा अब्बल भएर काम गर्ने रहर चाहिँ कहिले पनि मरेन, यहाँ
10: मरेन मरेन, म अहिलेसम्म आउँदैछु। अनि अर्को खेल मैले म त्यो खेल खेल्दिनँ, तर त्योबाट एउटा शब्दले मैले चाहिँ सिकेकै कुरो के छ भनेदेखि यो तासकै कुरो हो, म्यारेज भन्ने खेल हुन्छ, त्यसमा मलाई मन परेको शब्द सिक्वेन्स, सिक्वेन्स मन परेको। अब त्यो अब त्यही खेलको कुरो गर्ने भनेदेखि हाम्रो जडीबुटीसँग दाँजेर खेल्ने भनेदेखि नेपालमा अहिले 3 तहको सरकार छ, 3 तह पनि खालमा बसे, अनि व्यावसायिक सङ्घ सङ्गठनहरू छन् उनीहरू पनि बसे। अब जडीबुटीको क्षेत्रलाई चाहिँ सहयोग गर्छु भन्ने सहयोगी दाता संस्थाहरू पनि होलान्, उनीहरू पनि बस्यो भनेदेखि मानव त्यति बेला जडीबुटीको कुरा गर्दा त माल त जडीबुटी उत्पादक किसान हो, तर जडीबुटी उत्पादक किसानलाई चाहिँ तपाईँको स्थानीय सरकारले पनि प्राटै पछ्याएको छ, प्रदेश सरकारले पनि प्लाटै पछ्याएको छ, सङ्घीय सरकारले पनि पछ्याएको छ, माल काटेको कसले हो त्यो माल काट्नेले समेत उता नै पारेर पछ्याएको छ। जडीबुटीमा चाहिँ यो किसान चाहिँ पछाडिएको छ। मैले चाहिँ यो मा आफैले भएको कुरो र छेङ्गा देखेको अब कुरालाई मैले यहाँ
8: यो यहाँले भन्दै गर्दा मैले अलिकति रोकेँ है प्रसङ्ग, यहाँले भन्दै गर्दा चाहिँ सिक्वेन्स मिलाउनेहरू फाइदामा पनि राम्रै छन् है किसानहरू पनि,
10: होइन खालमै छैनन्, किसान त त्यो अरूको खेलमा छन्। किसानलाई चाहिँ माल सम्झिने हो भने माल जतन गर्न चाहिँ अब राज्यले पर्थ्यो नि त, किसान चाहिँ माल हो भने माल राज्यले जतन गर्नु पर्थ्यो, व्यवसायीहरूले जतन गर्नु पर्थ्यो, अनि न त्यहाँ म्यारेज हुन्थ्यो होला क्या। अनि यही खेलमा चाहिँ म्यारेज ट्याकै होला जस्तो लाग्दैन, अलिकति मेरो एकदम रियल बुझाइ
8: आफ्नो अनुभवलाई खेलसँग दाल्नु भएको छ र साँच्चैकै हामीले भन्दै गर्दा सिक्वेन्स मिल्नको लागि चाहिँ केही सरकारले नीतिगत प्रयास गर्यो भने अथवा चाहिँ सरकारले जडीबुटी क्षेत्रलाई उच्च महत्त्व दियो भने चाहिँ नसक्ने भन्ने कुरा त छैन
10: हो ठ्याक्कै अहिले हजुरले भन्नुभयो मैले यो पुरानो मैले उखानकोतिर सम्झेँ त्यो सम्झिँदाखेरि मात्रै ठुलो कुरो केही पर्दैन केही पर्दैन अहिले राज्यले जति स्रोत साधन यो जडीबुटी भनेर खर्च गरेको छ छुट्याएको छ त्यसैलाई व्यवस्थित ढङ्गले मैले अघि भनेको त्यो चाँजो र पाँजो चाहिँ भोलिको कुरो आजै मिलाउनु पर्यो त्यो चाँजो न पाँजो गरेर चाहिँ जडीबुटीलाई यस्तै गर्दाखेरि कतिलाई त रमाइलो भइरहेको होला तर साँच्चै अथाह सम्भावना भनेको चाहिँ यथा हुनु पऱ्यो नि त यति छ भन्नु पऱ्यो क्या अथाह सम्भावना भनेर तपाईँ हामी पनि बसिरहनु भएन कि यति सम्भावना छ ल यो यो प्रदेश यो जिल्ला यो पालिकामा चाहिँ यो जडीबुटी यति छ यति क्विन्टल वार्षिक उत्पादन हुन्छ यति टन हुन्छ त्यो चाहिँ लेखाजोखा हुनु पऱ्यो स्थानीय सरकार पनि छ यति तिनवटा तहको सरकार छ जिम्मेवारी के कसरी हुन्छ कम्ती उत्पादन भइरहेको त ल यति टन भयो भन्नु पऱ्यो नि त
8: अलिकति नीतिको कुराकानी गर्दै गर्दा जस्तो एउटा अगाडि पनि भनेको थिएँ मैले तिन तहको सरकारको कुरा यहाँले भन्नुभएको छ चाँचो पाँचो र सिक्वेन्स नमिलेको कुरा पनि यहाँले भन्नुभएको छ अहिले भन्दै गर्दा चाहिँ हाम्रो स्थानीय सरकारले चाहिँ वन क्षेत्रमा भएका जडीबुटीहरू लगायतका अथवा वन क्षेत्रलाई नै यो चाहिँ हाम्रो विधा होइन हामीले हेर्दैनौँ भनेको अवस्था छ कि त्यो गर्दा चाँचो पाँचो चाहिँ मिलेकै छैन
10: यो वन क्षेत्र जडीबुटी भनेपछि त स्थानीय सरकार गयो भनेदेखि ए जडीबुटीका कुरा गरौँ ए हो जडीबुटीको अँ अथाह सम्भावना छ त्यति भन्ने हो त्यो कम्तीमा अरू परेन स्थानीय सरकारले जडीबुटी भन्न बित्तिकै सङ्घीय अब सरकार प्रदेशतिर फर्केर बुझ्ने क्या आफू कम्तीमा आफ्नो स्थानीय तहमा जडीबुटीको अवस्था के हो त कुन कुन जडीबुटी यहाँ छ र कुन कति स्केलमा छ कुन जडीबुटी बजारमा बिक्री हुने हो कुन स्वास्थ्यको लागि आफ्नै स्थानीय तहमा प्रयोग हुने हो आफ्नै स्थानीय तहका समुदायहरूलाई चाहिँ त्यही जडीबुटी सेवन गराएर चाहिँ न स्वास्थ्यमा चाहिँ अझ राम्रो हुन्छ कि समृद्धिमा चाहिँ राम्रो हुन्छ कि त्योतिर स्थानीय सरकार आफैले सोच्नुपर्ने मेरो बुझाइ हो तर स्थानीय सरकारसँग गएर मैले पटक पटक कुरा गरेको छु जडीबुटीको अँ हो साँच्चै तपाईँ त जडीबुटी मान्छे होइन हो जडीबुटी त राम्रो छ नि भनेपछि सक्यो त्यतिमै टुङ्गिएको छ मेरो आफ्नो
8: तर अब साँच्चीकै जडीबुटी क्षेत्रलाई प्रबन्धनको लागि साँच्चीकै अब जडीबुटी बहसको आवश्यकता देखियो है सबै क्षेत्रका व्यक्तिहरूलाई यसरी बसेर चाहिँ एउटा निष्कर्ष निकाल्ने गरी बहस चाहियो
10: एकदम एकदम एकदम ल हेर्नुहोस् अब यहाँ जडीबुटी व्यवसाय सङ्घ सङ्गठन नै धेरैवटा छन् व्यवसायीहरू पनि छन् कारोबार गर्ने कोही प्रशोधन गर्ने उहाँहरू छ अब उहाँहरूले पनि कति बुझ्नुभएको छ हुन त पक्कै बुझ्नुभएको छ ए बाबा मुख्य स्रोत भने त किसानै हो नि त किसानले जडीबुटी उत्पादन गरेर यहाँ ल्याइदियो भने उहाँहरूको फ्याक्ट्री चल्ने हो बजार चल्ने हो त्यति कुरो चाहिँ उहाँहरूले राम्ररी बुझेर किसानसँग चाहिँ प्रत्यक्ष रूपमा क्या जडीबुटीको साँच्चै अवस्था के छ बरु बजार भाव पनि अब अहिलेको अवस्था पनि किन भित्रभित्र राख्ने प्रष्ट ल बजार भाव यहाँ यसको यति छ अहिले यति छ भनेर ऊ गर्ने ल तपाईँहरू अलिकति बजारमा राम्रो भाव आएको जडीबुटीलाई चाहिँ ल तपाईँहरू यो उत्पादन गर्नुहोस् भनेर किसानलाई चाहिँ त्यो जिम्मेवारी दिने हो नि हामी किसान चाहिँ उत्पादन गर्न तयार छौँ यसमा चाहिँ अलिकति यो सरकारी तहबाट अनि व्यवसायीहरूले चाहिँ किसानलाई हेर्ने नजर चाहिँ के भन्छ जडीबुटी तितो हुन्छ भनेर त्यही ढङ्गले हेर्ने होइन कि तितो भए पनि यसले काम गर्छ भनेर त्यो नजरले हेरिदिनु पर्यो
8: अमूल्य छन् यसका सम्भावनाहरूलाई भन्ने कुरा चाहिँ उजागर गर्ने कुरामा यहाँको 3 दशक लामो समय खर्चेको अनुभव निखारिएको व्यक्तित्व पनि हुनुहुन्छ यो भन्दै गर्दा अब हामीले अलिकति राज्य स्तरबाट गर्नपर्ने कुराहरूमा हामी फोकस पनि गऱ्यौँ यो कुरा आवश्यक पनि छ यो विषयलाई पटक पटक नै घचेको छ यद्यपि यही गन्जामलभित्र यही समस्याभित्र पनि भवसागर सम्भावना छ है भनेर देखाउने प्रयास पनि गर्नुभएको छ र अहिले किसानहरूको एउटा आफू लिडर पोइन्टमा पनि हुनुहुन्छ कि लिडर हुनुहुन्छ अहिले जडीबुटी उत्पादक सङ्घको समेत अध्यक्ष यहाँ बन्दै गर्दा चाहिँ एउटा जागरणको लागि निरन्तर रूपमा काम पनि गर्नुभएको छ अलिकति यहाँले गर्दै गरेको र अहिले कसरी चाहिँ किसानहरूलाई जोड्ने प्रयास गर्नुभएको छ
10: अब अहिले हामीले किसानलाई चाहिँ यो जुन म जडीबुटी उत्पादक किसान सङ्घ नेपालको अध्यक्ष भएको चाहिँ पनि झन्डै 1 वर्ष जति हुन लाग्यो
8: कति किसान हुनुहुन्छ यहाँ चाहिँ
10: हजुर सुरुमा दर्ता गर्दा चाहिँ हामी 7 प्रदेशको 200 55 किसानको डकुमेन्ट सहित दर्ता गरेका छौँ किसान आयोगमा, अनि हामी थपिँदै गएका छौँ र यो एक वर्षको बिचमा चाहिँ फेरि हाम्रो यो सङ्घ दर्ता थिएन, अनि दर्ता प्रक्रियामै हामी अगाडि लाग्यौँ, अनि त्यो प्रक्रिया गर्दा गर्दा हाम्रो लगभग दर्ता भइसक्यो, भर्खर भर्खरै दर्ता भइसक्यो, अनि हामीले अब यो दर्ता भएपछि फेरि प्यान लिनुपर्ने त्यो लिने काम र केन्द्रीय कार्यालय पनि यही काठमाडौँकै वसुन्धारामा स्थापना गर्ने काम गरियो। एक वर्ष हामीलाई यसै गर्दा लाग्यो। यति गर्दा गर्दै पनि अब किसानसँग नजोडिकन यता
8: जस्तो अगाडि जाने भन्नुभएको थियो, अरू पनि सङ्घ थिए जडीबुटी क्षेत्रमा प्रबन्धनको लागि लागेका सङ्घहरू विगत 10-20 वर्षदेखि नै लागेका पनि छन्। यति पनि यो चाहिँ यो सङ्घ चाहिँ आजको आवश्यकता नै बन्यो।
10: हजुर, अरू मैले अहिले पनि भने जडीबुटी व्यवसायी सङ्घहरू चाहिँ सङ्घ महासङ्घ भनेर धेरैवटा छन् व्यवसायीहरूको, किसानको सङ्घ चाहिँ यही हो,
8: उत्पादक सङ्घ पनि छन्, अरू छैन,
10: उत्पादक सङ्घ छैन, जडीबुटी उत्पादक किसान सङ्घ भनेर छैन। जडीबुटी उत्पादक भनेर यो जस्तो उत्पादन गर्नेहरू होलान्, तर जडीबुटी उत्पादक किसान सङ्घ भनेर चाहिँ नेपालमा यही हो पहिलो जन्म यो दर्ता भएको,
8: यो आवश्यक नै परेर,
10: हजुर यो आवश्यकता परेरै हो। मैले अहिले नै भने नि किसानको कुरो अब सुनाउने ठाउँ नभएको हुनाले किसानको कुरो अब ल है हामी किसान छौँ, हामी उत्पादन गरिरहेका छौँ, यो कता के हो भनेर बोल्ने चौतारो पनि नभएको हुनाले हामीले त्यसको रूपमा यो सङ्घ स्थापना गरेका हौँ। यो आवश्यक परेरै हो। यो फेरि विशुद्ध कुनै पार्टी का चाहिँ ऊ विधि विधानसँग जोडिएर होइन कि, यो चाहिँ सिङ्गो नेपालको जडीबुटी जुन यसले चाहिँ के गर्ने हो त भन्दाखेरि हामी जडीबुटी उत्पादक किसानहरू कुन अवस्थामा छौँ, के उत्पादन गरेका छौँ र योसँग सरकारवाला को हुनुहुँदो रहेछ भनेर त्यो खोजी नीति पनि गरेका छौँ। यो खोज्ने क्रममा एउटा नभएको होइन हुनुहुँदो रहेछ म भन्छु, जस्तो यो नेपाल सरकारकै विभाग वनस्पति विभाग जडीबुटी सम्बन्धी चाहिँ यसो सरकार हाम्रो कुरा सुनिदिने जडीबुटीको कुरा सुन्ने संस्था कुन रहेछ भनेर खोज्दै जाँदाखेरि वनस्पति विभाग रहेछ। त्यहाँ वनस्पति विभागमा त्यो अन्तर्गतका चाहिँ अनुसन्धान वनस्पति अनुसन्धान केन्द्रहरू छन् लगायत अन्य विभिन्न निकायहरू छन्। त्यहाँ खुसी लाग्यो, त्यहाँ चाहिँ धेरैजना विज्ञ वैज्ञानिकहरू हुनुहुँदो रहेछ, उहाँहरू चाहिँ वनस्पति भनेपछि मुख्य गरी जडीबुटीकै अनुसन्धान गर्नुहुँदो रहेछ, अनुसन्धान गर्नुभएको छ, उहाँहरू धेरै दुःख गर्नुभएको छ र उपलब्धिहरू पनि गर्नुभएको छ। तर अलिकति हामी किसानको पाटोबाट हेर्दा, हामी किसानले हेर्दा चाहिँ त्यो उहाँहरूको विज्ञता एउटा कागजको ठेलीमा त भयो, त्यो चाहिँ उत्पादनसँग जोडिदिन पाएको उत्पादनसँग हाम्रो यो चाहिँ खेर गइरहेको बाँझो जग्गामा चाहिँ त्यो विज्ञता जोडिदिनु पा। हामी जस्तो गाउँघरका चाहिँ अब जडीबुटी भनेर लागेका किसानसँग चाहिँ उहाँहरूको विज्ञता जोडिदिनु पाएदेखि साँच्चै उपलब्धिमूलक हुन्थ्यो होला भनेर भन्छु। अब यहाँ त बाँझो जग्गा बाँझमा बसो भनेको त्यता हेर्दा त हाम्रो विज्ञहरूको विज्ञता पनि बाँझो बसो कि जस्तो पो लाग्नु त।
8: यहाँले भनिराख्नु भएको छ यो भवसागर सम्भावना बनेको क्षेत्र बोकेको क्षेत्रमा यहाँहरू अलमल चाहिँ हुनुहुन्न सायद, अगाडि यहाँले भन्नुभएको थियो जस्तो प्रशोधन गर्न सकिने आधार पनि धेरै छन् नि, धेरै उद्योगहरूको रूपमा साना उद्योगहरू कुटीर उद्योगको रूपमा पनि जडीबुटी क्षेत्र लान सक्ने आधार त छैन छ नि, किनकि अगाडि यहाँले एक दुईवटा प्रोडक्ट ल्याउनु भएको थियो, त्यो
10: हजुर
8: स्प्रे ल्याउनु भएको थियो तेजपातको जस्तो, यस्ता खालका साना उद्योगहरूलाई स्थापना गर्न सक्ने आधार छन् र बजार पनि स्वदेश होस् या विदेश होस् हामीले खोज्न सक्ने आधार चाहिँ छन्।
10: हजुर, यो हजुरले भनिरहँदाखेरि म उत्पादनमै लागेको त्यही सङ्कलन गरेर उत्पादन सुरु गरेको पनि लगभग 20 वर्ष भएको हुनाले सुरुमा त मैले अब सिस्नो खाउँ आयु बढाउँ भन्दै हिँडेको हो, सिस्नोबाटै सुरु गरे हो। अब सिस्नो पनि जडीबुटी हो नि त, तर कतिले सिस्नो जडीबुटी भन्नुहुन्छ, कतिले हो कि होइन भनेर दोधारमा पर्नुहुन्छ, कति होइन कि भन्नुहुन्छ, यस्तो हामी मैले अहिले त्यत्तिकै त्यो उखान र खेलको कुरो गरे होइन, यो अवस्थामा छौँ। अनि त्यस्तै अन्य यो जुन हामीले अहिले जुन स्प्रे गरे भन्नुभयो त्यो चाहिँ
8: तेजपातको तेल इसेन्सियल
10: ओइल हो, यो धेरै राम्रो चिज हो। सेन्ट अब जस्तो टाउको दुखो थकित भयो एकदम ऊ भने अलिकति नाकमा सुन्यो भने पनि आनन्द दिन्छ, त्यस्तो खालको हो। खाने चिजमा थोरै राख्यो भने सुगन्धित राम्रो अनि खानालाई चाहिँ अब स्वादिलोको साथसाथै फाइदाजनक बनाउने त्यस्तो गुण भएको चिज हो। यो एउटा उदाहरण हो, यस्तो तेल धेरै थरी मेरै त्यहीँ उत्पादन हुन्छ, मेरो आफ्नै ठाउँमा उत्पादन हुन्छ भनेदेखि अब यो देशकै कुरा गर्ने हो भने त ओइ अथा फेरि कुरो चाहिँ के छ भने अथामै हामी आउँछौँ, तर यो अथालाई कसरी हुन्छ यथा नगरेसम्म तपाईँ यथा नगरेसम्म म नबिसाउने मेरो
8: जडीबुटीमय बनाउनु पनि लाग्नु भएको छ। हामी अन्तिममा छौँ, धेरै कुराहरू बाँकी नै छन्, हामी अर्को विषयमा पनि छलफल गरौँला। अन्तिममा आजको कुराकानी डिस्कसनमा टुङ्ग्याउन चाहन्छु, के भन्न चाहनुहुन्छ?
10: यो जडीबुटी चाहिँ मैले यथा होइन कि अथा होइन यथामा चाहिँ लाग्नको निम्ति यो तिनै तहका सरकारले सम्झिदिनुपर्छ। यस सम्बन्धी सरकारवाला सम्पूर्ण ज मैले अघि भने विज्ञहरू हुनुहुन्छ, विज्ञ लगायत सरकारका विभिन्न निकायहरू छ, उहाँहरूले पनि जडीबुटी चिन्दिनै पर्यो, चिन्दिनु पर्यो कि यो दुईवटा हिसाबले चिन्दिनु पर्यो भन्छु। आफू सेवन गर्न, आफू स्वस्थ हुन पनि चिन्दिनु पर्यो, समृद्धिको लागि पनि चिन्दिनु पर्यो। यहाँ त स्वास्थ्य र समृद्धि दुइटै
8: सँगै कुरा जोडिएको छ। यसको लागि साँच्चै बहस आवश्यक छ भने यहाँहरू उत्पादक सङ्घबाट नेतृत्व गर्नुहोस्, हामी बहसको लागि अरू तारतम्य सबै निकायहरूलाई सँगै राखेर चाहिँ एउटा प्यानल डिस्कसन गर्न पनि हामी तयार नै छौँ यहाँहरूसँग साझेदारी गर्नको लागि, र यो विशेष गरी जडीबुटी क्षेत्रको लागि अथवा सम्भावना खोज्नको लागि हामी पनि सँगसँगै यात्रा गर्न तयार छौँ भन्दै यहाँप्रति फेरि पनि कृतज्ञ छौँ। कृतज्ञ पनि गर्दै बिदा गर्न चाहन्छौँ। नमस्कार।
10: नमस्कार। जय जडीबुटी। धन्यवाद।
8: हुन्छ, अहिले बिदा गर्छौँ। हजुर, जय जडीबुटी भन्दै आजका अतिथिलाई हामीले बिदा गरिसकेका छौँ। आज हामीसँग हुनुहुन्थ्यो जडीबुटी उत्पादक किसान सङ्घ नेपालका संयुक्त अध्यक्ष र 3 दशकदेखि जडीबुटीको क्षेत्रमा लाग्नुभएका महेन्द्र बहादुर सुनुवार अर्थात् महेन्द्र बसु हुनुहुन्थ्यो। विशेष गरी आज हामीले जडीबुटीको अथवा सम्भावना भएर पनि भने जस्तो यथार्थमा परिणत गर्न नसकेको यथार्थ र परिणत गर्दै गर्दा हामीले यसलाई समृद्धसँग कसरी जोड्न सकिन्छ, रोजगारसँग कसरी जोड्न सकिन्छ लगायतका विषयमा हामी छलफलमा केन्द्रित बन्दै थियौँ। र साँच्चीकै हामीले भने जस्तै जडीबुटीमा अथवा सम्भावना नै छ र यसलाई साँच्चीकै सही सदुपयोग गर्दै हामीले यसलाई समृद्ध खोज्नेतर्फ लाग्यो भने हामीले कृषि क्रान्तिको एउटा पाटोमा चाहिँ जडीबुटी क्षेत्रले अब्बल सम्भावना सँगसँगै तय गर्न सक्छ भन्दै आजको श्रृङ्खलाको समय सकिसकेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अनिलहरू छन् भने हामी सम्बन्धित विज्ञसम्म निकायसम्म प्रतिनिधि काममा प्रतिबद्ध भएर नै लागेका छौँ भन्दै जसको लागि 98510 97192 98510 97192 टेलिफोन अथवा एसएमएस गरेर यहाँहरूका समस्या, जिज्ञासा, गुनासाहरू राख्न सक्नुहुन्छ भन्दै असीम सापकोटी यहाँको माझबाट बिदा हुने अनुमति माग्छु। स्वदेशमै रहौँ, कृषि कर्म गरौँ। जय जडीबुटी। नमस्कार।
11: हजुरको रेडियो 102.1 MHz।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: Don't forget to like and subscribe.
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बिपी, सुगर, युरिन, प्रोटिन, बिएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली, रामेछाप। डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौँ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
3: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौँ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
4: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसी।
4: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानुनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसिएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप, सम्पर्क नम्बर 97 65 20 33 84 वा 98 44 44 10 40, इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल।
2: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
3: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौँ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौँ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौँ। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
0: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 4640 2669699।
2: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
0: लक्षित लाभग्राही कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
0: लक्ष्य 22 पटक।
2: स्वीकृत बजेट 88 लाख।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैङ्क खातामा भुक्तानी गरिने।
0: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
0: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
0: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
0: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
0: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिए।

0: र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
1: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
0: ग्रिन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण,
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण,
0: मौरी पालन व्यवसाय र मह प्रशोधन,
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
0: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
1: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
0: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
1: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
0: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
1: फलफुल प्रशोधन र बजारीकरण,
0: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
1: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
0: प्राङ्गारिक कृषि वस्तु निर्यात,
1: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण,
0: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: Yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, yeah, y

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आजभोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नुभएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिलसहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98154140575, 98141906669, 98064417188।
2: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँगको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा सुरु गरेको छ।
5: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको

0: स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा सुरु गरिएको हो। सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
1: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9853-45701 र 9853-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
0: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0845-43-98, 0845-43-98।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
3: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
4: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
5: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौँ। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौँ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
4: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौँ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
6: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र, ओसिएमसी।
6: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
6: कानुनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
6: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसिएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
6: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप, सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40, इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
7: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692965998।
11: अहिले साँझको 6 बजे
12: हजुरको रेडियो

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकुसी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको सुरुवात गरौँ यस समाचारको मुख्य मुख्य शीर्षकहरूबाट। प्रधानमन्त्री राहत कोषमा मौज्दात 14 अर्ब रुपियाँ पुग्यो। 57 पक्षको महाधिवेशनमा भाग नलिन देवाको अपिल भने मुखदर्शक भएर बस्दिन। मकवानपुरको इन्द्र सरोवरमा इभी गाडी दुर्घटना हुँदा 4 जनाको मृत्यु। काठमाडौँमा बस र स्कुटर ठोकिँदा स्कुटर चालकको ज्यान गयो। अमेरिकाले पहिलोपटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि। अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर एनपिएल खेल्न नेपाल आउने।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है त्यही।
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानुनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।
5: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
6: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
5: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एक पटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 14,02,73,29,777 रुपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 वटा ब्याङ्कमा 10,40,49,43,516 जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 वटा ब्याङ्कमा रहेको डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितहरूलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत यसअघि 1 अर्ब रुपियाँ निकासा गरिएको थियो। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीहरूलाई तोकिएको अवधिभित्रै अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय आयोग सचिवालय सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा साविकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नलिए पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। मन्त्रालयले आज एक परिपत्र जारी गर्दै निजामती सेवा नियमावली अनुसार सरुवा भएको कर्मचारीहरूलाई तोकिएकै अवधिभित्रै रमाना नदी साविकै कार्यालयबाट तलब भत्ता भुक्तानी गरिएमा रमाना दिनुपर्ने म्यादभन्दा बढी अवधिको त्यस्तो तलब भत्ता सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाटै असुल उपर गर्ने व्यवस्था रहेको जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो समय सरुवा भएका कर्मचारीहरूलाई नियमावलीमा तोकिएको बहाली म्याद सकिँदा समेत रमाना नदिने विभिन्न बहानामा साविकै कार्यालयमा राखेर काम गराउने र सरुवा भइसकेपछि पनि पूर्व कार्यालयबाटै तलब भत्ता भुक्तानी गर्ने गरेको पाइएको छ। यसले स्थानीय तहमा जनशक्ति अभाव भएर सेवा प्रवाहमा समेत गम्भीर समस्या सिर्जना हुन पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई कानुनले तोकेको अवधिभित्रै अनिवार्य रूपमा रमाना दिन र अन्यथा कानुन बमोजिम हुने बेहोरा सम्बन्धित निकायलाई जानकारी गराएको छ। नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देवालले संस्थापन पक्षले गर्न लागेको महाधिवेशनलाई असंवैधानिक भन्दै त्यस्तो प्रक्रिया अघि बढे आफू मुखदर्शक भएर नबस्ने धारणा राख्नुभएको छ। उहाँले संस्थापनले गर्न लागेको महाधिवेशनमा भाग नलिन नेता कार्यकर्ताहरूलाई आज अपिल जारी गर्दै संस्थापनले गर्न लागेको महाधिवेशन पार्टी हित विपरीतको संज्ञा दिनुभएको छ। काङ्ग्रेसभित्र देखिएको पछिल्लो विवाद र असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उहाँले पार्टीको विधि विधान पद्धति परम्परा तथा केन्द्रीय समितिको निर्णय विपरीत विशेष महाधिवेशन पक्षधर समूहले एकपक्षीय रूपमा अघि बढ्न खोजेको आरोप उहाँले लगाउनुभएको छ। विशेष महाधिवेशनको वैधता सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि विज्ञान तथा कानुनी सिद्धान्त विपरीत हुने उहाँको दावी छ। सर्वोच्च अदालतको पुनः इजलासले पुनरावलोकनको निशा प्रदान गरिसकेको अवस्थाले समेत यस विषयमा गम्भीर संवैधानिक तथा कानुनी प्रश्न रहेको उहाँको भनाइ छ। विशेष महाधिवेशन पक्षधरले पार्टीको अनुभवी नेतृत्व र बहुसङ्ख्यक नेता कार्यकर्तालाई बेवास्ता गर्दै अघि बढ्न खोजेको आरोप लगाउँदै उहाँले यस्तो प्रवृत्तिले काङ्ग्रेस निर्माण नभई पार्टीलाई कमजोर बनाउने चेतावनी पनि दिनुभएको छ। उहाँले विशेष महाधिवेशन किन आवश्यक पर्यो भन्ने प्रश्नको जवाब समेत आम नेता कार्यकर्ता र जनताले अझै नपाएको उहाँले उल्लेख गर्नुभएको छ। उहाँले आफूलाई कुनै पद वा जिम्मेवारीप्रति व्यक्तिगत लोभ नरहेको पनि स्पष्ट पार्नुभएको छ। तर पार्टी र राज्यले आफ्नो अनुभवको आवश्यकता महसुस गरे जीवनको अन्तिम क्षणसम्म जिम्मेवारी निर्वाह गर्न पछि नहट्ने उहाँले बताउनु भएको छ। देशभरिका महाधिवेशन प्रतिनिधिबाट विधिवत निर्वाचित 14 महाधिवेशनको सभापतिको रूपमा 15 महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्न आफ्नो वैधानिक राजनैतिक र नैतिक दायित्व भएको पनि उहाँको दावी छ। उहाँले सहमति र सहकार्यको बाटोबाट पार्टीभित्रको विवाद समाधान गर्नुपर्नेमा जोड दिँदै महाधिवेशन अघि बढाउने प्रयास भए त्यसको प्रतिवाद गर्ने सङ्केत गर्नुभएको छ। सुन चाँदीको भाउ आज पनि घटेको छ। सुन आज तोलामा 900 रुपियाँले घटेर तोलाको 3,100 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। तिजको दिन हिजो पनि सुन चाँदीको भाउ घटेको थियो। सुन हिजो तोलाको 1,200 रुपियाँले घटेर तोलाको 3,001,000 रुपियाँमा कारोबार भएको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुनको भाउ तोलाको 1,200 रुपियाँले बढेको थियो। आइतबार सुन तोलाको 3,02,200 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज पनि चाँदीको भाउ घटेको छ। हिजो तोलामा 40 रुपियाँले घटेर तोलाको 4,620 रुपियाँमा कारोबार भएको चाँदी आज तोलामा 20 रुपियाँले घटेर तोलाको 4,600 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। आइतबार चाँदी तोलामा 60 रुपियाँले बढेर तोलाको 4,660 रुपियाँमा कारोबार भएको थियो। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन सुरु भएको छ। घरबछोङ गाउँपालिकाको आयोजनामा घरबछोङ जलवायु परिवर्तन सम्मेलन गरिएको छ। सम्मेलनको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा भाग लिन 420 भन्दा धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित 2000 भन्दा धेरै अतिथि सहभागी रहेको आयोजकले जनाएको छ। गाउँपालिकाको मुख्य राजमार्ग सडक तथा भित्री सडकमा सडक बत्ती जडान गरी झिलिमिली पारिएको छ। सम्मेलन स्थलमा 28 फिट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी सचेतना जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति पनि राखिएको छ। यस्तै मुस्ताङको कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ 50 भन्दा धेरै स्टल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभएको छ। हेटौँडाबाट काठमाडौँ जाँदै गरेको विद्युतीय इभी गाडी मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 शल्य सुकौरामा दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार 8 जना सवारमध्ये 4 जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी 4 जनालाई उद्धार गरिएको छ। उद्धार गरिएका 1 जनालाई हेटौँडा अस्पताल पठाइएको छ भने बाँकीलाई काठमाडौँ तर्फबाट लगिएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। आज दिउँसो करिब 2 बजे दुर्घटना भएको गाडी सडकबाट करिब 500 मिटर तल भिरमा खसेको बताइएको छ। दुर्घटनाको थप विवरण तथा मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ। काठमाडौँमा बस र स्कुटर एकाबसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ। यो दुर्घटना आज काठमाडौँ महानगरपालिका 3 स्थित गङ्गालाल अस्पताल नजिक भएको हो। बुढा नीलकण्ठबाट नारायण गोपाल चोकतर्फ जाँदै गरेको 25X3671 नम्बरको भाडाको बस र नारायण गोपाल चोकबाट बुढा नीलकण्ठतर्फ जाँदै गरेको 52P2485 नम्बरको स्कुटर एकाबसमा ठोक्किएका थिए। प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक बुढा नीलकण्ठ नगरपालिका 13 चुनीखेलका 22 वर्षीय समीर श्रेष्ठ गम्भीर घाइते भएका थिए। त्यसपछि उनलाई उपचारको लागि अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको काठमाडौँ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी प्रेक्षक नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौँ। तपाईँ रेडियो सुन्दै रहनुहोला। रामेछाप नगरपालिकाको अनुरोध।
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 98692965998
12: हजुरको रेडियो 102.1 मेगा
0: विश्राम बसी हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार धनुषाको ढल्केबरमा गैराती एक महिलाको मृत्यु भएको छ। मिथिला नगरपालिका साथकै 27 वर्षीय पुनित देवी महत्तोको हत्या भएको हो। गैराती करिब 11 बजेतिर उनको शव घरमा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ। त्यहाँ उनको घाँटीमा डाम देखिएको हो। घटना लगतै प्रहरीले श्रीमान 34 वर्षीय श्रवण कुमार महत्तोलाई पक्राउ गरेको छ। प्रारम्भिक सोधपुछका क्रममा श्रवणले विवाद हुँदा आफूले श्रीमतीको घाँटे थिचेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ। धनुषाको विद्या नगरपालिकाबाट झन्डै 2 साता अघि अपहरणमा परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। यही भदौ 18 गते अपहरणमा परेका विदेह छका कमलेश महत्त्वका 15 महिने छोरा सिद्धान्तलाई गैराती विदेह 1-10 गजा क्षेत्रबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका नौकी पुनिता देवी पासवानलाई पक्राउ गरिएको धनुषा प्रहरीले जानकारी दिएको छ। स्याङ्जाको आँधी खोलामा आज ऋषि पञ्चमीको अवसरमा नुहाउने क्रममा एक महिलाको ज्यान गएको छ। वालिङ नगरपालिका 9 की 53 वर्षीय माया पाण्डेको शव भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नुहाय उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार भुम्रेको आँधी खोलामा नुहाउने क्रममा बिहान पाण्डेलाई खोलाले बगाएको थियो। वडा प्रहरी कार्यालयको टोली जनप्रतिनिधि र स्थानीय बासिन्दाले खोजी गर्ने क्रममा झन्डै 4 किलोमिटर टाढा वालिङ 13 शान्तिघाटमा ढुङ्गामा अड्किएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ। समाचार क्रम अन्तर्राष्ट्रिय समाचार अमेरिकाले पृथ्वीको कक्षामा पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि गरेको छ। अमेरिकाले यस्तो प्रकारको आक्रामक क्षमता रहेको स्वीकार गरेको यो पहिलो पटक हो। अमेरिकी वायुसेना सचिव ट्रोय मेस्कनले शत्रुको आक्रामक कारवाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न अनअर्बिट हतियार आवश्यक रहेको बताउनु भएको बीबीसीले जनाएको छ। हिजो आयोजित एयर स्पेस एन्ड साइबर कन्फरेन्समा बोल्दै माइङ्कले अमेरिका बदलिँदो खतराहरूको सामना गर्न तयार रहेको बताउनु भएको छ। तर उहाँले अन्तरिक्ष हतियारको क्षमता वा त्यसलाई कहिले कक्षामा स्थापित गरियो भन्ने बारेमा विस्तृत विवरण भने दिनुभएन। वरिष्ठ सैन्य अधिकारीहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता वृद्धि गर्ने योजना रहेको बताएका छन्। र अन्त्यमा खेल समाचार अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट खेल्न नेपाल आउनुहुने भएको छ। एनपिएलको टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणको लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ। 39 वर्षीय डेभिड वार्नर एनपिएल खेल्न आउने अहिलेसम्मकै ठुलो नाम हो। यसअघि पहिलो संस्करणमा कर्णाली आक्सले भारतका शिखर धवन, दोस्रो संस्करणमा विराटनगर किङ्सले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो। र जिम्बाब्वेका विकेट किपर ब्याटर ब्रेन्डन टेलरले भारतका दिग्गज सचिन तेन्दुलकरको नाममा रहेको सबैभन्दा लामो एकदिवसीय करियरको कीर्तिमान तोड्नु भएको छ। घरेलु मैदान अस्ट्रेलियासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको क्रममा टेलरले तेन्दुलकरको कीर्तिमान तोड्नु भएको छ। सन् 2004 डेब्यू गरेदा 22 वर्ष र 146 दिनको करियर सहित सन् 2025 अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका 40 वर्षीय टेलर सबैभन्दा लामो समयसम्म एकदिवसीय क्रिकेट खेल्ने खेलाडी समेत हुनुहुन्छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौँ। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। प्रधानमन्त्री राहत कोषमा मौजदा 14 अर्ब रुपियाँ पुग्यो। संस्थापन पक्षको महाधिवेशनमा भाग नलिन देवाको अपिल भने मुखदर्शक भएर बस्दिन। मकवानपुरको इन्द्र सरोवरमा इभी गाडी दुर्घटना हुँदा 4 जनाको मृत्यु। काठमाडौँमा बस र स्कुटर ठोकिँदा स्कुटर चालकको मृत्यु। अमेरिकाले पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि। र अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर एनपिएल खेल्न नेपाल आउने। अवस्था हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिई यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
0: बर्जर पेन्स
2: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
2: हुर्केकै गिरिराज चल्ला 150
3: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
4: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
3: विराज किसानको साथी
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
3: प्रोप्राइटर जय मानन्दर फोन 0485402039 0485405533 र 98540402039 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406 26 69 97 40 26 69 79।
2: भूक्षय नियन्त्रण गरौँ, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सडक निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सडक तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: गाडी भाडा कताको अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हद दाम बसे त्यति बस्ने
2: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति धेरै खेले
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
6: किसानको पक्षमा अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
7: कार्यक्रम कृषि सवाल
8: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सागपडा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz सङ्खुवा सभा रेडियो लाली 105.2 MHz धनकुटा रेडियो खबर पालिका 88.7 MHz धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा रेडियो बैतेश्वर 94.5 MHz ऐना पोखरी दोलखा रेडियो हिमाली 101.7 MHz दोलखा रेडियो रामेछाप 95.8 MHz रामेछाप हजुरको रेडियो 102.1 MHz रामेछाप रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा निलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 MHz धादिङ रेडियो चिम्टेश्वर 90.9 MHz बिदुर नुवाकोट रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 MHz कावसती नवलपुर रेडियो कावसती 102.6 MHz कावसती नवलपुर दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची भेरी एफएम 105.4 MHz नेपालगञ्ज बाँके रेडियो डोटी 98.5 MHz डोटी रेडियो रामारसन 92 MHz अछाम रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला रेडियो प्रभु 102.6 MHz कञ्चनपुर रेडियो बुङ्गल 98.3 MHz बझाङ सौगात एफएम 103.6 MHz बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ
9: आजको श्रृङ्खलामा हामीले कफी क्षेत्रलाई नजिकबाट हेर्ने प्रयास गरेका छौँ हुन त हामीले हप्तामा अथवा 2 हप्तामा करिब करिब कफी क्षेत्रलाई हामीले पटक पटक उठाउने प्रयास नै गरि नै रहेका छौँ किनकि हामीले कफी क्षेत्रलाई निर्यातजन्य बालीको अग्रपङ्क्तिमा राख्दै गर्दा चाहिँ कफी क्षेत्रमा चाहिँ पछिल्लो समयमा बन्दै गरेको बजार बृहत्तरका कुराहरू र कफी क्षेत्रको सम्भाव्यता समृद्धसँग जोडिएको र रोजगारसँग जोडिएको कुरालाई हामी उच्च महत्त्व दिएर उठाउने प्रयास गरि नै रहेका हुन्थ्यौँ र आजको श्रृङ्खलामा पनि प्राविधिक पाटोमा चाहिँ भने जस्तो किसानहरू किन चाहिँ अझै सम्भाव्यता हुँदै गर्दा पनि जागरण कफी क्षेत्रमा रहन सकेन हाम्रा युवाहरूलाई कफी क्षेत्रमा किन चाहिँ ल्याउन सकिएन किन आकर्षण गर्न सकिएन लगायतका विषय चाहिँ हामीले छलफल गर्नै पर्ने विषय पनि छन् त्यसैले आजको श्रृङ्खलामा हामीले अलिकति पाका कफी प्राविधिक हरिप्रसाद दाहाल आज हामीसँग हुनुहुन्छ विशेष गरी हामीले कफी क्षेत्रको सम्भाव्यतासँगै चाहिँ प्राविधिक रूपमा हामीले विभिन्न कुराहरूमा ध्यान दियो भने चाहिँ कफी क्षेत्रबाट समृद्ध छ र हामीले सिड टु कप अर्थात् उत्पादनदेखि उपभोक्तासम्म अथवा चाहिँ हामीले भन्दै गर्दा चाहिँ कफीको बिरुवा रोपणदेखि लिएर उत्पादनको सबै विषय र विशेष गरी प्रशोधित पाटमा पनि र निर्यातसम्मको पाटो र हामीले विशेष गरी कपसम्म ल्याउँदासम्मको कफीका प्रोसेसका कुराहरूमा हामीले कुराकानी गर्ने भने चाहिँ महत्त्वपूर्ण सम्भाग छ र सम्भावना छ र यो क्षेत्रले अझै पनि बेरोजगारहरूलाई 50,000 अब आवश्यक रह्यो भने लाखौँलाई पनि रोजगार दिन सक्ने महत्त्वपूर्ण क्षेत्र बन्दै गर्दा चाहिँ यसलाई हामीले थप जागरण ल्याउन सकेको खण्डमा अथवा बृहत्तर बनाउन सकेको खण्डमा चाहिँ यसबाट आउने प्रतिफल अब्बल छ र हामीले यतातिर सोच्नै पर्छ र राज्यले यतातिर के गरिराखेको छ र यसमा थप लगानी अथवा सपोर्ट गर्यो भने चाहिँ यसबाट आउने प्रतिफल अब्बल छ सबल छ भन्ने लगायतका विषयमा आज हामी कुराकानी गर्ने प्रयास गरेका छौँ र हामीले हाम्रा अतिथिलाई यिनै विषयमा स्वागत गर्दै छलफलमा केन्द्रित बनाउनुभन्दा अगाडि हामीले कफीको सन्दर्भ र कफीको महत्त्वपूर्ण विशेषतासहित सरकारलाई केही सुझावसहितको एउटा विशेष रिपोर्ट पनि तयार पारेका छौँ। पहिला रिपोर्ट राख्छौँ, रिपोर्टभन्दा पछाडि हाम्रा छलफल गरिएका विषयमा हामी यसलाई चाहिँ खोतल खातलको साथमा सूक्ष्म तरिकाले उठाउँदै यसको समाधानको लागि पनि के चाहिँ हुनसक्छ भन्ने विषयमा हामी पक्कै पनि छलफल गर्नेछौँ। हामीसँगै रहनुहोला। नेपालमा पहिलो पटक विक्रम सम्बत 1995 गुल्मी आपचौर निवासी हिरागिरीले बर्माबाट बिउ ल्याएर कफी खेतीको सुरुवात गरिएको इतिहास छ। यसै क्रममा पाल्पा, स्याङ्जा, पर्वत, अर्घाखाँची, कास्की, लमजुङ, तनहुँ, गोर्खा, ललितपुर, धादिङ, मकनपुर, म्याग्दी, सिन्धुपाल्चोक, काभ्रे लगायत भौगोलिक हावापानी र माटोको हिसाबले नेपालका मध्य पहाडी जिल्लामा अराबिका कफीको राम्रो सम्भावना देखिएपछि बिस्तारै यी बाहेक नेपालका अन्य मध्य पहाडमा पर्ने प्राय जसो जिल्लामा व्यावसायिक तथा फाटाफुट्टा रूपमा कफी खेती भइरहेको छ। कफीको विकास र विस्तारको आवश्यकतालाई मध्यनजर गर्दै गुल्मी जिल्लाको आपचौरमा पहिलो पटक व्यावसायिक कफी नर्सरीको स्थापना गरिएको थियो। यी र यस्तै प्रयासबाट उत्पादित कफीको बजार र व्यवस्थापन तथा प्रसंस्करणको व्यवस्थापन गर्नको लागि विक्रमसम्म 2040 रूपन्देहीको मणिग्राममा नेपाल कफी कम्पनीको स्थापना भएको थियो। विक्रमसम्म 2041 तत्कालीन स्वर्गीय राजा वीरेन्द्रको गुल्मी जिल्ला भ्रमणको अवसरमा गुल्मीको आपचौरका कृषकहरूको मागलाई ध्यानमा राखी विक्रमसम्म 2042 कफी विकास केन्द्र आपचौरको स्थापना भएको थियो। त्यस पश्चात केही हदसम्म भए पनि कफी खेतीको विस्तारले गति दिएको देखिन्छ। नेपालको विशेषतः मध्य पहाडी जिल्लामा कफी खेती गरिबी निवारण, रोजगारी सिर्जना, वातावरण सुरक्षा तथा दिगो आय आर्जन गर्ने एक लोकप्रिय खेतीको रूपमा स्थापित हुँदै आएको छ। हाल नेपालको मध्य तथा मध्य पहाडी जिल्लामा समुद्री सतहबाट करिब 800 भन्दा माथि हिउँ तुसारो नपरे ठाउँसम्म लगाइएको कफी गुणस्तरीय कफीको रूपमा उत्पादित भई विदेशतर्फको निर्यातले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने सङ्केत देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग दिनानुदिन बढ्दै गइराखेको परिप्रेक्ष्यमा कफी उत्पादन क्षेत्रको विस्तार गर्नु र कफी उद्योगको समग्र विकास गर्नु आजको आवश्यकता रहेको छ। कफी अन्य खाद्य बाली, तेलहन र औद्योगिक बाली जस्तो परापूर्व कालदेखि नै खेती गरिँदै आएको बाली होइन। कफी बाली नेपालमा भित्रिएको 1 पनि पुगेको छैन। बढ्दो सहरीकरणले विकास गरेको कफी संस्कार र नेपाली कफीको अन्तर्राष्ट्रिय अत्याधिक माग हुन थालेपछि कृषकहरू स्वतस्फूर्त रूपमा कफी खेतीमा लागेको विगत छर्लङ्गी छ। कफी खेती गर्ने क्रममा कृषकले भोगेका समस्याहरू र विभिन्न निकायसँग गरेका मागहरू र तिनको सम्बोधन गर्दै जाने क्रममा विभिन्न संघ संस्थाहरूको स्थापना र विकास भएको देखिन्छ। हालसम्म स्थापित निकायहरूको प्रकृति हेर्दा कफी खेतीको विकास र विस्तारसँगै उत्पादकत्व बढाउनको लागि आवश्यक म्यान्डेट पाएका निकायहरू यथेष्ट छन्, तर तिनको कार्य प्रगतिले भने जस्तो किसानका समस्यालाई समाधान गर्न नसकेको र उत्पादकत्वमा समेत उल्लेख्य सफलता हासिल गर्न नसकेको गुनासो सुनिन्छ। कुनै पनि उत्पादित वस्तुको बजार सबैभन्दा महत्त्वपूर्ण कुरा हो। उत्पादित वस्तुले बजार पायो भने जसको निरन्तरता र दिगो पनि हुन्छ। विदेशी बजारमा नेपालमा उत्पादन गरिने अराबिका जातको कफी सबैभन्दा महँगो र गुणस्तरीय कफी मान्ने गरिन्छ, जसको आधारबाट पनि भन्न सकिन्छ कि कफीको बजार सदाबहार छ। उच्च स्थानमा उत्पादन गरेको कफीको माग विश्व बजारमा निकै छ। पछिल्लो समयमा आएर नेपालमा खुलेका क्याफे तथा कफी हाउस एवं गुणस्तरीय होटलमा नेपाली अर्ग्यानिक कफीको प्रयोगको कारण नेपाली कफीको महत्त्व अझै वात्तै बढेको छ। नेपाली बजारमा समेत कफी कल्चरको विकास र कफी सेवनकर्ताको संख्या बढेको कारण स्वदेशी बजार पनि बिस्तारै फराकिलो बन्दैछ। कुनै पनि वस्तु तथा सेवाको व्यावसायिक उत्पादनको लागि श्रम एक महत्त्वपूर्ण पक्ष हो। श्रम शक्ति भएन भने उत्पादन हुन सक्दैन। रोजगारको नाममा नेपालबाट वर्षेनी लाखौं युवाहरू विदेश पलायन भइरहेका छन्। नेपालमा सम्भावना भएको व्यावसायिक कफी खेतीको सुरुवात गर्ने भने बाध्यतावश विदेश पलायन हुनेहरूको लागि पनि एउटा महत्त्वपूर्ण अवसर बन्नुको साथै नेपाली उत्पादनलाई पनि ठूलो टेवा पुग्ने देखिन्छ। धेरै देशहरूले अन्य मुलुकबाट कामदार लगेर उद्योग, कृषि लगायत विभिन्न व्यवसाय चलाउने गरेका छन्। हाम्रो देशमा आफ्नै नागरिकसँग भएको श्रम शक्तिलाई पनि उपयोग गर्न सकिरहेको अवस्था छैन।
8: कफी खेतीबाट आफू व्यवसायिक हुने मात्र होइन देशका बेरोजगार जनशक्तिलाई रोजगारको अवसर मिल्न सक्छ। स्वदेशमै बसेर पनि विदेशी धन आर्जन गरी देशको अर्थतन्त्रलाई समेत बलियो बनाउँदै देशलाई समृद्ध बनाउनुको लागि कफी खेतीले ठूलो सहयोग गर्छ। नेपाली कफीको माग स्वदेशी तथा विदेशी बजारमा बढिरहेको छ, तथापि यसको उत्पादन तथा निर्यात बढाउन भने जस्तो सकिएको छैन। यो क्षेत्रको समग्र मूल्य श्रृङ्खलालाई बलियो बनाउन तथा अवसरहरूको पहिचान गर्न अब ढिला गर्नै हुँदैन।
9: हजुर, कार्यक्रममा पुनः स्वागत छ। हामीले कफीसँग सन्दर्भ जोडिएको रिपोर्ट राखेका थियौँ र हामी यही नै विषयमा छलफल गर्दैछौँ। कार्यक्रम अवधि भर्ने यो विषयमा हामी खतल खतल गर्नेछौँ। हामीसँग अगाडि पनि भनिसकेको छु मैले, करिब 40 वर्षभन्दा लामो समय चाहिँ कफी क्षेत्रमै लाग्नुभएका कफी प्राविधिक हरिप्रसाद दाहाल हुनुहुन्छ, हामी उहाँलाई स्वागत गर्छौँ। यहाँलाई स्वागत छ, नमस्कार।
10: नमस्कार,
9: आराम हुनुहुन्छ?
10: आराम छ।
9: अहिले चाहिँ ललितपुर क्षेत्रमा हुनुहुन्छ है?
10: अहिले बसाइ चाहिँ काभ्रेमा बस्छु म।
9: काभ्रे कहाँ बस्नुहुन्छ?
10: काभ्रे पनौती बस्छु र हामीले कफीकै सन्दर्भमा चाहिँ हामी ललितपुरबाटै सुरु गरेको हो। सन्दर्भ यही विषयमा अब
9: करिब 40 वर्षभन्दा लामो समय यही क्षेत्रमा
10: कफीसँग परिचय चाहिँ लगभग 40 वर्ष भयो। हामीले व्यावसायिक रूपमा काम गरेको र कफीको के हो त कफी भनेर जानेको चाहिँ 58
9: कफीलाई जानेको भन्दै गर्दा तत्कालीन समयमा 40-50 दशकमा चाहिँ कफीका धेरै बिरुवाहरू रोपिएको पनि थियो, तर त्यो बिचमा कतिपय ठाउँमा कफीका बिरुवा काटिएको पनि थियो कि, त्यो पनि यहाँलाई अनुभव छ है? त्यो समयमा के भएको थियो अलिकति बताउनुहोस् न, किनकि त्योभन्दा अलिक पछाडि हामीलाई जानकारी छ, त्यो कुरा चाहिँ थाहा छैन।
10: यो विषयमा चाहिँ के हो भने हामीले 58 सालमा संस्थागत रूपमा विकास गर्नुपर्छ भन्ने जुन मोडल आयो
9: अथवा 40-देखिकै बिचमा भन्नुहोस् न,
10: यो बिचको पिरियडमा चाहिँ कफी एउटा हाम्रो नेपाली बाली त होइन, यो चाहिँ अन्तर्राष्ट्रिय स्तरबाट कफी नेपालमा चाहिँ रिसर्चको रूपमा आएको रहेछ भन्ने आयातित हो, सम्भावित खेती हुन्छ कि हुँदैन भन्ने हिसाबले त्यो एउटा प्रोजेक्टले नेपालमा भित्राएको थियो। र गुल्मीमा कफी आउनुभन्दा पनि अगा गुल्मीमा जुन 1995 हिरागिरीले भित्राउने भएको कफी नै नेपालमा प्रसार भएको भन्ने छ। र हाम्रोतिर चाहिँ ललितपुर जिल्ला भरि लगभग ललितपुर जिल्लाको 2-3 ठाउँमा चाहिँ कफीको नर्सरी चाहिँ 2039 सालबाट
9: सुरु
10: भएको छ। र त्यो बेला चाहिँ
9: ठुलादुलुङमा
10: हाम्रो चाहिँ त्यहाँ एउटा नर्सरी थियो, त्यो नर्सरीले उत्पादन गरेको हो। त्यसमा चाहिँ सिडिएचबी भन्ने एउटा संस्था थियो, त्यो संस्थाले कफी सुरु गरेको र त्यो सुरु गर्ने क्रममा कफीलाई चाहिँ अब मान्छेले चिया जस्तै खाने चिज हो भन्ने बुझेर त्यही बुझाइअनुसार 2-4 फुट सबैले लगेर रोप्ने प्रचलन आउँदै गर्दा कफीको त्यो जुन किसिमको फलाइ अब कफीको उपयोगिताको बारेमा त केही पनि थाहा थिएन। फलाइको हिसाबले मान्छेले कृषिमा यति चिज यति राम्रो फल्ने चिज पनि हुँदो रहेछ भन्ने हिसाबले त्यो एउटा मान्छेलाई भनौँ न आकर्षण हुने किसिमकै बाली देखेर मान्छेले उसले लगाउने उसले लगाउने लगाइयो,
9: जागरण
10: चाहिँ आइहाल्यो। तर अब त्यसको प्रोसेसिङको बारेमा केही पनि थाहा नहुनाले धेरै मेहनत गऱ्यौँ हामीले पनि त्यो किसिम त्यो भोगाइ भोगेकै हो, किनभने कफी टिपाइदेखि लिएर टिपाई गरिसकेपछि अनि ढिकीमा कुट्नेदेखि लिएर अनि त्यो बिन्स बनाएपछि अनि फेरि त्यसलाई भाँडीमा भुटेर अनि घट्टामा लगाएर चाहिँ पिसेर अनि त्यसरी पनि हामीले खायौँ र काठमाडौँसम्म पनि ल्याएर हामीले यसरी कफीको प्याकेटहरू बनाएर खुल्ला प्याकेट बनाएर ल्याएर पनि चिया पसलमा कहाँ कहाँ हुन्छ हाम्रो इष्टमित्र कहाँ कहाँ हुनुहुन्छ त्यहाँसम्म ल्याएर दिएर भने नि कफीलाई चाहिँ यसलाई अलिकति प्रमोसन गरौँ भन्ने हिसाबले लाग्दा लाग्दा यो त एक्लो त हुने चिज होइन रहेछ, यसमा संस्थागत नै चाहिन्छ भन्ने हिसाबले यो 58 सालदेखि चाहिँ यो पाल्पा जिल्लाबाटै एउटा संस्था गठन भयो जो जसको नेतृत्व ढाकेश्वर घिमिरेले गर्नुभयो।
9: संस्था त 42-45 सालमै यो गठन भएको थियो त,
10: त्यो बेलामा गठन भएको संस्था यति प्रचारमा आएन नि, अनि जति पछि आयो पछि आएपछि यसले चाहिँ
9: लगभग यो कफी महासङ्घ चाहिँ त्यो बेलामै भइसक्यो 44-45
10: त्यो चाहिँ पश्चिममा चाहिँ भइसकेको छ।
9: 49-50 त राजनीति यथा त कफी विकास बोर्ड आइसकेको थियो,
10: त्यो चाहिँ उता पश्चिममा भइसकेर त हाम्रो यता चाहिँ थिएन र उहाँहरूले हामीले सुरु गर्दाखेरि चाहिँ 58 सालमा ठ्याक्कै संयोगको हत पर्छ भने राजा वीरेन्द्रको जुन दरबार हत्या काण्ड भयो त्यो दिन हाम्रो कार्यक्रम थियो ललितपुरमा, हामीले जिल्लासँग बनाउने कफीकै कार्यक्रम बनाउने अनि त्यो कार्यक्रमले गर्दाखेरि बनाउन नसकेर हाम्रो ढकेश्वर सर उहाँ पुगेर फर्किनु भएको छ, त्यो कुरा याद
9: गर्नु भएको छ है। भनेपछि ललितपुरमा चाहिँ विशेष गरी मैले यो भन्दै गर्दा यहाँ चाहिँ करिब 40 वर्षदेखि कफीको नजिक हुनुहुन्छ, पारस्परिक सम्बन्धमै हुनुहुन्छ, यद्यपि 55, 56, 58 मात्रै अलिक ललितपुरमा जागरण आएको देखियो त्यसमा,
10: 58 सङ्गठन
9: सुरुवात थियो। पाल्पा मदन पोखरातिर धेरैले काटेका, गुल्मीतिर पनि काटे, साङ्जातिर पनि काटे भन्ने कुरा थियो, यतातिर पनि काटे,
10: काटेथे, धेरै बोर्ड थिएन नि, 8-10 बोर्ड लगाउने, अनि अब यो के उपयोग भएन भनेर काट्ने चाहिँ थियो। तर 58 सालमा जुन सङ्गठन बनाएर हामीले प्रचार प्रसारको रूपमा एउटा लग्यौँ अभियान, अनि त्यो अभियानले चाहिँ कफीको बुट्टा कहाँ काटिएका थिए त्यहाँ उम्रेका छन् कि ज्वारा सम्म खोदल्ने काम चाहिँ भयो, र अनि बिउ प्रसार गर्नुपर्छ, बिउ बनाउनुपर्छ, बेर्ना बनाउनुपर्छ, रोप्नुपर्छ भन्ने अभियान चलेर लगभग 58 सुरु भएपछि 59, 60, 63 त हामी त एकदम माथि नै
9: जागरणमा
10: एकदम अगाडि नै बढिसकेका थियौँ, र यो चिजले चाहिँ हामी कम्तीमा पनि अन्तर्राष्ट्रिय मूल्यसम्म
9: अथवा बजारसम्म
10: पुग्न सकिन्छ, पहुँच हुन्छ भन्ने हिसाबले लाग्दै लाग्दै गर्दै गर्दाखेरि अब नेपालकै बजारमा बेचिन्थ्यो त्यतिखेर चाहिँ, जो अन्तर्राष्ट्रिय बजारमा पुग्नुहुन्थ्यो उहाँहरूले उहाँहरूको पहुँचमा सामान हामीले ल्याइदिएपछि उहाँलाई त्यसरी लानुहुन्थ्यो र यसको बजार विस्तार थियो। अहिलेको जस्तो सहज स्थितिमा काठमाडौँ न कफी खान पाइन्थ्यो न क्याफे थिए, क्याफे भनेकै के हो हामीलाई त त्यो पनि थाहा थिएन।
9: अहिले यहाँले भनिराख्नु भएको छ, मैले सुनिराखेको छु, ललितपुरको विशेष गरी दक्षिणी भेगमा चाहिँ अहिले पछिल्लो समयमा अब्बल भएका मध्ये विशेष गरी दुग्ध व्यवसाय र कफीलाई चाहिँ एकदम अब्बल छ, र यसमा सहकारी क्षेत्रले राम्रो प्रगति गरेको र जागरण ल्याएको र धेरै किसानहरूलाई लाभान्वित गराएको उदाहरणहरू पनि छन्। यो भन्दै गर्दा कफी क्षेत्रमा राम्रो प्रगति भयो नि त्यसपछि है?
10: राम्रो प्रगति भएको हो, त्यसलाई चाहिँ नराम्रो भन्नु मिलेन। तर अब
9: कफी सहकारीहरू कसरी चले नि, अलिकति यो पनि जानकारी दिनु न मलाई।
10: कफी सहकारी चाहिँ कसरी भयो भने हामीले सुरुमा उत्पादक समूहहरू निर्माण गऱ्यौँ, प्रत्येक टोल टोलमै नै उत्पादक समूह निर्माण गरेको थियो। हामीले जिल्लाभरिमा लगभग 27 जति समूह निर्माण गरेको थियो। त्यही 27 समूहलाई नै उत्पादक सहकारीको रूपमा मान्ने भनेर हामीले 7 सहकारी त्यो समूहलाई गाभ्यौँ, र त्यो 7 सहकारीबाट अनि जिल्ला सङ्घ बनेर अहिले पनि जिल्ला सङ्घले काम गर्दैछ। उत्पादक सहकारीहरूबाट उत्पादन भएर जिल्लामा कफी उत्पादन गर्ने र जिल्लामा हुनेले बिजनेस प्रशोधन गरेर बिजनेस गर्ने त्यो कन्सेप्टमा बनाएको, त्यो चिज अहिले पनि चल्दैछ।
9: यस बजारीकरण अहिले अर्को स्टेजमा चाहिँ प्रवेश गर्नुभएको छ, निर्यात गर्न समस्या छैन, त्यसमा सहकारीले लिड गरेको छ सायद है,
10: अहिले सहकारीकै माध्यमबाट जान्छ हाम्रो
9: जिल्लाभरिको
10: कफी जान्छ, र अहिले जिल्लाले पनि अब भने जति भोल्युम त दिन सकेको छैन, उत्पादन घटेर गएको छ। अब उत्पादन घट्नुको पछाडिको कारण भने चाहिँ अब बसाइँ सराई नै हो एक मुख्य कुरा चाहिँ। अब हामीले म त्यहाँ काम गर्दै गर्दै रहँदा 66 सालसम्म हामीले करिब 30 टन पार्चमेन्ट बनाइसकेका थियौँ। अब अहिले अस्ति पनि म कफी सहकारीसँग पुगेको थिएँ, यो वर्ष 15 टन मात्रै भयो
9: भनेपछि
10: त्यसको अर्थ के हो भने 50% मान्छे नै हिँडेपछि त उत्पादन घट्ने त स्वाभाविकै भयो।
9: जस्तो अहिले यहाँले भन्दै गर्दा अब अलिकति मैले इतिहास र अहिलेको सन्दर्भ कसरी आएको छ माहौल भन्ने कुरा गरेँ, यो आवश्यक पनि थियो थिएन पनि, यद्यपि मैले अब चाहिँ मेन हाम्रो यहाँसँग गर्न खोजेको कुरामा प्रवेश गर्न चाहन्छु। कफीको चाहिँ विशेष गरी प्राविधिक पाटोमा चाहिँ समस्या भएर हो या अथवा यो भने जस्तो सल्युसन खोज्न नसकेर अथवा सम्भाव्यता चाहिँ दर्शाउन नसकेर चाहिँ भने जस्तो नयाँ किसानहरूलाई आकर्षण गर्न सकिएको छैन कि, जस्तो यहाँले ठ्याक्कै ललितपुरको साथले गर्दा उत्पादन पनि घटेको छ भन्नुभएको छ कि, जस्तो यो प्राविधिक रूपमा पनि अलिकति झन्झटिलो भएर हो कि अथवा चाहिँ हामीले आकर्षण साँच्चीकै गर्न नसकेर हो कि, राज्यले यहाँनिर अभिभावकत्व गर्न सकेन कि, अथवा के चाहिँ समस्या देख्नुहुन्छ
10: यसमा? समस्या त
9: एउटा बसाइ सराई पनि भन्नुभएको छ यहाँ,
10: एउटा मेन त बसाइ सराई हो, अर्को
9: जस्तो त्यहाँनिर सम्भाव्यता भएर राम्रो आमदानी भएको भए बसाइ सराई पनि हुन्थेन कि भन्ने कुरा कि,
10: त्यो चाहिँ मान्छेको त्यो आफ्नो सोचाइ समस्या र समयसँग पनि हुँदो रहेछ त्यो कुरा। अब हामी पनि अब त्यहीँ जन्मेको मान्छे लगभग चाहिँ 40-45 वर्ष हुँदाखेरि त्यहाँबाट उठेर हिँड्नुपर्ने भन्ने चाहिँ त्यो चिज सबै कुरा स्थापना गरिसकेपछि जुन जुन चिज चाहिने थिए ती चिजहरूको हामीले आवश्यकता यति भए पुरा होला भन्ने हिसाबले हामीले स्ट्रक्चर जति सबै तयार गरेर हिँड्नु भने चाहिँ त्यो मान्छेको बाध्यता हो। बाध्यता कसरी हुँदो रहेछ भने अब सबै मानव त एक ठाउँ मात्रै बस्दैन, अनि त्यही अनुरूप चाहिँ मान्छेले पढाइ लेखाइदेखि लिएर स्वास्थ्यका कुराहरू जोडिन्छन्,
9: चलायमान
10: अनि चलायमान हुनलाई पनि मान्छेलाई चाहिँ एक ठाउँबाट अर्को ठाउँ जान बाध्य हुँदो रहेछ। कतिपय मान्छेहरू त हामी अब यहाँ नै हामीले केही उद्यम गर्नुपर्छ भने यहीँ गर्ने हो, अब हामी जन्मेको मान्छे हामीबाट चाहिँ हामी माथि फड्को मार्छौँ एक किसिमको
9: भन्नेहरू पनि छन्
10: ती मान्छेहरूलाई पनि सन्तुष्टि छैन, किनभनेदेखि मैले के देखिरहेछु अहिले कफीमा समस्या भने देशभरि ललितपुरको मात्र कुरा होइन, यो देशभरिको समस्या के हो भने जुन जुन कफीका संस्था भनेर हामीले जे अपेक्षा गरेर बनाएका थियौँ ती सबै संस्थाहरू बनाउँदाखेरि त हामी पनि त्यसमा सहभागी छौँ, त्यो सहभागिता हुँदै गर्दा र हामीले बुझ्दै गर्दा हाम्रो अग्रजहरूले हामीलाई भन्दै गर्दा अब साँच्चै कफी एउटा देशमा चाहिँ एउटा प्रमुख बालीको रूपमा हुन्छ, यो बालीले नै हाम्रोलाई चाहिँ भाग्य भविष्य यसैमा छ भन्ने हामीलाई लागेको थियो र हामी त्यो किसिमले प्राविधिक बन्दीसम्म एउटा अवसर पनि कफीले जुराइदियो र अब अहिले चाहिँ त्यो सेक्सनमा कुरा गर्ने हो भने कफीका बारेमा जतिवटा संस्थाहरू बने यी सबै संस्थाहरू राष्ट्रिय स्तरका सबै सङ्घ संस्थाहरू जुन जिम्मेवारी संस्थाहरू छन् ती संस्थाहरूले पनि अलिकति चासो पो कम दिए हो कि भन्ने लाग्छ।
9: अहिले पछिल्लो समयमा
10: 2-4 वर्ष भइसक्यो मैले यसो हेर्दाखेरि त्यति तदारुक त देखिँदैन, होइन
9: लागेको त देखिन्छ, कफी सम्मेलन समेत पनि भयो,
10: होइन सम्मेलन त्यो मात्रै होइन नि सर, मैले भन्न जोड्न खोजेको कुरा कहाँ हो भने कफी साँच्चै यो देशमा टिकाउने नै हो भने कफीका लागि कुन मल प्रयोग गर्ने हो, कुन औषधि प्रयोग गर्ने हो, के बनाउने हो, कफीको लागि छारीको कुरा के हो, त्यसको आइडेन्टिफाई कसले गरिदिने हो, रोग किराको बारे यत्रो छ्यापछ्याप्ती रोग किरा लागेको छ यसको बारेमा चाहिँ कसैले यो चाहिँ गर भनेर भन्न सक्ने एउटा अवस्था छैन, त्यो त्यसको जिम्मेवारी को हो। अब हामीले बुझे त के थियो भने चिया तथा कफी विकास बोर्ड भनेको चाहिँ सरकारी निकाय हो, त्यो निकायले कुन कुन ठाउँ के आवश्यकता पर्छ त्यो प्राविधिकदेखि लिएर आर्थिकदेखि लिएर तालिमदेखि लिएर गोष्ठीदेखि लिएर के गर्नुपर्छ त्यो चिज उसले गर्ने होला, अनि नेपाल कफी व्यवसाय महासङ्घ
9: गर्न त गरिराखेको छ पर्याप्त छैन,
10: खोइ कहाँ गरिरहेको छ मलाई त खासै त्यति
9: अलिअलि
10: कार्यक्रम गरे होला नपुगे होला त्यो कुरा म जान्दिनँ, तर एउटा कुरा के हो भने कम्तीमा त्यस्ता संस्थाले एउटा अनुसन्धान र अध्ययनको विषय पनि गर्नुपर्छ नि भन्ने मलाई लाग्छ। त्यो चाहिँ अहिले पनि कफी मान्छे कफी जसले गरेका छ किसानले जसले गर्नुभएको छ उहाँलाई त्यो कफीप्रतिको मोह स्नेह माया ती चिजहरूले उहाँहरूलाई कहिले पनि त्यो बिर्सिनु नसक्ने
9: भनेपछि आफ्नो
10: उत्पादन त्यो जोड छ
9: आफ्नो बलसबुताले गर्नुभएको छ
10: गर्नुभएको छ
9: तर सपोर्टिङ छैन,
10: सपोर्टिङ भएन किनभने सपोर्टिङ त राज्यबाट फ्लो दिनु सक्नु पर्यो कि हामीले यो समस्यामा यो चिजहरूको प्रयोग गर्न सक्नु पर्यो भनेर भन्नु पर्यो, खोइ त अध्ययन अनुसन्धान खोइ त किनभने गभारको यस्तो यो व्हाइट स्टम्बर

0: भएकै हो।
1: एउटा चाहिँ भइराखेका किसानहरूलाई नैराश्यता भयो, अर्को चाहिँ नयाँ आउनको लागि पनि रोकावट, यो पनि एउटा कारण बन्यो।
0: मेन कारण यही हो नि, बाटोमा त बाटोमा बाघ छ भनेपछि त्यो बाटो को हिँड्छ र हिँड्दैन नि, किनभने मान्छेलाई एउटा के सोचेको हुन्छ भने अहिले त झन् नेपाली किसानहरू भनेका अब हामीभन्दा पछाडिका बच्चाहरू भनेका त बारीमा नकुल्चिने भइसके, किनभने उनीहरूले त पढाइ लेखेको क्रममा कृषि कसरी गर्ने भन्ने पनि जान्न छोडिसके, भनेपछि उनीहरूलाई त्यो चिज भन्दा पनि अहिले अहिले चाहिँ व्यवसायपट्टि आकर्षण हुने, खेतीपट्टि आकर्षण नहुने। अब खेतीमा विकर्षण हुनुको कारण चाहिँ के हो भने अब कफी रोपौँ गवारोले दिँदैन, अब अर्को रस्ट भन्ने आएको छ त्यसको नियन्त्रणको लागि कसैले केही पहल गरेका छन्, सामान्य त्यो 2 किलो निलो तुतो बाँडे भरले रस नियन्त्रण हुन्छ र गवार नियन्त्रणको लागि चाहिँ एउटा एउटा झोलमल बनाएर हाल्ने अनि यो यसो गर्ने भनेर भने भरले हुँदैन। स्थायी समाधानको लागि कम्तीमा पनि धेरै होइन, ल 100% कसैले काहीँ पनि गर्न सक्दैन, कम्तीमा 60% चाहिँ यो नियन्त्रण गर्न सकिने हो है भन्ने किसिमको त त्यसको जिम्मेवारी लिन त कोही
1: चाहिँ
0: सम्बन्धित निकायले त्यो गर्नुपर्छ।
1: अहिले जस्तो यहाँले भन्दै देशैभरका फार्महरूमा यही समस्या छ भन्नुभएको छ, नयाँलाई साँच्चै आकर्षण गर्नुको लागि वास्तवमा एउटा फोरम खडा गरेर सरकारी निकायमा चाहिँ यो खालका कुराहरू चाहिँ फेरि पुर्याएर एउटा वातावरण गऱ्यो भने फेरि सम्भाव्यता छ, किनकि बजार चाहिँ अब्बल बन्दैछ कि यो क्षेत्रको चाहिँ।
0: कफी त नेपालको अर्ग्यानिक भएको हुनाले यो क्वान्टिटीको रूपमा त धेरै पुग्छ नै, त्यो धेरै माग छ, त्यो हिसाबले त दिनै सकिँदैन होइन। तर अर्को योभित्र अर्को कुरा एउटा पनि समस्या आइसकेको छ हजुरले भन्दै गर्दा, कफी अहिले विश्व बजारमा कफीको माग त छ, कुन कफीको माग बढी छ या अब भोलि फेरि एउटा अर्को समस्या क्रिएट हुँदैछ, मैले त्यो कुरा देखाएको छु। त्यो चिजलाई
1: अहिले नेपालको अराबिकाको चाहिँ विश्व बजारमा जहाँ जति भए पनि बिक्छ,
0: अरबिका अरबिका नै कफी हो भनेर भन्नको लागि त यो अरबिका कहाँ कहाँ छ भनेर कसैले त्यो किसिमको लिस्टिङ गरेको छ र लिस्टिङ गरेर मात्रै हुन्छ, भोलि यहाँ जहाँ जम्मा हुनुपर्ने हो त्यहाँ आउँदा जम्मै घालगुले भएर आइसके हुन्छ, भनेपछि यो एउटा ठुलो समस्याको रूपमा छ। भोलि मार्केटले मलाई यो मात्रै भेराइटीको चाहियो भनौँ भने त्यो दिन के हेर्ने, त्यो पनि एउटा समस्या छ। त्यस कारणले यसलाई अब जात छुट्याएर खेती गरेर स्थायी छारीको लागि के गर्ने, मलको लागि के गर्ने र गवारोको लागि के गर्ने, यी तिनवटा चिजको समाधान भयो भने कफीमा त मलाई लाग्छ यो जति काठमाडौँ उपत्यकामा आएर अल्झेर बसेका किसान छन् ती किसान फेरि फिर्ता भएर खेती सुरु हुन्छ, फेरि जागरण हुन्छ। यो जागरण गराउनुको लागि अब हामीले हामी एउटा मात्रै बोल्दाखेरि त यहाँ यो देशमा सुन्ने मान्छे हुँदो रहेछ, अब जुलुस उठेर बोल्ने मान्छे छैन।
1: अब सँगै बोलाउँला कुनै फोरममा चाहिँ यो खालका कार्यक्रम आयोजना हामी आफै गरेर तपाईँहरूलाई सबैलाई सम्बन्धित निकायहरूलाई सँगै राखेर छलफल पनि गरौँला, ठिक छ, हामीले यसमा पनि अध्ययन गर्ने भयौँ, तर हामीले चाहिँ सम्भाव्यता भएका चिजहरूलाई चाहिँ साँच्चीको सम्भावना खोजौँ र सम्भावना देखाइदिउँ, युवा पुस्तामा स्वदेशमै काम गर्ने वातावरण बनाइदिउँ भनेर त बोलिराखेका छौँ, ठिक छ। यहाँको विषय मुद्दा उठिसके पछाडि यो विषय हामी पनि छलफल गरौँला भनेपछि अब लागत लगानी भन्दा पनि विशेष गरी प्राविधिक समस्या नै देखियो कफीमा,
0: यसमा सब निदान्त प्राविधिक समस्या हो यो समस्या, फेरि अब तल्लो लेभलका प्राविधिकहरूले गरेर समाधान हुने चिज पनि होइन, यसलाई चाहिँ राष्ट्रिय स्तरबाटै अध्ययनको रूपमा राखेर जोसुकै भएर सम्बन्धित निकायले गरिदिनुपर्छ र यसको साँच्चै नेपालबाट कफी उत्पादन गराउने हो भनेदेखि पेपरमा होइन नि त, फिल्डमा गरौँ न, फिल्डमा गर्ने गरी गर्ने का योजना पनि बन्नु पऱ्यो। मलाई एउटा चित्त नबुझेको कुरा के हो भने
1: भन्नुहोस् मजाले भन्नु,
0: एउटा किसानमा किसान कसलाई भन्ने मापदण्डै बनाउँदाखेरि, जस्तै बोर्ड भन्ने त राष्ट्रिय स्तरको चाहिँ एउटा संस्था हो, त्यो संस्थाले कार्यक्रम दिन्छ अरे भन्ने सुनेको छ, ककरले पाएका छन् त्यो विषयमा पछि कुरै गरौँला। तर त्यहाँ एउटा मापदण्ड के बन्दो रहेछ भने 400 रुपियाँ 500 रुपियाँ जग्गा भएको मान्छेलाई चाहिँ ग्रान्ट दिने,
1: अनुदान
0: दिने, त्यो किसिमको। जबकि
1: हाम्रो
0: देशमा त कस्तो किसान छन् भने 2 रुपियाँ पनि खेती गर्ने किसान छन्, 5 रुपियाँ पनि खेती गर्ने किसान छन्, 7 रुपियाँ पनि खेती गर्ने किसान छन्, त्योभन्दा माथि रहेका किसानलाई त हामी त ठुला किसान भन्छौँ। यदि राज्यको सोच त्यो 2 रुपियाँ पनि 5 रुपियाँ पनि 7 रुपियाँलाई नगर भने हो नि त, यो त यो भने त
1: सम्बन्धित लक्षित धेरै जसो किसान
0: लक्षित भएर यो कार्यक्रम पुग्नुपर्छ नि त, खोइ त कसले पायो त, कुन जिल्लामा कसले पायो भन्न सक्नुहुन्छ, कसैले भन्न सक्ने स्थिति छैन। त्यस कारणले यस्ता कार्यक्रम होइनन्, कार्यक्रम बनाउने भने 2 रुपियाँ पनि 5 रुपियाँ पनि 10 रुपियाँवाला किसानलाई दिएर ती किसानको संरक्षणको लागि तिनको लागि चाहिँ अनुदान दिएर तिनको लागि चाहिँ प्राविधिक सपोर्ट

0: गरेर तिनलाई चाहिँ ऊर्जावान बनाएर जान सक्यो भने कफी त धेरै म भन्दिनँ, तीन वर्षमा त फेरि यो देशमा जति अहिले उत्पादन भएको छ त्यसको चार भाग चाहिँ कफी बढाएर चाहिँ उत्पादन गर्न सकिन्छ। त्यो हामीसँग भएको एउटा अनुभव हो। मैले अहिलेसम्म जति ठाउँमा कफी गरेँ भनेर गरेँ, त्यो चाहिँ मलाई लाग्छ किसान कहीँ पनि किसानको त्यो गर्दैन कि भन्ने किसिमको उसले मनोभावना त्यो बनाएकै छैन, किनभने उसलाई सपोर्ट छैन। कफी त रोप्ने मन हो, रोपे पनि हो, तर के गर्नु, रोपेको वर्ष गभारो लगाएको, रोपेको वर्ष रोग लगाएको, अब छारी के बनाउने के दिने त्यो त्यो किसिमको कुरा भएन। अब हामीलाई चाहिँ इन्टरक्रपको रूपमा पनि त्यो छारीको बोटको व्यवस्था गरिदियो भए, त्यो चिजको चाहिँ आइडेन्टिफाई भएको भए हामी त्यसरी त्यसबाट पनि त आम्दानी लिएर चाहिँ थप आम्दानीको रूपमा त्यसलाई प्रयोग गरेर पनि कफी र त्यो दुइटा जोड्दाखेरि हाम्रो खर्च
1: लागत मूल्य अझ कम हुन्थ्यो। यहाँको कुरा सुन्दै गर्दा सठिकमा अन्तिम खण्डमा जस्तो अहिले यहाँको अनुभवले चाहिँ छारी चाहिँ के को ठिक हुँदैछ, के को गर्दा चाहिँ अझ बढी उत्पादन उत्पादकत्व भयो, यहाँलाई अनुभव छ कुनै?
0: होइन, यो यो कुराले मलाई के सिकायो है, के सिकायो भने हामीले सुरुमा पनि हामीले पनि छारीको लागि चाहिँ छायादार रोडको चाहिँ प्रबन्ध गर्नुपर्छ भनेर इभिलिभिलीलाई बढी प्राथमिकता राखेर किसानलाई रोपायौँ। अब त्यसको समस्या अहिले के भयो स्थानीय स्तरमा भने कफीको त्यो त्यो त टन्नै फल्छ, कोसा टन्नै फल्छ र त्यो टन्नै फलेको चिजबाट झर्ने त फेरि माटैमै जान्छ नि, अनि त्यो माटैमै गइसकेपछि त किसान त कफी मात्र हेर्ने भयो, त्यो बाली दुई तिन वर्ष नहेर्दाखेरि त त्यो कफीको भन्दा त त्यो इपिलको घारी चाहिँ धेरै
1: भयो,
0: अनि त्यो काट्न पनि सक्दो रहेछ, उखेल्न पनि सक्दो रहेछ। म एक ठाउँमा गएँ, दुई ठाउँ हेरेँ मैले, नुवाकोटमा र ललितपुरमा हेरेँ। अब त हामीलाई त डोजर पो चाहियो त, फेरि यो उखेल्नलाई त हिजो रोपियो, अब समाधानै गर्न छैन भयो, अब भित्र कफी छैन, जब बाहिर हेर्दा पुरै जङ्गल देखिन्छ, हेर्दाखेरि ठुलै बगैँचा होला भने जस्तो कफी 100 किलो कफी पनि बनाउन सकिएन भनेर भन्ने किसानको गुनासो छ। यो चिजलाई त समाधान दिनु सक्नुपर्छ हाम्रो। त्यो बेला के भने त्यो बेला चाहिँ तत्काल रूपमा छारी दिएर बाँच्छ होला भन्ने हिसाबले छारीको विकास गर्ने भनेर देशव्यापी रूपमा भएको कुरा त त्यही हो नि।
1: यो चाहिँ एउटा प्राविधिक कुरा भयो, कुन चाहिँ लामो समयसम्म चाहिँ ठिक हुन्छ।
0: हामीलाई दिनुपर्ने चिज के हो भने त्यस्तै छायादार रुख दिनु पर्यो, स्थायी रूपमा त्यो बोटले उत्पादन दिनु पर्यो, त्यो त्यो उत्पादनलाई हामीले बजारसम्म पुर्याउन सक्ने गरेको उत्पादन भइदियो, त्यो त्यस्ता चिजहरू हामीले कफीमा एड गरेर लग्यौँ भने एउटै छारीको रूपमा समाधान हुन्छ। अर्को कुरा, हामीले मलको रूपमा किसानलाई जुन जुन किसिमको मल हामीले जैविक वनस्पतिबाट बनाएर प्रयोग गर भनेर जुन जुन किसिमको सिकाइयो त्यो त गाह्रो रहेछ किसानलाई, अनि त्यो मलमा हामीले चाहिँ जुन जुन एउटा चाहिँ जीवाणु भनेर हामीले त्यतिखेर चाहिँ इएमलाई मात्रै प्रयोग गर्ने गरेको थियो, इएम प्रयोग गरेर मल बनाउँदा राम्रो हुन्छ भनेर भनेको, त्यो चिज पनि झन्झटिलो भयो। अब अहिले बजारमा चाहिँ टेक्नोलोजीले अलिकति फड्को मारे जस्तो मैले अनुभव गरेको छु। यो जीवाणु मललाई कफीमा जोडेर लाने भने उत्पादनमा अरू मलको आवश्यकता पनि परेन, जीवाणु मलकै प्रमोसन गर्नुपर्छ। र बजारको के रोग क्रियाको अध्ययन अनुसन्धानको लागि चाहिँ त्यही जीवाणु मललाई हामीले प्राथमिकतामा राखेर प्रयोग गर्दै गयौँ भने करिब करिब यो हिजो अस्ति बिग्रेका चिजहरू जुन गभारो किराहरू अरू अरू किसिमका किराहरू आइरहेका क्रियाहरूलाई पनि नियन्त्रण गर्छ यसले भन्ने पनि आइसकेका छ। जस्तै पूर्वी टिम्बोर भन्ने देशबाट अध्ययन गरेर आउने साइन्टिस्टहरू पनि मसँग पनि सम्पर्कमा हुनुहुन्छ, उहाँहरूले गरेका कुराहरू अनुसार कफीमा अब गभार नियन्त्रण गर्न सकिन्छ, तर 100% होइन, 60-70-80 बनाउँदै जान सक्छौँ हामी, यसलाई घटाउँदै जान सक्छौँ भन्ने पनि छ। यसरी त्यो भइदियो भने त कफी किसान त मैले उहाँसँग त मैले के पनि कुरा गरेँ भने यदि तपाईँको टेक्नोलोजीबाट आएको मल विषादी जुन भन्दा आएको जीवाणु मलको कुरा छ यसले कन्ट्रोल हुन्छ भने त तपाईँलाई त यो राष्ट्रमा त पूजा गरेर राख्नुपर्छ, किनभने यो त आएकै छैन, कसैले अध्ययन गरेकै छैन, यो यही चिज त चाहियो हो नि त किसानको लागि, त यो त वरदान साबित हुन्छ। र हामीले देशव्यापी रूपमा जहाँ जहाँ कफी गरिन्छ त्यो चिजमा अर्ग्यानिक एउटा मुभमेन्ट पनि चलाउन सक्यो, किसानको एउटा स्वास्थ्यको लागि चाहिँ सुधार पनि गर्न सक्यो भन्ने के
1: हुन्छ। निकै महत्त्वपूर्ण विषय सन्दर्भ जोडिदिउँ, हामी नयाँ कुरा प्राप्त गऱ्यौँ, हामीले अहिले चाहिँ कफी क्षेत्रमा विशेष गरी प्राविधिक कुराकै समस्या बढिरहेछ भन्ने खालको महत्त्वपूर्ण निष्कर्ष पनि निकाल्यौँ। यहाँको कन्ट्याक्ट नम्बर सेयर गर्न चाहनुहुन्छ देशैभरबाट, यहाँलाई सुन्दै गर्दा पक्कै पनि उहाँहरूलाई काम लाग्न सक्छ नम्बर यहाँको।
0: मेरो कन्ट्याक्ट नम्बर चाहिँ 98511
1: 20745 हुन्छ. हामीले समय दिनुभयो, सन्दर्भ जोडिदिनुभयो, यहाँका कुराहरूलाई पक्कै पनि हामी जनमानसमा पुर्याउनुपर्छ, किसानमा पुर्याउनुपर्छ भनेर पनि यहाँसम्म बोलाएको थियौँ, आउनुभयो, हामी धेरै आभारी छौँ. फेरि पनि यहाँलाई कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छु. नमस्कार.
0: नमस्कार.
1: हजुर, हामीले हाम्रा अतिथिलाई बिदा गरिसकेका छौँ. आज हामीसँग कफी प्राविधिक, लामो समयदेखि कफी क्षेत्रमै लाग्नुभएका प्राविधिक हरिप्रसाद दाहाल हुनुहुन्थ्यो. आज हामी उहाँसँग चाहिँ कफी क्षेत्रको अहिलेको समस्या, युवावर्गलाई किन चाहिँ आकर्षण गर्न सकिएन र कफी गर्नेहरूले मात्रै गरेका छन् नयाँहरूमा भने यस्तो किन जागरण भएन, अथवा चाहिँ साना किसानलाई, मध्यम वर्गका किसानलाई चाहिँ सरकारका कार्यक्रमहरूले किन चाहिँ समेट्न सकेन लगायतका विषयमा हामी छलफल गर्दै थियौँ. छलफलमा जुट्नुभएका उहाँलाई फेरि पनि आभार भन्दै आजको श्रृङ्खलाको समय सघाउँदैछौँ. यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू रहे भने हामी सम्बन्धित विज्ञान समिति निकाय मार्फत समाधान खोज्ने प्रयासमा प्रतिबद्ध भइ नै रहेका छौँ, जसको लागि 9855-97192 यो चाहिँ हामी हटलाइन नम्बरको सेयर गरेका छौँ. यहाँहरू धेरैले काम लागिराखेको छ, यहाँले नि शुल्क रूपमा चाहिँ यो नम्बरबाट सेवा सुविधा अथवा चाहिँ हामी सम्बन्धित ठाउँमा यहाँहरूको कुराहरूलाई पुर्याइदिनको लागि हामी प्रतिबद्ध भएर नै लागेका छौँ. अफेरबाट अनिहरूबाट पनि त्यसरी पनि नम्बर सेयर गरेका हौँ भन्दै असीम सापर यहाँको माझबाट बिदा हुने अनुमति माग्छु. स्वदेशमा रहौँ, कृषि कर्म गरौँ. नमस्कार.

0: अहिले साँझको 7 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: रंग बहार रंग बहार
3: बर्जर संगै उपहारे उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
2: घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ बर्जर पेन्स।
4: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
5: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु,
5: टाउको दुख्नु,
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
5: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
4: वाक वाकी लाग्नु, बान्ता हुनु,
5: शरीरमा बिमिरा आउनु।
4: डेङ्गु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
4: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप। हावाहुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
6: हावाहुरी चलेको बेला के नगर्ने,
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
6: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैँचाहरूमा फुलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैँचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैँचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
5: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैँचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
5: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
5: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
5: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
5: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैङ्क खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
1: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन।
2: ग्रिन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: मौरी पालन व्यवसाय र मह प्रशोधन।
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
1: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
1: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
1: फलफुल प्रशोधन र बजारीकरण।
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
1: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
2: प्राङ्गारिक कृषि वस्तु निर्यात।
1: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
3: हे माता, मेरो छोरोलाई के रोग लाग्यो?
2: झारफुक गरेर निको पारिदिनु पर्यो माता।
0: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
2: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
0: त्यसो भए ध्यान दिएर सुन्नी।
3: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
0: सुन्नु भए त
2: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98543-43-255, 048-45-100 छ, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।
4: हजुरको रेडियो 102.1 मेगाहर्ज।
5: मनमा किन कम छ?
6: महिलाको श्रम अधिकार र सम्मानको आवाज
7: कार्यक्रम साझा आवाज,
5: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
8: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
9: प्रोप्राइटर मधुमाया जीसी पढे हैन, प्रोप्राइटर बनेको छु। हेर्नुस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
5: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
10: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
6: पसिनाको सम्मान, समानताको अभियान
7: कार्यक्रम साझा आवाज।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
12: जहिले पनि यस्तै गर्छ, एक बिहानै र समसाझै।
13: को हो यो?
14: हामी
15: सामुदायिक सूचना नेटवर्क CIN साझा खबरको साथमा आएका छौँ।
14: सुन्न नबिर्सनुस् है,
15: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे
16: साझा खबर, अब सारा नेपाल तपाईँसँग।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
17: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सिआइएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सिआइएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रासपा सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान। काङ्ग्रेसको 15 महाधिवेशनका लागि निर्वाचन निर्देशिका जारी। विपद व्यवस्थापनको लागि संसदीय उच्च स्तरीय समिति गठन गर्न सभामुखलाई ध्यान आकर्षण।
1: जो जसले सहयोग गर्नुभएको छ उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको चाहिँ सदुपयोग हामीले यसरी गर्दैछौँ भन्ने कुरा पनि हामीले भन्नु छ।
0: सल्यानको दर्मामा स्कब टाइफसको त्रास। 3 सातामै 4 जनाको मृत्यु। 100 भन्दा बढीमा संक्रमण पुष्टि। संक्रामक पशुरोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन सहित सर्वसम्मतिले पारित।
2: विधेयक यो प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
0: भोटेकोशी बाढीपछि खानेपानी समस्या बढ्दै। पानीका मुहानमा झाडापखालाको जीवाणु भेटियो। बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता, लालपूर्जा लगायतका प्रमाणपत्र, राहदानीका कागजात हराएमा प्रतिलिपि निकाल्न सक्ने।
3: अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँहरूलाई सेवा बढी दिन कसरी सहज रूपमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
0: बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक। पहिलो खेल भारत र पाकिस्तान बीच हुने। निलम्बनका कारण नेपालको सहभागिता अझै अन्यलमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: नेपालका प्रमुख नदीहरू कोशी, गण्डकी, कर्णाली मात्र होइनन्, तिनका सहायक अरू नदीहरू पनि प्राय हिमालबाटै सुरु हुन्छन्। यसले भोटेकोशी जस्तै भयावह हिम पहिरो आयो वा हिमालय क्षेत्रमा ठूलो हिमपात फुट्यो भने तल्लो तटीय क्षेत्रमा विध्वंस हुन सक्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली नदी र हिम पहिरोको जोखिम बढेको भने विभिन्न अध्ययनले देखाइरहेकाले त्यसलाई रोक्नको लागि योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ। अब खबर सन्तोष गन्धर्वबाट।
5: भोटेकोशी बारीले खानेपानीका आयोजना र पाइपलाइनमा क्षति पुर्याएपछि विस्थापित बस्तीमा पानीको समस्या झन गम्भीर बन्दै गएको छ। रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन्। प्रभावित अनुमान अनुसार प्रारम्भिक अनुमान अनुसार ती आयोजनामा करिब 64 करोड रुपियाँ बराबरको क्षति भएको छ। नुवाकोटमा मात्रै 22 आयोजना क्षतिग्रस्त भएका छन्। विदुरका करिब 5,000 घरधुरीलाई पानी पुर्याउने फलुका खोलाको मुख्य आयोजना बाढीले बगाएको छ। अहिले केही स्थानमा ट्याङ्करबाट पानी वितरण भइरहेको छ भने कतिपय होल्डिङ सेन्टरमा फिल्टर, क्यालोरिन र बोतलको पानी उपलब्ध गराइएको छ। तर खाना पकाउने, कपडा धुने र नुहाउने पानीका लागि स्थानीय स्रोतमा निर्भर हुनुपर्ने अवस्था अझै छ। यसैबीच बाढीपछि पानी दूषित भएको प्रमाण समेत भेटिएको छ। विदुर नगरपालिकाले विभिन्न स्रोतबाट सङ्कलन गरेका 15 खानेपानीका नमुनामध्ये 5 इकोलाइन जीवाणु भेटिएको थियो। इकोलाइन मानिस वा जनावरको दिशामा पाइने जीवाणु हो। पानीमा यसको उपस्थिति भेटिनु दिशाजन्य प्रदूषण भएको सङ्केत मानिन्छ। यस्तो पानी प्रयोग गर्दा पखाला लगायतका विभिन्न संक्रमणको जोखिम बढ्न सक्ने चिकित्सकहरूको भनाइ छ। समस्या देखिएमा पानीका स्रोतमा क्लोरिनेसन गरेपछि पछिल्लो परीक्षणमा पानीको गुणस्तर सुधार भएको स्थानीय अधिकारीहरूले बताएका छन्। सल्यानको दारमा गाउँपालिकामा स्कब टाइफस संक्रमणबाट 3 सातामै 4 जनाको मृत्यु भएको छ। संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। मृत्यु हुनेमा दारमा 5 लयटा डाँडा कामका 69 तुलबहादुर खट्का, वडा नम्बर 6 मलिवाङका 82 बलबहादुर थापा, नरबहादुर बुढाथोकी र वडा नम्बर 2 सिङ्गेलीका 12 नरेश ओली रहेका छन्। उनीहरूको दाङ र नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। गाउँपालिकाका अनुसार हालसम्म किट परीक्षणबाट 100 बढीमा स्कब टाइफस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य संस्थामा अहिले पनि दैनिक 3-4 संक्रमण देखिने गरेको छ। बिरामीको संख्या बढ्दै गएपछि गाउँपालिकाले स्वास्थ्य कार्यालयसँगको सहकार्यमा विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन समेत गर्दै आएको छ। बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता, लालपूर्जा, प्रमाणपत्रदेखि राहदानीसम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न सकिने सरकारले जनाएको छ। बाढीका कारण महत्त्वपूर्ण कागजात हराउँदा प्रभावित नागरिकलाई दैनिक कामकाजदेखि सरकारी सेवा लिन समेत समस्या पर्न सक्ने भएकाले प्रतिलिपि लिन सकिने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सिआइएनसँग बताउनुभयो।
3: कागजात हराएको सन्दर्भमा प्राप्त गर्नको लागि हामीलाई तत्त्व कानुनहरूमा जस्तो तपाईँलाई प्रतिलिपि आवश्यक पर्यो, अब शैक्षिक परिचय प्रमाणपत्रको हकमा सम्बन्धित कानुनले नै भन्ला है, अहिले म त्यो तपाईँलाई भन्न सकिनँ। यद्यपि गृह प्रशासन अन्तर्गतका जतिपय कागज पत्रहरू छन् नि, जस्तो विशेष गरिकन सबभन्दा बढी पेचिलो रूपमा आउने चाहिँ नागरिकताको विषय हो, नागरिकताको प्रतिलिपि लिनको लागि चाहिँ अब पछिल्लो चरणका हाम्रा सम्पूर्ण तथ्याङ्कहरू चाहिँ कम्प्युटरमा अभिलेखिकै छन् होइन, व्यवस्थित भएको अवस्था छ। यसको लागि चाहिँ सम्बन्धित ओडाले त बाँचेले त कसैले त पहिचान गरिदिनु पर्यो नि, त त्यसले गर्दा सम्बन्धित ओडाबाट उहाँले एउटा सिफारिस ल्याउनु पर्ने अवस्था हुन्छ, त्यो सिफारिस लिएर आउनुभयो भने उहाँले प्राप्त गर्नुहुन्छ, त्यसमा केही समस्या छैन। कुनै प्र्याक्टिकल समस्या पर्यो, एकदमै गाह्रो अप्ठ्यारो समस्या परेका छन् भने त्यसलाई हामीले त्यही केस टु केस सल्टाउने कुरा सल्टाउँदै जाउँला, तर अहिलेकै कानुनी प्रावधानले पनि उहाँहरूलाई पाउन त्यस्तो समस्या छैन। अर्कोतर्फ हामीसँग जस्तो कतिपयसँग अब हाम्रो एनआइडी राष्ट्रिय परिचय पत्र कार्ड हराएको पनि हुनसक्छ, त्यो अब सन्दर्भमा चाहिँ हामीले अहिले इएनआइडीको कन्सेप्ट पनि ल्याएका छौँ, जस्तो उहाँले आफ्नो चाहिँ डेमोग्राफिक जुन इन्फर्मेसन चाहिँ अहिले राष्ट्रिय परिचय पत्र विभागले जुन बनाएको एउटा सिस्टम छ, त्यो पोर्टलमा उहाँले इन्ट्री गर्नुभयो भने त्यो इन्ट्रीको विवरणको आधारमा चाहिँ उहाँले त्यहाँबाट इएनआइडी पाउन सक्नुहुन्छ, जसबाट उहाँले एउटा त्यो नम्बर प्राप्त हुन्छ, त्यो नम्बरलाई उहाँले जताततै उपयोग गर्न पाउनुहुन्छ। त्यसैले अब भोलिको दिनमा धेरै निकायहरू रहँदाखेरि हामीले जिल्ला प्रशासन कार्यालयमा धेरै अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँहरूलाई सेवा बढी दिन कसरी सहज रूपमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
5: तर कागजात हराउँदैमा त्यसको अभिलेख नै हराउँछ भन्ने हुँदैन, अधिकांश सरकारी कागजात सम्बन्धित कार्यालयको अभिलेखमा सुरक्षित रहने भएकाले आवश्यक प्रक्रिया पुरा गरेर प्रतिलिपि वा पुनर्प्राप्ति गर्न सकिन्छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संक्रामक पशु रोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 संशोधन सहित सर्वसहमतिले पारित गरेको छ। आज बसेको समितिको बैठकमा विधेयकको प्रतिलिपि प्रतिवेदनमाथि छलफल भएपछि सभापति कृष्णबहादुर रोकायले परिमार्जन सहित पारित गर्न प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतिले पारित भएको हो। विधेयकमा संक्रामक पशु रोगको नियन्त्रण रोकथाम तथा सम्भावित संक्रमणबाट पशुधनलाई सुरक्षित राख्न आवश्यक कानुनी व्यवस्था समेटिएको छ। विधेयक पारित भएसँगै संक्रामक रोग पशु रोगको पहिचान नियन्त्रण तथा रोकथामका लागि कानुनी आधार थप बलियो हुने अपेक्षा गरिएको समितिका सभापति कृष्णबहादुर रोकायले बताउनुभयो।
2: पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 यो संशोधन प्रतिवेदन संशोधन सहित म पारित गर्नुको निम्ति म प्रस्ताव चाहिँ गर्दछु। मान्य सदस्यहरू, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको 2083 विधेयक यो प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सभापति लामिछानेले भोलि रासुपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। उच्चस्तरीय राजनैतिक संयन्त्र गठन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा छलफल गर्न बिहान 11 बजे बैठक बोलाइएको रासुपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। यसैबीच नेपाली कङ्ग्रेसले विपद व्यवस्थापनका लागि संसदीय उच्च समिति गठन गर्न सभामुखको ध्यानकर्षण गराएको छ। काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदिम्बेले सभामुख डोलप्रसाद अरियाललाई भेटेर ध्यानकर्षण गराउनु भएको हो। विपदपछिको राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग गरेको उहाँले बताउनुभयो।
1: राहत व्यवस्थापनदेखि र पुनर्स्थापनाको जुन पाटो छ पीडितहरूलाई हेर्ने, उहाँहरूको चाहिँ कुन अवस्था छ, बालबच्चाको कुरा हो, सुत्केरी महिलाहरूको महिलादेखि लिएर चाहिँ बालबच्चादेखि हरेक पाटोको कुराहरू छ, उहाँहरूको चाहिँ पुनर्स्थापनाको कुरा छ, नयाँ बस्ती कहाँनिर सुरक्षित ढङ्गबाट बसाउने, यो सबैलाई चाहिँ एउटा जिम्मेवारीपूर्ण ढङ्गबाट पारदर्शी ढङ्गबाट र जो जसले चाहिँ हामीलाई राहत दिनुभएको छ, जो जसले सहयोग गर्नुभएको छ, उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको चाहिँ सदुपयोग हामीले यसरी गर्दैछौँ भन्ने कुरा पनि हामीले भन्नु छ।
5: नेपाली काङ्ग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। पार्टीको 15 महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथमा केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो। निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्य समितिको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाउनेछ। निर्देशिकाले उम्मेद्वारका लागि आचार संहिता समेत लागू गर्ने मुख्य सचिव कृष्ण प्रसाद दुलालले सिआइएनलाई बताउनु भयो।
6: समग्र नेपाली कङ्ग्रेसको 15 महाधिवेशनको सुरुवातदेखि केन्द्रीय सभापतिको निर्वाचनसम्म, केन्द्र पदाधिकारी केन्द्रीय सदस्यको निर्वाचनसम्मको अहिले निरीक्षा बोलेको छ, यसले केही व्यवस्था गरेको छ। यो व्यवस्था अन्तर्गत उम्मेद्वारहरूलाई नेपाली कङ्ग्रेसको आन्तरिक संगठनिक प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरूका लागि पनि यो भड्किलो नहुने, खर्चिलो नहुने, आचार संहिता लाग्ने गरेको जसरी हामी त्यसलाई चाहिँ व्यवस्थापन गरेका छौँ, यसले नेपाली समाजलाई स्वच्छ बनाउनलाई पार्टीदेखि नै सुरुवात गर्नुपर्छ भन्ने आवाज सहितको निर्देशा जारी गरेका छौँ। यो निर्देशा नेपाली कङ्ग्रेसको केन्द्रीय निर्वाचनले जारी गरेर लागू गरिसकेको छ।
5: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना लिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातैवटा प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमना नलिई पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। पछिल्लो समय घरजग्गा कारोबारमा उल्लेखनीय रूपमा सुधार आएको छ। नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति अध्ययन प्रतिवेदनले गत आर्थिक वर्षमा घरजग्गाको कुल कारोबार रकम, संख्या, राजस्व र बैङ्क कर्जा प्रभावमा वृद्धि भएको देखाएको हो। साझा खबरमा अब खेल खबर। बङ्गलादेशको ढाकामा हुने साप च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासङ्घ सापले सार्वजनिक गरेको खेल तालिकामा पहिलो खेल आगामी नोभेम्बर 5 पाकिस्तान र भारत बीच हुनेछ। सोही दिनको दोस्रो खेल भने भुटान र बङ्गलादेश हुनेछ। नोभेम्बर 8 मालदिप्स र पाकिस्तान तथा श्रीलङ्का र भुटान खेल्नेछन्। नोभेम्बर 11 भारत र मालदिप्स तथा बङ्गलादेश र श्रीलङ्का बीच खेल हुनेछ। समूह एमा भारत, पाकिस्तान र मालदिप्स तथा समूह बीमा भुटान, बङ्गलादेश र श्रीलङ्का छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल नोभेम्बर 17 हुनेछ। अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाबाट निलम्बनमा रहेको कारण नेपालको सहभागिता भने अझै अन्यलमा छ।
0: सन्तोष गन्धर्व। आश्रय स्थलमा बसेका अभिभावकहरूले बालबालिकाको रेखदेखमा विशेष ख्याल गर्नुपर्ने,
7: सँगै खुवाउने, मधुर रूपमा पुरा गर्ने, कहिलेकाहीँ हँसी मजाक गरिदिने, ताकि त्यो बच्चाले अरू बेला जस्तै महसुस गरोस्।
0: दूषित हावाबाट लाग्ने रोगबाट बस्न मास्क अनिवार्य, विज्ञसँगको कुराकानी सहितको मिलिजुली नेपाली, साथै सुरक्षित बस्ती बसाउने बारेमा भूगर्भविदसँगको कुराकानी पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
9: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
8: 6 बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
9: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
0: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोषिलो खानेकुरा बाँडौँ।
8: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिआइएन।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
5: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली।
10: तपाईँ पनि बाढी प्रभावित बाल बालिकासँगै आश्रय स्थलमा बसिरहनु भएको छ। आश्रय स्थलमा सँगै बसेका ठूलो मानिसहरूले बालबालिकाको रेखदेखमा विशेष ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। बाल रोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत।
7: जन्मिन साथदेखि बच्चालाई साथ चाहिन्छ, चाहे त्यो आमाको किन नहोस्, उसलाई हेरचाह गर्ने हामी जो जति व्यक्तिहरू छौँ, चाहे उसको बाबुआमा होस्, अरू छरछिमेकीको मान्छे होस्, उनीहरूलाई छेउमा बसेर सकभर झन अत्याउने डराउने नगरिकन यसरी उसलाई हामीले विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन, उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मद्दत गरेको छौँ। काखमा लिने, सँगै बस्ने, सँगै खुवाउने, मधुर रूपमा कुरा गर्ने, कहिलेकाहीँ हँसी मजाक गरिदिने, ताकि त्यो बच्चाले अरू बेला जस्तै महसुस गरोस्। र अलि ठुलो बच्चा भएपछि उसँग खेल्नुपर्छ, खेल असाध्यै राम्रो हुन्छ। हाम्रो त त्यहाँ भिडभाड भइरहेको हुन्छ, जो महिलाहरूको बच्चा भइसकेको छ ती महिलाहरू यसमा झन् आमाहरू होला, हजुरआमा होला, उनीहरूले चाहिँ ठुलो भूमिका हुन्छ उहाँहरूको। उहाँहरूलाई हामीले त्यति बेला त्यहाँ हामी जो जान्ने बुझ्नेहरू छौँ उहाँहरूलाई हातमा दियो भने उहाँहरूले पनि त्यो उनीहरूको मानसिक स्वास्थ्यको लागि, उनलाई शान्त गर्नको लागि धेरै महत्त्वपूर्ण हुन्छ।
10: ठुलो स्वरमा नकराउन, काखमा लिन, नजिक बस्न अनि सँगै राखेर खानेकुरा खुवाउन सुझाव दिँदै हुनुहुन्थ्यो बाल रोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत। बेत्रावती बजार बाढीले तहस नहस बनायो, तर लगत्तै केही युवाहरू जुटे, सुरुमा सुरक्षित ठाउँ खोजे। पहिलेको बजार भन्दा माथि 3 टेन्ट राखेर अस्थायी आश्रय स्थल बनाए, फेरि थप सहयोगी हातहरू जुटे र अरू अस्थायी टेन्ट बने। दर्जन बढी परिवारका मानिसहरू यी अस्थायी आवासमा बसिरहेका छन्। ईश्वर थापा मगरको कुरा सुनौ।
12: अब हामीसँग सिर्फ हाम्रो शरीरमा भएको चिज बाहेक अरू केही छैन, न हामीले केही झिक्न पायौँ, ज्यान त सेकेन्डले बाँच्यो, हामीसँग अरू केही पनि थिएन। अब यो अवस्थामा भनेको एक अर्का नजुटिकन विकल्पै छैन, र त्यो अवस्थामा हाम्रा जो यङ साथीहरू हुनुहुन्छ उहाँहरू एकदम सहृदय रूपमा आफू सँगसँगै अरूलाई पनि समेटेर जानुपर्छ भन्ने हाम्रो जुन एउटा मेन्टालिटी बन्यो। अब यहाँ जङ्गलको बिचमा एकजना बसेर त केही पनि सम्भावना छैन, हामीले दुई चारजना बस्यौँ, दुई चारजना बसे अर्को थपिँदै गयो, त्यस कारणले चाहिँ यो बढ्दै गएको। तर युनिटी चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट कुरा हो। यदि म हिलोमा गाड्यो भने मैले साथीको सहारा मेरो लागि एकदम आवश्यकता हुन्छ, त्यस कारण एकले अर्कालाई सहकार्य गर्दै हामी जान्नु चाहिँ एकदम आवश्यक कुरा छ।
10: तपाईँ मास्क कतिको लगाउनुहुन्छ? बाढीपछि नुवाकोट देवीघाटका वासुदेव नेपालले चाहिँ मास्क लगाउन छोड्नु भएको छैन। यसको खास कारण एकैछिन सुनौ।
13: यो मास्क चाहिँ आफ्नो सुरक्षाको लागि, अब यो विभिन्न किसिमको चिजहरूले प्रदूषित भएको छ, वातावरण प्रदूषित भएको छ, वायु प्रदूषण भएको छ, यहाँको यो ठाउँ प्रदूषित छ अहिले, अनि यसबाट जुन ऊर्जा निस्किन्छ नि नराम्रो खराब चिज, त्यो चाहिँ हामी कहाँ सोझै डाइरेक्ट नजाओस् मुखबाट नाकबाट भनेर त्यसको रोक्नको लागि सुरक्षाको लागि मैले लगाएको मास्क चाहिँ यस्तै। अब हिँड्दा ओर्दा घरमा बस्दा त लाउने कुरो भएन, लाउँदिनँ, यता बाहिर निस्किँदा ओर्दा यहाँ यसो आउँदा अनि लाउँछु, धेरै मानिसहरूको समूह भावेलाई पनि लाउँछु, होल्डिङ सेन्टरमा जाँदा पनि त्यहाँ पनि लाउने गरेका छु।
10: तपाईँ चाहिँ मास्क कहाँ कहाँ जाँदा लगाउनुहुन्छ? हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। हिमालबाट बग्ने नदीका किनारमा बसेका बस्तीलाई कसरी सुरक्षित बनाउने?
14: उत्तरतिरबाट आउने खोलाहरूमा, नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू, ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ।
0: सुरक्षित बस्ती बसाउनु पर्नेमा भूगर्भविदको सुझाव, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
15: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147।

0: नेपालकै लागि।
1: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
2: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
3: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
3: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
4: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली हिमनदीहरूमा हिमपहिरो र हिमताल फुटेर जोखिम बढ्ने गति निकै तीव्र हुँदै गएको विभिन्न अध्ययनले देखाएका छन्। नेपालको हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदीको जोखिम अब अध्ययन गर्न आवश्यक छ। भोटेकोसीको जस्तो क्षति नहोस् भनेर बेलैमा योजना बन्नुपर्छ। हामीले भूगर्भविद प्रकाश चन्द्र घिमिरेसँग यसै विषयमा कुराकानी गरेका छौँ।
6: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन्, त्यस्ता ठाउँहरू, ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ। हाम्रो नेपालभित्रै पनि छ र हाम्रो मित्रराष्ट्र चिनबाट आउने नदीहरूको पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन, हाम्रो यो बर्खाको मात्र बेला होइन, अरू बेला पनि आउन सक्छ। यो त पहिरो भन्ने कुरो, हिम पहिरोको कुरो छ अहिले, हिम पहिरो त जुनसुकै बेला पनि आउन सक्छ। त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा बृहत कार्यक्रम, एउटा दृढ कार्यनीति नलिँदासम्म यस्ता घटना भइराख्छन्।
4: अहिलेको यो प्रविधिको समयमा होइन, अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल फोरकास्टिङ गर्ने कुराहरू, सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त। तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्, तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त।
6: जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुनोस् मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत। अरू केही गर्नु पर्न, एउटा डेडिकेटेड टिम होस्, त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट, कम्तीमा पनि नदी विज्ञहरू, पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस्।
4: अकल्पनीय होइन, यो त पहिल्यै नै पूर्वानुमान गर्न सक्ने विषय हो नि त। यस्तो हुनसक्छ एक दिन न एक दिन भनेर हो। त्यो कुरालाई चाहिँ ध्यान दिएर नगरपालिकाहरूले नक्सा पास गर्दाखेरि, मान्छे व्यक्तिहरूले नै आफ्नो घर बनाउँदाखेरि होइन, अब के कुरामा बढी ध्यान दिनुपर्छ? यहाँले अलिकति सङ्केत गरिसक्नुभयो,
6: पहाडतिरका बस्तीहरू भनेको हाम्रो नदीका किनारमा छन्, किन त्यही ठाउँ हुन्छ, त्यो नदीले बनाएको भू आकृति हो। अब नदीका छेउमा भएका टारहरू भनेका त्यो नदीले नै बनाएको, नदी हिँडेको ठाउँ हो। त्यसपछि नदीको एउटा निरन्तर पानीको एउटा इरोजन गर्दै खियाउँदै जाने एउटा जुन एउटा प्राकृतिक नियम छ, त्यही नियम अन्तर्गत अहिलेको अवस्थामा नदीको बेसिन छ भनौँ, रिभर बेड छ,
4: त्यही बेसिनलाई लिएर राजमार्ग बनाइन्छ फेरि अर्को जोखिम।
6: त्यही बेसिनमा हाम्रा बस्तीहरू त्यहीँ गएका छन् होइन। अब सबभन्दा ठुलो कुरो, पब्लिकले, नागरिकले सजिलो कहाँ हुन्छ, सहज जीवनयापन कहाँ हुन्छ, त्यहाँ त्यहाँ खोज्छ सबै रूपमा। तर त्यसलाई चाहिँ राज्यले प्लानिङ गर्नुपर्ने हो, राज्यले यस्तो बस्ती चाहिँ नबसाउनुहोस् भनेर अथवा कडा नियम बनाएर उहाँहरूलाई, उहाँहरूको फेरि पब्लिकको सहजीवनको ग्यारेन्टी गरेर।

0: त्यतापट्टि गरेर व्यवस्थापन गर्नुपर्ने हो, तर त्यो त भएन होइन, त्यो हिजो पनि भएको थिएन, आज पनि भएको थिएन, तर अब भोलिबाट गर्छ भन्ने चाहिँ मेरो एउटा आग्रह छ। अब यसमा हाम्रो घरहरू बनाउँदाखेरि सकेसम्म खोलाको छेउका जुन टारहरू छन् त्योभन्दा अलिकति माथि बनाउँदा राम्रो हुन्छ, त्यही एउटा सैद्धान्तिक कुरो भयो, तर अहिले व्यवहारिक रूपमा चाहिँ त्यो ऊ छैन, अब हामीले रोक्न सक्दैन अथवा सरकारले त्यो खालको नीति बनाउनु पर्यो, अब त्यही नै हो। अब अरू त्यो बाहेक घर बनाउँदाखेरिका जुन एउटा कोडहरू छन्, कन्डक्टहरू छन्, विधिहरू छन्, त्यो त अब सरकारले, नगरपालिकाले, स्थानीय निकाय मार्फत त्यो लागू गरिराखेको छ, त्यो आम ठाउँमा छ, तर अहिले यो जुन विनाशकारी बाढीको जुन सन्दर्भ छ त्यो सन्दर्भमा राज्य कम्प्लिटली जिम्मेवार त नभनौँ, अब राज्यले यसलाई चाहिँ हेलचक्राइ गरेकै हो, र राज्य मात्रै होइन हामी सब, हामी पनि, हामी यो विषयको मान्छे, हामी पनि हेलचक्राइ गरेको। नदी विज्ञान, भू विज्ञान र जल विज्ञान यो तिनवटा भनेको एक आपसमा एकदम अन्यानुसृत विषयहरू हुन् र जुन प्रकोप भन्छौँ, डिजास्टर भन्छौँ, अब यसका चाहिँ यिनीहरू एउटा यो विषयसँग सम्बन्धित घटनाक्रम हुन्। अहिले बाढी पहिरो हेर्ने तपाईँको कुनै निकाय छैन, तपाईँलाई अचम्म लाग्ला, अहिले एउटा बाढी आयो, पहिरो आयो भने हाम्रा सञ्चारका साथीहरू खानी विभाग पुग्नुपर्छ, खानी विभागको काम के हो होइन, खानी विभागको दायित्व के हो त्यो आफ्नो ठाउँमा छ। त्यसपछि एउटा हाम्रो राष्ट्रिय प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण भन्ने छ, त्यो नाम मात्रै छ, साइन बोर्ड छ, त्यहाँ एउटा के कर्मचारीको संरचना छ, त्यहाँ कुनै साधन स्रोत छैन, एउटा एक्सकाभेटर चाहियो सडक विभाग जानुपर्छ, एउटा अब भूगर्भ शास्त्री पठाउनु पर्यो, खानी विभाग त्यहाँ काज भरनी गर्नुपर्छ, अनि त्यस्तो अवस्थाका संस्थाहरू भएको देशमा अब यो त स्वाभाविक हो सर, यो हुन्छ।
1: अब अहिलेको घटनालाई तपाईँले हेरिरहँदाखेरि अब हामीले नागरिकलाई सचेत बनाउनको लागि, सबैलाई यो घटनाबाट पाठ सिक्नको लागि कस्ता खालका कार्यक्रमहरू गर्नुपर्छ सञ्चार माध्यमले पनि?
0: अब एकदमै नागरिकलाई सचेत गराउनको लागि सञ्चार माध्यमको एकदम विशेष भूमिका छ र तपाईँ राम्रो भूमिका निभाउनु भएको छ र म खास गरी जुन साझा खबर हाम्रो सिआइएन मार्फत जुन नेपालका सबै सामुदायिक रेडियोबाट यहाँहरूको सन्देश प्रवाह हुन्छ र उहाँ यहाँहरूले योसँग यस्ता विषयसँग जल्ला बल्ला विषयसँग सम्बन्धित कार्यक्रम बनाएर गर्नुभएको छ र यसबाट पब्लिकहरू धेरै लाभान्वित पनि हुनुभएको छ। तर हाम्रो पब्लिकको पनि एउटा मनोविज्ञान के छ भन्दाखेरि घटनालाई बिर्सिदिने, र त्यो टिमुरेमा पोहोर साल पनि त बाढी आएको थियो नि,
1: थिएन,
0: त्यो हामीले बिर्सिसकेका थियौँ। हामी यस्तो ठाउँमा बसेका छौँ भन्ने कुरोको बोध हुनु पर्यो, अनुभूति हुने गरेर हामीले शिक्षा भनौँ एउटा सञ्चार र सम्प्रेषण गरौँ, सञ्चार माध्यमको दायित्व त्यो हो, त्यो गरिराख्नु भएको छ। र अर्को सबैभन्दा महत्त्वपूर्ण भूमिका हाम्रा एकदमै अधिकार सम्पन्न हाम्रा पालिकाहरू, स्थानीय सरकारहरू छन् र ती स्थानीय सरकारहरूले यो विषयमा एकदमै डेडिकेटेड भएर गर्नुपर्छ।
1: बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकतादेखि लालपूर्जासम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न पाउने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। नेपाली काङ्ग्रेसले पार्टीको 15 महाधिवेशनलाई मर्यादित बनाउनको लागि नयाँ निर्वाचन निर्देशिका जारी गरेको छ। काङ्ग्रेसले विपद व्यवस्थापनको लागि संसदीय उच्च समिति बनाउन सभामुखको ध्यान आकर्षण गराएको छ। र बङ्गलादेशको ढाकामा हुने साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि भदौ 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: रंग बहार
3: बर्जर संगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
2: बर्जर पेन्स
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फुलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
4: उपाय नम्बर 1 बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्
5: उपाय नम्बर 2 साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
4: उपाय नम्बर 3 बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्
5: उपाय नम्बर 4 2 लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भेनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
4: उपाय नम्बर 5 मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
5: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
5: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 49 40 मा सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
3: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
3: लक्ष्य 22 पटक।
2: स्वीकृत बजेट 88 लाख।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैङ्क खातामा भुक्तानी गरिने।
3: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
3: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
3: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
3: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
3: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
2: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
2: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
3: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
2: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन।
3: ग्रिन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
2: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
3: मौरी पालन व्यवसाय र मह प्रशोधन।
2: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
3: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
2: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
3: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
2: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
3: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
2: फलफुल प्रशोधन र बजारीकरण।
3: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
2: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
3: प्राङ्गारिक कृषि वस्तु निर्यात।
2: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
3: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
2: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
3: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनमियारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनमियारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269969 9740269969।

0: रेडियो पावर घटना विषयको सशक्त संवाद।
1: कृष्ण भण्डारीज्यू, म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद, नमस्कार।
1: अब दस भदौको प्रलयकारी यो बटेकोसी बाढी र त्यसबाट चोट खेपेका ऊर्जा क्षेत्रका पात्रहरू मध्येको एउटा तपाईँ पनि पर्नुहुन्छ। यो सेक्टरले के गुमायो, के बाँकी छ, म त्यहाँबाट सुरु गर्छु।
2: धन्यवाद। अब तपाईँले त सुरुमै अब एउटा चाहिँ अहिले संयुक्त राष्ट्रको महासभा पनि यही समयमा हुँदैछ र यो जलवायु सम्मेलन पनि यो कोपको यो 2031 चाहिँ सम्मेलन पनि यो टर्कीमा हुँदैछ। अब यहाँले एउटा चाहिँ नि राम्रो प्रश्न पनि गर्नुभयो। सुरुवात चाहिँ अहिले अब प्रधानमन्त्रीज्यू, सम्मान्य प्रधानमन्त्रीज्यू चाहिँ यसपालि संयुक्त राष्ट्रको महासभामा जाने कुराहरू तय भइ नै रहेको
1: हुन्छ। त्यसमा उठाउने एजेन्डामा अहिले म छलफल गर्छु। सुरुमा चाहिँ यो भोटेकोसी बाढीबाट ऊर्जा क्षेत्रले के गुमायो, के बाँकी छ?
2: अब यसले गुमाउन त अब धेरै नै गुमायो होइन, अब किनभने अब करिब करिब हाम्रो चाहिँ नि 13 प्रोजेक्ट चाहिँ नि अहिलेको यो अहिलेको भदौ 10 गतिको बाढीले गर्दाखेरि त्यो क्षति हुन पुगेको छ, जसमध्ये 11 पूर्ण रूपमा क्षति नै छ। अब दुईटा आयोजनाहरू चाहिँ अब त्यो चाहिँ त्यो बाढीले अलिकति गर्दा कम क्षतिहरू भएका छन्। 13 प्रोजेक्टहरू छन्। अब यसमा टोटल चाहिँ नि अहिले हामीले त्यसका डेटाहरू, त्यसका चाहिँ नि तथ्याङ्कहरू आउने क्रम जारी दिन्छ र अहिले त्योभन्दा पनि यो सबभन्दा प्रमुख चाहिँ नि राहतको लागि कसरी चाहिँ नि त्यसलाई चाहिँ ऊ गर्ने भन्नेमै सबैको ध्यान केन्द्रित राहतमै गइरहेछ।
1: त्यसको रिकभर कसरी हुन्छ?
2: अब यसको
1: 431 MW त प्रधानमन्त्रीले घोषणा गर्नुभएको छ, राष्ट्रिय प्रसारणमा विच्छेद भएको छ,
2: ठिक हो। अब यसको रिकभर भनेको चाहिँ तपाईँको लगभग अब हाम्रो अहिलेको हाइड्रो पावर मात्रै क्षेत्रमा मात्रै लगभग करिब करिब 2.5-3 रुपियाँको क्षति भएको छ। अब यो क्षतिलाई कहाँबाट पुर्ताल गर्ने, कहाँबाट चाहिँ पुनर्निर्माण गर्ने, पुनरुत्थान गर्ने भन्ने कुरो अहिलेको चुनौती चाहिँ हो होइन। त्यो भएको हुनाले अब यसको लागि चाहिँ नि अब 2-3 कुरा छ। अब सरकारले दिने राहतका कुराहरू पनि एउटा छ। अब यो लस एन्ड अब अहिले यो हाइड्रो पावर यो क्लाइमेट चेन्जको कारणले गर्दा जुन हिमाल चाहिँबाट जुन ग्लेसियर चाहिँ विस्फोट भएर जुन किसिमले यो घटना घट्यो नि, यो अब अहिलेको हिसाबमा यो क्लाइमेट चेन्जकै कारणले, जलवायु परिवर्तनको यो कारणले नै यो क्षतिहरू भएको भन्ने अनुमान छ। अब यो त अध्ययनको विषय पनि छ, इसी मोडले त्यो अध्ययन पनि गर्दैछ। त्यसले गर्दा आजका दिनमा यसलाई पुनरुत्थान गर्नको लागि अब यसका पूर्वाधार पुनरुत्थानको पनि छ, हाइड्रो पावर डेभलपको पुनरुत्थान पनि छ। त्यसले गर्दाखेरि अब यसको लागि चाहिँ कहाँबाट यसको चाहिँ रिकभर हुन्छ भन्ने कुरो जुन प्रश्न गर्नुभयो, त्यसको लागि चाहिँ नि हामीले यो लस एन्ड ड्यामेजबाटै हामीले चाहिँ त्यो प्राप्त गरेर त्यसलाई चाहिँ अब हामीले चाहिँ त्यो युद्ध स्तरमा काम गरियो भने पनि 2.5 यथास्थितिमा पुर्याउन सकिन्छ कि भन्ने लक्ष्य छ हाम्रो।
1: लस एन्ड ड्यामेजको रिकभर
2: अब त्यो लस एन्ड ड्यामेज चाहिँ अब अहिले चाहिँ यो क्लाइमेट चेन्जको जुन हाम्रो फन्ड छ, त्यो फन्ड चाहिँ अहिले यहाँले मैले त्यो अघि पनि जोडेँ मैले, किनभने यो यसको लागि चाहिँ अब हाम्रो प्रधानमन्त्री, सम्मान्य प्रधानमन्त्रीज्यू जाँदै हुनुहुन्छ र नेपालको अहिले यो जलवायुको कारणले गर्दा जुन हाम्रो घटना घट्यो त्योलाई त्यसलाई चाहिँ नि उहाँले सम्बोधन गर्ने हामीले अपेक्षा राखेका छौँ। अब त्यो के छ त्यो भोलि त्यो थाहा होला होइन। अब संयुक्त राष्ट्रसङ्घमा अब यो महासभामा यो कुराहरू राख्यो भने अब त्यहाँबाट चाहिँ अब नेपाल त अब हाम्रो चाहिँ यो त अब यङ माउन्टेन जोनमा छ, अब हामीले ठुलो क्षति बेहोर्नु पर्यो र नेपालले यो आफ्नो यो अहिलेको लस एन्ड ड्यामेजको लागि उहाँले त्यो एउटा कुरा राख्न चाहिँ नि उहाँले सक्नुभयो भने त्यसबाट पनि हामीले लस एन्ड ड्यामेजको चाहिँ त्यसको फन्ड भनौँ न त्यो प्राप्त गर्न सकिने एउटा आधार हुनसक्छ। दोस्रो चाहिँ अब यसको लागि पनि तिनवटा, मेरो बुझाइमा यसको लागि पनि तिनवटा कोणबाट जानु पर्ला जस्तो लाग्छ। एउटा त प्रधानमन्त्रीज्यूले अब यसलाई चाहिँ परस्पर अब चाहिँ त्यो उत्सर्जक राष्ट्र भनौँ न, अब आजका दिनमा हामीले चाहिँ कार्बन डाइअक्साइड चाहिँ उत्सर्जन राष्ट्र को छ भन्दाखेरि आजका दिनमा देखे सबभन्दा बढी त
1: छिमेकी चीन नै छ,
2: छिमेकी चाइना पनि चाइना छ, इन्डिया छ, इन्डिया छ, अमेरिका त भइहाल्यो। त्यस कारणले उत्सर्जक राष्ट्रहरूकोमा उहाँले चाहिँ परस्पर उहाँले कुरा गर्न सक्नु पर्यो होइन। त्यो भयो भने एउटा त्यो कारण हुन्छ,
1: तिनीहरूसँग कडा कुरा गर्दा यी तीन देशबाट फेरि घेरिने र हामी अझ खतम हुने अवस्थातर्फ जाँदैन
2: होइन। त्यो हुँदैन। अब नेपाल भने यस्तो कन्ट्री हो कि अब चाहिँ नेपाल त एउटा स्पेसियल कन्ट्री, हाम्रो बायोडाइभर्सिटी भन्ने देश हो होइन। अब हामी त्यहाँ दुईटा ठुला राष्ट्रको बिचमा हामी छौँ। अब यो त सबैको यो के भने यो म त यो प्रकृति चाहिँ कसैको चाहिँ निजी त हुँदैन नि, यसले कसले सिमाना पनि भन्दैन, यसले बोर्डर केही भन्दैन यसले। त्यस कारणले अब आजका दिनमा त्यो चाइनाबाट ग्लेसियर फुटेर आयो भन्ने आजको समय छ, म त त्यो मात्रै पनि भन्दिनँ, हामी पनि कारक छौँ। जस्तै हिमाल आरोहणको कारणले पनि केही न केही प्रभाव त तापक्रम वृद्धिमा त्यसले पनि सघाउ पुर्याइरहेको छ, त्यसले पनि हिमाल मेल्टिङ भइरहेको छ, त्यही मेल्टिङको कारणले गर्दा पनि हाम्रो यो बाढी पहिरोलाई यो त वर्षिनी यस्तो क्षति त पुगिरहेछ नि, किनभने यो जलवायु चक्र हो यो होइन। त्यसमा अहिले यहाँले भन्नुभयो म त्यति आत्तिनँ किन पर्दैन, यसले एउटा एलर्ट गराएको हो प्रकृतिले नेचरले पनि एलर्ट गराउँछ नि त.
1: ओके, एउटा तिनवटा देशमा परस्पर रूपमा
2: एउटा छलफल गर्नु पर्यो. अर्को अर्को अर्को अर्को कुरो चाहिँ नि अब यो उत्सर्जक राष्ट्रहरूसँगले जुन कार्बन डाइअक्साइड जति चाहिँ नि इमिज मतलब त्यो गर्छ त्यो हिसाबबाट एउटा चाहिँ त्यो हामीले क्लेम गर्न सक्नु पर्यो.
1: हजुर.
2: तेस्रो चाहिँ अब त्यो नि भएन भने अब आइसिजे भन्ने हाम्रो इन्टरनेसनल कोर्ट अफ जस्टिस छ, अब अन्तर्राष्ट्रिय न्यायालयमा पनि यो कुराहरू राख्न सकिने आधार अब यसलाई चाहिँ के भने अब न्यायिकको हिसाबबाट जाँदा त्यहाँबाट जानु पर्यो. न्यायिकको अब अहिले त यो न्यायिकको कुराहरू पनि धेरै उठिरहेछ होइन. अब यो क्लाइमेट वित्त भनौँ न जलवायु वित्त कोषबाट पनि हामीले चाहिँ यो राहत चाहिँ लिन सकिने आधार बनाउन सक्यो भने यो दुईटा कारणले चाहिँ अहिलेको हाम्रो यो अहिलेको क्षति यो क्षति पनि अब भनौँ न अब ठुलै क्षति छ.
1: पुनर्वास पुनर्निर्माणका लागि 8 खर्ब वरिपरि
2: चाहिने नै भयो अब किनभने अब यसले यसका पूर्वाधार पनि धेरै नोक्सान भइरहेका छन्. त्यो भएको हुनाले यो एउटा चाहिँ नेपालको लागि आज आज पो यो चाहिँ नि ग्लेसियर फुटेर त्यो भटेको सीमा चाहिँ जुन किसिमको त्यो आयो यसको त अब हाम्रो त धेरै जसो हिमालहरू त ग्लेसियर केही उसबाट पर्छन्. जस्तै मेरै जिल्ला सिन्धुपाल्चोकमा पनि भटेको सी पनि त्यहाँ पनि पर्छ होइन. त्यहाँबाट पनि ग्लेसियरहरू आउने. तर के भने यो यो ग्लेसियर डेभलप भएको पनि हिमाल मेल्टिङको कारणले भएको हो. यो क्लाइमेट चेन्ज यो यो अहिले जुन किसिमले हामीले
1: तर 500 वर्ष अगाडि पनि हिमाल त पग्लिन्थ्यो होला नि.
2: अब यो पग्लिने यो साइकल मैले अघि पनि भने नि यो जलवायु साइकल भन्ने भइरहेको हुन्छ. यसपालि चाहिँ बढी भयो. त्यो किन बढी हो भन्दा यो
1: क्लाइमेट चेन्ज भन्दा क्लाइमेट क्राइसिसको कुरा हो.
2: क्लाइमेट क्राइसिस पनि क्लाइमेट क्राइसिसै भनौँ न. अब यसको कारणले यो बढी भइरहेछ. अब यसलाई न्यूनीकरण गर्ने भने त के भने अब यो हाम्रो चाहिँ 2045 नेट जिरोमा पुग्ने लक्ष्य छ नि सरकारको. त्यसमा पुग्नलाई त हामीले त
1: नेपालको हंस 0.01 छ. अब त्यो पुगेर नपुगेर के अर्थ
2: के अर्थ भएन
1: आज
2: होइन. अब हामीले त के भने के अब हामी पैसा प्रकृतिलाई पनि बचाउने कि पैसा पनि कमाउने भने जस्तो हामी
1: वायु बहन गर्ने
2: अब यो हामी के भने यो सस्टेनेबिलिटी डेभलपमेन्ट भन्छौँ. अब यो थ्रेसहोल्ड भन्छौँ एसडिजी गोल भन्छौँ सस्टेनेबल डेभलपमेन्ट गोलको लक्ष्य पुर्याउने मिट गर्ने भन्ने कुराहरू भन्छ. यो कुरा गर्नको लागि त इनर्जी सेक्टरमा त जानै पर्यो किनभने त्यहाँ यो मात्रै भएन हाम्रो हाइड्रो पावर पनि लगभग इनर्जी इनर्जी रिन्युएबल नै हो होइन. अरू त्यसो अब त्यो थ्रेसहोल्ड भित्रै राखेको छ होइन इनर्जीलाई ऊर्जालाई भने. अब त्यसको लागि चाहिँ कमसे कम अब हामी यो सम्बद्ध राष्ट्रले पनि नेपाललाई राम्रैसँग हेर्नु पर्यो. उत्सर्जक राष्ट्रले पनि नेपाललाई
1: त्यसमा त सबभन्दा बढी चाइना त्यसपछि अमेरिका भारत भन्दै आउँछ.
2: अब सम्बद्ध
1: तिनै देशहरू नेपालको विकासका लागि लगानी गर्ने दाता देश पनि
2: हुँदैन. त्यस कारणले अब यो पेरिस डिक्लेरेसन जुन छ त्यो पेरिस डिक्लेरेसनमा चाहिँ कमसेकम त्यो कुरालाई हामीले अक्षरेश पालना होस् र नेपालले त्यसबाट चाहिँ हामी भित्री हुनु नपाओस् भन्ने कुरा हो. यसको लागि चाहिँ प्रधानमन्त्रीज्यूले यसपालिको उसमा चाहिँ उहाँले सम्बोधन गर्ने हामीले अपेक्षा राखेको छ.
1: तपाईँ यो भन्दै हुनुहुन्छ तर म तपाईँसँग कुरा गर्दा गर्दै अमेरिकाबाट एउटा न्युज आइरहेको थियो. अमेरिकाले चाहिँ त्यहाँको अहिलेको डोनाल्ड ट्रम्प प्रशासन के गर्दैछ भन्दाखेरि बाटो अर्को छ उसको. कोइला र ग्यास ऊर्जा केन्द्रबाट हुने उत्सर्जन सम्बन्धी सीमालाई उसले बाइडेनको पालामा लिमिट गराएको थियो. त्यसलाई अब लिमिट नरहने गरेको निर्णय गरिसक्यो. हाम्रो त त्यसबाट 310 अर्ब डलर बचत हुने रहेछ. किन लिमिट गर्नेतिर लाग्ने व्यापार गर्ने हो पैसा जोगाड गर्ने हो. उनीहरू त्यतातिर लागेका छन् उनीहरू त अर्को बाटोमा छन् पेरिस डिक्लेरेसनबाट बाहिरिएको छ.
2: अब अमेरिका जबसम्म म यही भन्छु कि यो तिनवटा देशको सोलिडारिटी नभएसम्म अहिले क्लाइमेट चेन्जको हामी जति नारा लाए पनि जे जे गरे पनि अब अहिले सबभन्दा ठुलो उत्सर्जक राष्ट्र यिनै हुन् र अहिलेको आर्थिक वृद्धि हासिल गर्ने राष्ट्र पनि यिनीहरू नै हुन्. अब यसलाई चाहिँ के भने हामी जस्तो अल्प विकसित राष्ट्रको यसमा सूचीमा परेको नेपाललाई त के भने हामीलाई अब उहाँहरूको कुरा जे भए पनि अब हामीले चाहिँ अब जीवाश्म उद्योग अब जीवाश्म इन्धनले चाहिँ उहाँहरू त त्यो गर्नुपर्छ. अब हामी त रिन्युएबल इनर्जीमा चाहिँ हामी जानु पर्यो. त्यसको लागि त अब त्यो
1: अन्तर्राष्ट्रिय
2: तर अमेरिका जबसम्म यो अहिलेको यो पेरिस डिक्लेरेसन भनौँ अब यो अहिलेको जलवायुको उसमा उहाँहरूको छ अमेरिकाको लिडरसिप ऊ भएन भने यो केही अर्थ
1: औचित्य छैन
2: छैन
1: अब गर्ने के त. उनीहरू विकास गर्छन् उनीहरूले विकास गरे बापत सिर्जित समस्याको हामी न्याय मागिरहेका छौँ. यो पनि अर्को हास्यास्पद कुरो जस्तो पनि लाग्छ. फेरि
2: त्यही भएर म चाहिँ नेपालले के भन्छु भने अब रिन्युएबल इनर्जी भनेको सस्टेनेबिलिटी भएको हुनाले अब सस्टेनेबिलिटीको गोल गर्नुको लागि
1: अब त्यो त हेर्नुहोस् फेरि हाइड्रो एनर्जी पनि ध्वस्त हुँदो रहेछ यस्तो खालको अवस्था आउँदाखेरि. त्यहाँ लगानीकर्ताको मनोबल गिरेको कुरा आएको छ.
2: म त हात तिन्न किनभने अहिले जलविद्युत क्षेत्र भनेको यस्तो चिज हो. अब यो यो के भने यो यस्ता क्लाइमेटका साइकल चलिरहेको हुन्छ होइन. त्यसले गर्दा त्यति हात तिर्नु पर्दैन. यसले चाहिँ के देखायो भने अब तिमीहरू त अझ बेसी एलर्ट हुनु पर्यो है. तिमीहरू सतर्क हुनु पर्यो. अब त्यही खालको डेभलपमेन्ट मोडल चेन्ज गर्नु पर्यो. अहिले हामीले जुन किसिमको अहिले हाइड्रो पावरमा हाम्रा संरचनाहरू ती संरचना म त साँच्ची भने अब चाहिँ अन्डरग्राउन्ड स्ट्रक्चरमा जानुपर्छ हरेक आयोजनाहरू यो हाइड्रो पावरमै भन्छु म
1: अहिले
2: अन्डरग्राउन्ड स्ट्रक्चरको एउटा मोडेल पोचेको चिलिमी भन्छौँ हामी. अब आज चिलिमीमा पनि अब कन्ट्राक्टको त्यहाँ त्यो पनि अरू कम्पेयर दाँजोमा अझ त्यो जोगिया भन्छौँ हामी. किन भन्छौँ भने त्यहाँ त्यतिखेर एउटा कमजोरी चाहिँ के देखियो भने त्यहाँ हामीले जुन इनलेट टनेल छ त्यो टनेलमा चाहिँ हामीले चाहिँ त्यो अटोमेटिक चाहिँ ढोका गेट बनाएको भए त्यो फ्लड त्यहाँ पर्दैन थियो कि.
1: किनभने
2: होइन त्यहाँ भित्रको संरचना भनौँ त्यो त अन्डरग्राउन्ड पावर हाउसै भित्र छ त. माथि इन्टेकबाट पानी आउँछ तब इनलेटबाट खर्छ तब टेलर्समा पानी छिर्छ भने चाहिँ हाम्रो संरचना जम्मै भित्र हो सबै छ. तर त्यहाँ भइदियो के भने त्यहाँ त्यो नोक्सान चाहिँ के भने त्यो जुन फ्लडको लेदोहरू छ नि त्यो लेदो चाहिँ त्यो टनेल लेदो छिर्या भने क्षति भएको हो. अब अहिले त उद्धार कार्य धमाधम भइरहेछ. अहिले नेपाल आर्मीले पनि त्यहाँ धमाधम उद्धार कार्य जारी राखेको छ.
1: हजुर
2: त्यस कारणले त्यो कम हुन्थ्यो त्यो ढोका चाहिँ त्यो अटोमेटिक गेट भइदिए भए. अनि अर्को मैले यहाँलाई जोड्नुपर्ने कुरा चाहिँ यो अर्ली वार्निङ सिस्टम जुन हाम्रो छ नि. अब हाम्रो त सातवटा बेसिन छन् ठुल्ठुला जलाधारका ठुल्ठुला होइन जहाँ कि हिमालबाट आउने नदीहरू 6,000 पिकबाट 6,000 खोला नाला बहिरहेछ त. त्यहीबाट हामीले जलविद्युत विकास गर्ने त्यो मात्रै होइन हाम्रो पानीको स्रोत पनि त्यही हो होइन. त्यस कारण यो म त यो क्लिन वाटर ट्याङ्क भन्छौँ हामी हिमाललाई. त्यो हिमाल संरक्षण चाहिँ जबसम्म हुँदैन तबसम्म यो क्लाइमेटले दुःख दिइरहेछ. त्यस कारणले अब हिमाल पनि जोगाउनु पर्यो हामीले. त्यस कारण यो सस्टेनेबिलिटीको डेभलपमेन्ट गर्ने भने अब हिमाल चाहिँ जोगिनुपर्छ भन्ने मलाई लाग्छ.
1: अब ऊर्जा चाहिँ हिमाल जोगाउने ऊर्जा पनि उत्पादन गर्ने ऊर्जाका संरचनाहरू अब क्लाइमेट फ्रेन्डली पनि बनाउँदै लानुपर्ने अवस्था आयो. कुनै पनि बेला विस्फोट हुने रहेछ हेर्नुहोस् त्यो थेक्ने गरेका संरचना कसरी बन्न सम्भव छ. मान्छेको मनोबल त घट्यो नि
2: होइन ठिक भन्नुभयो. तर त्यो त्यस्तो जुन किसिमको हुन्छ अब ऊर्जा
1: मनोहरमा बाढी आउँदा मान्छे भागा भाग
2: होइन त्यो त त्यो भएको छ. तर के भने जलविद्युत क्षेत्रमा यसले मैले अघि पनि भने यो एलर्ट रहे मलाई होसियार चाहिँ बनाएको छ. अब त्यही खालको हाम्रो संरचना डिजाइन अब कस्तो किसिमको प्लानिङ गर्ने भन्ने कुरो चाहिँ सिकायो क्या अहिले. त्यो अब अहिले त पुरै इन्टायर
1: के गर्न जरुरी छ हाम्रो डिजाइनिङ नै चेन्ज हुने
2: नै चेन्ज गर्नुपर्छ. अब किनभने अब त्यो भनेको के भने हामी चाहिँ अर्ली वार्निङ सिस्टम हरेक आयोजना अब राख्नु पर्यो होइन. कतिखेर फ्लडहरू आउँछ के आउँछ भनेको त्यसले निर्धारण गर्छ. त्यो मात्रै होइन
1: होइन
2: यो त अब हाम्रो हाइड्रोलोजी मेट्रोलोजी डिपार्टमेन्ट छ यहाँ मौसम अनुमान महाशाखा भन्ने छ. अब उहाँहरूले गर्नुपर्ने कुरा हो. त्यो कुरा त अब हामीलाई पनि हामी सबै निजी क्षेत्रसँग पनि सहकार्य गरेर त्यो चाहिँ केही कस्ट निकालेर हामीले त्यो वार्निङ सिस्टमका मेकानिजमहरू बनाउन सकिन्छ नि. डिजाइनमा
1: 15-20 लाखको लगानी हो त्यसको लागि भन्नुहुन्थ्यो रिजन भक्त कास्ताहरू हेर्नुहोस् होइन.
2: त्यो फरक फरक छन्. अब त्यो कुन खालको टेक्नोलोजी लिउँ कस्तो खालको लिउँ हाम्रो अन्तर्राष्ट्रिय अभ्यास कस्तो भएको छ. किन यहाँ नेपालमा मात्रै त यो क्लाइमेट क्राइसिस त होइन होला नि त. हरेक ठाउँमा छ. कहीँ भूकम्पबाट हुन्छ कहीँ फ्लडबाट हुन्छ कहीँबाट चाहिँ समुद्रको चाहिँ उसबाट हुन्छ. अब हरेक यसका उहरू छन् होइन. त्यसले गर्दा नेपाल चाहिँ नि अब एउटा माउन्टेनिङ कन्ट्रीमा आएको हुनाले अरू हिमालबाट मेल्टिङ भएर आएको हुनाले यो क्राइसिस भएको हो. तर के भने अब हाम्रो पनि फेरि कस्तो हुन्छ नि हाइड्रो पावरमा डिजाइन कस्तो हुन्छ भने 200 टाइम चाहिँ फ्लड आयो भने पनि त्यो डिसास्टर नहुने खालकोले डिजाइन गरे हुन्छ कि. अब यसपालि चाहिँ त्यसलाई क्रस गरेर आइदियो कि हो त्यो खालको. त्यही भएर अबको चाहिँ हामीले चाहिँ डिजाइनमा चाहिँ अलिकति सुधार गर्नुपर्छ.
1: अब कस्ता कस्ता आयोजना बन्नेवाला छ.
2: ठिक राम्रो प्रश्न गर्नुभयो. अब मैले नेपालमा अब गर्ने अब मैले यी अहिलेका आयोजनाहरू सबै रन अफ रिभर जल प्रभावी आयोजनाहरूभित्र पर्छन् होइन. अब अनि अब रिजर्भमा जानुपर्छ. अब
1: रिजर्भ
2: प्रोजेक्टहरू चाहिँ किन राम्रो हुन्छ यसले फ्लड पनि कन्ट्रोल गर्छ जलविद्युतको विकास पनि त्यत्तिकै भइरहेको हुन्छ इन्भाइरोमेन्ट पनि सस्टेनेबल मतलब जोगिने भयो वन जङ्गल जोगिने भयो होइन. अब यो वातावरण फ्रेन्डली चाहिँ अबको यो रिजर्भर हुन्छ. त्यो भनेको तपाईँ
1: कुलेखानी जस्तो
2: कुलेखानी पनि त कुनै खोला नाला त होइन. त्यो आकाशको पानी पनि त पानी अनि पानी संरक्षण पनि भयो. हामीले ऊर्जा संरक्षणको कुरा गर्छौँ हामी. पानी संरक्षण जो ऊर्जा संरक्षण यसले मल्टिडिसिप्लिनरी फ्याक्टरहरूले चाहिँ यसलाई फाइदा दिया हुन्छ. यो जलाशय आयोजन जलाशयमा पनि चारवटा हाम्रो चाहिँ यो छन्. एउटा त जलाशय नै भयो अर्को बहुद्देश्य जलाशय भयो अर्को पम्प स्टोरेज पनि भयो जलाशय नै हो त्यो पनि एउटा पम्प स्टोरेज भयो अर्को चाहिँ सिजनल स्टोरेज भयो जस्तै बर्खाभरि अब हाम्रो त खोला नाला त प्रशस्त पानी हुन्छ बर्खामा ल रिजर्भ गरिदिने हिउँदा पिक लोडमा चलाइदिने होइन. अब त्यो पनि एउटा चाहिँ हाम्रो भूगोलले हाम्रो यहाँको प्रकृतिले त्यो पनि साथ दिएको छ. र अर्को फेरि यसलाई जोड साथसाथै जोड्दा अब रिन्युएबल इनर्जीमा अब सोलरको लागि पनि ब्याट्री ब्याकअप स्टोरेज हो. अब अहिलेको जुन अस्ति घटना घट्यो त्यो हाम्रो 700-800 मेगावाट चाहिँ त्यसलाई चाहिँ रिप्लेस गर्नुको लागि तुरन्त गर्नुको लागि त अब हामीले चाहिँ यो सोलर ब्याट्री स्टोरेज गरेर गर्न सक्यो. यो त छ महिना 1 वर्षमा इन्स्टल भइहाल्छ.
1: नेपालमा तपाईँले भने जस्तो रिजर्भ वाटर सिस्टमको यो ऊर्जा उत्पादनका लागि कस्ता कस्ता मान्छेहरू, विदेशी लगानीकर्ताहरू अथवा स्वदेशी नै कस्ता मान्छे इच्छित छन्, उनीहरू के भनिरहेका छन्? यो बेला चाहिँ तपाईँहरूको त अब कनेक्सन होला नि?
2: होइन, छ। अब यो बारेमा अब नेपालमा अब दुईटा कुरा विदेशी आउने हो, हामीले दुईटा हुन्छ। अब हामीले लगानीकै इन्भेस्टमेन्ट ल्याउने हो भने त हामीले एफडिआई सिस्टमबाटै ल्याउने हो।
1: हजुर,
2: वैदेशिक लगानी होइन, प्रत्यक्ष वैदेशिक लगानीको आधारमा आउने एउटा भयो। म त के भन्छु भने म त एफडिआई भन्दा पनि म चाहिँ के भने यो सहुलियत ऋण होइन, जस्तै वर्ल्ड ब्याङ्क एडिबी अब अन्तर्राष्ट्रिय क्षेत्रले अब यो सबै चाहिँ नि उसले दिइरहेको हुनाले अब यसलाई चाहिँ नि सहुलियत ऋणबाट चाहिँ नि अब प्राइभेट सेक्टरमा त्यो प्राप्त त्यो आयो मतलब त्यो लगानी आयो भने हामीलाई चाहिँ नि सघाउ पुग्छ, ताकि हाम्रो यहाँको ब्याङ्कमा डिपेन्डेन्ट हुन नि परेन। अब हाम्रो नेपालको ब्याङ्कको लिक्विडिटी अहिले पो प्रशस्त छ त, यो त सधैँ चाहिँ नि स्थिर त हुँदैन होइन, अब अपडाउन भइरहेको हुन्छ। त्यो भएको हुनाले हामीले चाहिँ लङ लास्टिङ चाहिँ नि सहुलियत ऋण प्राप्त गर्यो भने अहिले यो पुनर्स्थापना के अरे पुनस्थान गर्न सकिन्छ, यस्ता प्रोजेक्टहरू बन्न चाहिन्छ। यो चाहिँ जलाशयुक्त होला किनभने अलिक महँगो चाहिँ हुन्छ तर दिगो हुन्छ।
1: तर किशोर भण्डारीज्यू, जस्तो के देखिरहेको छ भन्दाखेरि अहिले चाहिँ नेपालमै लगानीको वातावरण भएन भनेर भएको पैसा पनि ब्याङ्कमा थुप्रिएको, राष्ट्र ब्याङ्कले त्यसलाई खिचिरहेको सुनिन्छ बेला बेला। अब यस्ता घटना पछाडि अलिअलि चलायमान भएको सेक्टर यही थियो, यो पनि अब ध्वस्त भइसके पछाडि त्यहाँ लगानी गर्ने वातावरण अब बन्नु त मान्छे तयार छ?
2: ठिक भन्नु हो। मैले के भने मैले यो बारम्बार के भनिरहेको छ भने नेपालमा अब यो हाम्रो यो कछुवा दरी गतिको तालले यो डेभलपमेन्ट हुन सक्दैन ऊर्जा क्षेत्र, किनभने आजको दिनमा 15-20 वर्ष भइसक्यो, 115 वर्षमा जम्मा 4200 मेगावाट विद्युत उत्पादन गरेका छौँ भने हामी कुन दरमा दौडिरहेछौँ, कुन स्तरमा दौडिरहेछौँ हामी, भनेपछि हाम्रो चाहिँ अहिले नेपालको यो कछुवा गतिले यो डेभलपै हुँदैन। त्यस कारणले यसलाई चाहिँ हामीले चाहिँ ऱ्याबिट पोलिसी जबसम्म आउँदैन र वान विन्डो पोलिसी आउँदैन र यो सहुलियत ऋण हामीले प्राप्त गर्दैनौँ, यस्तै हो। त्यस कारणले अब यसलाई हामीले फड्को नै मार्ने अब यही हो। अब अहिलेको सरकारले पनि त अब 10 वर्षमा 30,000 मेगावाट चाहिँ त्यो पनि घोषणा मात्रै गरे, त्यो त कमिटमेन्ट गरेका छ होइन, त्यो पनि छ। अब पहिलाकै त्यो गठबन्धन सरकारले पनि चाहिँ कङ्ग्रेस सहितको गठबन्धन सरकारले पनि 28,500 मेगावाट चाहिँ 10 वर्षमा बनाउने भनेको छ। अब 115 वर्षमा 4200 मेगावाट बिजुली निकालेका छौँ आजका दिनमा, भनेपछि हामी कुन स्तरमा हामी दौडिरहेछौँ यो हाइड्रो पावर, यसरी हुँदैन। यस कारणले अब हाम्रो त यो मल्टी डिसिप्लिनरी चाहिँ यो ऊर्जा क्षेत्र भएको हुनाले यसले पूर्वाधारका विकास पनि यही हो। यस कारणले चाहे हामी कृषि भनौँ, पर्यटन भनौँ, जे जे भने पनि अब यसको पूर्वाधार भने ऊर्जा नै हो।
1: उनीहरूको सोच के हो त? उनीहरूसँग तपाईँहरूको पटक पटक उठबस भएको सुनिन्छ, उनीहरूको सोचाइ के हो? अहिलेको ऊर्जा मन्त्रीको के हो, सरकारको के हो, अथवा विगतकाको के, त्यो नाडी त छाम्नु भएको छ तपाईँहरूले?
2: एकदम यो राम्रो प्रश्न गर्नुभयो। यो मैले बारम्बार यो हाम्रो तेस्रो लगानी सम्मेलन हुँदा ताका अब अहिले यो लगानी सम्मेलन हुनुपर्ने थियो, यसपालि भएन। अब यो मेन किन पोलिटिकली अनस्टेबिलिटी, अब कानुनका ब्यारियर, कानुनका तगारा है, अनि अब यो सरकार बेला बेला परिवर्तन हुने,
1: हजुर,
2: यस्ता कारणले गर्दा वैदेशिक लगानी आकर्षित नभएको कारण पनि हो।
1: हजुर,
2: त्यहाँ त यो अहिले नेचरल क्यालमिटिजबाट जुन क्षति भने यो धेरै चिन्ताको विषय होइन।
1: हजुर,
2: होइन, यो अब यो कारणले गर्दा हामी डिस्करेज हुनुपर्ने, यसबाट साँच्चीकै अब विकासै गर्न नसकिने भन्ने पनि होइन, तर यसलाई यसलाई एलर्ट गराए हुनाले हामी अझ योभन्दा अझ द्रुत गतिमा युद्धस्तर फड्को मार्न सकिन्छ।
1: अहिले गभर्नमेन्टको के छ सोच? अहिलेका मन्त्रीहरूसँग त तपाईँहरूको भेटघाट भएको हुन्छ, उहाँहरू के भन्नुहुन्छ?
2: अब म अहिलेका अहिले गर्न खोज्ने प्रयास चाहिँ भएको छ,
1: हजुर,
2: तर रिजल्ट आएको छैन, प्रयास नै गरिरहनु भएको छ है,
1: प्रयास छ,
2: प्रयास नै गरिरहनु भएको छ।
1: के कानुन, कानुनी प्रक्रिया, नीतिगत प्रक्रिया, झगडा हटाउँदै हुन्छ?
2: अब यसले मैले यो बारम्बार किन मैले दोहोऱ्याइरहेको छु,
1: तपाईँले उठाएका विषय कति सम्बोधन भएको
2: छ त्यो, त्यसमा चाहिँ कुराहरू चाहिँ धेरै उठाएको छ। मैले सुझाव पनि सरकारलाई दिइ पनि आएको छु, ऊर्जा मन्त्रालयलाई पनि मैले यो सुझावहरू कुन कुन तरिकाले हामी चाहिँ यो ऊर्जा सेक्टरलाई चाहिँ गर्न सकिन्छ भनेर मैले सुझाव पनि दिइसकेको छु। त्यसको लागि मेन कुरो बेरियर भने कानुन, त्यो कानुनको सनसेट ल लागू गर्ने भनेर अब एउटा ड्राफ्टहरू बढेर त्यो प्लानिङ कमिसनबाट अर्थबाट अब अहिले चाहिँ हाम्रो कानुन मन्त्रालयमा पेस भएको छ, अब त्यो चाहिँ भएको छैन।
1: हजुर,
2: त्यो एउटा सनसेट लागू गर्यो भने अनि वैदेशिक लगानीको लागि पनि त्यसले एउटा ढोका खोल्छ होइन, तर त्यो सनसेट लागू
1: पहिले,
2: न त अहिलेको यो प्रिभिलेज कानुन जुन छ नि त्यसले केही हुनेवाला छैन,
1: हुनेवाला छैन,
2: छैन। यो अब पुरै कि चाहिँ अध्यादेशबाट कानुन ल्याएर डेभलप गर्नु पर्यो, विकासको लागि त अब युद्ध स्तरमा काम गर्नु,
1: हुटुटी त छ यो सरकारसँग,
2: हुटुटी छ, अब प्रयास चाहिँ गरेका पनि छन्, देखिन्छ,
1: तर ढङ्ग पुगिरहेको छ,
2: तर ढङ्ग त्यो माने अलिकति काम गर्ने तौर तरिका नमिल्या हो कि त्यो कुइरा काग जस्तो भएका छन् होइन, तर गर्न गर्न उत्साहित देखाइरहेछन् होइन। हामी त उयो वेट एन्ड सी त हो नि, हेर्ने त हो, सरकार त उनीहरू छन्, त्यही भएको हुनाले अब हामीले दिन पनि सुझाव पनि दिएकै छ
1: हजुर
2: होइन। त्यस कारणले मुख्य कुरो अहिलेको बेरियर भनेको कानुन हो, त्यो कानुनको लाई त्यो कानुनलाई चाहिँ हामीले उयो गर्नलाई सनसेट तुरुन्त इमिडिएटली
1: त्यो ल्याउने भने अहिलेको यो विपत्तिले पारेको क्षतिलाई पनि छिटो बाहिर निस्किनको लागि
2: अब यसले के गर्छ भने अब फेरि सरकारको एउटा के भन्छ हाम्रो
1: के हो सनसेट ल भनेको त्यसले के गर्छ
2: सनसेट ल भनेको चाहिँ के भने कुनै पनि अहिले भएका कानुनले काम गर्न नसकेपछि सनसेट ल्यायो भने त्यो एउटा निश्चित अवधि हुन्छ पाँच वर्ष हुने कि दस वर्ष हुने कि पन्ध्र वर्ष हुने को त्यो निश्चित अवधिभित्रमा गर्नुपर्ने कुरा गरिसक्नु पर्छ कानुन
1: तगाराले रोकिएका चिजलाई
2: त्यसले खोलौ काम गर
1: बाधाहरूको
2: भोलि अब यहाँ त नेपालमा त यही त हो नि अब कहिले एउटाले गएर त कानुन पुग्दैन अख्तियारमा पुगिहाल्छ
1: बाधाहरूको फुकाउने काम गर्ने
2: निश्चित अवधिको लागि
1: निश्चित अवधिको लागि बाधाहरूको फुकाउँदै जहाँ जहाँ अवरोध आउँछ त्यसलाई बढेको पार्दै अगाडि बढ्छ
2: किनभने असल काम राम्रो काम गर्नलाई कानुनले रोकिनु पनि त भएन नि अब अहिलेको कानुन त त्यस्तै छ यो भने के भने ब्युरोक्रेट
1: सबै सम्बन्धित कानुनहरूको पनि सुपर कानुन हो त
2: सुपर कानुन यो भनेको ब्युरोक्रेट यहाँ त के भने नेपालमा अहिलेको डेभलपमेन्टको बेरियर भनेको अब यहाँ कतिपय अप्रिय लाग्न सक्ला कर्मचारी तन्त्रलाई सबै कर्मचारी एउटै ऊ पनि त होइन कहिले असल पनि छन् त्यो भित्र होइन त्यो भएको हुनाले अब योलाई चाहिँ यो अहिले ब्युरोक्रेसीको यो किन उनीहरू ब्युरोक्रेसीले समाजमा त्यही कानुन हो त्यो कानुनले त्यस्तो गरे हुनाले अहिले यो सनसेट लको आवश्यक परे हो
1: त्यो भएपछि धेरै चिज ठिक हुन्छ हस् यहाँको यो महत्त्वपूर्ण समय सम्वादका लागि धेरै धेरै धन्यवाद
2: आज आएर मलाई यो केही शब्द बोल्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन्छु
0: रेडियो पावर घटना विषयको सशक्त संवाद
3: हजुरको रेडियो 102.1 MHz
4: हावा हुरी चलेको बेला के गर्ने
5: घरको झ्याल र ढोका बन्द गर्ने
4: आगोका स्रोतहरू बन्द गर्ने
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
4: भिडभाडमा भए नआतिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
5: हावा हुरी चलेको बेला के नगर्ने
4: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
5: बिजुलीको तार लत्रिएको छ भने नछुने
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
1: वाक वाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेङ्गु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
1: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
1: पानीको मुहान संरक्षण गरौँ, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सडक निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौँ, भएका वन जङ्गल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौँ। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौँ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौँ। पानीको अनावश्यक दुरुपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौँ।
3: आज हामीले मुहान जोगायौँ भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता: रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ: कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर: यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से: फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार: सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता: आजभोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौँ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150 मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
5: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्षभन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बिपी, सुगर, युरिन, प्रोटिन, बिएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली, रामेछाप।
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरीशङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-9610।
9: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
10: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
11: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाइ जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काँटी, किला, रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
12: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 0848-40385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
0: हजुरको रेडियो 102.1 MHz।
13: Chandler Presents. Details of all our services are at bbcworldservice.com.

0: बिबिसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा भोटेको सितृशुली बाढीको तीन साता कहिलेसम्म जारी रहन्छ खोज तथा उद्धार।
1: धेरै धेरै ठाउँमा ग्राउन्ड फ्लड सकिसकेको अवस्था।
2: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.
0: गर्न चीनको चेतावनी। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसङ्घले यमनमा चर्कदो लडाई बीच त्यहाँबाट मानिसहरू जिबुटीमा ओहिरिनुलाई अनपेक्षित भनेको छ। पाँच दिनको अवधिमा रेड सी पार गरेर 2000 बढी मानिसहरू जिबुटी पुगेका छन्। जिबुटी स्थित युनिसेफका प्रतिनिधिका अनुसार त्यसरी पुगेका मध्ये आधा जति बालबालिका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्, यमनका सरकारी फौज र इरान समर्थित हुत्थी लडाकुहरू बीच लडाई जारी रहँदा अझ हजारौँ मानिस भागेर जान सक्ने र त्यसले मानवीय सङ्कट झन बढाउने अधिकारीहरूले चेतावनी दिएका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए, हुथीहरूले यमनको पुरै रेड सी तटमाथि कब्जा गरिसकेका छन्। त्यो सँगै अन्तर्राष्ट्रिय रूपमा रणनीतिक महत्त्वको सामुद्रिक मार्गमा उनीहरूको पकड मजबुत भएको छ। सुनियोजित रूपमा तोडफोड हुन सक्ने अधिकारीहरूको आशंका बीच नेदरल्यान्ड्सको ठूलो हिस्सामा रेल सेवा प्रभावित भएको छ। देशको मध्य र पूर्वी क्षेत्रमा बढी प्रभाव परेको छ। आम्स्टर्डम प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने रुट, स्किपोल र युट्रेख सहितका सहरमा पनि रेल सञ्चालन प्रभावित भएको छ। अहिलेसम्म कुनै संदिग्धको पहिचान अथवा उद्देश्यबारे थाहा हुन नसकेको भन्दै अधिकारीहरूले प्रहरी अनुसन्धान भइरहेको बताएका छन्। चीनले उसकी शब्दमा अन्तरिक्षमा युद्धको तयारी रोक्न अमेरिकालाई आग्रह गरेको छ। पृथ्वीको कक्षमा अस्त्र तैनाथ गरेको भनी वासिङटनले पहिलो पटक सार्वजनिक रूपमा स्वीकार गरेपछि बेजिङको प्रतिक्रिया आएको हो। चीन र रुसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तीनलाई अवरुद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैनिक नेताहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने योजना भएको बताएका थिए। तर मङ्गलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरुद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार नगर्न आग्रह गरे। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ऊर्जा पूर्वाधारहरूलाई आक्रमणबाट जोगाउन सक्ने सम्झौताका लागि रुस तयार नरहेको बताएका छन्। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष एक अर्काका ऊर्जा पूर्वाधारहरूमाथि हमला नगर्ने वाचा गरेको दावी गरेका थिए। तर त्यो दावी किएव र मस्को दुवैका निम्ति आश्चर्यको रूपमा आएको छ। युद्ध रोक्न तयार रहेको रुसले देखाए मात्रै आफूहरूले आक्रमण रोक्ने जेलेन्स्कीले बताएका छन्। र बङ्गलादेशको एक विशेष अदालतले 2 अघि आन्दोलनका बेला मानवता विरुद्धको अपराध गरेको अभियोगमा तत्कालीन सत्तारूढ दल अवामी लिगका 7 वरिष्ठ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेको थियो। संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार आन्दोलनसँग सम्बन्धित हिंसामा 1400 मृत्यु भएको थियो। 10 महिना अघि मृत्युदण्डकै सजाय सुनाइएका शेख हसिना र उनका गृहमन्त्री जस्तै यी 7 नेताहरू पनि भागेर भारतमा बसिरहेका छन्। उनीहरूको अनुपस्थितिमा अदालतले फैसला सुनाएको हो। यो बिबिसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईँलाई स्वागत छ। रसुवाको विनाशकारी बाढीको 3 साता भइसक्दा पनि नेपाल सरकारले केही जलविद्युत सुरुङमा अझै जीवनको आशा राखेर काम गरिरहेकाले खोज तथा उद्धार कार्य जारी राखेको एक अधिकारीले बताएका छन्। भदौ 10 उक्त विपदमा ज्यान गुमाएका 1300 धेरैको शव फेला परेको र 5000 धेरै अझै सम्पर्कविहीन रहेको पछिल्लो सरकारी विवरण छ। तर वास्तविक मानवीय क्षतिको आकार अझै अस्पष्ट रहेको भन्दै स्थानीय तह मार्फत त्यसको विवरण अद्यावधिक गर्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्। यसै विषयमा केही बेर अघि हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सम्पर्क गरी सुरुमा उनलाई खोज तथा उद्धार कहिलेसम्म जारी रहन्छ भनी सोधेका छौँ।
1: हाम्रो केसमा अलिकता यो विषय फरक भएको, बाढीले गर्दाखेरि चाहिँ जुन हाइड्रोको टनेलहरू त्यसमा पनि अब उद्धारको कार्य जारी भएको, टनेलहरू पुरै ब्लक भएको, त्यस्तो अवस्था हुनाले चाहिँ केही दिन अझै चल्छ कि भन्ने हिसाब

0: सकिसकेको अवस्था र घर घरमा हुने सडक पनि लगभग लगभग सकिसकेको अवस्था, टनेल सडक चाहिँ स्टिल ओनगोइङ चलिराखेको अवस्था चाहिँ हो र एकदमै यसमा बन्द गर्ने भन्ने खालको कुनै निर्णय अहिलेसम्म भएको छैन।
1: कति दिन यसलाई अगाडि लान्छौँ होला अथवा कुन आधारमा कुन बिन्दुमा पुगे पछाडि चाहिँ खोजी अभियान सकियो भनेर घोषणा गर्छौँ?
0: टनेलको कार्य जुन नेपाली सेनाको नेतृत्वमा भइराखेको छ त्यहाँबाट चाहिँ अब यो कम्प्लिसन भयो भन्ने खालको एउटा हामी उहाँहरूबाट आउने जुन सूचना छ त्यसलाई पनि हामी आधार मान्छौँ। त्यसपछि अन्तर्राष्ट्रिय जुन मान्यताहरू हुन्छ यो सर्च र रेस्क्युको खोज र उद्धारको त्यसलाई पनि चाहिँ हामी एउटा आधार मान्छौँ। त्यसपछि स्थानीय परिस्थितिलाई पनि हामी आधार मानेर अगाडि बढ्ने भन्ने कुरा भएको छ र ठ्याक्कै यकिन चाहिँ अहिलेको आजको मितिसम्म चाहिँ यसमा हामीले कुनै कन्क्लुसिभ या कुनै निर्क्योल चाहिँ निकालेको अवस्था चाहिँ होइन। सायद एक दुई दिनमा यसमा हामी काम गर्दैछौँ र थप चाहिँ केही न केही आउँछ होला।
1: जुन अहिले जल विद्युत आयोजनाका भूमिगत विद्युत गृहहरूसम्म पुग्ने प्रयास भइरहेको छ, ती विद्युत गृहमा पुगेर उद्धार कर्मीहरूले त्यहाँ जे भेट्नुहुन्छ त्यस पछाडि चाहिँ यसलाई अन्त्य गर्ने खालको हाम्रो योजना हो?
0: हो, लगभग चाहिँ त्यो लाइनमा सोचिरहेको छौँ।
2: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती साथी अशोक दाहालसँग कुरा गर्दै। भोटेकोशी त्रिशुली नदीमा आएको बाढीका कारण विस्थापित भएर विभिन्न आश्रयस्थलहरूमा बस्दै आएका धेरैजनाले आफ्नो पुरानो बासस्थान फर्किन सक्ने अवस्था नभएको बताएका छन्। नुवाकोट स्थित हाम्रो साथी शक्तिमाया तामाङले तिनै केही पीडितहरूलाई भेटेकी छन्।
3: विस्थापित भएकाहरू नुवाकोटको विभिन्न 22 होल्डिङ सेन्टरमा बस्दै आएका छन्। बाढी प्रभावितहरूले आफूहरूलाई सरकारले जोखिम रहित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्। पहिला घर भएको ठाउँमा अहिले खोलाको बगर रहेको कारण त्यस स्थानमा बस्न नमिल्ने बेदुर नगरपालिका वडा नम्बर 4 बिन्दा तामाङले बताइन्।
4: त्यहाँ त केही छैन, सब बगाहा नि त, घरहरू सबै क्षति छ। अब त्यो तल्लोपट्टि त कहाँनेरि घर थियो, पूर्जा कहाँनेरि थियो, होइन, कसको घर कहाँ थियो भन्ने थाहा छैन, पुरै बगर भा। हामीलाई चाहिँ अब भिर पहिरो नजाने, अब बाढी नआउने, होइन, खोलाको छेउमा नहोस्।
3: त्यस्तै अर्का बाढी पीडित कमल भुजेलले अब सरकारले दीर्घकालीन योजना बनाएर पुनस्थापना गर्न जोड गरे। आफूहरूको बस्तीमा अहिले खोला बगिरहेको बताउँदै उनले भने,
5: त्यहाँ त असम्भव छ, जान सकिन्न, सबै घरहरू सबै त्यो उल्टो क्षति गरेको छ, बस्ने ठाउँ छैन, त्यसरी त्यहाँ जान सकिन्न। पहिरो नआउने ठाउँ, बाढी नलाग्ने ठाउँ, स्वास्थ्यहरू त्यो चेक जाँच गर्ने ठाउँ अथवा त्यो रोजगारको लागि त्यो मिल्ने ठाउँ सबै भइदिएको थियो।
3: रसुवा तिरुका बुद्धिमान तामाङ विनाशकारी भूकम्पले विस्थापित भएर रसुवाकै सात विषयमा बस्दै आएकोमा अहिले बाढीले त्यस स्थान पनि बगाउँदा पुनः विस्थापित भएको बताए।
6: अब अहिले खोला देखेपछि हामीलाई तर्सिन्छ, अब पहिरोले पुर्नेपछि, अब पहिरो देखेपछि, भिड देखेपछि डर लाग्छ। खोला नआउने ठाउँमा, भारी नआउने ठाउँमा, पहिरो नआएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राख्दियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
3: बाढी पीडितहरूले सरकारले आफूहरूको सवालमा समयमा नीति तयार गरेर बाढी पहिरोको जोखिम रहित आधारभूत आवश्यकता पूरा हुने स्थानमा पुनस्थापना गर्न माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
2: दुई साताभन्दा लामो समयदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा असोज 1 बिहिबारबाट दुईतर्फी यातायात सञ्चालनमा आउने प्रधानमन्त्री कार्यालयले जनाएको छ। भदौ 10 विनाशकारी रसुवा बाढीको मार खेपेको उक्त सडक भदौ 14 भाँसिएको थियो। पर्सि बिहिबारबाट हलुकादेखि भारी सबै खालका सवारीका साधनहरू सञ्चालनमा ल्याउन लागि अधिकारीहरूले बताएका छन्। खास गरी काठमाडौँ आउजाउका लागि दैनिक 10,000 बढी सवारी साधनहरू गुड्ने सो राजमार्ग अवरुद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रो गरी प्रभावित बनेको थियो। यसै विषयमा हामीले सडक विभागका प्रवक्ता शुभराज नेउपानेलाई सम्पर्क गरी सुरुमा उनलाई त्यहाँ अहिले कस्तो खाले बाटो बनेको हो भनी सोधेका छौँ।
7: पृथ्वी हाइवेको कृष्णवीर जुन बिग्रेको थियो करिब 100 त्यसलाई चाहिँ हामीले अलिकति पुरानो ट्र्याक भन्दा माथि उठाएर पहाडपट्टि चाहिँ डबल लेनकै ट्र्याक खोलेका छौँ। अस्तिको दिन हामीले 1-way ट्राफिक टेस्टको लागि ओपन गरेका थियौँ भने अब असोज 1 चाहिँ यसलाई फुल्ली 2-way ओपन गर्ने तयारीमा छौँ। अहिले हाम्रो बाटो भनेको चाहिँ ग्राभल स्ट्यान्डर्डको हुन्छ, भनेको जहाँ हामीले ट्र्याक खनेका छौँ, ट्र्याक खनेको ठाउँमा चाहिँ त्यो पुरानो अप्ठ्यारो नराम्रो किसिमको माटोलाई हटाएर त्यसलाई चाहिँ रिप्लेस गर्ने, त्यो माथि चाहिँ ग्राभल राखेर रोलिङ गरेर अनि भित्तापट्टि चाहिँ फ्रेन्च ड्रेन भन्छ हाम्रो सब सर्फेस ड्रेन, त्यो राखेर चाहिँ अहिलेलाई अस्थायी किसिमको चाहिँ ट्र्याक निर्माण गरेको छ।
2: अब यो थप पानी पर्दाको अवस्थामा त्यसलाई ठिक्न चाहिँ कतिको सक्षम बाटो बनेको छ, किनकि तपाईँहरूले नै पहिला यो पहिरो भएकै ठाउँमा बनाउने कुरालाई चाहिँ एउटा चुनौतीकै रूपमा भनिरहेको अवस्थामा चाहिँ त्यसमा कस्तो मूल्याङ्कन भएको छ? माथिपट्टि

0: पनि थियो भनिएको थियो, त्यसलाई कसरी हेरिएको छ
1: अहिलेलाई? अब हामी यो मनसुनको चाहिँ अन्तिम फेजमा पनि आइसकेको छ र अहिले अब ठुलो पानी नपरेको अवस्थासम्म चाहिँ अहिलेको बाटोले ठेक छ। अब ठुलो भारी बर्सात भएको अवस्थामा चाहिँ पहिरोहरू आउन सक्छ, तर आएको पहिरोलाई चाहिँ हामी फेरि तुरन्त पन्छाएर यातायात सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौँ। र सँगसँगै हाम्रो केही प्रविधिहरू जस्तै सोइल नेलिङ, एङ्करिङहरू, माइक्रोपाइलहरूको काम पनि प्यारलाई लिने गर्छौँ। अहिले त सुरु गरिसकेका छैनौँ, तर यो यातायात सञ्चालन भइसकेपछि चाहिँ अस्थायी रूपमा केही सामान्य बर्सातबाट चाहिँ क्षति हुन नदिनलाई चाहिँ सामान्य मर्मत सम्हारको काम चाहिँ हामी तुरुन्तै सुरु गर्छौँ। र दसैँ पछाडि फेरिफेरिमा सबै कुरा स्टेबल भइसकेपछि ग्राभलमाथि चाहिँ हामी अस्थायी किसिमको कालो पत्र पनि गर्ने तयारीमा छौँ।
0: त्यो बाटोको अब दीर्घकालीन समाधान चाहिँ के सोचिएको छ? बर्खापछि तलबाटै वाल उठाउने हो कि जुन भाँसिएको ठाउँमा, या सुरुङका कुराहरू पनि उठेको छन्, वैकल्पिक मार्गका कुराहरू पनि भइरहेको थिए, त्यसबारे के सोचिएको छ?
1: बर्खा पछाडि तलबाट वाल उठाउने काम हुन्छ र एक्जिस्टिङ ट्र्याकलाई त हामी मर्मत गरेर चलाउनै पर्छ, त्यसको त कुनै विकल्प छैन। यो सर्ट टर्म स्ट्राटेजी नै त्यही हो भने अब लङ टर्म स्ट्राटेजीको रूपमा चाहिँ हामीले चाहिँ टनेलको पनि स्टडी सुरु गर्छौँ। सँगसँगै नजिकैबाट कतै त्रिशुलीमा पुल हालेर, दुई ठाउँमा पुल हालेर पारी क्रस गरेर चाहिँ बनाउन सक्ने अवस्था त्यो पनि हेरिरहेछौँ। र अर्को इनकेस किसानहरूमा पहिरो आइहालेको खण्डमा पारीबाट सञ्चालन गर्न सक्ने गरी अहिले तत्काललाई सडक बोर्ड नेपाल मार्फत चाहिँ 10 करोड बजेट विनियोजन भएको छ, त्यसको सर्ट नोटिसमा चाहिँ टेन्डर प्रोसेसमा गइसकेको छ। किसानहरूमा केही कतैबाट ब्लकेज भइहालेको अवस्थामा त्रिशुली पारीबाट पनि जहाँ ट्र्याक थिएन, 1.5 किलोमिटर ट्र्याक थिएन, त्यहाँ ट्र्याक खोल्ने गरी टेन्डर आह्वान भइसकेको छ, त्यो मूल्याङ्कनको चरणमा छ। हामीले अल्टरनेटिभली चाहिँ अहिले बेनीघाटबाट क्रस गरेर फिसलिङ निकाल्ने गरी पारीको ट्र्याकको काम गर्ने काम चाहिँ सुरु नै भइसकेको छ, टेन्डर निस्किसकेको छ भने लङ टर्ममा टनेलको लागि अध्ययन पनि भइरहेछ र स्लोप स्टेबिलाइजेसनको फर्दर मेजर्सहरूको पनि अध्ययनको काम सुरु भइसक्यो।
0: अन्तिममा अब यो बाटोबाट चाहिँ जुन भारी गाडीहरू छन् त्यो पनि आउन सम्भव हुने खालको बाटो हो यो?
1: अहिलेको लागि काठमाडौँ उपत्यकाको सप्लाई चेन म्यानेजमेन्टमा आवश्यक पर्ने सबै गाडीहरू सञ्चालन गर्ने चाहिँ अहिले हामीले तत्कालीन टेम्पोररी म्यानेजमेन्ट गरेका छौँ।
2: उनी थिए सडक विभागका प्रवक्ता शुभराज नेउपाने। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, चीनले अन्तरिक्षमा युद्धको तयारी नगर्न अमेरिकालाई चेतावनी दिएको छ। वासिङटनले पृथ्वीको कक्षमा आफूले अन्तरिक्ष अस्त्र पठाएको पुष्टि गरेपछि चिनियाँ प्रतिक्रिया आएको हो। आफूसँग त्यस्तो क्षमता भएको अमेरिकाले पहिलोपटक स्वीकार गरेको हो। बिबिसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
3: अमेरिकी एयरफोर्सका वरिष्ठ अधिकारी ट्रुई मिङ्कले शत्रुतापूर्ण सैन्य गतिविधिबाट अमेरिकी फौजलाई जोगाउन पृथ्वीको कक्षमा हतियार राख्न आवश्यक भएको तर्क गरेका छन्। एयर स्पेस एन्ड साइबर कन्फरेन्समा सोमबार सम्बोधन गर्दै मिङ्कले अमेरिका बढ्दै गएका खतराहरूसँग जुझ्न तयार रहेको बताए, तर उनले उक्त अस्त्रको क्षमता अथवा त्यसलाई कहिले कक्षमा राखिएको थियो भन्नेबारे विस्तृत जानकारी दिएनन्। चीन र रुसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तिनलाई अवरुद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैन्य अधिकारीहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने आफ्नो योजना भएको बताएका थिए। तर मङ्गलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरुद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार रोक्न आग्रह गरेका छन्।
2: हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साझा पख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: अहिले रातको 9 बजे
1: हजुरको रेडियो 102.1 MHz
2: हावा हुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावा हुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
7: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैँचाहरूमा फुलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैँचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
6: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैँचा डुल्नुहोस्। झरेका फलहरू सङ्कलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
7: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैँचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
6: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
7: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
6: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
7: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
6: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
7: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
7: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
7: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
7: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
7: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
7: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
7: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
7: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बाँसेश्वर सिन्धुली।
6: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
7: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु,
7: टाउको दुख्नु,
6: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
7: हार जोड्नी तथा मांसपेशी दुख्नु,
6: वाक वाकी लाग्नु, बान्ता हुनु,
7: शरीरमा बिमिरा आउनु।
6: डेङ्गु रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
6: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
6: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैङ्क खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
1: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन।
2: ग्रिन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: मौरी पालन व्यवसाय र मह प्रशोधन।
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
1: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
1: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
1: फलफुल प्रशोधन र बजारीकरण।
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
1: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
2: प्राङ्गारिक कृषि वस्तु निर्यात।
1: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनमियारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनमियारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406969 97406969
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्चर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
3: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
4: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख छ।
3: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ। कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
5: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ। स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543098 0848543098।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्बेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू:
0: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
0: आवश्यक कागजातहरू:
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
0: ठेगाना: सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 MHz।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर

0: जाऊ त लिएर आऊ।
1: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
0: ए पिरले के बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर
2: बनाएर ल्याएको। आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आजभोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
7: सम्पर्क नम्बर 0475904662, 9896962998।
9: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि, हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगन्ज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो, धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853065, वीरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
9: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्णबहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9817475746, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
1: सम्पर्क नम्बर 0845410043, 9863024222।

0: पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44।
1: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
2: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसी।
2: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानुनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसिएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 9765-20-33-84 वा 9844-44-10-40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
4: पानी संरक्षण गरौँ, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
4: अनावश्यक रूपमा धारा खुल्ला नराखौँ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौँ। वर्षाको पानी संकलन गर्ने बानी बसालौँ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौँ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ।
3: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
4: आउनुहोस्, पानी संरक्षण गरौँ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौँ भन्ने अभियानमा हातेमालो गरौँ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महता। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सिएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तेस्रो पटक सर्वदलीय बैठक बोलाउनु भएको छ। भोलिको बैठकमा शीर्ष नेताहरूलाई बोलाइएको छ। यसअघि लामिछानेले गत भदौ 10 र 16 गते सर्वदलीय बैठक बोलाउनु भएको थियो। भदौ 10 गते बोलाइएको बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने र राहत तथा पुनर्स्थापनाका लागि संयुक्त कदम चाल्ने विषयमा छलफल भएको थियो। भदौ 10 गते सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापन को लागि उच्च स्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो। त्यस्तै अर्को बैठक भदौ 16 गते बोलाएको बैठकमा दोस्रो तहका नेताहरू सहभागी भएका थिए। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। आज शीतल निवास राष्ट्रपति कार्यालयमा पुगेर अध्यक्ष दाहालले राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको। भेटमा रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले पुर्याएको मानवीय तथा भौतिक क्षति, खोजी उद्धार तथा प्रभावितहरूलाई राहत, अस्थायी आवासको व्यवस्थापन तथा दीर्घकालीन पुनर्स्थापना लगायतका विषयमा कुराकानी भएको थियो। साथै राष्ट्रिय सभाका काम कारवाही, चालु अधिवेशनको प्रभावकारिता र नयाँ विधेयकहरूको अवस्थाका बारेमा पनि छलफल भएको थियो। नागढुङ्गा मुगलिङ सडक खण्ड अन्तर्गत धादिङको कृष्णवीर नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। त्रिशुली नदीले कटान गरेर सडक भाँसिएको ठाउँमा केही माथिबाट नयाँ ट्र्याक खोल्ने काम सकिएको र कृष्णवीर खण्डमा पर्सि बिहिबारदेखि दुईतर्फी गाडी चलाउन चलाउने सडक विभागले जनाएको छ। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, 7 वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र पालिकालाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नदी पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रविधि देखिएपछि सम्बन्धित सबै निकायले आग्रह गरेको। मन्त्रालयले आज परिपत्र निकालेर निजामती सेवा नियमावली अनुसार सरुवा भएको कर्मचारीलाई तोकिएको अवधिभित्र रमाना नदी साबिकै कार्यालयबाट तलब भत्ता भुक्तानी गरिएमा रमाना दिनुपर्ने म्यादभन्दा धेरै अवधिको त्यस्तो तलब भत्ता सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुल उपर गर्ने व्यवस्था रहेको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की विरुद्ध संसदमा दिएको अभिव्यक्तिको अंश संसदीय अभिलेखबाट हटाइएको छ। सभामुख टोलप्रसाद आर्यले 26 भदौको प्रतिनिधि सभा बैठकमा सुनारले प्रयोग गरेको वाक्यांश हटाउन आजको प्रतिनिधि सभा बैठकमा सचिवालयलाई निर्देशन दिनुभएको हो। प्रेस काउन्सिल नेपालले 13 फेसबुक सञ्चालकमाथि साइबर ब्युरोमा उजुरी दिएको छ। काउन्सिलले 13 वटा फेसबुक पेज सञ्चालकमाथि थप कारवाही अघि बढाउँदै आज ब्युरोमा उजुरी दिएको हो। केही फेसबुक पेजले अतिरञ्जित शीर्षक तथा थम्नेल राखी भ्रम तथा अफवाह फैलाउने सामग्री प्रकाशन गरेको पाइएको छ। काउन्सिलले दिएको निर्देशन पालन नगरेका तथा सम्पर्क विवरण समेत नभेटिएका पेजमाथि थप कारवाही अघि बढाइएको हो। जिल्ला अदालत कास्कीका प्रमुख न्यायाधीश हिमलाल बेलवासी आउँदो असार 3 गतेबाट 63 वर्षको उमेर हदका कारण अवकाशमा जाँदै हुनुहुन्छ। 2020 साल असोज 4 गते जन्मिएका बेलवासीलाई नियमित अवकाशमा जान नपाउँदै आज न्याय परिषदको बैठकबाट उच्च अदालत जनकपुरको न्यायाधीशमा पदस्थापन हुने गरी सिफारिस गरिएको छ। न्याय परिषदको बुलेटिन अनुसार उहाँ जिल्ला न्यायाधीशको वरियता सूचीमा 13 नम्बरमा पर्नुहुन्छ। उच्च अदालतमा 5 जना न्यायाधीश खाली रहेकोमा न्याय परिषद बैठकले बेलवासीसहित सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेल र फैसला कार्यान्वयन महानिर्देशकालयका गजेन्द्र बहादुर सिंहलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो।

कङ्ग्रेस पूर्व सभापति शेरबहादुर देउवाले संस्थापन पक्षले गर्न लागेको महाधिवेशनलाई अवैधानिक भन्दै त्यस्तो प्रक्रिया अघि बढी आफू मुखदर्शक भएर नबस्ने धारणा राख्नुभएको छ। उहाँले संस्थापनले गर्न लागेको महाधिवेशनमा भाग नलिन नेता कार्यकर्तालाई आज अपिल जारी गर्दै संस्थापनले गर्न लागेको महाधिवेशन पार्टी हित विपरीतको संज्ञा दिनुभएको छ।

हवस् त राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचार मुनि नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज, हजुरको साथ, यो हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरीको पर्खाइमा रहनुभएका, बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मण्डलमा रात्रिकालीन लोक सङ्गीतको अभिवादनसहित हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँकै दुःख सुखको सयात्री, तपाईँकै मुटुको ढुकढुकी कार्यक्रम प्रस्तुता श्रीराज, म तपाईँको माझमा आज पनि उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि। तपाईँ यति बेला रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz सुनिरहनु भएको छ। नेपाली लोकगीत सङ्गीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको सातै दिन आउँछौँ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौँ। लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छौँ, अनि तपाईँले नै रोजाइमा पार्नुभएका लोक दोहोरी बाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्छौँ, अनि साथमा तपाईँले नै पठाउनुभएका लेख रचनाहरू वाचन गर्दै गर्दै अगाडि बढ्नेछौँ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। नेपाली लोकगीत सङ्गीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको सातै दिन आउँछौँ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौँ। लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन हुन्छन्, गीतहरू रोजाइमा पार्न सक्नुहुन्छ पनि मलाई चाहे मनपर्छ, कुनै गीतहरू सुन्न मन छ भने नम्बर 0840 40 00 26 रहेको छ, 0840 40 00 26 को माध्यम भएर आउन सक्नुहुन्छ भनेर रातको समयमा म भन्दिनँ, किनकि रातको समयमा प्रायःजसो टेलिफोनमा कुराकानी हुँदैन, होइन। तपाईँले म्यासेजहरू पठाउन सक्नुहुन्छ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा, त्यस्तै गरेर टिकटक लाइभ मार्फत पनि अनियर भइराखेका छौँ। त्यसमा पनि तपाईँले म्यासेजहरू पठाउन सक्नुहुन्छ सुन्दै हुनुहुन्छ भने। हुन त बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला, पिर चिन्ता लागिराखेको छ होला, त्यो लागेको थकाइ पिर चिन्ता व्यथाहरूलाई भुलाउने कोसिस पनि गर्नेछौँ पनि मलाई चाहिँ, त्यस्तै गरेर रमाइलो कुराकानी गर्दै गर्दै अगाडि बढ्नेछौँ। सुनेर साथ दिनुलाई, कार्यक्रममा सेयर गरेर साथ दिनुलाई भन्न चाहन्छु। विदेशमा रहेर पनि विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ होला यति बेला, होइन, साथमा स्वदेशमा रहेर सुन्दै हुनुहुन्छ होला। खाना खानुभयो, भइसक्यो होला, होइन, नखाएको भए पनि खानु है बेलैमा भन्न चाहन्छु। यति बेला तपाईँको माझमा एउटा गीत राखिहाल्छु, कार्यक्रमको सुरुवात गरिहाल्छु, एकान्छु आई लभ यु गीतको बोल रहेको छ, होइन, यति बेला राख्न चाहन्छु। किरण गौतम रचना रिमालको आवाजमा गीत छ, रोमान्टिक पाराको गीत छ। यति बेला तपाईँको माझमा यो गीत राखेर कार्यक्रमको सुरुवात गर्छु, त्यसपछि तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्नको लागि उपस्थित हुनेछु। प्रदीप छेत्रीले पनि यसमा आवाज दिनुभएको छ, अनि यति बेला तपाईँको माझमा राख्छु, त्यसपछि आउँछु रेडियो सुन्दै गर्नुहोला, म्यासेजहरू पठाउँदै गर्नुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिँदै गर्नुहोला है त।

एकदमै रमाइलो कि तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गरिसकेको छु। एक अन्सु आई लभ यु मूल गीत रहेको थियो रचना रिमाल, किरण गौतम अनि प्रदीप छेत्रीको सुमधुर आवाजमा गीत तपाईँले भर्खरै सुन्नुभयो। कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ। आवाजमा म श्रीराज महत छु। हप्ताको सातै दिन आउँछौँ राति 10 बजेपछि हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौँ। लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्दै, साथमा तपाईँले नै लेखेर पठाउनुभएका लेख रचनाहरू वाचन गर्दै, रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढिरहेको हुन्छु। सुन्दै हुनुहुन्छ होला, रमाइलो मानेर देश तथा विदेशमा रहेर भन्ने आशा मैले लिएको छु। सुन्दै हुनुहुन्छ, कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि साथसाथै कार्यक्रम के कस्तो लाग्छ सरसल्लाह सुझाव पनि दिनुहोला है। हजुरको रेडियो नेपालीमा सर्च गर्नुभयो भने सामाजिक सञ्जाल फेसबुकमा तपाईँले त्यहाँ अडियो लाइभ भेटाउन सक्नुहुन्छ। कार्यक्रम एसएमएस दोहोरीको त्यसमा तपाईँले म्यासेजहरू पठाउन सक्नुहुन्छ। मनपर्छ कार्यक्रम अन्य साथीभाइ आफन्तलाई पनि सुन्न भनिदिनुहोस्, सेयर गरिदिनुहोस्। मन पर्दैन भने के कुरा मन परेको छैन हामीलाई भनिदिनुहोस् पनि भन्न चाहे। शुक्रराज रसाइली निर्दोष हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भनिदिनुहुन्छ। यति बेला 5 थरी ल्याङ 7 घर भइहाल फिदिम 4 W चुकबाट शुक्रराज रसाइली निर्दोष हो भन्नुहुन्छ। कार्यक्रम मार्फत सम्झिनु पर्दा जीवन सयात्री कमला रसाइली, प्रेमकला आचार्य, डिकेन्द्र सम्भाम्फे, मनिषा शेर्पा, गोपाल भाइ चटपटे, सन्चमाया किरुङ, तारा शङ्कर, अरुणा सम्भाम्फे, सुमी लिम्बू, त्यस्तै गगन तेह्रथुमे, त्यस्तै गरेर स्वर्णिम राई, मुना खड्का, रामकृष्ण कालयात्री, 5 थरे, हरपल रोस्नी, कविता कतानी, सरस्वता पोखरेल, माया मनमाया तिमलिस्ना, राज घले मगर, सम्झना बराइली, विनिता दाहाल सुवेदी, सुप्रिया बान्तो राई, मौसम योङहाङ, सिम्पल सरिना गुरुङ, राम थापा, धनु गजमेर ढकाल, धर्मराज, माया राई, डम्बर तामाङ, योगेनी मिहाङ लिम्बू, अभागी सृजना, धनकुमार खाती लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला विनिता दाहाल सुवेदी हुनुहुन्छ, उहाँले पनि कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला अभिषेक कुमार धनुकीजी हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है, हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। विनिता दाहाल सुवेदी हुनुहुन्छ धनकुटाबाट, भनिदिनुहुन्छ आज मलाई मायाको मुखैमा चिनी भन्ने गीत राखिदिनुहोस् ल भनिदिनुहुन्छ। अनि बज्ने गीत चाहिँ खुसबु सुवेदी, लोचना सुवेदी, लुकेश होइन, लुकेश सुवेदी, सुषमा दाहाल, बिमला दाहाल, झुमा दाहाल, कुमार दाहाल, तुलासा खड्का, जानुका चापागाई भण्डारी, भूमिका भण्डारी, दुर्गा कटुवाल, डम्बर ढुङ्गाना, विष्णु खनाल, शुक्रराज रसाइली निर्दोष, चारबल रोस्ने, पूर्वली खुसी, ममता पोया, शमशेर लिम्बू, सुभाष कटुवाल, मम्मी बाबाको लागि पनि समर्पण गर्न चाहन्छु है भन्नुहुन्छ। धनु गजमेर हुनुहुन्छ, ओखलढुङ्गाबाट धनु गजमेर हो, कार्यक्रम सुन्दैछु, सन्चय हुनुहुन्छ भन्नुहुन्छ। ठिक छ, तपाईँलाई कस्तो छ कोनि? ओके, बज्ने भाका हजुरको लागि घर परिवार मम्मी बाबा दाईहरू भन्दैनुहुन्छ, अनि भाइ बहिनीहरू सबैमा समर्पण गर्न चाहन्छु भने साथीहरू कुमार श्रेष्ठ, कृष्ण सुनवार, वीरेन्द्र विष्ट, शिला अधिकारी, जेनिसा श्रेष्ठ, अनु मगर, रूपसना योगी पोखरेल, सबिना अबिना सुनवार, सम्पाली शेर्पा, मौसम छामी, ईश्वर बस्नेत, प्रकाश खड्का, मदन भण्डारी, एसकेटी, सञ्जय बस्नेत, निशा श्रेष्ठ, सागर लामा, गोली, अविनाश मगर, विनिता छेत्री, सुनिता सुनवार, युनिस तामाङ, मुक्तान, रमेश गजमेर, रमेश गतानी, कविता गतानी, सोना कन्दुङ्गा, त्यस्तै छेत्री आयुष सबैमा सम्झना छ भन्नुहुन्छ भने भाइसँग म अधिकारीलाई पनि धेरै सम्झना भन्नुहुन्छ भने दाई डबिन तामाङ, शङ्ख लामा, नरकी सिंह र बहादुर लकाईलाई पनि सम्झिराखेको छ है भन्नुहुन्छ। प्रकाश के सुन्नुहुन्छ दाई? नमस्ते, सन्चय हुनुहुन्छ, खाना खानुभयो? कार्यक्रम एकदम राम्रो चलाउनु पर्छ है, कार्यक्रम रुममा बसेर सुनिराखेको छु दाई। पशुपति शर्मा र देवी कर्ती मगरको टिकटकमा पनि गीत राखिदिनु भन्दैनुहुन्छ। मिनु लम्तरी मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है, पाल्पा पालुङ घर भई हाल भने साउदी अरेबियाबाट सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, शुभरात्र है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला म्यासेजहरू प्राप्त भइरहेका छन् होइन। छेत्री आयुष हुनुहुन्छ, दाई तामाकोसी नदीको पानी घटेको भन्ने कुरा आएको छ, यो कुरा सही हो कि गलत भन्नुहुन्छ। यो सही गलत भन्ने चाहिँ छैन, तर प्रायःजसो अहिले वडा अध्यक्षले देखि लिएर अन्य
आएन, व्यक्तिहरूले, वरिष्ठ व्यक्तिहरूले नै नि अलि तामाकोसी नदीमा पानीको बहाव कम भएको भन्ने स्टाटसहरू फेसबुकतिर अहिले होइन लेखिराख्नु भएको छ, पोस्ट गरिराख्नु भएको छ। सो के कारणले हो भन्ने कुरा खुलेको छैन भनेर यस्तो खालको न्युजहरू चाहिँ अहिले सामाजिक सञ्जालमा लेखिएको छ होइन। प्रायः जस्तो अब छ यति बेला न्युज चाहिँ आइराखेको छ वडाध्यक्षदेखि अनि साथसाथै वरिष्ठ व्यक्तिहरूले नै तामाकोसी नदीमा पानीको बहाव घटेको, पहिलाको भन्दा पानी कम भएको जस्तो होइन खालको स्टाटसहरू अथवा लेखहरू भनौँ न न्युजहरू पोस्ट गरिराख्नु भएको छ। जे भए पनि सतर्क रहनुहोला भन्न चाहे, किन बर्खाको समय छ, खोला आसपासको छेउछाउमा हुनुहुन्छ भने अझ सतर्क साथ रहनुपर्छ। अहिले हामीले विभिन्न घटनाहरू घटेको देखिरहेका छौँ पनि भन्न चाहन्छु होइन। सो अहिले पानी पनि बेसरी फेरि परिरहेको छ, यसै पानी नपर्दा पनि खोला होइन बढ्ने घट्ने भइराखेको छ होइन। यता पानी नपरे पनि अन्तको पानी पनि आइराखेको छ जस्तो भइराखेको छ होइन। एक्कासी पानी आउने, एक्कासी पानी पर्ने, बाढी आउने यो भइराखेको छ। सो खोला किनारा आसपासका छेउछाउमा बस्तीमा बसाइ छ अथवा घर छ भने त्यहाँ ध्यान दिनुहोला है, के थाहा जे पनि हुनसक्छ नि त। सो सतर्क चाहिँ रहँ, सुरक्षित चाहिँ रहँ भन्न चाहे। बाँकी त हो यो अहिले प्रायः जस्तो फेसबुकतिर सबैतिर छ होइन, यो न्युज आइराखेको छ भन्न चाहे। आयुषजी राजकालीकोटे हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। झापाल हिरो राजकालीकोटे वृद्धमन झापा घर भए अहिले चाहिँ युएईबाट भन्नुहुन्छ। अनि गुड नाइट डियर मित्र लुहार भाइ, इन्द्र कालीकोटे, प्याकुलिकिता, निश्चल निस्मा लिम्बू, देवेन्द्र दाहाल, चिनु बान्तो, भावना चामलिङ राई, घायल रेणु, लिसा लिम्बू, दिलुयाम फुराई, फुच्चे संस्कृति लामा, दुखी बिना लुलम होइन, कल्पना साम्पाङ लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सिम्पल सरिना हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। उहाँले पनि मोरङबाट सम्झना सबैमा है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मलाई चाहे। त्यस्तै यति बेला सुनिता मगर हुनुहुन्छ, दर्शन कार्यक्रम सुन्दैछु, सिन्धुली भितुचोरबाट हेर्दैछु भन्नुहुन्छ। सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। विनोद बस्नेत हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ। अभिषेक कुमार धनुकिची हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ। सानु हुनुहुन्छ अहिले होइन, मनिता थापा मगरजी हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ। सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। ईश्वर बस्नेत दोलाखाली हुनुहुन्छ, सर सन्चै हुनुहुन्छ, म पनि सुन्दैछु हेर्दैछु मलेसियादेखि, सम्झना सबैमा है भन्नुहुन्छ। म चाहिँ काठमाडौँबाट, खाना खानुभयो दाई भन्नुहुन्छ। हाम्रो मिन लामा हो, मैले गलत त भनिनँ नि कि, गलत भने कि हुन पनि सक्छ है, मिन लामाजी हुनुहुन्छ जस्तो लाग्छ होइन। गलत भन्यो भने भनिहाल्नुहोस् ल, म सच्चाइ हाल्छु, भनेपछि त भने नि फेरि त्यो हुन्छ। सम्झना सबैमा है भन्नुहुन्छ, खाना भइसक्यो मिन्जी। ओके, यति बेला म म्यासेजतर्फै लाग्न चाहन्छु। त्यस्तै गरेर हुनुहुन्छ हजुरको रेडियो सामाजिक सञ्जालमा विनोद बरुवाले म्यासेज पठाउनु भएको छ, सालुबाट है भन्नुहुन्छ। सालु घर भइहाल्छ, काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। विपना हुनुहुन्छ दाजु, दर्शन भन्नुहुन्छ, दर्शन हजुर स्वागत छ हजुरलाई पनि लाइभमा भन्न चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ मनिता थापा मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है रामेछाप विदेउरालीबाट, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला म गीततर्फ लाग्छु, धेरै कुराकानी भयो जस्तो लाग्यो। यति बेलाको समयमा तपाईँको माझमा एउटा गीत राख्न चाहन्छु होइन, त्यसपछि म आउँछु मायाको मुखैमा चिनी, प्राइज सेट भनौँ न हिट भएको गीत हो यो, सुनिता दुलाल प्रकाश सपेतको आवाजमा गीत हो। यति बेलाको समयमा राख्न चाहन्छु म, त्यसपछि आउँछु पक्कै पनि उहाँहरूको आवाजमा गीत तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु, त्यसपछि आउँछु। रेडियो सुन्दै गर्नुलाई, म्यासेजहरू पठाउँदै गर्नुलाई त

मायाको मुखैमा सिनी सिनीभन्दा मिठो गफ दिने यो गीत तपाईँको माझमा राख्यो प्रकाश सपुत सुनिता दुलालको सुमधुर आवाजमा गीत थियो। कार्यक्रममा समाज दोहोरी अनि अर भइराखेको छ। हामी हप्ताको सातै दिन आउँछौँ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौँ लगभग 11 बजेसम्म। तपाईँले प्रकाश हाम्रो आयुषजीले सोध्दै हुनुहुन्थ्यो तामाकोसी नदीको पानी गडबड भइराखेको भनेर। पक्कै पनि हो, तलमाथि भइराखेको सामान्य होइन, तलमाथि भइराखेको छ भन्ने चिज छ। पूर्व अवत अवस्थामै बगिरहेको छ, त्यति साह्रो आतिनु पर्दैन भन्ने चाहिँ अब आइराखेको रहेछ न्युज अहिले। तर होइन, यो भनेको बर्खाको समय हो, जति बेला जे पनि हुनसक्छ क्या। सुत्तै खोला आसपास होइन, खोला किनार आसपास हुनुहुन्छ भने, बस्ती छ भने चाहिँ अलिकति सतर्क रहँ होइन, सचेत रहँ, सुरक्षित रहँ चाहिँ भन्न चाहे। तर हल्का होइन, तलमाथि पानी भइराखेको हो भन्ने मात्र, त्यस्तो पूर्ववत अवस्थामै रहेको भन्ने चाहिँ न्युज आएको छ। यहाँलाई जानकारी गराएँ मैले। अब होइन, 27 गते 158 क्युसेक थियो भने 28 गते 166 क्युसेक होइन, त्यस्तै गरेर 29 गते 160 अनि भनेपछि तलमाथि हल्का भइराखेको छ। थाहा हुन्न होइन, कहाँ कति कसरी गडबड भइराखेको छ, कतै फराकिलो हुन्छ, कतै होइन नदीको चौडा होइन, कतै साँगुरिएको हुन्छ। सो त्यो थाहा हुन्न, त्यही भएर बर्खाको समय छ, हामी यसै पनि सुरक्षित र सतर्क भएर सचेत भएर चाहिँ रहँ भन्न चाहे। त्यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। दाइ, तिज सकियो है भन्नुहुन्छ दिपनाजी। तिज सकियो त, मैले भन्दा पनि मैले, तपाईँले भन्दा पनि मैले सोध्नुपर्ने विपना, तिज कस्तो भयो, सकियो, व्रत बस्नुभयो कि नै, कहाँ जानुभयो, के गर्नुभयो, मैले सोध्नुपर्ने हजुरलाई होइन। त्यस्तै यस लभ डी आइडी रहेको छ, तिज कस्तो भयो नि दाई भन्नुहुन्छ। हजुरको नाम वास्तविक के हो, सरिता? ओके सरिताजी, तिज मेरो ठिकै हो, राम्रै भयो, हजुरहरूलाई हेरियो होइन, भनौँ न अरू अब जे होस् रमाइलो पो भनौँ होइन। ठिक छ, नमस्ते, धेरै दिनपछिको भन्नुहुन्छ। ओके सरिताजी, स्वागत छ, सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर व्रत बस्न मनाइ छ दाइ मेरो घर भन्नुहुन्छ हो बिपना। ओके ल, ठिक छ, आफ्नै इच्छा हो त्यो पनि होइन, के छ कस छ। ओके, यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। म्यासेज पठाउनु भएको छ राई कुलदीप चामिङ राई हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, खोटाङबाट सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। क्षेत्री आयुष हुनुहुन्छ रामेछापबाट, कार्यक्रम सुन्दैछु सम्झना सबैमा है भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ हुनुहुन्छ अभि मगर, अभिषेक हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है रामेछाप नेपाल दुई देउरालीबाट, अभिषेक मगर हाल काठमाडौँबाट कार्यक्रम सुन्दैछु सम्झना सबै भन्नुहुन्छ। कमला उनी लिम्बू हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, ताप्लेसुङ घर भई हालको बेदबाट भन्नुहुन्छ। विशेष गरी प्यारी आमालाई धेरै धेरै माया र सम्झना छ भन्नुहुन्छ, आत्मीय साथीहरूलाई पनि सम्झना चाहन्छु भन्नुहुन्छ। निर्मला उनी, सन्देश गुरुङ, खुसी यमुना विष्ट, अतीत अन्जान राई, कुमार प्रजा, छेम निर्दोष, लक्ष्मी राई, त्यस्तै गरेर लक्ष्मी छेत्री, रमेश साम्पाङ, सचिन वाहाङ, बसन्त श्रेष्ठ, नम्रता शेर्पा, पूर्वली आकाश राई, सुरज राई तुम्सा, हरपल रोशनी, त्यस्तै अरुण भण्डारी अनि मुना मुखिया, देवमान देवान, हजरमान राई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। अजय राई माझी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। दाई एकदम राम्रो लाग्छ कार्यक्रम भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अजय राईमाझी हो, काठमाडौँदेखि सुन्दैछु भन्नुहुन्छ। मिल्छ भने अर्जुन सापकोटाको झलीको एल्बमबाट गीत राख्नुहोस् ल भन्नुहुन्छ। ओके, अनि घर परिवार साथीभाइ सम्पूर्णलाई अभजन गीत समर्पण गर्न चाहन्छु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। चिन्ने नचिन्ने, बिर्सने, माया गर्ने, घृणा गर्ने सम्पूर्णलाई सम्झिन चाहन्छु भन्नुहुन्छ। सिम्पल सरिना हुनुहुन्छ, हेलो हाई नमस्ते दाई, के छ खबर? मोरङ कानी पोखरीबाट सिम्पल सरिना गुरुङ हो। दाई मिल्छ भने
स्वङ राई, स्वङ रिता राई विनोद दनुवारको गाईघाट बजार भन्ने गीत राखिदिनुहोस् ल। आज जन्मदिन मनाउने भदैनी योना गुरुङ, मिसिङ रेवत बुनु उषा पी मगर, सबैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना है भन्नुहुन्छ। अनि त्यस्तै गरेर वीरेन्द्र लामा अनि बुद्ध बेगा, नवी तामाङ, प्रेम भण्डारी, बेस्टु सुदीप पान्तवा, राजकाली मगर, राई पिके, सङ्गीत सुब्बास, रोज राई, तुम्सा पुरपली, आकाश राई, राज विरही, काइला मातृका बस्नेत, तीर्थ राई, हरपल रोशनी, कुमारी योङ, लावती शुक्रराज रसाइली दिलो होइन शुक्रराज रसाइली दिलो याम्फु राई, जुनिता चामलिङ राई, दुर्गा कटुवाल, मिडिया प्रेमी राई हुनुहुन्छ, लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। लभ शक्ति माङ फाङ हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ। मिलन घाल मुटु हुनुहुन्छ, दुहाको तर्फबाट सुन्दैछु, सम्झना सबैमा है, शुभरात्रि भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। रूपसनाजी हुनुहुन्छ, उहाँले पनि हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। विपना हुनुहुन्छ दाइ, नारायण रायमाझीको लोकगीत सुन्न मन लागेको छ आज मलाई, मिलेसम्म राखिदिनुहोस् ल भन्नुहुन्छ। कुन चाहिँ गीत राख्नु राखिदिनु भन्नुहोस् ल। सबिना पोखरेल हुनुहुन्छ, हेर्दैछु है, म पनि भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला म गीततर्फ लाग्न चाहन्छु, त्यसपछि आउँछ म। यति बेला आएको समयमा झलीको रहेको छ अर्जुन सापकोटाको आवाज बनाए गीत मेलिना राईको, अनि मेलिना राई अर्जुन सापकोटा समीक्षा अधिकारीको आवाजमा रहेको गीत छ, यति बेला राख्न चाहन्छु। त्यसपछि म आउँछु तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्नको लागि। शब्द रचना सन्तोष सापकोटाको रहेको छ भने सङ्गीत अर्जुन सापकोटाको रहेको छ। यति बेला तपाईँको माझमा झलीको

झलिक अर्जुन सापकोटा मिलन राई अनि समीक साथी कार्यक्रम समाधुर आवाज मलाई गीत तपाईँको माझमा राखेँ कार्यक्रम यसमा स्थोरी अनिहरू भइराखेको छ। आवाजमा म श्री राजमा छु, साथमा तपाईँ हुनुहुन्छ। त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ अनि आशा छ हेर्दै पनि हुनुहुन्छ। त्यति बेला मलाई सबिनाजी भन्दैनन् के छ भन्नुहुन्छ, सन्चय हुनुहुन्छ भन्दैनन्छ, ठिक छ, राम्रो छ, रमाइलो छ, तपाईँलाई कस्तो छ, के गर्दैनन्छ, खाना बोकेन है? ओके, यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। म्यासेज पठाउनु भएको छ, यति बेला हुनुहुन्छ धर्मराज हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला तामाङ प्रमिला हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर मेरो प्यारो बुढा आइडिरहेको छ, हेलो ब्रो के छ खबर, ओखलडुङ्गा चर्नालुबाट निमा शेर्पा, मेघबहादुर विक र गीता सेन्चुरीको बुटुक्कै भयो नि भन्ने भुतुक्कै भयो नि कि क्या, ठिक छ, गीत राखिदिनु भन्नुहुन्छ जस्तो लाग्यो, भुतुक्कै कि बुटुक्कै, अन्त ठिक छ, कहिलेकाहीँ स्पेलिङ मिस्टेक हुनसक्छ, उच्चारण मिस्टेक हुनसक्छ। यति बेला तपाईँको माझमा गाईघाट बजाएर चाहिँ गीत राख्छु, रिता राई विनोद धनुवारको आवाजमा गीत छ गाईको हाटो बजाएर तपाईँको माझमा राख्छु। तामाकोसी नदी बढ्यो अथवा बहाव बढ्यो भनेर आधिकारिक त्यस्तो भन्ने चाहिँ छैन, तर यताउति हल्ला खल्ला भइराखेको छ, सतर्क रहँ सुरक्षित रहँ चाहिँ भन्न चाहे सबैजनालाई, आधिकारिक रूपमा घटेको बढेको होइन, घटेको गडबड भएको भन्ने त्यस्तो खासै चाहिँ न्युजहरू पुष्टि नै त्यो भइसकेको छैन होइन, सत्य तथ्य भनौँ तर तलमाथि भइराखेको छ भन्ने हल्लाहरू आइराखेको छ। सो सुरक्षित रहँ सतर्क रहँ फेरि पनि भन्न चाहे, यति बेला गाईघाट बजाएर तपाईँको माझमा राख्न चाहन्छु।

यदि तपाईँको माझमा राखेँ कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ, आवाजमा म श्रीराज मह छु, साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर पनि साथ दिन सक्नुहुन्छ भन्ने मलाई चाहे। हामी हप्ताको सातै दिन आउँछौँ, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौँ लगभग 11 बजेसम्म। लगभग कार्यक्रमको समय अवधि सकिन लागिसकेको छ। यति बेला केही म्यासेजहरू छन् म वाचन गरिहाल्छु। यति बेला विपनाजी हुनुहुन्छ, तामाकोसीतिरको कुरा के हो दाई भन्नुहुन्छ। कुरा होइन, आधिकारिक रूपमा भन्ने पनि भन्दाखेरि पनि अहिले सामाजिक सञ्जालतिर चाहिँ अब लेखिराख्नु भएको छ, न्युजहरू आइराखेको छ, होइन आधिकारिकै रूपमै चाहिँ अब छैन जस्तो लाग्छ मलाई, कोही कसैले भनेको होइन। तै पनि अब वरिष्ठ व्यक्तिहरूले नै होइन यस्तो यस्तो भइराखेको छ भनेर सामाजिक सञ्जालमा लेखिराख्नु भएको छ भने, अनि साथमा अब कोही कसैले लेख्नु भएको पनि हुनसक्छ। सो कहिलेकाहीँ हामीले आफैले पनि सावधानी अप्नाउनुपर्छ जस्तो लाग्छ, सुरक्षित रहनुपर्छ जस्तो लाग्छ हामी आफै पनि बर्खाको बेलामा होइन यो बेलामा। तर प्रायः जसो अब पानीमा तलमाथि भइराखेको हो भन्ने हो। गाउँ आउनुहोस् न, गाउँ आउनुहोस्, ठिक छ। तर होइन, आज पानीको बहाव तलमाथि भयो, अलि तल होइन अलि माथि भइराखेको, तल भनौँ न, अलि केही तल घटेको जस्तो देखिएको, कतै थुनिएको कि के कारणले हो कि, यस्ता यस्ता प्रश्नहरू यति बेला सामाजिक सञ्जालमा उठिराखेको छ होइन। के कारणले अलिकति घटेको भन्ने अब त्यो आधिकारिक पुष्टि भएको चाहिँ होइन, जस्तो न्युजहरू आइराखेको छ भन्ने हो, ठिक छ। यस्तो अब जे होस् हामी सुरक्षित रहनु चाहिँ पर्छ, रहनु चाहिँ पर्छ। हेर्नुहोस् न, पानी खासै नपर्दा पनि त कति ठाउँमा पानी बाढी आइदिइराखेको छ, खासै ठुलो पानी नपर्दा किन एकासी होइन। त्यही भएर पनि धनु गजमेरजी हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। हल्लाको पछि लाग्नुभन्दा बरु ठिक हो होइन, त्यो पनि राम्रै हो होइन। प्रायः जस्तो आधिकारिक पुष्टि भएको छैन होइन, के हो कसो हो भन्ने कुरा भन्ने। अब जस वडा अध्यक्षदेखि लिएर अथवा अन्य व्यक्तिहरूले हालिराख्नु भएको छ भन्ने समाचार आएको छ भन्ने हो। सो त्यही समाचारलाई चाहिँ लिएर अहिले होइन प्रायः जस्तो त्यो यो कुरा उठेको हो। जे सुरक्षित चाहिँ रहँ भन्न चाहे, सूचना सतर्कता भनेर एउटा सूचना जस्तो अथवा लेख जस्तो पोस्ट आउनु भएको छ यो होइन। अनि प्रायः जस्तो थुनिएको हुनसक्छ अथवा के हो भन्ने कुरा, किन घटेको पानीको बहाव होइन, पहिरोले थुनियो कि के कारणले थुनियो कि किन हो भनेर यी कुराहरू चाहिँ उब्जिएको छ, आधिकारिक पुष्टि भएको छैन। तर अब

Hans Reiner. ठिक छ, होइन खोला खाल्सीको घर छ भने चाहिँ अलिकति डर हुन्छ हामीलाई, यो भनेको रसुवा होइन, अनि रसुवाको त्यो बाढीले यति बेला तर्साएको छ कि, जे पनि हुनसक्छ, जति बेला पनि जे पनि हुनसक्छ भन्ने होइन, भइसकेपछि अब अलिक सुरक्षित चाहिँ रहँ भन्न चाहे। राई सफल आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछु नेपाल घरतिर थुमाल चाहिँ युएबाट सञ्जना सबै हुनुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। कुमार श्रेष्ठ हुनुहुन्छ काठमाडौँबाट, कुमार श्रेष्ठ हो घर दोलाखा मार्ग हो भन्नुहुन्छ, सञ्जना सबैमा भन्नुहुन्छ। धनु गजमेर अनि सोमपाली शेर्पा, सरिता मक्तान, सविता खड्का, बाबा मम्मी प्यारी छोरीको लागि पनि सम्झना भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद हुन चाहे पनि भन्न चाहे। र मन मुक्तान तामाङले शुभरात्र सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। आयुष पनि हुनुहुन्छ पुरानो गाउँ सिमले घर भइहाल्छ काठमाडौँबाट, कार्यक्रम सुन्दैछु सम्झना सबै भन्नुहुन्छ। ईश्वर बस्नेतले पनि कार्यक्रम सुन्दैछु मलेसियादेखि भन्नुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद हुन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ, त्यही त अहिले त गाह्रो छ होइन, हल्ला छ नि त मन्थलीमा पनि, अब मन्थली खिम्ती होइन, यो छोरल्पा हिमतालको कारणले बेला बेलामा चर्चामा आइरहेको छ कि। सो अहिले पछिल्लो समय झन् यो रसुवाको यो कहाली लाग्दो दृश्यले त झन् खोला किनारमा खोल्सा खाल्सीतर्फ घर बनाउनु हुन्न नहुने रहेछ जस्तो अब भइसकेको छ होइन र, पहिला सुरु त बनाउनै भएन तर अब हेर्नु न बनाएको भए पनि अब के गर्ने हो कसो गर्ने हो सोच्नुपर्ने अवस्था आएको छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ, मैले प्रायः सबै म्यासेज वाचन गरिसकेँ जस्तो लाग्छ। पेम्लिङमा शेर्पा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु रामेछाप जिल्लाको सुन्दर बस्तीमाको नदी बान्ती भण्डार आज काठमाडौँको हिमालयन एक रेस्टुरेन्टबाट भन्नुहुन्छ। घर हाम्रो रामेछाप भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, मैले अन्तिममा निर्माया ठुले भन्ने गीत राख्न थालेँ, यो गीत राख्न खोजेँ भन्नुहुन्छ, नरिसाउनुहोस् भन्न चाहे। समय अभाव भयो, तसपचाउन नभयो, अब कार्यक्रमलाई बिट मार्नुपर्छ जस्तो लाग्यो। यसो विशेष रूपमा धन्यवाद दिन चाहन्छु रोजाई रोज दिनुभएकोमा, तर समयको अभावले गर्दाखेरि सबै रोजाई गीतहरू राख्न सकिनँ मैले। दाइ बुधबारै होइन नि त विपना, यता त बिहिबारै हो, यता बुधबारै त उता हो लिखुतामा कसीमा, बुधबारै यता बिहिबारे, सोमबार मङ्गलबारे, के अरे मन्थलीमा सोमबारे होइन, यो त मिलैसँग छ त हाटहरू बजारहरू त त्यस्तो हो, आउनुहोस् न होइन, यता बिहिबार आउनुपर्छ तपाईँ यतातिर आउने हो भने। ओके, यो तिनजेलसम्म हेरेर सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, म्यासेज गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला, नम्बर 0440 40 26 रहेको छ। तपाईँ बस्ने भौगोलिक अवस्था कस्तो छ, तपाईँ बस्ने ठाउँको भौगोलिक अवस्था कस्तो छ ध्यान दिनुहोला, अहिले पनि होइन यो विभिन्न न्युजहरू आइराखेको छ तामाकोसी आसपासको क्षेत्रमा होइन हुनुहुन्छ भने, अब यसै पनि खोला खाल्सीको न्युज नआइकन पनि हामीले ध्यान दिनुपर्ने हो बर्खाको बेलामा, र सुवाको त्यो कहाली लाग्दो दृश्यले हामीलाई सचेत गराइसकेको छ होइन, बर्खाको बेलामा जे पनि हुनसक्छ, बर्खा नभनौँ न अरू बेलामा पनि जे पनि हुनसक्छ, सो ध्यान दिनुहोला पनि भन्न चाहे होइन। खोला खाल्सी किनारा आसपासमा बस्ती छ घर छ पनि सुरक्षित रहनुहोला पनि भन्न चाहे, सतर्कका साथ सुरक्षित रहेर सचेत रहेर बस्नुहोला रहनुहोला भन्न चाहे भन्दै, औषध दिन बिर्सनु भयो कि ध्यान दिनुहोला, अनि साथसाथै अर्को कुरा भन्नुपर्दाखेरिमा झालटोका बन्द गर्न बिर्सनु भयो कि लामखुट्टेको टोकाइबाट बस्नुहोला पनि भन्न चाहन्छु, ग्यासको रेगुलेटर अफ गर्न बिर्सनु भयो कि रातको समयमा विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नसुत्नुहोला भन्दै, अन्तिममा तपाईँको माझमा एउटा गीत राख्दै राख्दै आजको बसाइबाट छुटिन चाहन्छु। तिनजेलसम्म सँगसँगै यात्रा गरिदिनु भयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु यो यात्राको लागि, यतिन्जेलसम्म होइन सँगै रहेर साथ दिनुहुने सम्पूर्णलाई मनदेखि

धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा निरीमाया निर्माया ठुली यो गीत राख्दै राख्दै आजको बसाइबाट छुट्यो। हवस् त, नमस्कार, शुभरात्रि, मिठो सपनीको कामना गरे है त।